0: बन्दीपुरको मुख्य बजारमा पनि रिजोर्ट रहेको छ।
1: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो। बाबालाई सधैँ भने कहिले ल्याइदिने होइन।
2: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
3: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
2: उफ, कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल भोलि सबैजना भन्सार सुनचाँदी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
1: थ्याङ्क यू बाबा।
2: अब थ्याङ्क यू त मलाई होइन, 55 वर्ष पुरानो भन्सार सुनचाँदी पसललाई दिनुपर्छ।
4: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै राशि अनुसारको पत्थर, सुनचाँदी खरिद बिक्री, तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
5: चाडपर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुराना तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ। सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ। 55 वर्षदेखिको विश्वास भन्सार सुनचाँदी पसल, ढुम्रे बजार तनहुँ, प्रोप्राइटर काली बहादुर सुनार, छोरा नरबहादुर सुनार, बुहारी देवी खड्का बिक। सम्पर्क 98-24-16-80-18, 98-05-85-61-26।
6: आँखाका बिरामीहरूलाई खुसीको खबर।
7: आँखा अस्पतालको प्राविधिक सहयोग तथा सुन्दर बजार नगरपालिकाको व्यवस्थापनमा 2076 मक्सिरदेखि सुन्दर बजार नगरपालिका भोटेवडारमा भोटेवडार आँखा उपचार केन्द्र सञ्चालन भइरहेको छ। तपाईँ कुनै आँखाको समस्याबाट पीडित हुनुहुन्छ? यदि हुनुहुन्छ भने यस आँखा उपचार केन्द्रमा आई आफ्नो आँखा जाँच गराएर बेलैमा सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्दछन्।
6: आँखा उपचार केन्द्रबाट प्रदान गरिने सेवाहरू:
7: सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट 4 बजेसम्म अनुभवी नेत्र प्राविधिकबाट अत्याधुनिक मेसिनले बिरामी जाँच गरिन्छ।
6: आँखाको दृष्टि परीक्षण, चश्मा जाँच तथा सुपथ मूल्यमा डाक्टरको पुर्जी अनुसार चश्माहरू उपलब्ध गराइन्छ।
7: 10% छुटमा बिरामीहरूलाई सशुल्क औषधिको व्यवस्था गरिन्छ।
6: आवश्यकता अनुसार आँखाको सामान्य शल्यक्रिया समेत गरिन्छ।
7: आँसु बग्ने नलीको सफाई, फोहोर कसिङ्गर झिक्ने तथा आँखाको चाप समेत नाप्ने व्यवस्था छ।
6: समय समयमा आवश्यकता अनुसार मोतिया बिन्दुको शल्यक्रियाका लागि शिविर सञ्चालन गरिन्छ।
7: आँखाका जटिल रोगहरूको उपचारका लागि उचित परामर्श प्रदान गरिन्छ। आकस्मिक सेवाका लागि सम्पर्क 98-461-13-100, 98-461-23-860। भोटेवडार आँखा उपचार केन्द्र, सुन्दर बजार नगरपालिका भोटेवडार, कृष्ण बगैँचा, लम्जुङ।
8: म त एउटा सल्लाह लिन आएको।
9: यस्तो राम्री युवतीलाई के सल्लाह चाहियो फेरि? ल भन्नुहोस्, के सल्लाह चाहियो तपाईँलाई?
8: यो चाडबाड मेला महोत्सवको समय पनि आयो, यो मासुका परिकारहरू कसरी बनाउने, कुन कुन मसलाहरू कसरी प्रयोग गर्ने भनेर।
9: ए ल सुन्नुहोस्, पहिला पकाउने भाँडोमा तेल तातो बनाउनुहोस्, अनि आवश्यक मात्रामा मेथी अनि प्याज राख्नुहोस्, त्यसपछि मासु ओइलिनुहोस्, अनि आवश्यकता अनुसार नुन थोरै, बुङ्कोटे जिराको धुलो, थोरै धनियाँको धुलो, बेसार खुर्सानीको धुलो र मिट मसला राख्नुहोस्, अनि मिठो भइहाल्छ।
8: ओहो, सुन्दैमा मुखै रसायो, खाँदा त कति मिठो होला।
10: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल, भैसीगोठ, बेलबन्जाङ तनहुँ। सम्पर्क नम्बर 98-460-0178।
11: आदरणीय जनसमुदायहरू, बन्दीपुर गाउँपालिका एक ढुम्रे बजार स्थित लक्ष्मी सिटी हस्पिटलमा प्रत्येक महिनाको प्रत्येक सोमबार पोखराका वरिष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको जानकारी गराउँदछौ। विशेषज्ञ डाक्टर विजय पाण्डेद्वारा उपचार हुने रोगहरू: हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिसर, फिस्टुला, पित्त थैलीको ढुङ्गा पत्थरी, पिसाब सम्बन्धी समस्या, लाइपोमा, सेवासेस, सिस्ट, डर्मोइड जस्ता शरीरमा भएको डल्लो र सुन्निएको सबै सेवाहरू हरेक दिन डाक्टर गणेश मुक्तान तामाङद्वारा हार जोर्नी तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। फेमिली फिजिसियन डाक्टर कमलजीत यादवद्वारा प्रत्येक दिन उपचार भइरहेको छ। प्रसुति तथा स्त्री रोग सम्बन्धी सेवाहरू
12: हाम्रा सेवाहरू प्रत्येक दिन भिडियो एक्सरे इन्डोस्कोपी डिजिटल एक्सरे फिजियोथेरापी प्रयोगशाला सेवा इसिजी प्रसुति सेवा अक्सिजन मनिटर नेबुलाइजर बाथदम सेवाहरू दैनिक सुचारु भइरहेको पनि जानकारी गराउँदछौँ। थप जानकारीको लागि सम्पर्क लक्ष्मी सिटी हस्पिटल बन्दीपुर एक डुम्रे बजार तनहुँ। सम्पर्क नम्बर 9856363007 065580076 र 580289।
13: मोती हेल्थ क्लिनिक डुम्रे बजारको सूचना।
14: हरेक महिनाको दोस्रो शनिबार नसा मानसिक छारे रोग तथा लागु औषध रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गरिन्छ। हरेक शनिबार र बुधबार हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण। हरेक शनिबार प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। साथै पेट छाती मुटु तथा चिनी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको पहिलो र तेस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको चौथो शनिबार मुटु रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको तेस्रो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक सोमबार र बिहिबार नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हाम्रा सेवाहरू हरेक दिन मेडिकल अफिसरबाट स्वास्थ्य परीक्षण, ल्याब परीक्षण, एक्सरे, इसिजी, मुटुको इको, प्लास्टर, माइनर अपरेशन, एनामोली स्क्यान, इको, भिडियो एक्सरे, इन्डोस्कोपी, डेन्टल सेवा साथै अनुभवी स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ।
15: सम्पर्क नम्बर 0635801170 र 0635802087।
16: मोती हेल्थ क्लिनिक डुम्री बजार तनहुँ।
17: सञ्जीवनी स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना।
14: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक महिनाको तेस्रो शनिबार हार्ट जोर्नी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तिमलसिनाबाट इनोमली स्क्यान गरिन्छ।
17: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, इसिजी, डिजिटल एक्सरे, अक्सिजन, नेबुलाइजर, फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखर काइस्तद्वारा स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
16: सम्पर्क 0665802029 सञ्जीवनी स्वास्थ्य क्लिनिक बन्दीपुर एक डुम्रे बजार तनहुँ।
18: घर बनाउन खोजेको, निर्माण सामग्री किन्न कहाँ जाने?
19: ढकाल हार्डवेयरमा।
18: अनि घर फिनिसिङ भइसकेपछि रङ रोकन गर्नु पर्यो भने नि?
19: त्यसको लागि पनि जानुस् न ढकाल हार्डवेयर डुम्रे बजारमा।
20: हामी कहाँ रड, सिद्धार्थ सिमेन्ट, हेटौडाको शिवम ओपिसी सिमेन्ट, पिपिसी प्लस ओपिसी सिमेन्ट,
21: जगदम्बाको जस्ता पाता, रातो कलर, निलो कलर, हेरिटेज लामो जस्ता विभिन्न साइजका स्क्वायर पाइपहरू, एसियन पेन्ट्स र बर्जर पेन्ट्स, नेपाटप, पीवीसी, पीपीआर, सीपीबीसी पाइप र फिटिङका अन्य सामानहरू,
20: 12 वर्ष वारेन्टी, हिन्ट ओइल थाराहरू प्लस कमोडहरू, ब्रान्डेड टाइलहरू, ग्रेनाइट मार्बलहरू, एचडीपीई पाइपहरू, रेडिमेड ढोकाहरू, डिजिटल र नन डिजिटल ढोकाहरू।
22: अब बन्छ घर तपाईँले सोचे जस्तै।
0: त्यसैले घर निर्माणको लागि सम्झनुहोस्।
21: निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू एउटै छाना मुनि पाइने
3: ढकल हार्डवेयर एन्ड सप्लायर्स, जहाँ घर निर्माणका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
22: डुम्रे बजारमा रहेको ढकल हार्डवेयरको पसल भानु एक साँचबुटे आफ्नै निवासमा सरेको सम्पूर्ण ग्राहक महानुभावहरूलाई जानकारी गराउँदै अबदेखि हाम्रो सम्पूर्ण सेवा भानु एक साँचबुटे आफ्नै निवासबाट प्रदान गरिने बेहोरा जानकारी गराइन्छ।
23: प्रोपाइटर मनिष ढकाल, मोबाइल नम्बर 9847980003, 9845946952, फोन नम्बर 06658169।
21: होम डेलिभरीको पनि सुविधा रहेको छ।
23: हाम्रो पसल भानु नगरपालिका 9 साजबोटेमा पनि रहेको छ। प्रोपाइटर मोहन ढकाल, जय मनकामना हार्डवेयर सप्लाइज, फोन नम्बर 06658080084, मोबाइल नम्बर 9847980003, 9845946952।
21: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको हार्दिक अनुरोध।
24: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाली घाँस, नेपियर, अम्रिसो र बाँस, भुच्छै रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस।
25: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
26: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया खैरनमा तपाईँलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया खैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 28 गते आइतबार, सन् 2026 सेप्टेम्बर 13 तारिख भदौ शुक्ल पक्षको द्वितीय तिथि, आज तीजको दर खाने दिन।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन सुरु गरौ मुख्य खबरका शीर्षकहरूबाट।
1: चट्टान ब्लास्टिङ गरेर अवरुद्ध कृष्णभीरको सडक खोलिँदै गल्छी रसुवागढी सडकको ट्र्याकमा पनि काम धमाधम, दशैं अघि रसुवागढी नाका जोडिने।
0: 72 भूकम्प यता प्राकृतिक विपदमा झन्डै 15,000 जनाले ज्यान गुमाए। भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन।
1: काङ्ग्रेसमा खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ।
0: ब्रिक्स सम्मेलनद्वारा विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड, मध्य पूर्व तनाव र युक्रेन युद्धप्रति विश्व नेताहरूको गम्भीर चिन्ता।
1: र एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल दोस्रो पटक एसिया कपमा छनौट, पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो।
4: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
4: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
6: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
7: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
8: साझा पृथ्वी, साझा दायित्व,
6: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरबझोम जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौ।
7: आयोजक भरतझोम गाउँपालिका जोमसुङ मुस्ताङ,
6: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी।
7: भरतझोम घोषणा पत्र जारी गरौँ, जलवायु न्यायको नेतृत्व गरौँ।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: काया कैरनमा अब खबरको सिलसिला। सुरुमा सड़क बारेको खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका 3 शीतल बजार नजिक ठूला चट्टान ब्लास्टिङ गरी हटाउँदै अवरुद्ध कृष्णवीर खण्ड खुलाउने तयारी गरिएको छ। त्रिशुली नदीको बाढीले सड़क भाँसिएपछि अवरुद्ध बनेको कृष्णवीरमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माण सम्पन्न भइसकेकाले शीतल बजारको कड़ा पहरा फुटाएर राजमार्ग खुलाउने काम अघि बढाइएको हो। सड़क विस्तारका लागि शीतल बजारमा रहेका 3 ठूला चट्टान नेपाली सेनाको समन्वयमा ब्लास्टिङ गरी हटाउने काम भइरहेको छ। सड़क विभागका मेसिनरी उपकरणबाट कडा चट्टान हटाउन लामो समय लाग्ने तथा सहज नभएपछि विभागकै अनुरोधमा नेपाली सेनाको विकास निर्माण निर्देशनालय, भैरवगढ तथा इन्जिनियरिङ प्राविधिकको समन्वयमा चट्टान हटाउने काम थालिएको हो। सड़क विभागको नागडुङ्गा मोगलिन सड़क योजना पश्चिम खण्डको योजना प्रमुख सजना अधिकारीका अनुसार सड़क निर्माणका लागि आवश्यकता अनुसार उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरिएको छ। निर्माण कार्य योजना अनुसार अघि बढे कृष्णवीर खण्ड अबको 3 दिनभित्रमा यातायात चल्नका लागि पूर्ण रूपमा तयार हुने उहाँले बताउनु भएको छ। चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णवीर शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। यस्तै सरकारले गल्छी र सुवागढी सड़कको अस्थायी ट्र्याक खोल्ने कामलाई तीव्र बनाएको छ। भोटेकोसी बाढीले कटान गरेका ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको र दशैं अगाडि नै रसुवागढी नाका जोड्ने लक्ष्य राखिएको सड़क विभागले जनाएको छ। धादिङको गल्छीदेखि धुन्ची हुँदै रसुवागढी नाका जोड्ने सड़कको दूरी 108 किलोमिटर छ। गल्छीबाट मैलुङ हुँदै रसुवागढी नाका जाँदा भने 82 किलोमिटर मात्र पर्छ। मैलुङ स्यापुरवेसी खण्डमा हिउँदमा मात्र गाडी गोड्थे। यो खण्डको 19 किलोमिटरमा स्तर उन्नतिका लागि ठेक्का भए पनि मैनाचुली कन्स्ट्रक्सनले काम नगरेपछि ठेक्का तोडिएको थियो। नयाँ ठेक्का गर्न सूचना निकाल्ने अन्तिम तयारी हुँदा बाढीले पुरै सड़क नै बगाएको सड़क विभागले जनाएको छ। गल्छी रसुवागढी सड़कको ट्र्याक धमाधम खोलिँदै दशैं अघि रसुवागढी नाका जोडिने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच गएको लेन्दे खोलामा आएको बाढीले नुवाकोटका दर्जनौ पुल बगाउँदा त्रिशुली नदी वरपर को समस्या भएको थियो र सदरमुकाम सहित त्रिशुली पारिका क्षेत्र र तादी हुँदै गल्छीसम्मको सड़क सम्पर्क 2 हप्तासम्म अवरुद्ध भएकोमा अहिले बेलीब्रिज निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ।
2: 2072 साल वैशाख 12 गोर्खा भूकम्प यता भदौको 10 गतेसम्म भोटेकोसी बाढीको असरसम्म आइपुग्दा 11.5 वर्षमा प्राकृतिक विपदमा झण्डै 15,000 व्यक्तिको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा 56,357 विपदका घटना भएकामा 14,825 ज्यान गएको हो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 कम्तीमा 18 प्रकारका घटनालाई प्राकृतिक विपत्ति भनेको छ। 2072 यता यही भदौ 16 गतेसम्म 56,357 विपदजन्य घटना भएका छन्। यद्यपि प्राधिकरणको पोर्टलमा सुरुवाती वर्षका कतिपय घटनाका विवरण तथा तथ्याङ्क भने अध्यावधिक भएका छैनन्। COVID-19 महामारीमा ज्यान गुमाउनुको तथ्याङ्क पनि यसमा समावेश गरिएको छैन। प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणको पूर्व तयारीमा सरकारले यथोचित ध्यान नदिँदा पनि पछिल्ला वर्षहरूमा घटना बढ्न थालेका हुन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर प्रकाश पोखरेल नेपालमा पछिल्लो वर्ष विपदको आवृत्ति र प्रवृत्तिमा परिवर्तन आएको बताउनुहुन्छ। विपदहरू छिटो छिटो आउन थाले र विपदको मापन पनि ठूलो हुन थाले। उहाँले भन्नुभयो, यस्तो हुनुमा जलवायु परिवर्तनले भूमिका खेलेको छ। हाम्रो भौगोलिक अवस्था पनि अर्को प्रमुख कारण रहेको उहाँको भनाइ छ। 2072 भूकम्प यता प्राकृतिक विपदमा मात्रै झण्डै 15,000 ज्यान गुमाए नयाँ पत्रिकामा खबर छ।
1: काङ्ग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टोली प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो। खड्का पक्षको माग सम्बोधन गर्न सभापति थापाले आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक समेत बोलाउनु भएको छ। खड्काले पूर्व सभापति शेरबहादुर देउबा, नेता शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको सम्पूर्ण एकताका लागि भन्दै 8 बुधी गएको वैशाख दोस्रो हप्ता सभापति गगन कुमार थापालाई पठाउनु भएको थियो। अर्का नेता शेखर कोइराला भने अझै निर्णयको अवस्थामा पुगिसक्नु भएको छैन। कोइरालाले पूर्व सभापति शेरबहादुर देउबा एकतामा जान तयार नभएपछि आफू पनि तटस्थ बस्ने मनस्थिति बनाएको बताउनु भएको छ। पूर्व सभापति देउबाले सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकनको मुद्दाको अन्तिम निर्णय पर्खने बताउँदै आउनु भएको छ। यसैबीच काङ्ग्रेसका पूर्व सभापति देउबा पक्षले समानान्तर महाधिवेशनका लागि जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउन थालेको छ। देउबा पक्ष असोज 15 महाधिवेशनमा होमिँदैछ। देउबा पक्षको सचिवालय समन्वय समितिले हिजो विज्ञप्ति मार्फत महाधिवेशन तयारीका लागि जिल्ला संघीय निर्वाचन क्षेत्र प्रदेश सभा निर्वाचन क्षेत्र पालिका र वडा अधिवेशन तयारी समितिहरू असोज 3 भित्र गठन गरिसक्ने जनाएको छ। असोज 15 वडा र त्यसपछि पालिका तथा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन गर्ने उसको तयारी छ। मङ्सिरको 21-23 काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय रहेको छ। खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर, शेखर तटस्थ बस्ने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा गाँठका कुरा श्रृङ्खला अन्तर्गत पैसाको वास्तविक अर्थ र कामको कुरासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: हेलो दाजुभाइ दिदीबहिनीमा नमस्कार, म भीमबहादुर आले मगर आबो खैरनी गाउँपालिका 1700 टार तनहुँबाट म विगत 18 महिनादेखि म दुवै मृगौला पीडित मृगौला प्रतिरोपणको लागि आर्थिक साह्रै कमजोर भएकोले सहयोगको अपेक्षा गर्दछु।

0: 1 मा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।
1: विदेशमा राम्रो जागिर, धेरै कमाई, सबै सपना जस्तै लाग्छ, तर अपरिचित व्यक्तिको मिठो आश्वासनले तपाईँलाई मानव बेचबिखनको जालमा पार्न सक्छ।
2: याद राखौ, मानव बेचबिखन अपराध हो। झुटा प्रलोभन, जबरजस्ती श्रम शोषण, यौन शोषण, बाल विवाह वा कुनै पनि प्रकारको शोषण मानव बेचबिखनका रूप हुन्।
1: रोजगारी वा वैदेशिक यात्रामा जानु अघि आधिकारिक प्रक्रिया अपनाऊ। अपरिचित व्यक्तिको आश्वासनमा विश्वास नगरौ। आफ्ना परिवार र स्थानीय निकायसँग जानकारी साझा गरौ।
3: सचेत बनौ, सुरक्षित रहौ, मानव बेचबिखन विरुद्ध आवाज उठाऊ।
2: मानव बेचबिखन रोक्नु सबैको साझा जिम्मेवारी हो। शंकास्पद गतिविधि देखिएमा तुरन्त सम्बन्धित निकाय, नजिकको प्रहरी कार्यालय वा प्रहरीको 100 नम्बरमा जानकारी गराऊ।
1: सुरक्षित यात्रा, सुरक्षित रोजगारी, सुरक्षित भविष्य, मानव बेचबिखन विरुद्ध एकजुट बनौ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक विभाग, आयोजना निर्देशनालय, एडिबी, मुगलिन पोखरा सडक सुधार आयोजना अन्तर्गत जीबीभी सेवा प्रदायक सहयात्री समाज नेपाल र सिट्स जेबी द्वारा जनहितमा जारी सन्देश।

0: सरकारले ज्यान गुमाए, भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका पूर्व तयारीमा सरकारको ध्यान पुगेन, काङ्ग्रेसमा खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी प्रसंग।
2: गाँठका कुरा।
1: तपाईँको खल्तीमा भएको 1,000 नोट निकाल्नुहोस् त। अब सोच्नुहोस्, यो कागजको मूल्य 1,000 रुपियाँ कसरी भयो? कागज त कागज नै हो, तर तपाईँ पसलमा जानुहुन्छ, 1,000 नोट दिनुहुन्छ, पसलवालाले सामान दिन्छन्। किन? किनभने दुवैलाई विश्वास छ यो नोट अरूले पनि स्वीकार गर्छन्। उज्यालोको युट्युब च्यानल, उज्यालो अनलाइन र फेसबुकमा पनि हेर्न, सुन्न र पढ्न सकिने गाँठका कुरा श्रृङ्खलाको चौथो भागमा पैसाको वास्तविक अर्थ र कामको नाली बेली प्रस्तुत गर्दै हुनुहुन्छ साथी मिलन तिमिल सिन्हा।
3: पैसा विश्वास हो, तर यहाँ फेरि अर्को प्रश्न आउँछ, यो विश्वासको जग के हो त? यसलाई बुझ्न तीनवटा तथ्य हेरौँ। पहिलो, राज्य र केन्द्रीय बैंक, सरकार र राष्ट्र बैंकले मन लागे जति जथाभावी नोट छाप्न पाउँदैनन्। जति नोट छाप्ने हो त्यति बराबरको वास्तविक सम्पत्ति, जस्तै सुन, चाँदी, विदेशी मुद्रा वा सरकारी ऋण पत्र राष्ट्र बैंकको ढुकुटीमा सुरक्षित हुनुपर्छ। कुनै पनि देशको नोट वा पैसाको मूल्य राज्यको कानून, केन्द्रीय बैंक प्रतिको विश्वास, अर्थतन्त्रको क्षमता र मानिसले त्यसलाई स्वीकार गर्ने सामूहिक विश्वासमा टिकेको हुन्छ। नोटलाई मानिसले विश्वास गर्ने अर्को जग हो देशको साख र कानून। नोटमा गभर्नरको हस्ताक्षर हुन्छ, त्यो हस्ताक्षरले कागजको मूल्य बढाएको भने होइन। यसले के जनाउँछ भने यो मुद्रा राज्यको कानुनी र संस्थागत व्यवस्थाभित्र जारी भएको हो। अर्थात् तपाईँले देखाउने नोटमा एउटा कागज मात्र होइन, पूरा मौद्रिक प्रणालीको विश्वास उभिएको हुन्छ। यति कुरा गरेपछि तपाईँलाई लाग्यो होला, अमेरिकी डलरलाई संसारले किन र कसरी अरू देशका मुद्रा भन्दा धेरै विश्वास गरेको होला? दोस्रो विश्वयुद्धपछि बनेको विश्वव्यापी आर्थिक प्रणालीले डलरलाई अन्तर्राष्ट्रिय मौद्रिक व्यवस्थाको केन्द्रमा पुर्यायो। अमेरिकी समर्थक देशले डलरलाई कारोबार गर्ने मुद्रा मान्ने निर्णय गरे। डलरको भूमिकाले कानुनी मान्यता पायो। डलरको नियमन गर्ने अमेरिकी संस्था फेडरल रिजर्भ पारदर्शी, शक्तिशाली र विश्वासिलो हुँदै गयो। अमेरिकी डलर थप सर्वस्वीकार्य हुँदै गयो। हिजो आज संसारका व्यापारी, बैंक र अन्तर्राष्ट्रिय कारोबारमा अमेरिकी डलर सबै

0: सत्ताको विश्वासमा हुन्छ। अब कुरा गरौँ पैसाले के काम गर्छ। पहिलो, विनिमयको माध्यम। तपाईँसँग धान छ, जुत्ता चाहियो, तर जुत्ता बेच्नेसँग धान नचाहिन सक्छ। पैसाले यो समस्या हटाइदियो, धान बेच्नुहोस्, पैसा लिनुहोस्, त्यही पैसाले जुत्ता किन्नुहोस्। दोस्रो, मूल्य नाप्ने साधन। घर 50 लाख, मोटरसाइकल 3 लाख, चामल किलोको 100 रुपियाँ। पैसाले फरक फरक वस्तुको मूल्य एउटै भाषामा बताइदिन्छ। तेस्रो, मूल्य सञ्चय गर्ने साधन। आज कमाएको पैसा भोलिका लागि राख्न सकिन्छ। त्यसैले वास्तविक अर्थमा पैसा भनेको वस्तु र सेवाको मूल्यलाई व्यक्त गर्ने, साटफेट गर्न सजिलो बनाउने र आजको मूल्यलाई भविष्यसम्म लैजाने एउटा सामाजिक तथा आर्थिक व्यवस्था हो। हिजो पैसा सिक्का थियो, पछि कागज भयो, बैंकमा पुग्दा खाताको अङ्क भयो, आज मोबाइलको स्क्रिनमा देखिने अङ्क भएको छ। रूप फेरियो तर आधार उही रह्यो, विश्वास। गाठका कुराको अर्को श्रृङ्खलामा पैसा कसरी कमाउने, सिपबाट, श्रमबाट, व्यवसायबाट कि लगानीबाट। पैसा कमाउने बाटो खोज्दै गाठका कुराको अर्को भागमा फेरि भेटौँला। तर आज गाठका कुरा सुनेपछि तपाईँका मनमा लागेको कुरा हामीलाई पनि भन्नुहोस् है।
1: गाँठका कुरा श्रृङ्खलापछि फेरि पनि खबरकै सिलसिला। यस वर्षको तीज पर्व आजदेखि सुरु भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा पनि लिइन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकोले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दुधबाट बनेका परिकार, खिर, ढकनी, गुतपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन अडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक छ। कतै बेलुका अरू चिज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकोले ध्यान दिन पोषणविदको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सि ऋषि पञ्चमी परेको छ।
2: सिराहामा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा विवाद भएको छ। औरही गाउँपालिकाको शिक्षा शाखाले हिजो पाठ्यक्रमका लागि सुझाव संकलन कार्यक्रम आयोजना गरेको थियो। प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री पोखरेल बोल्दा बोल्दै विवाद भएको हो। कार्यक्रममा मन्त्री पोखरेल सहित प्रतिनिधि सभाका सांसद शिव यादव, पुरुषोत्तम यादव, जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश महतो तथा गाउँपालिकाका जनप्रतिनिधि लगायत सहभागी थिए। सम्बोधनका लागि गाउँपालिकाका अध्यक्ष शिवजी यादव पछि ढिलो आइपुगेका मन्त्री पोखरेललाई सिधै माइक दिएपछि जिल्ला समन्वय समितिका सभापति महतोले बीचमै गुनासो गर्नुभयो। विवाद चर्किएपछि मन्त्री पोखरेल बोल्न छाडेर सुरक्षाकर्मीको सहयोगमा कार्यक्रम स्थलबाट हिँड्नु भएको थियो। कान्तिपुरमा खबर छ।
1: कहाया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: चितुवाको आक्रमणबाट बस्न निम्न सावधानीहरू अपनाउनको लागि हार्दिक अनुरोध गरिन्छ।
4: चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं र अबेरसम्म बाहिर खेल्न नदेऊ।
3: साँझ परेपछि सकभर बाहिर ननिस्कौ, निस्कनु नै परे सावधानी अपनाऊ, समूहमा जाऊ र उज्यालोको व्यवस्था गरेर मात्र बाहिर निस्कौ।
4: जङ्गली जनावरहरू पस्न सक्ने झ्याल ढोकाहरू राम्ररी बन्द गरौ र त्यस्ता झ्यालहरूमा डन्डी तथा ग्रिल लगाएर सुरक्षित बनाऊ।
3: घर वरिपरि रहेका अग्ला झाडी तथा साना बुट्टनहरू नियमित रूपमा सफा गरौ।
4: घर वरपर पर्याप्त उज्यालो बत्तीको व्यवस्था गरौं, जसले चितुवा लगायतका अन्य जङ्गली जनावरहरूलाई टाढैबाट देख्न मद्दत गर्दछ।
3: साना बच्चाहरूलाई जङ्गलको बाटो हुँदै विद्यालय पठाउँदा ठुलो मानिसको साथमा मात्र पठाऊ।
4: घाँस दाउराका लागि जङ्गल जाँदा सकभर एक्लै नजाऊ, जानै परे समूह बनाएर मात्रै जाऊ।
3: प्राकृतिक वासस्थान तथा चितुवाका आहार प्रजातिहरू मृग, बदेल, वन कुखुरा, खरायो आदिको संरक्षण गरौं। यो जनचेतनामूलक सन्देश हिमाली प्रकृतिद्वारा सञ्चालित मानव चितुवा सह अस्तित्व परियोजना अन्तर्गत डिभिजन वन कार्यालय तनहुँको प्राविधिक सहयोग तथा द रफर्ड फाउन्डेसनको आर्थिक सहयोगमा तयार पारिएको हो।
5: जानकारी गराउँ।
6: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौँ।
5: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौँ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। नेपालले वैदेशिक रोजगारबाट गएकाबाट वृहत अर्थतन्त्र निर्माण गरेको छ, तर विदेशमा ज्यान गुमाएका नागरिकको शव स्वदेश फर्काउने भरपर्दो एकीकृत प्रणाली भने अझै छैन। नेपालबाट हरेक वर्ष लाखौं नागरिक रोजगारीका लागि विदेश जान्छन्। पछिल्लो एक वर्षमै झण्डै 7,92,000 नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए। तीमध्ये झण्डै 2/3 खाडी देश गएका थिए, 88,000 भन्दा बढी युरोपतर्फ गएका छन्। यस तथ्याङ्कमा भिजिट वा विद्यार्थी भिसामा विदेश जानेहरू भने समावेश छैनन्। 2000 को दशकको सुरुतिर वार्षिक 1 खर्ब रुपियाँ भन्दा कम रहेको रेमिट्यान्स 2014 आइपुग्दा 5 खर्ब नाग्यो। 2024 14 खर्ब रुपियाँ पुगेर कृतिमानी राख्यो। गएको आर्थिक वर्षमा यो 37.1% बढेर 23.26 अर्ब रुपियाँ पुगेको थियो, जुन चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको 21.34 अर्ब रुपियाँको कुल बजेट भन्दा धेरै हो। यसरी रेमिट्यान्स पठाउने श्रमिक मध्य कसैको विदेशमा ज्यान गयो भने सब नेपाल ल्याउने जिम्मेवारी कसको हो भन्ने विषय भने अझै अस्पष्ट छ। 23 खर्ब रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने संयोगमै निर्भर, कान्तिपुर दैनिकमा खबर छ।
1: अब विदेशको खबर। भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई बलियो बनाउनु पर्नेमा जोड दिएको छ। भारतको अध्यक्षतामा भएको सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले नयाँ दिल्ली घोषणा पत्र जारी गर्दै बहुपक्षीय विश्व व्यवस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्। घोषणा पत्रमा राजनैतिक तथा सुरक्षा, आर्थिक तथा वित्तीय र सांस्कृतिक तथा जनस्तरीय क्षेत्रमा सहकार्यलाई थप मजबुत बनाउने उल्लेख गरिएको छ। ब्रिक्स नेताहरूले पूर्वमा बढ्दो तनाव र युक्रेन युद्धप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विवादको कूटनैतिक र शान्तिपूर्ण समाधानमा जोड दिएका छन्। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदको अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धप्रति पनि ब्रिक्सले असहमति जनाएको छ। त्यस्तै जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र न्यायपूर्ण ऊर्जा संक्रमणलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ। विकासशील राष्ट्रहरूका लागि जीवाश्म इन्धन अझै महत्वपूर्ण रहेको उल्लेख गर्दै ऊर्जा संक्रमण समावेशी र न्यायपूर्ण हुनुपर्नेमा जोड दिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। ब्रिक्सले युरोपेली संघको कार्बन सीमा कर संयन्त्रलाई संरक्षणवादी उपायका रूपमा आलोचना गरेको छ। सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति सी जिङपिङ बीच द्विपक्षीय भेटवार्ता समेत भएको छ। भेटमा सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने, व्यापार तथा बजार पहुँच बढाउने, आपूर्ति श्रृङ्खला र आर्थिक सहकार्य विस्तार गर्ने लगायत विषयमा छलफल भएको छ। भेटलाई भारत चीन सम्बन्ध सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनिया राष्ट्रपति सी, इरानी राष्ट्रपति मसूद पेजेस्कियन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा लगायत ब्रिक्स सदस्य राष्ट्रका नेताहरू तथा उच्च स्तरीय प्रतिनिधि सहभागी हुनुहुन्छ। हिजोदेखि सुरु भएको सम्मेलन आज पनि चल्नेछ।
2: अब केही खेल खबर। एसिसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल दोस्रो पटक एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले मलेसियामा हिजो भएको प्रतियोगिताको फाइनलमा युएईलाई 44 रनले हरायो। यो प्रतियोगिताको विजेता एक टोली मात्रै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सम्मिलित एसिया कप खेल्ने पाउने प्रावधान थियो। नेपाल विजेता बन्दै अर्को वर्ष बंगलादेशमा हुने तालिका रहेको एसिया कपमा छनौट भएको छ। यसअघि सन् 2023 घरेलु मैदानमा भएको यो प्रतियोगिताको फाइनलमा पनि नेपालले युएईलाई 7 विकेटले पराजित गरी पहिलो पटक एसिया कप खेलेको थियो। फाइनल खेलेका नेपाल र युएई इमर्जिङ टिम्स एसिया कपका लागि पनि छनौट भएका छन्। खेलकै अर्को प्रसङ्गमा नेपालमा पहिलो पटक भएको पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले 20 लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ। अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेटमा जित निकाल्यो। अन्नपूर्ण लिग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो। कर्णालीले भने प्लेअफमा काठमाडौँ रेड्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। लिग चरणमा कर्णालीले अन्नपूर्णलाई 3-1 सेटमा पराजित गरेको थियो, तर फाइनलमा अन्नपूर्णले त्यसको बदला लिँदै कर्णालीलाई सोझो सेटमा हराएर ऐतिहासिक उपाधि जित्न सफल भएको हो। पहिलो संस्करणको फ्रेन्चाइज नेपाल भलिबल लिगमा कुल 6 टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको कुल पुरस्कार राशि 32 लाख रुपियाँ रहेको छ।
1: अब केही खबर संक्षेपमा। देशका धेरै जसो पहाडी र हिमाली क्षेत्रमा पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा बैतडीमा सबैभन्दा धेरै 18.2 मिलिमिटर वर्षा मापन भएको छ। गैराती धेरै जसो पहाडी तथा हिमाली क्षेत्रमा मध्यम तथा थोरै ठाउँमा ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। सिन्धुपाल्चोक, कास्की, गोरखा, जुम्ला, उदयपुर, इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि केही ठाउँमा ठूलो वर्षा भएको छ। आज कोशी र बागमती प्रदेशको हिमाली तथा पहाडी भाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्न सक्ने अनुमान रहेको छ।
2: सरकारले मलेसियाको रोजगारीमा खडा गरिएको सिन्डिकेट भत्काउने गरी छानबिन तथा कारवाही प्रक्रिया अघि बढाएको छ। नेपालका 25 म्यान पावर कम्पनीलाई मात्रै मलेसियाको रोजगारीमा श्रमिक पठाउने अधिकार दिने गरी खडा गरिएको सिन्डिकेट तोड्ने गरी आबद्ध कम्पनीमाथि छानबिन तथा कारवाही अघि बढाएको हो। वैदेशिक रोजगार विभागले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा आबद्ध नेपाली इजाजत पत्र प्राप्त वैदेशिक रोजगार व्यवसाय संस्थामाथि छानबिन तथा कारवाही प्रक्रिया अघि बढाएको हो।
1: सार्वजनिक खरिदलाई पारदर्शी, प्रतिस्पर्धी र प्रविधि मैत्री बनाउन वर्षौंदेखि प्रयोग हुँदै आएको विद्युतीय खरिद प्रणाली ईपीजी उच्च सुरक्षा जोखिम देखिएको भन्दै सरकारले स्थगित गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले 2083 भदौ 11 अहिले सञ्चालनमा राखेको ईपीजी प्रयोग स्थगित गरी प्रणाली सुधार तथा मरमत समारोह अघि बढाएको हो। अत्यावश्यक खरिद प्रक्रिया नरोक्न भनेर कागजी माध्यमबाट बोलपत्र अघि बढाउन बाटो खोलिएको छ। ठेक्का फेरी हार्ड कपीमा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
2: हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काई पुलको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदार कम्पनीले 2 अर्ब रुपियाँ जरिवाना तिर्नुपर्ने भएको छ। 34.9 करोड रुपियाँमा निर्माण हुने गर्ने गरी कन्काई पुलको ठेक्का लिएको पप्पु महादेव खिम्तीजेवीले काम नगरी आयोजना अलपत्र पारेपछि ठेक्का रकमको 6 गुणा बराबर जरिवाना तिर्नुपर्ने भएको खबर नयाँ पत्रिकामा छ।
1: काया कैरनमा अब पालो उखानको
2: तिजकी चेली माइतीको आशा।
1: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
2: चट्टान ब्लास्टिङ गरेर अवरुद्ध कृष्णभेरको सडक खोलिँदै गल्छी रसुवागढी सडकको ट्र्याकमा पनि काम धमाधम। दशैं अघि रसुवागढी नाका जोडिने।
1: 72 भूकम्प यता प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए। भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन।
2: काङ्ग्रेसमा खड्गा पक्षका नेता महाधिवेशनमा भाग लिने। देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ।
1: ब्रिक्स सम्मेलनद्वारा विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड। मध्य पूर्व तनाव र युक्रेन युद्धप्रति विश्व नेताहरूको गम्भीर चिन्ता।
2: र एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल दोस्रो पटक एसिया कपमा छनौट। पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो।
1: र अन्त्यमा आजको कार्टुन। आशिष खनालले बनाउनु भएको पुरानो कार्टुन तीजका कतिपय गीत सुन्नै नसकिने खालका हुने गरेको प्रसङ्गसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सडकमा एकजना मान्छे सानो बच्चा काखमा राखेर हिँडिरहेका छन्। उनले बच्चालाई अर्थी उपदेश दिँदै भन्दैछन्, हेर बाबु, जीवनमा 3 कुरा कहिले नबोल्नु। सानालाई माया गर्न, ठुलालाई सम्मान गर्न र आधुनिक तीज गीत सुन्नु अघि झ्याल ढोका बन्द गर्न। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।

0: सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 MHz।
1: डेङ्गु रोग सम्बन्धी अत्यन्त जरुरी सूचना। डेङ्गु रोग लामखुट्टेको टोकाइको कारणले सर्ने सरुवा रोग हो। यो रोग एक मानिसबाट अर्को मानिसमा लामखुट्टेको टोकाइले सर्ने गर्दछ। भाइरसबाट हुने यस रोगको हालसम्म खोप तथा खास उपचार छैन। एडिज इजिप्टाई र अल्बोपिक्टस नामको लामखुट्टेको टोकाइले डेङ्गु रोग सर्ने भएका

डेङ्गु रोग सम्बन्धी अत्यन्त जरुरी सूचना। डेङ्गु रोग लामखुट्टेको टोकाइको कारणले सर्ने सरुवा रोग हो। यो रोग एक मानिसबाट अर्को मानिसमा लामखुट्टेको टोकाइले सर्ने गर्दछ। भाइरसबाट हुने यस रोगको हालसम्म खोप तथा खास उपचार छैन। एडिज इजिप्टाई र अल्बोपिक्टस नामको लामखुट्टेको टोकाइले डेङ्गु रोग सर्ने भएका

0: रोग लामखुट्टेको टोकाइको कारणले सर्ने सरुवा रोग हो। यो रोग एक मानिसबाट अर्को मानिसमा लामखुट्टेको टोकाइले सर्ने गर्दछ। भाइरसबाट हुने यस रोगको हालसम्म खोप तथा खास उपचार छैन। एडिज इजिप्टाई र अल्बोपिक्टस नामको लामखुट्टेको टोकाइले डेङ्गु रोग सर्ने भएकाले
1: बन्दीपुर गाउँपालिकाको सूचना। यस बन्दीपुर गाउँपालिकाको कार्यालयमा दर्ता भई वडा नम्बर 1 देखि वडा नम्बर 6 भित्र सञ्चालनमा रहेका व्यवसायहरू, थोक तथा खुद्रा पसल, बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसाय, फर्म लगायतका अन्य विभिन्न प्रकृतिका व्यवसाय दर्ता गरी सञ्चालन गरिरहनु भएका व्यवसायहरूले व्यवसाय नवीकरण गर्नुहुन र स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा गाउँपालिकाको आर्थिक ऐन 2083 बमोजिम अनिवार्य व्यवसाय दर्ता गरी सञ्चालन गर्नुहुन समेत अनुरोध गरिन्छ। साथै चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म व्यवसाय नवीकरण गर्दा 10% छुटको व्यवस्था रहेको र

0: अस्पतालको प्राविधिक सहयोग तथा सुन्दर बजार नगरपालिकाको व्यवस्थापनमा 2076 मक्सिरदेखि सुन्दर बजार नगरपालिका भोटेवडारमा भोटेवडार आँखा उपचार केन्द्र सञ्चालन भइरहेको छ। तपाईँ कुनै आँखाको समस्याबाट पीडित हुनुहुन्छ? यदि हुनुहुन्छ भने यस आँखा उपचार केन्द्रमा आई आफ्नो आँखा जाँच गराएर बेलैमा सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्दछ।
1: आँखा उपचार केन्द्रबाट प्रदान गरिने सेवाहरू
0: सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट 4 बजेसम्म अनुभवी नेत्र प्राविधिकबाट अत्याधुनिक मेसिनले बिरामी जाँच गरिन्छ।
1: आँखाको दृष्टि परीक्षण, चस्मा जाँच तथा सुपथ मूल्यमा डाक्टरको पुँजी अनुसार चस्माहरू उपलब्ध गराइन्छ।
0: 10% छुटमा बिरामीहरूलाई सशुल्क औषधिको व्यवस्था गरिन्छ।
1: आवश्यकता अनुसार आँखाको सामान्य शल्यक्रिया समेत गरिन्छ।
0: आँसु बग्ने नलीको सफाई, फोर कसिङ्गर झिक्ने तथा आँखाको चाप समेत नाप्ने व्यवस्था छ।
1: समय समयमा आवश्यकता अनुसार मोतिया बिन्दुको शल्यक्रियाका लागि शिविर सञ्चालन गरिन्छ।
0: आँखाका जटिल रोगहरूको उपचारका लागि उचित परामर्श प्रदान गरिन्छ। आकस्मिक सेवाका लागि सम्पर्क 98461300, 98461300860। भोटेवडार आँखा उपचार केन्द्र, सुन्दर बजार नगरपालिका, भोटेवडार, कृष्ण बगैँचा, लम्जी।
2: ए बहिनी, हेर हेर कति राम्री देखिए कि, मेरो श्रीमतीलाई तिमी जस्तै राम्री बनाइदिन पर्यो कि।
3: छ्या दाई, पनि म के राम्री छु र, यो सबै मैले लगाएको गहनाको कमाल त हो नि। हेर्नुहोस् न, नाकमा फुली, कानमा कस्तो राम्रो टप बनाएकी छु, हातमा चुरी र उठी, घाँटीमा हार लाएकी छु, ल हेर्नुहोस् त, खुट्टामा पाउजु पनि लगाएकी छु, अनि राम्री देखिन्न त।
2: होइन, यति विधि चिटिक बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ?
3: विनोद सुनसादी पसलले। हजुर पनि भाउजूलाई लिएर त्यतै जानुहोस् है दाई, नत्र पछि पर्नु होला।
4: हजुर, हामी कहाँ शुद्ध सुनसादीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनसादी खरिद बिक्री गरिन्छ।
5: विनोद सुनसादी पसल, पालुङटा नगरपालिका 5, छाती पोखरी, गोर्खा।
6: प्रोप्राइटर विनोद सुनार, मोबाइल 98138-39505 र 98161-95850।
7: होइन हौ गणेशजी, के गर्न लाग्नु भयो बारीतिर?
8: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
7: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि।
8: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा, अनि अमिलो बिरे नुन, भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
9: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल, भैसीगोठ, बेलबन्जाङ तनहुँ, सम्पर्क नम्बर 98460-00178।

0: Extreme Energy Drink.
1: यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन पोखरा वा बन्दीपुर बेसिसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ,
2: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्बे चिसा पानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस् आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा खसीको मासु कालिजका स्वादिष्ट परिकारहरू अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन ताजा फल फूल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्ले ग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल के हो यस इबी चार्जिङ स्टेसन बन्दीपुर एक डुम्रे बजार चिसा पानी तनहुँ।
1: प्रोप्राइटर मदन अधिकारी, मोबाइल नम्बर 98568062 98568062।
3: नेशनल सिटी हॉस्पिटल, अत्याधुनिक सुविधा संपन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको।

0: को नेशनल सिटी हॉस्पिटल
1: विशेषज्ञ चिकित्सक र सेवाहरू
0: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल
1: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य
0: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त
1: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे
0: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार
1: फिजिसियन डाक्टर गौरीराम महतो
0: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई
1: हार्ट जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी
0: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती
1: हेमाटोलोजिस्ट डाक्टर शङ्कर बस्ताकोटी
0: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
1: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा नेशनल सिटी हस्पिटल हस्पिटल रोड भरतपुर सम्पर्क 0054 93 611
0: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल
2: नेशनल इलेक्ट्रोनिक्स तपाईँको भरोसाको नाम विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
3: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू
2: हामीले हेमस्टार सामसुङको आधिकारिक विक्रेतासँगै गोदरेज टिसाइल सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू टिभी फ्रिज फ्यान आइरन आदि किचनका लागि अत्याधुनिक सामग्रीहरू माइक्रोवेभ ओभन राइस कुकर
3: विशेष छुट र अफरहरू शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने एक्सचेन्जको पनि व्यवस्था गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस् तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा नेसनल इलेक्ट्रोनिक्स ब्यास्तै न्यु रोड दमौली तनहु फोन नम्बर 9856607424 9860602092
2: प्रोपर्टी अर्जुन अधिकारी सागर उदास नेसनल इलेक्ट्रोनिक्स तपाईँको घरका लागि स्मार्ट समाधान
1: निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाका लागि जापान जान चाहनुहुन्छ यदि चाहनुहुन्छ भने सुबारु कन्सल्टेन्सी अब तपाईँको सेवामा समर्पित छ अब जापान ट्राई होइन स्योर गरौँ सुबारु कन्सल्टेन्सीले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा M5 र M4 लेभलको विशेष तयारी कक्षा शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रेल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस् प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि सुबारु कन्सल्टेन्सी प्राली बन्दीपुर 1 टुम्रे बजार गरिमा विकास ब्याङ्क सँगै सम्पर्क नम्बर 0635805099 मोबाइल 9856602099 काका साह्रै निराश देखिनु भएको छ त बिहान बिहानै टाउकोमा हात राखेर के भयो त्यस्तो
4: हेर न नानी खेती बाली पनि राम्रो भएन पशुपालन पनि राम्रोसँग फापेन अब नेपालमा बसेर केही गरौँ भन्ने सोचेको घाटै घाटा मात्रै यस्तो पाराले त फेरि विदेशै जानु पर्ला जस्तो भयो
1: अब विदेश होइन काका तपाईँलाई प्राविधिक सल्लाह उन्नत बिउ बिजन घाँस र दाना चल्लाको खाँचो देखेको छु मैले तपाईँ त्यसको लागि तनहुँको डुम्रे स्थित डुम्रे बिउ बिजन एन्ड दाना पसलमा जानुहोस् न
4: ए हो र त्यसो भए म आजै गइहालेँ
5: हामी कहाँ सिजन अनुसारका तरकारी बाली, अन्न बाली, दलहन बाली, नगदे बाली र घाँस बालीको स्थानीय उन्नत र हाइब्रिड वर्णशंकर बिउहरू उपलब्ध छन्। विषादीहरू, कीटनाशक, रोगनाशक, झारपातनाशक, मुसानाशक लगायत कमिला, धमिरा, साङ्ला मार्ने विषादीहरू पाइनुका साथै कृषि सम्बन्धी रोग र किराहरूको सम्पूर्ण विषादीहरूको प्राविधिक परामर्श पनि गराइन्छ। कृषि सामग्रीहरू, मकै चढाउने मेसिन, 5 र 10 लिटरको हजारी, 2 लिटर, 5 लिटर, 16 लिटर, 18 लिटर, 20 लिटरको विषादी छर्कने स्पेयर पम्प, नजिक र टाढा पनि फाल्ने फिरफिरेहरू, बेर्ना जमाउने नर्सरी ट्रे र पोली ब्याग, दाँती औजार 9 र 11 मुखी, टनेल प्लास्टिक, हरियो नेट जाली, काट छाट गर्ने कैची, सिकेसर, बाँस काट्ने आरा, मोहनी पासो, च्यापच्यापे पासो, कृषि चुना, पोल्ट्री चुना, रिनोइड बोर्डो पेस्ट, कौशी खेतीका सामग्रीहरू, कोकोपेट, ग्रो ब्याग, गमलाहरू, आर्गेनिक मल, गडौली मल, जैविक मल, सानो साइजको कुटो, झारपात गोड्ने, गार्डन पन्छा, गार्डन कैसी, निमजन्य तेल, कुकुरका सामग्रीहरू, स्याम्पू, साबुन, पाउडर, कायो, नङकट, ज्याकेट, सिक्रीहरू, बडी बेल्ट, घाँटी बेल्ट पनि पाइन्छ। कुखुराका चल्लाहरू, बोइलर, क्रिराज, हब्बर, लोकल, बच्चै पाइनुका साथै तिनका लागि दाना र दाना पानीका भाँडाहरू सम्पूर्ण पाइन्छ। पशु पंक्षीका औषधिहरू, भिटामिन लगायत सम्पूर्ण सामग्रीहरू उपलब्ध छन्। नामले, माटे, जुका, किर्ना, उपिया, सुसुले मार्ने औषधि पनि उपलब्ध रहेको छ। मकै बारीमा झारपात मार्ने, धान बालीमा झार नआउने र झार मार्ने लगायत पाखो बारीमा झार मार्ने झारपात नाशक औषधि उपलब्ध छन्। साथै यिनीहरूको बारेमा प्राविधिक परामर्श पनि गराइन्छ। उन्नत तथा हाइब्रिड मकैका बिउहरू अरुण 2, रामपुर कम्पोसिट, मनकामना 3, शङ्कर मकै, स्टार 9, सुवर्ण, सिपी 808, राजकुमार, क्राइस्टार। मकैमा गवारो र फौजे किराको विषादी र झार मार्ने विषादी पनि उपलब्ध छ। लहरे बालीका बिउहरू, भक्तपुरी लोकल काँक्रो, करेला, घिरौला, लौका, मुन्टा खाने र कैना लाग्ने फर्सी, जुकुने फर्सी, चिचिन्डाका उन्नत तथा हाइब्रिड बिउहरू आइपुगिसकेको छ। त्यस्तै होचा र अग्ला बोटी टमाटर, अकबरे खुर्सानी, भेडे खुर्सानी, मालेपाटन बोडी, मिटर तने बोडी, भिन्डीका बिउहरू साथसाथै तिनलाई चाहिने सम्पूर्ण सामग्रीहरू आइपुगिसकेको छ। फलफुलको बोटहरूमा फुल र फल टिकाउने हार्मोन पनि उपलब्ध छ। लहरी बालीमा लाग्ने झिगौरी नियन्त्रण गर्ने पहेँलो च्यापच्यापे पासो र मोहिनी पासो पनि उपलब्ध छ। विषादी प्रयोग गर्दा बुझेर मात्र प्रयोग गरौँ।
6: डुम्रे ब्युबिजन एग्रो सेन्टर एन्ड भिन्तुना भेट फर्मा, प्रोप्राइटर दिकेश मुनाकर्मी, बिएससी एजी, कृषि स्नातक, कन्जिबेनी मेडिकलको आडैमा। सम्पर्क फोन 0658082775, सम्पर्क मोबाइल 98461092596 र 98101120।
7: मैया, आज मासुको स्वादमा नौलो चमत्कार छ नि।
8: ठिक भन्नुभयो, आज मासुको स्वादमा चमत्कार ल्याएको छ जीएमसी स्पेशल मिट मसलाले।
7: जीएमसी स्पेशल मिट मसला हैन, के सुन्दैछु म यो?
8: हो, आज भोलि आफ्नै देशमा उत्पादित जीएमसी स्पेशल मिट मसलाको तहका छ।
7: जीएमसी स्पेशल मिट मसला मासुमा राखेपछि नुन र प्याज बाहेक केही पनि राख्नु पर्दैन।
8: तपाईँ स्वादमा नौलोपन चाहनुहुन्छ भने जीएमसी स्पेशल मिट मसला आजै प्रयोग गर्नुहोस्।
7: बुङ्गोटे मसला उद्योगको नौलो उत्पादन जीएमसी स्पेशल मिट मसला। व्यापारिक जानकारीका लागि बुङ्गोटे मसला उद्योग बन्दीपुर 1 तनहु, सम्पर्क नम्बर 98065003423।
9: होइन, के बोलाउ रे बा, ऐयरात गर्दै बस्नु भएको छ त?
10: के हुनु नि धने बाबु, क्या नाम उबेला पल्टनमा निकै दौड धुप भएर होला। अहिले यी ढाड, कम्मर, पाता, पाखुरा, घोडा जोर्नी दुखेर कर कर खाएर घरको तलमाथि गर्नसम्म नसक्ने भएको छु नि त धने बाबु।
9: ए हो र लौरे बा, हजुरलाई थाहा छैन अहिले यही हाम्रो डुम्रे बजारमा यस्तै समस्याको भरपर्दो उपचार गर्ने फिजियोथेरापी सेन्टर खुल्या छ नि।
10: ए हो र धने बाबु, उसो भए मेरा यी सबै दुखाइको उपचार फिजियोथेरापी गराएर निको होला त धने बाबु।
9: ल किन नहुनु लाउरे बा, त्यहाँ निको हुने नै यस्तै रोग त हो नि। ढाड कम्मर दुख्ने, घुँडा दुख्ने, जोरी नसा दुख्ने, झुमझुमाउने, लाटो हुने, प्यारालाइसिस जस्ता जटिल रोगको त्यहाँ अनुभवी थेरापिस्टद्वारा आयुर्वेदिक तरिकाबाट उपचार गरिने रहेछ नि लाउरे बा।
10: अनि यो कहाँनिर रहेछ त धने बाबु?
9: यही हाम्रो डुम्रे बजारको बेसी सर चोक्कैको मिठाई पसल पछाडि नयाँ बनेको घरको भुइँतलाको अन्तिम सटरमा छ नि लाउरे बा।
10: ओहो धने बाबु, म त आजै जान्छु। बरु फोन नम्बर कति होला धने बाबु?
9: ल ल टिप्नुहोस् त लाउरे बा, 9841-91-0863 र 9801-13-318।
11: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार र असोज 17 गते तेस्रो शनिबार।
9: यहाँको सेवा र सुविधाको लागि सन्चो आयुर्वेदको अर्को सेवा सन्चो आयुर्वेद तथा फिजियोथेरापी सेन्टर बेसीसर चोक डुम्रे बजार तन हो। मोबाइल नम्बर 9841-91-0863 र 9801-13-318।
12: आइभीएफ ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो? पुरुष बाँझोपनको लागि आइभीएफ मात्र गर्नुभन्दा एडभान्स आइभीएफ आइसीएसआई नै रोजौ।
13: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक आइभीएफ आइसीएसआई ट्रिटमेन्ट। तपाईँको लागि अहिले आइभीएफ आइसीएसआई ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
12: साथै आइभीएफ फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर आइसीएसआई प्याकेजको पहिला 10 जना सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
13: आजै सम्पर्क गर्नुहोस् 061-574-668 97-649-47-474।
12: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म हेल्दी बेबी, आफ्नै शुक्रकिट आफ्नै जिन।

0: आनन्दको खानी पहाड किरानी रेडियो बन्दीपुर 88.8 MHz।
1: देश विदेश का ताजा समाचार
2: अब रेडियो बन्दीपुर 88.8 MHz में।
1: बन्दीपुर समाचार कुनै पनि सूचनाबाट तपाईं अब वञ्चित हुनु पर्दैन
2: किनकि हामी दिन्छौं सत्य तथ्य र निष्पक्ष समाचार।
1: बन्दीपुर समाचार हामी सूचनाको शक्ति स्थापित गर्नेछौं।
0: पहाड किरानी रेडियो बन्दीपुर 88.8 MHz।

नमस्कार, बिहानको बन्दीपुर समाचारमा प्रत्येक गुरुङको स्वागत छ। तपाईँले हामीलाई एफएम ब्यान्ड 88.5 मेगाहर्जमा 28 जिल्ला भन्दा बढी र इन्टरनेट अनलाइनमा radiobandipur.com साथै मोबाइल एप्लिकेसन हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुन्छ। बन्दीपुर समाचार सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।

0: यस वर्षको 30 आज दरखाने दिन प्रधानमन्त्री शाहको संयुक्त राष्ट्रसङ्घ महासभा सम्बोधन गर्न जलवायु न्यायसङ्घीय विपद व्यवस्थापनमा मुख्य जोड। अभिभावक गुमाएको 25 बाल बालिकालाई सचेतना सन्देश नेपालले संरक्षण गर्ने कृष्णभीरको सडक मङ्गलबारसम्म खुलाउने काम तीव्र गर्दै काठमाडौँ उपत्यकामा मुख्य सहरमा खाना पकाउने ग्यासको अभाव कामै वरिष्ठ पत्रकार सँगै खेलकुद युवराज गौतमको निधन। गोर्खाको फुजेलमा बस ठोकिँदा 5 यात्रु घाइते। भलिबल संघ तनहुँको नयाँ नेतृत्व अधिकारीको अध्यक्षतामा कार्य समिति गठन। पहिलो संस्करणको एनबिएलको उपाधि अन्नपूर्ण स्पाइकर्स किङले जित्यो। यस वर्षको 30 पर्व आजदेखि सुरु भएको छ। आजको दिन माइतीले चकलेट सँगै चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा रहेको छ। दरलाई 30 व्रतको पूर्व तयारीको रूपमा पनि लिइन्छ भने भोलि 30 व्रत बस्नुपर्ने भएकाले पनि दरको रूपमा साबिक्त पदार्थ खानुपर्छ भन्ने मान्यता रहेको छ। विशेष गरी दुधबाट बनेको खिर, जकनी, गुदपाक र सँगै मिठाई जस्ता परिकार खाइन्छ भने दरले व्रतको दिन अटिलो बनाउँछ भन्ने मान्यता पनि रहिआएको छ। दर खाने सँगै भन्ने ठाउँ अनुसार भने फरक फरक रहने गर्छ। कतै बेलुका अरू चिज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिलो खाना खाएर मध्य रातमा दर खाने चलन पनि रहेको छ। धेरै चिल्लो पिरोसँगै गुलियोसँगै मसालेदार परिकार दरको रूपमा खाँदा त्यसको स्वास्थ्यमा नराम्रो असर पर्ने भएकाले पनि ध्यान दिन पोषक विदहरूले सुझाव दिएको छ। भोलि हरितालिका 30 पर्वसँगै पर्छ भने ऋषि पञ्चमी पर्दछ। देशको विभिन्न धेरैजसो ठप पहाडीसँगै हिमाली क्षेत्रमा पानी परेको छ। जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार भने पछिल्लो 1 घण्टामा बैतडीमा सबैभन्दा धेरै 18.2 मिलिमिटर वर्षा मापन भएको छ। गैराती धेरैजसो पहाडीसँगै हिमाली क्षेत्रमा मध्य तथा थोरै ठाउँमा ठुलो पानी परेको पनि महाशाखाले जानकारी दिएको छ। सिन्धुपाल्चोक, कास्की, गोर्खा, जुम्ला, उदयपुर, इलाम जस्ता क्षेत्रमा मध्यम खालको ठुलो पानी परेको पनि जानकारी दिएको छ। आज कोशी प्रदेश, बागमती प्रदेशको हिमाली सँगै पहाडी भाग तथा गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ। त्यस्तै गरी लुम्बिनी प्रदेशको पहाडी सँगै तराईको क्षेत्र, मधेस प्रदेश, त्यस्तै गरी कोशी प्रदेश, बागमती गण्डकी प्रदेशको तराईसँगै पहाडी क्षेत्रमा 1-2 ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम खालको वर्षाको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ। ठुलो वर्षाको सम्भावना रहेको क्षेत्रमा बाढी, पहिरो तथा गिरगान बहाको जोखिम रहन सक्ने भएकाले पनि आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरिएको छ। भोटेकुसी बाढीमा अभिभावक गुमाएको 25 बालबालिकालाई सन्देश सचेतना नेपाल बाल गृहले संरक्षण गर्ने भएको छ। सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर 5 रहेको बाल गृहले बाढीबाट अभिभावक विहीन भएको 25 बालबालिकालाई पठन पाठन सहितको जिम्मेवारी लिन स्थानीय प्रशासनसँग मिलेर प्रक्रिया अगाडि बढाइएको संस्थाका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनुभएको छ। भोटेकुसी बाढीबाट प्रभावित जिल्ला रसुवा, धादिङ, नुवाकोटका बालबालिकालाई चाँडै ल्याउन प्रशासन कार्यालय मार्फत छलफल भइरहेको पनि उहाँले जानकारी दिनुभएको छ। बालगृहमा अहिले पनि विभिन्न कारणले अभिभावक विहीन भएको 28 भन्दा धेरै बालबालिका पठन पाठन सहितको आश्रय लिइरहेको पनि संस्थाले जानकारी दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले संयुक्त राष्ट्रसङ्घको महासभामा गर्ने सम्बोधनको नेपाल जलवायु न्यायसङ्घ विपद व्यवस्थापनलाई आफ्नो मुख्य एजेन्डा बनाइएको छ। परराष्ट्र मन्त्रालयका अनुसार आउँदो असोज 60 गते प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दा भुटेकोशी नदीमा आएको विनाशकारी बाढीको क्षति सन्दर्भिक जोड्दै नेपाल जलवायु संकटको उच्च जोखिममा रहेको यथार्थ विश्व सामु माझ राख्नुहुने भएको छ। अमेरिकाको न्यूयोर्कमा हुने महासभामा शाहले विश्वव्यापी कार्बन उत्सर्जनमा नगण्डीय भूमिका भए पनि जलवायु विपदबाट पीडित नेपालले हानि तथा नोक्सानी कोषबाट तत्कालै न्यायचित क्षतिपूर्ति पाउनुपर्ने पनि दावी प्रस्तुत गर्नुहुने भएको छ। साथै त्यसको लागि भने धनी सङ्घीय औद्योगिक देशहरूको जलवायु वित्त प्रविधि उपलब्ध गराउने अपिल पनि गरिनेछ। सम्बोधनको क्रममा नेपालले पछिल्लो राजनैतिक परिवर्तन शान्ति निर्वाचन सँगै वर्तमान सरकारको सुशासन प्राथमिकतालाई पनि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरिने परराष्ट्र मन्त्रालयले जानकारी दिनुभएको छ। महासभाकै शर्मा नेपालले सगरमाथादेखि समुद्र सम्मको शीर्षकमा एक विशेष उच्चस्तरीय राइड इभेन्ट समेत आयोजना गर्ने भएको छ, जसमा हिमाल पक्रिँदा तल्लो तटीय क्षेत्रमा परेको असरबारे पनि विश्वव्यापीमा भने विमर्श हुने भएको छ। परिवर्तनशील हिमाल जलवायुको कारण विपदको जोखिम बढ्दै गएको प्रकोप सँगै पूर्व तयारी सञ्जाल नेपाल डिपनेट नेपालले राष्ट्रिय उत्थानशीलता निर्माण कार्य निर्माण गर्न आह्वान गरेको छ। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढीले हिमाली क्षेत्रसँगै बढ्दो तापक्रम र हिउँ पग्लने जोखिममा स्पष्ट पारेको डिपनेटले जानकारी दिएको छ। सँगै संस्थाले विपद पछिको पुननिर्माणको भौतिक पूर्वाधार मात्रै सीमित नभई प्रभावितहरूको मानवीय मर्यादासँग जीविकोपार्जनसँगै दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्ने पनि जोड दिएको छ। डिपनेट नेपाल सरकारसँगै सरकारवाला समक्ष विभिन्न सिफारिसहरू प्रस्तुत गर्ने सँगै भोटेकोशी बाढीमा तत्कालै स्वतन्त्र वैज्ञानिकसँगै फेरिस अनुसन्धान गर्न पनि माग गरिएको छ। त्यस्तै गरी बाढी प्रभावित सुरक्षित पुनर्वास गर्दै जग्गा धनी प्रमाण पूर्जा अनिवार्य रूपमा उपलब्ध गराउनु पर्ने सँगै पुनर्लाभ सँगै पुनस्थापना प्रक्रिया सँगै बालबालिका त्यस्तै गरी ज्येष्ठ नागरिक महिला अपाङ्गता भएको व्यक्तिहरूलाई पनि विशेष प्राथमिकता दिनुपर्ने सँगै नेपाल चीन सँगै भारत लगायतका देशहरूमा बहु विपद पूर्व सूचना प्रणाली तथ्याङ्क भने आदान प्रदान सँगै वैज्ञानिक सहकार्य सुदृढ गर्नुपर्ने डिपनेटको सिफारिस रहेको छ। यसको लागि पनि सधैँ संस्थाले विश्वव्यापी हरित गृह ग्यास सँगै उत्सर्जन न्यून योगदान भए पनि गम्भीर प्रभाव भोगिरहेको देशको लागि जलवायु न्यायसँगै पारदर्शी जलवायु वित्त सुनिश्चित गर्न पनि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिएको छ। यो बाढीबाट प्राप्त सिकालाई केवल प्रतिक्रिया समेत नराखी दीर्घकालीन राष्ट्रिय उत्थानशीलता सुधारको लागि निर्माणसँगै निर्णायक मोडको रूपमा उपयोग गर्न पनि डिपनेट नेपालले ध्यानकर्षण गराएको प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वको टोली भने भ्रमण टोलीमा परराष्ट्र मन्त्री शिशिर खनालसँगै उच्चस्तरीय पद अधिकारीहरू पनि सहभागी हुने भइसकेको छ। त्यस्तै गरी परराष्ट्र मन्त्री खनालले विभिन्न मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्नुको साथै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि समेत तय भएको छ। त्रिशुली नदीको बाढीले कारणले भत्काएपछि सँगै भाँसेपछि अवरुद्ध बनेको धादिङ चराउँदै कृष्णफिर सडक खण्ड मङ्गलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागढुङ्गा मुक्लिन सडक खण्ड योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भने भाँसिएको सडकको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको जानकारी दिनुभएको छ। त्यस्तै गरी निर्माण का लागि भने आवश्यक उपकरण तथा निर्माण व्यवसायले टोली पहिचान गरी धमाधम काम भइरहेको सँगै यही मङ्गलबारसम्म भने गाडी चल्ने गरी खुलाउने प्रयास भइरहेको पनि जानकारी दिएको छ। भदौ 10 गते भोटेकोशीसँगै त्रिशुली नदीको बाढीपछि पहिरोसँगै सडक भाँसेसँगै कृष्णभीर अवरुद्ध क्षेत्र भएको छ। त्यही नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी योजनाकारले उपकरण पहिचान गर्दै सँगै काम भइरहेको पनि जानकारी दिएको छ। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभावसँगै कालोबजारी बढेको पाइएको छ। नेपाल आयल निगमले प्रहरी सहितको कमान्ड पोस्ट बनाएर शुरू गरेको निगरानीमा क्रममा भने कालोबजारी बढेको पाइएको छ। तोकिएको भन्दा पनि बढी मूल्यमा ग्यास बेच्ने व्यापारलाई सरकारले कारवाही तीव्र पारेको छ। वाणिज्य आपूर्तिसँगै उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिने सातवटा पसललाई कारवाही गरेको, दुईवटा पसललाई जनै 3,00,000 रुपियाँ जरिवाना गरेको पनि जानकारी दिएको छ। उपभोक्ताबाट प्रति सिलिन्डर 3,200 रुपियाँ असुल गरेको जरी परेको थियो। त्यस्तै गरी भक्तपुरमा 28-29,000 सम्मको मूल्य लिने दुई पसल सञ्चालकलाई पनि पक्राउ गरेको छ। त्यस्तै गरी ग्यास विक्रेता महासङ्घले पनि कालोबजारी गर्नेलाई कडा कारवाही गर्ने सरकारसँग माग गरिएको थियो। भदौ 14 गते कृष्णभिरमको राजमार्ग अवरुद्ध हुँदा भने 4 दिन ग्यास आयात भने ठप्प भएको थियो। त्यस यता भने ग्यासमा ठुलो बुलेट आउन नसक्दा उपत्यका बाहिर सँगै उद्योगमै सिलिन्डर भरेर ट्रक मार्फत ल्याइँदै थियो। त्यस्तै गरी नेपाल आयल निगमका अनुसार भने अहिले दैनिक 40,000 भन्दा बढी सिलिन्डर काठमाडौँ भित्रिएको पनि जानकारी दिएको छ। तर अभावको हल्लाले उपभोक्तालाई अनावश्यक सञ्चय गर्न थालेको बजारमा माग धान्न मुस्किल परेको पनि निगमको दावी रहेको छ। सँगै ग्यास अभावकै विषयलाई लिएर उद्योग मन्त्रीले राजीनामा दिइसके पनि बजारमा आपूर्ति कहिले सहज हुन्छ भन्ने एकीय जवाब सरकारसँग छैन। काठमाडौँ उपत्यकामा ग्यास किन्नको लागि उपभोक्ताहरू नाम टिपाएर कैयौँ दिनमा पालो बस्नु परेको बाध्यता रहेको छ भने विभिन्न डिपोसँगै उद्योगमा सिलिन्डर लिएर लामो लाइन बसेको पनि देखिन्छ। 2046 सालपछि बन्द भएको ऐतिहासिक शारदा पुस्तकालय ललितपुर महानगरपालिकाले सञ्चालनमा ल्याइएको छ। 2046 सालको जनआन्दोलन अघिसम्म मंगल बजारको तत्कालीन ललितपुर नगर पञ्चायतको भवन सञ्चालनमा रहेको शारदा पुस्तकालय 23 जस्ता भने बेखबर रहेको थियो। बन्द भएको शारदा पुस्तकालयलाई भने ललितपुर महानगरपालिकाले आफ्नै कार्यालय भवनमा अस्तिदेखि भने फेरि सञ्चालनमा ल्याएको हो। पुस्तकालयको उद्घाटन गर्दै संस्कृति शिरोमणि हरिराम जोशीले उझेलमा परेको सँगै मृतक भइसकेको पुस्तकालयको सञ्चालनमा ल्याउनु महत्त्वपूर्ण भएको भन्दै यस ज्ञान प्रसार प्रसारमा ठूलो योगदान पुर्याउने समेत उहाँले विश्वास गर्नु भएको छ। ललितपुर महानगरपालिकाका मेयर चिरञ्जीवी महर्जनले पठनसँगै संस्कृतिलाई जगेर्ना गर्न पुस्तकालय प्राथमिकतामा दिएको पनि बताउनु भएको छ। वरिष्ठ पत्रकारसँगै लेखक युवराज गौतमको 66 वर्षको उमेरमा निधन हुनु भएको छ। श्वास प्रश्वास समस्या भई हिजो बिहान उहाँलाई बलुम्बुमा रहेको 77 परिबल अस्पतालमा उपचारको लागि लगिएको उपचारकै क्रममा निधन भएको अस्पतालका डाक्टर दिवाकर सिंह थापाले जानकारी दिनुभएको छ। 2016 साल माघ 7 गते इलाममा जन्मिएको गौतम भने काठमाडौँको थानकोटमा बस्दै आउनु भएको थियो। उहाँको भने आज संस्कार गरिने पनि जानकारी दिएको छ। नेपाल पञ्चायत निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ। समितिका अनुसार भने इन्द्रजात्राको लागि वनयात्रा जोड्ने स्वायत्त भदौ 28 गते बिहान 9:53 त्यस्तै गरी आज रुख काट्ने स्वायत्त भने राति 8:47 भक्तपुरको चित्तपुर वनबाट भने इन्द्रध्वजको लिङ्गुका लागि भने रुख काट्ने परम्परा लिङ्गु नगर प्रवेश गराउने स्वायत्त भने असोज 3 गते 8:05 इन्द्रध्वज असोज 7 गते बिहान 7:47 रहेको समितिका अध्यक्ष सह प्राध्यापक पुरुषोत्तम भट्टराईले जानकारी दिनुभएको छ। इन्द्रजात्राको मुख्य दिन असोज 9 गते तल्लो बाटो सँगै तल्लो टोल सँगै असोज 10 गते भने माथिल्लो टोल रथ यात्रा हुने पनि बताइएको छ भने असोज 13 गते भने नाची चा यात्रा गरी 9:25 इन्द्रध्वजाको लिङ्गु पनि ढालिने सँगै लिङ्ग ढालेपछि इन्द्रजात्रा पनि समाप्त हुनेछ। गोर्खामा यात्रुबस ठोकिँदा 5 यात्रु घाइते भएको छ। काठमाडौँबाट गोर्खातर्फ आउँदै गरेको गैख 6006 नम्बरको बस सँगै गोर्खाको भचिकबाट काठमाडौँ जाँदै गरेको G2983 नम्बरको यात्रुवास बस हिजो गण्डकी गाउँपालिका वडा नम्बर 4 फुजेलको गैरी चौतारामा ठोकिँदा यात्रु घाइते भएको। सँगै हिजो शनिबार 2 बजे भएको दुर्घटनामा गएको 6006 नम्बरको बसमा स्वरगण्डकी गाउँपालिका वडा नम्बर 4 गौरी चौतराका 10 वर्षको भरत वरम छ। शहीद लखन गाउँपालिका 7 बसन्ते गाउँका 35 वर्षीय सुमित स्वास्थ्य घाइते भएको छ। उनीहरूको दुवैजनाको उपचारको लागि काठमाडौँ पठाएको पनि प्रहरीले जानकारी दिएको छ। त्यस्तै गरी सोही बसमा बस्ने शहीद लखन गाउँपालिका नामजुङका 23 वर्षीय कृतिमा तिवारी सँगै शहीद लखन गाउँपालिका वडा नम्बर 6 बतासेकी 30 वर्षीय सबिना स्वास्थ्य सँगै गण्डकी गाउँपालिका वडा नम्बर 4 फुजेलका 62 वर्षीय मानबहादुर स्वास्थ्य पनि घाइते भएको बताइएको छ। सँगै उनीहरूको सबैको अस्पताल प्रदेश अस्पताल गोर्खामा उपचार भइरहेको प्रहरी नायब उप परीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। हामीसँग बन्दीपुर समाचार बाँकी नै छ, छोटो व्यवसाय विश्रामको पालो।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 MHz।
2: चितुवा बिरालो प्रजातिको एक अत्यन्तै शक्तिशाली वन्यजन्तु हो, जुन नेपालको मध्य पहाड, तराई, चुरेर हिमाली क्षेत्रका जङ्गलहरूमा पाइन्छ। साथै झाडी, घाँसे मैदान तथा मानव बस्ती नजिकैको वन क्षेत्रमा पनि बस्ने गर्दछ।
3: चितुवा मुख्यतया राति सक्रिय हुने जनावर हो।
2: चितुवा सजिलै रुख चढ्न सक्छ र आफ्नो शिकारलाई प्राय रुखमाथि नै लगेर सुरक्षित राख्दछ।
3: चितुवा वन पारिस्थितिकीय प्रणालीको शीर्ष शिकारीको रूपमा रहेको छ, जसले शाकाहारी र साना जनावरको संख्या नियन्त्रण गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
2: IUCNले चितुवालाई नियर थ्रेटन श्रेणीमा र साइटिसले अनुसूची 1 सूचीकृत गरेको छ।
3: नेपालमा चितुवा लगायतका अन्य जङ्गली तथा संरक्षित जनावरको शिकार, हत्या, ओसार पसार तथा अङ्गको व्यापार गर्नु गम्भीर अपराध हो र यस्ता कार्यमा संलग्न भएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 अनुसार 5-15 वर्षसम्मको कैद सजाय वा 5-10 लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ।
2: यो जनचेतनामूलक सन्देश हिमाली प्रकृतिद्वारा सञ्चालित मानव चितुवा सह अस्तित्व परियोजना अन्तर्गत डिभिजन वन कार्यालय तनहुँको प्राविधिक सहयोग तथा द रफर्ड फाउन्डेसनको आर्थिक सहयोगमा तयार पारिएको हो। आदरणीय जनसमुदायहरू, बन्दीपुर गाउँपालिका 1 डुम्रे बजार स्थित लक्ष्मी सिटी हस्पिटलमा प्रत्येक महिनाको प्रत्येक सोमबार पोखराका वरिष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको जानकारी गराउँदछौ। विशेषज्ञ डाक्टर विजय पाण्डेद्वारा उपचार हुने रोगहरू हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिसर, फिस्टुला, पित्त थैलीको ढुङ्गा पत्थरी, पिसाब सम्बन्धी समस्या, लाइपोमा, सेवासेस, डर्मोइड जस्ता शरीरमा भए डल्लो र सुन्निएको सबै सेवाहरू हरेक दिन डाक्टर गणेश मुक्तान तामाङद्वारा हार जोर्नी तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। फेमिली फिजिसियन डाक्टर कमलजीत यादवद्वारा प्रत्येक दिन उपचार भइरहेको छ। प्रसुति तथा स्त्री रोग सम्बन्धी सेवाहरू
4: हाम्रा सेवाहरू प्रत्येक दिन भिडियो एक्सरे, इन्डोस्कोपी, डिजिटल एक्सरे, फिजियोथेरापी, प्रयोगशाला सेवा, ECG, प्रसुति सेवा, अक्सिजन मनिटर, नेबुलाइजर, पाप दम सेवाहरू दैनिक सुचारु भइरहेको पनि जानकारी गराउँदछौ। थप जानकारीको लागि सम्पर्क लक्ष्मी सिटी हस्पिटल, बन्दीपुर 1 डुम्रे बजार तनहु। सम्पर्क नम्बर 98563600707, 65580076 र 85289।
2: अब लमजुङ बेसी शहरमा पुरानो भरोसा, नयाँ प्रविधि, मोडल सिटी हस्पिटल, नयाँ व्यवस्थापन र अनुभवी विशेषज्ञ डाक्टर सहित 24 घण्टा तपाईँको सेवामा।
4: हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू इमर्जेन्सी सेवा, प्रसुति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, अत्याधुनिक रङ्गीन भिडियो एक्सरे सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिस भ्याक्सिन, हेपाटाइटिस स्कोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेसन सेवा सबै एकै ठाउँमा उपलब्ध छ।
2: थप जानकारीको लागि सम्पर्क मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल, सम्पर्क फोन नम्बर 0 65 520 004, 98 400 50 663।
5: सञ्जीवनी स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना।
2: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक महिनाको तेस्रो शनिबार हार्ट जोड्नी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तिमलसिनाबाट इनोमली स्क्यान गरिन्छ।
5: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, ईसीजी, डिजिटल एक्सरे, अक्सिजन, नेबुलाइजर, फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखरका स्तरद्वारा स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
4: सम्पर्क 0 65 580 229, सञ्जीवनी स्वास्थ्य क्लिनिक, बन्दीपुर 1, डुम्रे बजार, तनहुँ।
0: सुनेका छौ हाम्रो गाउँको रमेशलाई त एसआइभी भएछ रे नि।
6: ए हो र, त्यसो भए त उसँग बस्न हात मिलाउन पनि डर हुने भयो अब त। होइन होइन, यो गलत बुझाइ हो। एचआईभी भन्ने कुरा हात मिलाउँदा, सँगै बसेर खाना खाँदा, अङ्गलो हाल्दा, एउटै शौचालय प्रयोग गर्दा वा लामखुट्टेको टोकाइबाट सर्दैन।
0: ए त्यसो भए एचआईभी कसरी सर्छ त?
6: एचआईभी मुख्य रूपमा असुरक्षित यौन सम्पर्क, संक्रमित रगतको प्रयोग, संक्रमित सुई वा सिरिन्जको साझा प्रयोग र गर्भावस्था, सुत्केरी वा स्तनपानको क्रममा आमाबाट शिशुमा सर्न सक्छ। तर समयमै परीक्षण, उपचार र आवश्यक स्वास्थ्य सेवाले यसको जोखिम उल्लेखनीय रूपमा घटाउन मद्दत गर्छ।
2: यदि जोखिम भएको जस्तो लाग्छ भने लुकाएर नबसौ, नजिकको स्वास्थ्य संस्थामा गएर गोपनीय रूपमा एचआईभी परीक्षण गराउ। समयमै थाहा पाएमा उपचार सम्भव छ र उपचारले मानिसलाई स्वस्थ र सक्रिय जीवन बिताउन सहयोग गर्छ।
7: एचआईभी भएका व्यक्तिलाई माया, सम्मान र साथ चाहिन्छ। भेदभाव होइन, सही जानकारी अपनाऊ, सुरक्षित व्यवहार गरौ, आवश्यक परे समयमै परीक्षण गराऊ। एचआईभी रोकथाम, उपचार र सम्मानपूर्ण व्यवहार हामी सबैको साझा जिम्मेवारी हो।
2: भेदभाव होइन, साथ र सम्मान, परीक्षण गरौ, सुरक्षित बनौ। सही जानकारी, सही निर्णय, परीक्षण, उपचार र सम्मान, एचआईभी विरुद्ध सचेत बनौ, स्वस्थ समाज निर्माण गरौ। नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक विभाग आयोजना निर्देशनालय, एडीबी, मुगलिन पोखरा सडक सुधार आयोजना अन्तर्गत जीबीभी सेवा प्रदायक सहयात्री समाज नेपाल र सिड्स जेबी द्वारा जनहितमा जारी सन्देश।
8: टुणीखेल, थानीमाई, तिनधारा, सिद्ध गुफा निर्माण हुँदै गइरहेका संरचनाहरू, वरिपरि देखिने हिमाली श्रृङ्खला अनि बन्दीपुर माउन्टेन रिजोर्ट, बिजनेस मिटिङ होस् या छुट्टीको रमाइलो, परिवारसँग समय बिताउन मेरो रोजाइको गन्तव्य बन्दीपुर माउन्टेन रिजोर्ट। म बन्दीपुर आउनु र रमाउनु, मेरो साथीभाइ परिवार मसँगै मन्त्रमुग्ध हुनु, मेरो जीवन सुखी, खुसी र सफल हुनु कारण बन्दीपुर माउन्टेन रिजोर्ट। बन्दीपुरकै उत्कृष्ट गन्तव्य जहाँ सफलता हाँस्छ अनि मन रमाउँछ। बन्दीपुर माउन्टेन रिजोर्ट, बन्दीपुर चार टुनी खेल तनहु। फोन 0965-20-125। बन्दीपुरको मुख्य बजारमा पनि रिजोर्ट रहेको छ।
9: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? घर बनाउँदा ढलान गर्ने चिन्ताले त सताएको छैन? यदि त्यसो हो भने सिम्केश्वरी रेडी मिक्स एन्ड प्रिकास्ट कंक्रिट पाली आबु खैरिन 2 मार्की चोकमा सम्पर्क गर्नुहोला।
10: हामी कहाँ गुणस्तरीय ढलनका लागि आरएमसी कंक्रिट उपलब्ध छ। गुणस्तरीय भए नभएको ल्याबमा परीक्षण गरी ढुवानी गरिन्छ। कम्पनीका दक्ष इन्जिनियरबाट इस्टिमेट गरी छिटो छरितो सेवा प्रदान गरिनेछ। गुणस्तरीय सामान मात्र प्रयोग गर्ने भएकोले ढुक्कका साथ ढलन गर्नुहोस्। हंसे सिमेन्ट तनहुको अधिकृत विक्रेता भएकोले हंसे सिमेन्ट प्रयोग गरी कंक्रिट बनाइन्छ। सम्पर्क छिम्केश्वरी रेडिमिक्स एन्ड प्रिकास्ट कंक्रिट प्राली आबु 2 मार्की चोक तनहु। प्रोप्राइटर कोपिलाल गुरुङ। मोबाइल नम्बर 9865-25562 र 9808-25562।

0: extreme energy drink.
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

छोटो व्यवसाय विश्रामपछि बन्दीपुर समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। सम्बन्ध विच्छेदको मुद्दा अब गृह जिल्लाका जिल्ला अदालतमा मात्रै दर्ता हुने भएको छ। यसअघि अस्थायी बसोबास गर्दै आएको जिल्लामा पनि दर्ता हुँदै आएको थियो। अर्को जिल्लामा दर्ता हुँदा म्याद तालमेल समस्या हुने भएको र कतिपय प्रतिवादीले थाहा समेत नपाउने अवस्था भएको भन्दै अदालतले अर्को जिल्लामा दर्ता गर्न छाडेको हो। सँगै सबभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुँदा काठमाडौँ जिल्ला अदालतमा गत वैशाखदेखि उपत्यका बाहिर अस्थायी ठेगाना भएकाको हकमा पनि सम्बन्धित जिल्लामै जाने भनेको छ। कानुनी प्रावधान अनुसार काठमाडौँ बाहिर अस्थायी ठेगाना भएकाहरूले पनि सम्बन्ध विच्छेदको निवेदन दर्ता नगर्नेसँगै नीति लिएको जिल्ला अदालत सँगै काठमाडौँका शासन अधिकारी शिव खड्काले जानकारी दिएको छ। सरकारले गल्छी रसुवा गढी सडक खण्ड अस्थायी ट्र्याक खोल्ने कामलाई तीव्रता दिएको छ। भुटेको सिवाडीले कटान गरेको ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको छ। दसैँ अगाडि नै रसुवाको नाका जोड्ने लक्ष्य राखिएको सडक विभागले जानकारी दिएको छ। धादिङको गल्छीदेखि धुन्ची हुँदै रसुवा नाका जोड्ने सडकको दूरी भने 108 किलोमिटर रहेको छ। गल्छीबाट मैलुङ हुँदै रसुवागढी नाका जाँदा भने 42 किलोमिटर मात्रै पर्दछ। मैलुङ च्यापुङ बेसी खण्डसँगै हिउँदमा मात्रै सवारी गुड्थ्यो। यस खण्डको 19 किलोमिटर भने स्तर उन्नतिको लागि ठेक्का भए पनि महिना छुली कन्स्ट्रक्सनको काम नगरेपछि तोडिएको थियो। नयाँ ठेक्का सूचनासँगै गर्न निकालेको अन्तिम तयारी हुँदा पनि बाढीले पुरै सडक बगाएको सडक विभागले जानकारी दिएको छ। तनहुँको आबुखरिनी गाउँपालिकाले आर्थिक रूपमा विपन्न नागरिकसँगै विद्यार्थीलाई जटिल शल्यक्रियासहितको आवश्यक स्वास्थ्य उपचारमा निशुल्क उपलब्ध गराउँदै आएको छ। गाउँपालिकाका अध्यक्ष शुक्रबहादुर चुमालले आर्थिक अभावकै कारणले पनि कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भनेर उहाँले स्वास्थ्यसँगै जीवनको मूल्य व्यक्तिको आर्थिक हैसियतको आधारमा पनि फरक नहुने भन्दै विपन्न नागरिकलाई उपचारको पहुँच सुनिश्चित गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताइएको छ। सँगै पैसा नभएकै कारणले कसैको उपचार रोकिन हुँदैन, पैसाको अभाव कोही पनि स्वास्थ्य सेवाबाट वञ्चित नहोस् भन्ने कुराले गाउँपालिका प्रतिबद्ध रहेको पनि चुमालले जानकारी दिनुभएको छ। उहाँको अनुसार भने निशुल्क उपचार सेवा केवल स्वास्थ्य उपचारको सीमित मात्रै नभई आर्थिक रूपमा कमजोर परिवारको आशा जगाउने प्रयास समेत भएको उहाँले जानकारी दिनुभएको छ। यसबाट उपचार खर्चको बोझमा रहेको परिवारलाई राहत पुग्नको साथै विद्यार्थीहरूले पनि स्वास्थ्य समस्याको चिन्ता गरेर बस्ने सँगै आफ्नो भविष्य सपनाहरू केन्द्रित सँगै विद्यार्थीहरूले पनि स्वास्थ्य समस्याको चिन्ता बिर्सिएर आफ्नो भविष्यसँगै सपना केन्द्रित हुन सक्ने पनि उहाँले बताउनु भएको छ। आबुखरिनी अस्पतालले पनि गाउँपालिकाको आफ्नो आन्तरिक स्वरूपबाट सञ्चालन हुँदै आएको अध्यक्ष चुमालले जानकारी दिनुभएको छ। गाउँपालिकाले विभिन्न नागरिकसँगै विद्यार्थीको स्वास्थ्य उपचारलाई प्राथमिकतामा राख्दै आवश्यक अनुसार जटिल शल्यक्रियासम्म उपचार निशुल्क उपलब्ध गराउने गाउँपालिकाले सँगै जानकारी दिएसँगै उपलब्ध गराउँदै आएको जानकारी दिएको छ।

तनहुँको घिरिङ गाउँपालिकाले अपाङ्गत भएको नागरिक तथा तिनका परिवारलाई लक्षित गर्दै निशुल्क स्वास्थ्य बिमा कार्यक्रम यस वर्ष पनि निरन्तरता दिएको छ। आर्थिक अभावकै कारणले स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले गसँगै घ वर्गको अपाङ्गता परिचय पत्र भने प्राप्त व्यक्ति तथा तिनका अभिभावकलाई स्वास्थ्य बिमा शुल्क आफै बेहोर्ने भएको छ। सँगै विगतमा वर्षदेखि सञ्चालन हुँदै आएको कार्यक्रममा निरन्तरता दिँदै आएको गाउँपालिकाले पहुँच विहीनसँगै विपन्न अपाङ्गता भएको नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने प्रयास गरेको पनि जानकारी दिएको छ। सँगै स्वास्थ्य बिमाको प्रिमियम तिर्न नसक्ने अवस्थामा नागरिकलाई पनि उपचार सहज प्रदान गर्ने पालिकाले बिमा शुल्क बेहोर्ने गरेको गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले जानकारी दिनुभएको छ।

जिल्ला भलिबल संघ तनहुँमा तनहुँको सम्पन्न अधिवेशनमा नयाँ कार्य समिति चयन भएको छ। संघको दमौलीमा सम्पन्न चौथो जिल्ला अधिवेशन कल्याण विक्रम अधिकारीको अध्यक्षतामा 11 कार्य समिति सदस्य निर्वाचित रूपमा चयन भएको छ। त्यस्तै गरी तनहुँमा भलिबल खेलको विकास विस्तारसँगै प्रतिभावान खेलाडीको उत्पादन गर्ने उद्देश्यले सम्पन्न अधिवेशनबाट भने उपाध्यक्षमा रामकुमार राजकुमार अधिकारी, त्यस्तै गरी शमशेर लम्साल, त्यस्तै गरी महासचिवमा पवित्र अधिकारी तथा कोषाध्यक्षमा अशोक राणा निर्वाचित भएको छ। सदस्यहरूमा शिवबहादुर राणा, ज्ञानबहादुर गुरुङ, चेजकुमार विक, रामनाथ भण्डारी, नवल गुरुङ र पिताम्बर थापा चयन भएको छ। अधिवेशन जिल्ला भलिबल संघ तनहुँको अध्यक्ष पदम बहादुर सुनारको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डे, नेपाल भलिबल संघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष यम बहादुर गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, विभिन्न खेलका पदाधिकारीसँगै भलिबल खेलाडीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले तनहुँमा भलिबलको आधार बलियो बनाउन प्रतियोगिता सञ्चालनसँगै नयाँ प्रतिभा पहिचान उत्पादनमा ध्यान दिनुपर्ने पनि बताइएको छ। जिल्ला खेलकुद विकास समिति तनहुँको अध्यक्ष पाण्डेले नवनिर्वाचित समितिलाई बधाई दिँदै खेल संघले पनि समयमा साधारण सभासँगै नवीकरण गर्नुपर्ने, हरेक वर्ष कम्तीमा पनि एउटा खेलकुद प्रतियोगिता आयोजना गर्नुपर्ने पनि नियम पालना गर्न पनि आग्रह गर्नु भएको छ। निर्वाचन सँगै निर्वाचन नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङको संयोजकत्वमा सम्पन्न भएको हो। अन्त्यमा जाँदा जाँदै खेलकुद सम्बन्धी नै खेल प्रचार। यस वर्षको पहिलो संस्करणको एनबिएलको उपाधि भन्ने अन्नपूर्ण स्पाइकर्स किङले जितेको छ। नेपाल भलिबल फ्रेन्चाइज पुरुष फ्रेन्चाइज नेपाल भलिबलले एनबिएलको उपाधि अन्नपूर्ण स्पाइकर्स किङले जितेको हो। हिजो भएको खेलमा फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधि जितेसँगै अन्नपूर्णले 20 लाख रुपियाँ पुरस्कार राशि प्राप्त गरेको छ। अन्नपूर्णले 25-15, 25-20, 25-18 सेटमा जित निकालेको हो। अन्नपूर्णको लागि लिग चरणमा शीर्ष स्थान रहँदै फाइनलमा पुगेको थियो। त्यस्तै गरी कर्णाली भने प्लेअफमा काठमाडौँ रेडर्सलाई पराजित गर्दै फाइनलको यात्रा तय गरिएको थियो। सँगै लिग चरणमा कर्णालीले अन्नपूर्णलाई 3-1 सेटमा पराजित गरेको थियो। तर फाइनलमा भने अन्नपूर्णले त्यसको बदला लिँदै कर्णालीलाई भने सोझो सेटमा हराएर ऐतिहासिक उपाधि जित्न सफल भएको छ। पहिलो संस्करणको फ्रेन्चाइज नेपाल भलिबल लिगमा छ टिमको सहभागिता रहेको थियो। प्रतियोगिताको कुल पुरस्कार राशि भने 32 लाख रहेको छ। हामी बिहानको बन्दीपुर समाचारको अन्तिम तर्फ आइसकेका छौँ। विदा माग्नु अगाडि समाचारका शीर्षकहरू पुनः एकपटक।

0: यस वर्षको 30 सुरु आज दरखाने दिन प्रधानमन्त्री शाहको संयुक्त राष्ट्रसङ्घ महासभा सम्बोधन गर्न जलवायु तथा न्याय विपद व्यवस्थापनको मुख्य एजेन्डा अभिभावक गुमाएको 25 बालबालिकालाई सचेतना सन्देश नेपालले संरक्षण गर्ने कृष्णमिरको सडक मङ्गलबारसम्म खुलाउने प्रयास वरिष्ठ पत्रकार लेखक युवराज गौतमको निधन गोर्खाको फजेलमा बस ठोकिँदा 5 घाइते भलिबल संघ तनहुँको नयाँ नेतृत्व अधिकारीको अध्यक्षतामा कार्य समिति गठन र पहिलो संस्करणको एनएफएलको उपाधि अन्नपूर्ण स्पाइकर्स किङले जित्यो बिहानको बन्दीपुर समाचार सकिएको छ समाचार कक्षबाट हामी सबैलाई बिदा दिनुहोस् नमस्कार
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज
2: बन्दीपुर गाउँपालिकाको सूचना यस बन्दीपुर गाउँपालिकाको कार्यालयमा दर्ता भई ओडा नम्बर 1 ओडा नम्बर 6 भित्र सञ्चालनमा रहेका व्यवसायहरू थोक तथा खुद्रा पसल बैंक तथा वित्तीय संस्था उद्योग व्यवसाय फर्म लगायतका अन्य विभिन्न प्रकृतिका व्यवसाय दर्ता गरी सञ्चालन गरिरहनु भएका व्यवसायहरूले व्यवसाय नवीकरण गर्नुहुन र स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा गाउँपालिकाको आर्थिक ऐन 2083 बमोजिम अनिवार्य व्यवसाय दर्ता गरी सञ्चालन गर्नुहुन समेत अनुरोध गरिन्छ साथै चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म व्यवसाय नवीकरण गर्दा 10% छुटको व्यवस्था रहेको र कोरोना महामारी तथा पृथ्वी राजमार्ग विस्तारका कारण प्रभावित आर्थिक वर्ष 2076-77, 77-78, 78-79 र 79-80 अवधिमा व्यवसाय नवीकरण नभएका व्यवसायहरूको हकमा नवीकरण गर्दा लाग्ने जरिवाना शुल्कमा छुटको व्यवस्था चालु आर्थिक वर्ष 2083-84 कार्तिक मसान्तभित्र मात्र लागू हुने सम्बन्धित सबैमा जानकारी गराइन्छ बन्दीपुर गाउँपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएमा प्रचलित ऐन नियम कानुन बमोजिम दण्ड जरिवाना हुने बेहोरा समेत सूचित गरिन्छ प्रशासन शाखा प्रमुख गिरबहादुर राणा बन्दीपुर गाउँपालिका बन्दीपुर तनहुँ

0: एकमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।
1: खुल्यो गण्डकी प्रदेशको एक अग्रणी उच्च शैक्षिक सामुदायिक संस्था QA मान्यता प्राप्त आदिकवि भानुभक्त क्याम्पस दमौली तनहुमा शैक्षिक सत्र 2083-84 को लागि वार्षिक सेमेस्टर प्रणाली तर्फ BA, BBS र BEd नेपाली अङ्ग्रेजी गणित र विज्ञान र सेमेस्टर प्रणाली तर्फ BBA र BICT मा अध्ययन गर्न चाहने इच्छुक विद्यार्थीहरूले समयमा नै प्रवेश परीक्षा इन्ट्रान्स फारम भरी आफ्नो सिट सुरक्षित गर्नु हुन सूचित गरिन्छ।
2: BICT को प्रवेश परीक्षा आवेदन फारम बुझाउने मिति श्रावण 25 गते सम्म, प्रवेश परीक्षा भाद्र 5 गते दिउँसो 1 बजे, कक्षा सञ्चालन भाद्र 31 गते देखि, जम्मा सिट संख्या 33 जना मात्र।
1: थप जानकारीको लागि सम्पर्क क्याम्पस प्रमुख आदिकवि भानुभक्त क्याम्पस ब्यास 1 विज्ञान चौर दमौली तनहुँ, सम्पर्क नम्बर 0665900696, 98562-62097 र 98562-24528। गण्डकी प्रदेश सरकार कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मार्फत रहेको कृषि विकास कार्यालय तनहुँको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिकरण गरिएको छ। कृषि विकास कार्यालय तनहुँद्वारा आर्थिक वर्ष 2083-84 तपसिल बमोजिमका कार्यक्रम सञ्चालन गरिने हुँदा कृषि फर्म कम्पनी, कृषि समूह, कृषि सहकारी संस्था लगायतका सरकारवालाहरूले कार्यालयमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। कार्यक्रमहरू प्रशासनिक पुँजीगत सम्बन्धी कार्यक्रम, वार्षिक बजेट 3,95,000, कृषि प्रसार कार्यक्रम अन्तर्गत अन्तक्रिया गोष्ठी, विषादी सचेतना, कृषि बीमा, रासायनिक मलको प्रयोग विषयमा 1,20,000, उन्नत कृषि प्रविधि प्रदर्शन कार्यक्रम 5,00,000, कृषि सँग सम्बन्धित अध्ययन अनुसन्धान तथा सर्वेक्षण कार्यक्रम 5,00,000, विद्यालय कृषि शिक्षा कार्यक्रम 1,00,000, प्रयोगशाला सेवा तथा सञ्चालन 2,50,000, स्थानीय कृषि शिविर सञ्चालन 7,50,000, IPM कृषक पाठशाला सञ्चालन 5,00,000, माटो सुधारको लागि कृषि चुन वितरण 6,00,000, उत्कृष्ट कृषकलाई पुरस्कार गर्ने 1,20,000, समस्या समाधान तथा प्राविधिक पृष्ठपोषणको लागि टेक्निकल ग्रुप मोनिटरिङ 2,00,000, कार्यक्रम सार्वजनिकरण तथा सार्वजनिक सुनवाई 50,000।

0: परिकार विधिकरण सम्बन्धी तालिम 75,000 रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम 10,00,000 ग्रामीण पोषण सुरक्षा कार्यक्रम 15,00,000 कृषिको उत्पादन र उत्पादकत्व अभिवृद्धि कार्यक्रमहरू अन्तर्गत 2,75,50,000 खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम 40,00,000 आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम 4,50,000 व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम 23,00,000 चैत्य धान उत्पादन प्रवर्धन कार्यक्रम 65,00,000 लोकमार्ग करिडोर केन्द्रित कृषि उत्पादन तथा प्रवर्धन कार्यक्रम 15,00,000 सिप कार्यक्रम कार्यान्वयनमा सहजीकरण 3,00,000 फलफुल नर्सरी स्थापना तथा सुदृढीकरण 5,00,000 तेलहन तथा दलहन बाली प्रवर्धन कार्यक्रम 5,00,000 समुदाय स्तरमा प्रस्तुतन योग्य खाद्यान्न योग्य आलु उत्पादन प्रवर्धन कार्यक्रम 48,00,000 फलफुल बगैँचा सुदृढीकरण तथा क्षेत्र विस्तार 54,00,000 आकस्मिक बाली संरक्षण सेवा 2,00,000 कार्यक्रम अनुगमन प्राविधिक पृष्ठपोषण तथ्याङ्क संकलन तथा प्रतिवेदन 5,00,000
1: जलवायु मैत्री प्रविधि प्रबन्धन कार्यक्रम अन्तर्गत 30,00,000 जलवायु कृषि प्रविधि प्रबन्धन कार्यक्रम 10,00,000 कामगारी बल वितरण 10,00,000 ग्रामीण कृषि प्रयोजन प्रबन्धन कार्यक्रम 10,00,000 प्राङ्गारिक मल वितरण 10,00,000
0: कृषि उद्यम प्रबन्धन कार्यक्रम अन्तर्गत 25,00,000 कृषि उद्यम विकास कार्यक्रम 15,00,000 निर्यातजन्य कृषि वस्तु प्रबन्धन कार्यक्रम 10,00,000
1: संघीय सशस्त्र अन्तर्गतको प्राङ्गारिक कृषि प्रबन्धन कार्यक्रम 15,00,000 RBPR सञ्चालन तथा स्थापना 15,00,000
0: चालु प्रशासनिक खर्च 2,01,71,000 चालु कार्यक्रमको जम्मा बजेट 6,55,86,000 कुल जम्मा बजेट 6,59,81,000

0: स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
1: नेशनल इलेक्ट्रोनिक्स तपाईँको भरोसाको नाम, विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
2: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
1: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, चिली, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
2: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेशनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेशनल इलेक्ट्रोनिक्स, 22 न्यू रोड, दमौली, तनहुँ। फोन नम्बर 9856607424, 9860102।
1: प्रोपराइटर अर्जुन अधिकारी, सागर उपास, नेशनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।

0: तपाईँको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ
1: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो बाबालाई सधैँ भन्यो कहिल्यै ल्याइदिने होइन
2: मेरो पनि औठी पुरानो भयो बाबा नयाँ डिजाइनको बनाइदिनु पर्यो
3: होइन है बुढा मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो
4: कति कचकच कचकच गरेको तिमीहरू भन्ने ल भोलि सबैजना भन्सार सुनचाँदी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने
1: थ्याङ्क यू बाबा
4: अब थ्याङ्क यू त मलाई होइन 55 वर्ष पुरानो भन्सार सुनचाँदी पसललाई दिनुपर्छ
5: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै राशि अनुसारको पत्थर सुनचाँदी खरिद बिक्री तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ
6: चाडपर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था बिना रसायन पुरानो तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ 55 वर्षदेखिको विश्वास भन्सार सुनचाँदी पसल ढुङ्ग्रे बजार तनहुँ प्रोप्राइटर काली बहादुर सुनार छोरा नरबहादुर सुनार बुहारी देवी खड्का बिक सम्पर्क 9824168 9805-8516-26
7: ए बहिनी हेर हेर कति राम्री देखिए कि मेरो श्रीमतीलाई नि तिमी जस्तै राम्री बनाइदिन पर्यो कि
1: छ्या दाई पनि म के राम्री छु र यो सबै मैले लगाएको गहनाको कमाल त हो नि हेर्नुहोस् न नाकमा फुली कानमा कस्तो राम्रो टप बनाएकी छु हातमा चुरी र उठी घाँटीमा हार लाएकी छु ल हेर्नुहोस् त खुट्टामा पाउजु पनि लगाएकी छु अनि राम्री देखिन्न त
7: होइन यति विधि चिटिक बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ
1: विनोद सुनचाँदी पसलले हजुर पनि भाउजूलाई लिएर त्यतै जानुहोस् है दाई नत्र पछि पर्नु होला
8: हजुर हामी कहाँ शुद्ध सुनचाँदीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनचाँदी खरिद बिक्री गरिन्छ
9: विनोद सुनचाँदी पसल पालुङटार नगरपालिका 5 छाती पोखरी गोर्खा
10: प्रोप्राइटर विनोद सुनार मोबाइल 9813-39505 र 9161-95850
11: घर बनाउन खोजेको निर्माण सामग्री किन्न कहाँ जाने
12: ढकाल हार्डवेयरमा
11: अनि घर फिनिसिङ भइसकेपछि रङ रोकन गर्नु पर्यो भने नि
12: त्यसको लागि पनि जानुस् न ढकाल हार्डवेयर डुम्रे बजारमा
5: हामी कहाँ रड सिद्धार्थ सिमेन्ट हेटौडाको शिवम ओपिसी सिमेन्ट पिपिसी प्लस ओपिसी सिमेन्ट
13: जगदम्बाको जस्ता पाता रातो कलर निलो कलर हेरिटेज लामो जस्ता विभिन्न साइजका स्क्वायर पाइपहरू एसियन पेन्ट्स र बर्जर पेन्ट्स नेपाटप पीवीसी पीपीआर सीपीबीसी पाइप र फिटिङका अन्य सामानहरू
5: 12 वर्ष वारेन्टी हिन्ड ओइल थाराहरू प्लस कमोडहरू ब्रान्डेड टाइलहरू ग्रेनाइट मार्बलहरू एचडीपीई पाइपहरू रेडिमेड ढोकाहरू डिजिटल र नन डिजिटल ढोकाहरू
14: अब बन्छ घर तपाईँले सोचे जस्तै त्यसैले घर निर्माणको लागि सम्झनुहोस्
13: निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू एउटै छाना मुनि पाइने
15: ढकाल हार्डवेयर एन्ड सप्लायर्स जहाँ घर निर्माणका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
5: डुम्रे बजारमा रहेको ढकाल हार्डवेयरको पसल भानु 1/7 आफ्नै निवासमा सरेको सम्पूर्ण ग्राहक महानुभावहरूलाई जानकारी गराउँदै अबदेखि हाम्रो सम्पूर्ण सेवा भानु 1/7 आफ्नै निवासबाट प्रदान गरिने बेहोरा जानकारी गराइन्छ प्रोप्राइटर मनिष ढकाल मोबाइल नम्बर 9847-98003 9458-46952 फोन नम्बर 0658-180-169
13: होम डेलिभरीको पनि सुविधा रहेको छ
5: हाम्रो पसल भानु नगरपालिका 1/7 पनि रहेको छ प्रोप्राइटर मोहन ढकाल जय मनकामना हार्डवेयर सप्लाइज फोन नम्बर 0658-80084 मोबाइल नम्बर 9847-98003 9458-46952
7: होइन हौ गणेशजी के गर्न लाग्नुभयो बारीतिर
16: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनियाँ खुर्सानी यसो टिप्न लागेको।
17: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि।
16: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा अनि अमिलो बिरे नुन, भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
5: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल बैसेगोट बेलबन्ज्याङ तनहुँ, सम्पर्क नम्बर 9840600178।
18: मोती हेल्थ क्लिनिक डुम्रे बजारको सूचना।
19: हरेक महिनाको दोस्रो शनिबार नसा, मानसिक, छारे रोग तथा लागो औषध रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गरिन्छ। हरेक शनिबार र बुधबार हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण। हरेक शनिबार प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। साथै पेट, छाती, मुटु तथा चिनी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको पहिलो र तेस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको चौथो शनिबार मुटु रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको तेस्रो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक सोमबार र बिहिबार नवजात तथा बाल रोग डाक्टर आउँदै हुनुहुन्छ। हाम्रा सेवाहरू हरेक दिन मेडिकल अफिसरबाट स्वास्थ्य परीक्षण, ल्याब परीक्षण, एक्सरे, इसिजी, मुटु को इको, प्लास्टर, माइनर अपरेशन, एनामोली स्कैन, इको, भिडियो एक्सरे, इन्डोस्कोपी, डेन्टल सेवा साथै अनुभवी स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ।
5: सम्पर्क नम्बर 0658080170 र 0658080287।
20: मोती हेल्थ क्लिनिक डुम्री बजार तनहुँ।
21: पसिनै पसिना आउनु भएको छ त, के भयो गाडी?
17: के गर्नु र भाइ, बेलैमा बुद्धि नपुगेपछि दुःख पाइने रहेछ।
21: के भयो र गुरु?
17: के हुनु र भाइ, बलियो गाडीको पार्ट्स भनेर सामान फेरियो, नक्कली पो परेछ, अहिले दुःख पाइयो।
21: बर्बादै भएछ त गुरु। हाम्रै तनहुँको चिसा पानी डुम्रीमा रहेको श्वेता मोटर पार्ट्सबाट सामान लिनु जानुस् न।
17: ए हो र, अब त म पनि सधैँ त्यहीँबाट सामान लिन्छु।
5: यहाँ सम्पूर्ण गाडीको पार्ट्स पाइनुको साथै दक्ष मिस्त्रीहरूद्वारा मर्मत पनि गरिन्छ। साथै महिन्द्रा कम्पनीको जेन्युइन पार्ट्स सुपथ मूल्यमा पाइन्छ। सोयता मोटर पार्ट्स एन्ड वर्कसप, डुम्रे बजार चिसोपानी तनहुँ। प्रोप्राइटर प्रमोद कुमार। सम्पर्क 9856042576, 9803131।
22: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: काका साह्रै निराश देखिनु भएको छ त, बिहान बिहानै टाउकोमा हात राखेर के भयो त्यस्तो?
2: हेर न नानी, खेती बाली पनि राम्रो भएन, पशुपालन पनि राम्रोसँग फापेन, अब नेपालमा बसेर केही गरौँ भन्ने सोचेको घाटै घाटा मात्रै। यस्तो पाराले त फेरि विदेशै जानु पर्ला जस्तो भयो।
1: अब विदेश होइन काका, तपाईँलाई प्राविधिक सल्लाह, उन्नत बिउ बिजन, घाँस र दाना चल्लाको खाँचो देखेको छु मैले। तपाईँ त्यसको लागि तनहुँको डुम्रे स्थित डुम्रे बिउ बिजन एन्ड दाना पसलमा जानुहोस् न।
2: ए हो र, त्यसो भए म आजै गइहाले।
3: हामी कहाँ सिजन अनुसारका तरकारी बाली, अन्न बाली, दलहन बाली, नगदे बाली र घाँस बालीको स्थानीय उन्नत र हाइब्रिड वर्णशंकर बिउहरू उपलब्ध छन्। विषादीहरू, कीटनाशक, रोगनाशक, झारपातनाशक, मुसानाशक लगायत कमिला, धमिरा, साङ्ला मार्ने विषादीहरू पाइनुका साथै कृषि सम्बन्धी रोग र किराहरूको सम्पूर्ण विषादीहरूको प्राविधिक परामर्श पनि गराइन्छ। कृषि सामग्रीहरू, मकै चढाउने मेसिन, 5 र 10 लिटरको हजार, 2 लिटर, 5 लिटर, 16 लिटर, 18 लिटर, 20 लिटर को विषादी सर्कने स्पेयर पम्प, नजिक र टाढा पनि फाल्ने फिरफिरेहरू, बेर्ना जमाउने नर्सरी ट्रे र पोलिब्याग, दाँती औजार 9 र 11 मुखी, टनेल प्लास्टिक, हरियो नेट जाली, काट छाट गर्ने कैची, सिकेसर, बाँस काट्ने आरा, मोहनी पासु, च्यापच्यापे पासु, कृषि चुना, पोल्ट्री चुना, रिनोइट बोर्डो पेस्ट, कौशी खेतीका सामग्रीहरू, कोकोपेट, ग्रो ब्याग, गमलाहरू, आर्गेनिक मल, गडौली मल, जैविक मल, सानो साइजको कुटो, झारपात गोड्ने गार्डन पन्चा, गार्डन कैसी, निमजन्य तेल, कुकुरका सामग्रीहरू, स्याम्पू, साबुन, पाउडर, कायो, नङ्कट, ज्याकेट, सिक्रीहरू, बडी बेल्ट, घाँटी बेल्ट पनि पाइन्छ। कुखुराका चल्लाहरू, बोइलर, क्रिराज, हब्बर, लोकल, बच्चै पाइनुका साथै तिनका लागि दाना र दाना पानीका भाँडाहरू सम्पूर्ण पाइन्छ। पशुपक्षी औषधिहरू, भिटामिन लगायत सम्पूर्ण सामग्रीहरू उपलब्ध छन्। नामले, माटे, जुका, किर्ना, उपिया, सुसुले मार्ने औषधि पनि उपलब्ध रहेको छ। मकै बारीमा झारपात मार्ने, धान बालीमा झार नआउने र झार मार्ने लगायत पाखो बारीमा झार मार्ने झारपात नाशक औषधि उपलब्ध छन्। साथै यिनीहरूको बारेमा प्राविधिक परामर्श पनि गराइन्छ। उन्नत तथा हाइब्रिड मकैका बिउहरू अरुण 2, रामपुर कम्पोसिट, मनकामना 3, शङ्कर मकै, स्टार 9, सुवर्ण, सिपी 808, राजकुमार, क्राइस्टार, मकैमा गवारो र फौजे किराको विषादी र झार बार्ने विषादी पनि उपलब्ध छ। लहरे बालीका बिउहरू, भक्तपुरी लोकल काँक्रो, करेला, घिरौला, लौका, मुन्टा खाने र कैना लाग्ने फर्सी, जुकुने फर्सी, चिचिन्डाका उन्नत तथा हाइब्रिड बिउहरू आइपुगिसकेको छ। त्यस्तै होचा र अग्ला बोटे टमाटर, अकबरे खुर्सानी, भेडे खुर्सानी, मालेपाटो बोडी, मिटर तने बोडी, भिन्डीका बिउहरू, साथसाथै तिनलाई चाहिने सम्पूर्ण सामग्रीहरू आइपुगिसकेको छ। फलफुलको बोटहरूमा फुल र फल टिकाउने हार्मोन पनि उपलब्ध छ। लहरी बालीमा लाग्ने झिगौरी नियन्त्रण गर्ने पहेँलो च्यापच्यापे पासो र मोहिनी पासो पनि उपलब्ध छ। विषादी प्रयोग गर्दा बुझेर मात्र प्रयोग गरौँ।
1: डुम्रे बिउ बिजन एग्रो सेन्टर एन्ड भिन्तुना भेट फर्मा, प्रोप्राइटर दिकेश मुनाकर्मी, बिएससी कृषि स्नातक, कन्जुबेनी मेडिकल को आडैमा। सम्पर्क फोन 0658-82-75, सम्पर्क मोबाइल 98-4-61-92-596 र 98-10-10-21-20।
2: होइन हौ गणेशजी, के गर्न लाग्नु भयो बारीतिर?
4: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
2: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि।
4: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा अनि अमिलो बिरे नुन, भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
3: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल भैसीगोट बेलबन्ड्याङ तनहुँ, सम्पर्क नम्बर 98460-00178।

0: extreme energy drink.
1: अय्या मरे नि बा
2: होइन के बोला रे बा अयरा हात गर्दै बस्नु भएको छ त
1: के हुनु नि धने बाबु क्या नाम उबेला पल्टनमा निकै दौड धुप भएर होला अहिले यी ढाड कम्मर पाता पाखुरा घोडा जोर्नी दुखेर कर कर खाएर घरको तलमाथि गर्नसम्म नसक्ने भएको छु नि त धने बाबु
2: ए होराला अरे बा हजुरलाई थाहा छैन अहिले यही हाम्रो डुम्रे बजारमा यस्तै समस्याको भरपर्दो उपचार गर्ने फिजियोथेरापी सेन्टर खुल्या छ नि
1: ए हो र धने बाबु उसो भए मेरा यी सबै दुखाइको उपचार फिजियोथेरापी गराएर निको होला त धने बाबु
2: ल किन नहुनु लाउरे बा त्यहाँ निको हुने नै यस्तै रोग त हो नि ढाड कम्मर दुख्ने घुँडा दुख्ने जोरी नसा दुख्ने झमझमाउने लाटो हुने प्यारालाइसिस जस्ता जटिल रोगको त्यहाँ अनुभवी थेरापिस्टद्वारा आयुर्वेदिक तरिकाबाट उपचार गरिने रहेछ नि लाउरे बा
1: अनि यो कहाँनिर रहेछ त धने बाबु
2: यही हाम्रो डुम्रे बजारको बेसी सर चोक्कैको मिठाई पसल पछाडि नयाँ बनेको घरको भुइँतलाको अन्तिम सटरमा छ नि लाउरे बा
1: ओहो धने बाबु म त आजै जान्छु बरु फोन नम्बर कति होला धने बाबु
2: ल ल टिप्नुहोस् त लाउरे बा 9841 91 0866 र 9808 13 318
3: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार र असोज 17 गते तेस्रो शनिबार
2: यहाँको सेवा र सुविधाको लागि सन्चो आयुर्वेदको अर्को सेवा सन्चो आयुर्वेद तथा फिजियोथेरापी सेन्टर बेसीसर चोक डुम्रे बजार तन हो मोबाइल नम्बर 9841910866 र 9808 13 318
4: तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाका लागि जापान जान चाहनुहुन्छ यदि चाहनुहुन्छ भने सुबारु कन्सल्टेन्सी अब तपाईँको सेवामा समर्पित छ अब जापान ट्राई होइन स्योर गरौँ सुबारु कन्सल्टेन्सीले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 र N4 लेभलको विशेष तयारी कक्षा शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रेल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस् प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि सुबारु कन्सल्टेन्सी प्रणाली बन्दीपुर 1 टुम्रे बजार गरिमा विकास ब्याङ्क सँगै सम्पर्क नम्बर 0 65 580 599 मोबाइल 9560602 99
5: ओहो गुरु पसिनै पसिना आउनु भएको छ त के भयो गाडी
6: के गर्नु र भाइ बेलैमा बुद्धि नपुगेपछि दुःख पाइने रहेछ
5: के भयो र गुरु
6: के हुनु र भाइ बलियो गाडीको पार्ट्स भनेर सामान फेरियो नक्कली पो परेछ अहिले दुःख पाइयो
5: बर्बादै भएछ त गुरु हाम्रै तनहुँको चिसा पानी डुम्रेमा रहेको श्वेता मोटर पार्ट्सबाट सामान लिन जानुस् न
6: ए हो र अब त म पनि सधैँ त्यहीँबाट सामान लिन्छु
7: यहाँ सम्पूर्ण गाडीको पार्ट्स पाइनुको साथै दक्ष मिस्त्रीहरूद्वारा मर्मत पनि गरिन्छ साथै महिन्द्रा कम्पनीको जेन्युइन पार्ट्स सुपथ मूल्यमा पाइन्छ श्वेता मोटर पार्ट्स एन्ड वर्कसप डुम्रे बजार चिसोपानी तनहुँ प्रोप्राइटर प्रमोद कुमार सम्पर्क 9856 42576 9803131
8: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: मैया, आज मासुको स्वादमा नौलो चमत्कार छ नि।
2: ठिक भन्नुभयो, आज मासुको स्वादमा चमत्कार ल्याएको छ जीएमसी स्पेशल मिट मसलाले।
1: जीएमसी स्पेशल मिट मसला हैन, के सुन्दैछु म यो?
2: हो, आज भोलि आफ्नै देशमा उत्पादित जीएमसी स्पेशल मिट मसलाको तहका छ।
1: जीएमसी स्पेशल मिट मसला मासुमा राखेपछि नुन र प्याज बाहेक केही पनि राख्नु पर्दैन।
2: तपाईँ स्वादमा नौलोपन चाहनुहुन्छ भने जीएमसी स्पेशल मिट मसला आजै प्रयोग गर्नुहोस्।
1: बुङकोटे मसला उद्योगको नौलो उत्पादन जीएमसी स्पेशल मिट मसला। व्यापारिक जानकारीका लागि बुङकोटे मसला उद्योग बन्दीपुर 1 तनहुँ, सम्पर्क नम्बर 98065603।

0: Extreme Energy Drink.
1: अब लमजुङ बेसी शहरमा पुरानो भरोसा नयाँ प्रविधि मोडल सिटी हस्पिटल नयाँ व्यवस्थापन र अनुभवी विशेषज्ञ डाक्टर सहित 24 घण्टा तपाईँको सेवामा
2: हाम्रो कुनै शाखा छैन हामी कतै ठाउँ सरेको छैन हाम्रा सेवाहरू इमर्जेन्सी सेवा प्रसुति सेवा फार्मेसी सेवा प्रयोगशाला रगत दिशा पिसाब जाँच सुरक्षित गर्भपतन परामर्श सेवा बिरामी भर्ना एम्बुलेन्स सेवा अत्याधुनिक रङ्गीन भिडियो एक्सरे सेवा गङ्गालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच इसिजी इन्सुलिन सुई रेबिस भ्याक्सिन हेपाटाइटिस स्कोप अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने अक्सिजन सेवा नेबुलाइजेसन सेवा मेजर तथा माइनर अपरेसन सेवा सबै एकै ठाउँमा उपलब्ध छ।
1: थप जानकारीको लागि सम्पर्क मोडल सिटी हस्पिटल पुरानो लमजुङ मोडल हस्पिटल सम्पर्क फोन नम्बर 0 65 520 004 98 400 50 663
3: नेशनल इलेक्ट्रोनिक्स तपाईँको भरोसाको नाम विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
4: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू
3: हामीले हेमस्टार सामसुङको आधिकारिक विक्रेतासँगै गोदरेज टिसाइल सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू टिभी फ्रिज फ्यान आइरन आदि किचनका लागि अत्याधुनिक सामग्रीहरू माइक्रोवेभ ओभन राइस कुकर
4: विशेष छुट र अफरहरू शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने एक्सचेन्जको पनि व्यवस्था गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस् तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा नेसनल इलेक्ट्रोनिक्स ब्यास्तै न्यु रोड दमौली तनहो फोन नम्बर 98560604 98660092
3: प्रोप्राइटर अर्जुन अधिकारी सागर उदास नेसनल इलेक्ट्रोनिक्स तपाईँको घरका लागि स्मार्ट समाधान
5: IVF ट्रिटमेन्ट फेल भयो बुबा बन्ने सपना सपना नै रह्यो पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौ
6: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% विशेष छुट रहेको छ
5: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ तर याद राख्नुहोस् यो अफर ICSI प्याकेजको पहिला 10 सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ
6: आजै सम्पर्क गर्नुहोस् 061-574-668 97-649-4744
5: सहारा फर्टिलिटी पोखरा हेल्दी स्पर्म हेल्दी बेबी आफ्नै शुक्रकिट आफ्नै जिन
7: नेशनल सिटी हस्पिटल अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल
8: विशेषज्ञ चिकित्सक र सेवाहरू
9: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल
8: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य
9: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त
8: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे
9: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार
8: फिजिसियन डाक्टर गौरी राम महतो
9: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई
8: हार्ट जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी
9: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती
8: हिमाटोलोजिस्ट डाक्टर शङ्कर बस्ताकोटी
9: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
8: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड भरतपुर, सम्पर्क 0054-93-611।
7: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
0: पत्थर कम्प्युटर तौल अनि विश्वासिलो पसलका लागि सधैँ सम्झनुहोस् न्यु जय बुद्ध सुनसादी पसल, प्रोप्राइटर राजु विश्वकर्मा, भोटेवडा 8 स्कुल चोक बालुने। मोबाइल नम्बर 98-462-46-888।
10: हाम्रो शाखा व्यस्तै पुरानो बैंक लाइन दमोलीमा पनि सञ्चालनमा रहेकाले भोटेवडाबाट प्रदान गरिरहेको सेवा सुविधा अब दमोलीबाट पनि लिन सकिने जानकारी गराइन्छ।
11: सञ्जीवनी स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना
12: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक महिनाको तेस्रो शनिबार हार्ट जोड्नी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तिमलसिनाबाट इनोमली स्क्यान गरिन्छ।
11: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, इसिजी, डिजिटल एक्सरे, अक्सिजन, नेबुलाइजर, फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखरका स्तरद्वारा स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
9: सम्पर्क 0656-280-229 सञ्जीवनी स्वास्थ्य क्लिनिक, बन्दीपुर 1 डुम्रे बजार, तनहुँ।
13: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news. Wherever you can are, trust, stay connected news, with the wider world with the BBC World events. Service. Now and streaming on.
4: र ला लिगामा रियलले रायो भालकानोलाई हरायो, प्रिमियर लिगमा चेल्सी र सिटीको बराबरी। नेपाल खबरमा अब पूरा खबर। यस वर्षको तीज पर्व आजदेखि सुरु भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा लिइन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दुधबाट बनेका खिर, ढकनी, गुतपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन अडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक रहेको छ। कतै बेलुका अरू चिज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकोले ध्यान दिन पोषणविदको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सि ऋषि पञ्चमी परेको छ। तीजका तीन दिन आज भोलि र पर्सिसम्म नै देशका केही ठाउँमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाड र तराईका एक दुई ठाउँमा ठूलो पानी पर्नेछ। आज कोशी, बागमती र गण्डकीका हिमाल तथा पहाड र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको पहाडी एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। अरू ठाउँमा पनि बदलीसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। भोलि तीज पर्वको मुख्य दिन कोशी, बागमती र गण्डकी प्रदेशको हिमाल तथा पहाडीसँगै लुम्बिनी र कर्णाली प्रदेशको पहाडी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। अरू केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै पर्सि ऋषि पञ्चमीको दिन कोशी प्रदेशको हिमाल तथा पहाडी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड तथा तराईका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाको अनुमान छ। तीजका तीन दिनको अवधिमा विशेष गरी कोशी प्रदेशमा अलि धेरै वर्षा हुन सक्ने अनुमान छ। गैराती, सिन्धुपाल्चोक, कास्की, गोरखा, जुम्ला, उदयपुर र इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि ठूलो पानी परेको थियो। कपिलवस्तुको बाणगङ्गा नदीमा बाढी आएपछि फँसेका 12 जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ। सकुशल उद्धार गरिएकामा 11 जना महिला र 1 जना पुरुष रहेका सशस्त्र प्रहरीले जनाएको छ। कपिलवस्तु नगरपालिका छ बर्मेलीमा हिजो घाँस काट्न नदी पार गरेर वनतर्फ गएका उनीहरू ठूलो वर्षापछि बाणगङ्गा नदीमा 81 बाढी आउँदा फँसेका थिए। सशस्त्र प्रहरी बल नेपाल नम्बर 28 गढ हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उनीहरूको उद्धार गरेको हो। यसैबीच बाणगङ्गा नदीमै पौडी खेल्ने क्रममा हराएका एक बालकको खोजी भइरहेको छ। बाणगङ्गा नगरपालिका 8 का 16 वर्षीय रिदम लामा र 10 वर्षीय बुद्ध लामा पौडी खेल्न गएका थिए। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका निमित्त कार्यालय प्रमुख प्रहरी न्याय परीक्षक सिंहका अनुसार 16 वर्षीय रिदमलाई सकुशल उद्धार गरिएको छ भने बुद्ध लामाको खोजी कार्य भइरहेको छ। मनसुन कायमी रहेकोले पहाडी क्षेत्रमा पर्ने पानीले तराईका नदी तथा खोलामा 81 सतह बढ्ने र बाढी आउन सक्ने जोखिम हुने भएकोले स्थानीय बासिन्दालाई सतर्क रहन प्रहरीको आग्रह छ। सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली FWCMSमा आबद्ध नेपाली इजाजत प्राप्त वैदेशिक रोजगार व्यवसाय संस्थामाथि छानबिन तथा कारवाही प्रक्रिया अघि बढाएको छ। मलेसिया रोजगारीमा सिन्डिकेट गर्न लागि आशंकामा वैदेशिक रोजगार विभागले FWCMS प्रणालीमा मुख्य श्रमिक भर्ना संस्थाका रूपमा सूचीकृत 25 वटा इजाजत पत्र प्राप्त संस्थालाई प्रणालीसँगको आबद्धता निरन्तरता नदिन निर्देशन दिएको हो। साथै आबद्ध संस्था आफू प्रणालीबाट बाहिर निस्किएको तथ्यगत जानकारी प्रमाणसहित पेश गर्न तथा नयाँ रूपमा आबद्ध नहुन निर्देशन दिएको छ। ती संस्थाका सहयोगी संस्थाका रूपमा सूचीकृत भएका भनिएका 250 संस्थाको मलेसिया सम्बन्धी नयाँ पूर्व स्वीकृति प्रक्रिया पनि तत्कालका लागि रोक्का गरिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयको निर्देशन तथा 2083 भदौ 26 गतेको मन्त्री स्तरीय निर्णय अनुसार विभागले पछिल्लो कदम चालेको जनाएको छ। यसअघि मलेसियाले नेपालका 25 वटा म्यान पावर कम्पनी मार्फत मात्र श्रमिक लैजाने भन्दै सूचीकृत गरेको थियो। त्यो सिन्डिकेट भएको भन्दै व्यवसायले विरोध गर्दै आएका छन्। मन्त्रालयले मलेसियासँगको श्रम आप्रवासन सम्बन्धी विषयलाई दुई देशबीचको सरकार संवाद मार्फत समाधान गर्न प्रशासनिक तथा कूटनैतिक रूपमा पहल भइरहेको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बिबिएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बिएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
3: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5424।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
2: इतिहास, गाथा र कथा, गाँठका कुरा,
1: गाँठका कुरा।
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। पछिल्लो 5 दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका 2,33,662 सिलिन्डर ग्यास बिक्री गरिएको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगमा सिलिन्डर रिफिल अर्थात् खाली सिलिन्डर भरी वैकल्पिक बाटोबाट 30 सिलिन्डर काठमाडौँलाई बिक्री गरिएका हुन्। निगमका अनुसार सोमबार 48,109, मंगलबार 46,218, बुधबार 53,469, बिहिबार 45,230 र अस्ति शुक्रबार 40,636 थान सिलिन्डर काठमाडौँमा बिक्री गरिएको छ। मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले गएको भदौ 14 गतेदेखि काठमाडौँ धादिङ र काभ्रेमा रहेका उद्योगका सिलिन्डर बारापर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो। पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्गबाटै ग्यास सिलिन्डर काठमाडौँलाई बिक्री गरिने निगमले जनाएको छ। निगमले खाना पकाउने ग्यास नियमित आपूर्ति भइरहेको दावी गरे पनि उपभोक्तालाई शास्ति भने कायमै छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना मार्फत कसैले ग्यास लुकाएको वा स्टक राखेर बिक्री नगरेको वा तोकेको मूल्यभन्दा बढी रकम लिएको जानकारी प्राप्त भएमा 98513 38322 नम्बरमा फोन गरी जानकारी दिन समेत आग्रह गरेको छ। सिरहामा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी भएको कार्यक्रममा विवाद भएको छ। औरै गाउँपालिकाको शिक्षा शाखाले हिजो सभाहालमा पाठ्यक्रमका लागि सुझाव सङ्कलन कार्यक्रमको आयोजना गरेको थियो। प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री पोखरेल बोल्दा बोल्दै विवाद भएको हो। यस लगत्तै शिक्षा मन्त्री पोखरेलले शिक्षा सुधारका लागि मध्य प्रदेशमा भइरहेको सुझाव सङ्कलन कार्यक्रमलाई प्रभावित पार्ने गरी घटनाको सन्दर्भ तोडमोड गरेर भ्रामक प्रचार गरिएको बताउनु भएको छ। मन्त्री पोखरेलले सामाजिक सञ्जाल मार्फत भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको मूल उद्देश्यलाई कसैले रोक्न नसक्ने उल्लेख गर्नुभएको छ। उहाँले विद्यालय शिक्षालाई थप व्यवहारिक, सिपमूलक र समय सापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनको लागि सरकारले विभिन्न जिल्लामा विद्यार्थी, शिक्षक र अभिभावकसँग सुझाव सङ्कलन गरिरहेको जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पहिलो चरणमा भदौ 24 देखि साथै प्रदेशको 28 जिल्लामा विद्यार्थी, शिक्षक, अभिभावक र अन्य सरकारवालासँग अन्तर्क्रिया गरी सुझाव तथा पृष्ठ पोषण सङ्कलन गरिरहेको छ। यो अभियान पर्सि भदौ 30 गतेसम्म सञ्चालन हुनेछ। दोस्रो चरणमा 77 जिल्लामा सरकारवालासँग सुझाव लिइनेछ। अब विदेशको खबर। ड्रोन आक्रमणपछि साउदी अरबले आफ्नो मुख्य तेल पाइपलाइन बन्द गरेको छ। सुरक्षा जोखिम बढेपछि साउदीले महत्त्वपूर्ण तेल पूर्वाधार अन्तर्गतको इस्ट वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको हो। साउदी अधिकारीका अनुसार रियाद र मदिना क्षेत्रमा रहेको पाइपलाइनमा इराकबाट आएका ड्रोनले आक्रमण गरेका बीबीसीले जनाएको छ। आक्रमणबाट केही व्यक्ति घाइते हुनुका साथै पूर्वाधारमा क्षति पुगेको छ। इराकी भूमिबाट ड्रोन आक्रमण भएको पुष्टि भए पनि आक्रमण गर्ने समूहको संलग्नता पहिचान सार्वजनिक गरिएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा इरान जिम्मेवार हुन सक्ने सम्भावना व्यक्त गर्नुभएको छ। आक्रमणको सम्भावित उद्देश्य साउदीको तेल निर्यात र ऊर्जा पूर्वाधारमा दबाव सिर्जना गर्नु रहेको देखिन्छ। पछिल्लो समय इरानसँगको द्वन्द, हर्मुज जल डमरू मध्येमा बढेको तनाव तथा यमनमा इरान समर्थित हुथी समूहको गतिविधिसँगै साउदी अरबमाथि पनि दबाव बढेको छ। अब खेल खबर। लालिगामा रियल माड्रिडले रायो भालेकानोलाई 4-1 पराजित गरेको छ। रियलका किलियन एम्बापेले 2 गरे, जितसँगै रियलले लालिगामा 12 अङ्क जोडेको छ। यस्तै इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी र हल सिटीले 2-2 बराबरी खेलेका छन्। चेल्सीका लागि जुआओ पेड्रोले दोस्रो हाफमा गोल गर्दै टोलीलाई हारबाट जोगाए। चेल्सीले 7 मिनटमै मोर्गन रोजर्सको गोलबाट अग्रता लियो, तर हल्का मोहम्मद बेल्लौमेले 28 र 34 मिनटमा गरी 2 गरे। यो बराबरी पछि हल सिटी 8 अङ्कसहित तेस्रो स्थानमा छ भने चेल्सी 7 अङ्कसहित चौथो स्थानमा छ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। यस वर्षको तीज पर्व सुरु, आज दरखाने दिन, तीजका 3 पर्सिसम्म नै देशका केही ठाउँमा पानी पर्ने सम्भावना। मलेसिया रोजगारी सिन्डिकेटको आशंकामा 25 म्यान पावर छानबिन गरिने, 250 म्यान पावरको पूर्व स्वीकृति रोक्का। पछिल्लो 5 काठमाडौँमा 2,33,000 सिलिन्डर ग्यास बिक्री, नियमित आपूर्ति भइरहेको निगमले दावी गरे पनि उपभोक्तालाई शास्ति। ड्रोन आक्रमणपछि साउदी अरबद्वारा आफ्नो मुख्य तेल पाइपलाइन बन्द, इराकी भूमिबाट ड्रोन आक्रमण भएको पुष्टि। र लालिगामा रियलले रायो भालेकानोलाई हरायो, प्रिमियर लिगमा चेल्सी र हल सिटीको बराबरी।
4: होइन हौ गणेशजी, के गर्न लाग्नुभयो बारीतिर?
5: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
4: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि।
5: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा, अनि अमिलो बिदे नुन, भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
6: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल भैसीगोठ बेलबन्जाङ तनहुँ, सम्पर्क नम्बर 9846000178। वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका 2080 अनुसार चितुवा मानव बस्तीमा प्रवेश गरी गरेको वा वन क्षेत्रमा विधिपूर्वक प्रवेश गर्दा चितुवाको आक्रमणबाट मानवीय क्षति भएमा सामान्य घाइतेको हकमा उपचार खर्च बढीमा 20,000 रुपियाँ, गम्भीर घाइतेलाई 2,00,000 रुपियाँ र सोभन्दा बढी खर्च लाग्ने अवस्था भएमा नजिकको अस्पतालमा आकस्मिक उपचार गराउँदा लागेको सम्पूर्ण खर्च तथा त्यस पश्चात सरकारी अस्पतालमा उपचार गराउँदा लागेको खर्च उपलब्ध गराइने व्यवस्था छ।
7: शारीरिक रूपमा अशक्त हुने अवस्थामा 1,05,00,000 रुपियाँ तथा मृत्यु भएमा 10,00,000 रुपियाँ राहतको व्यवस्था गरिएको छ।
6: चितुवाको आक्रमणबाट घर वा गोठमा रहेको पशुधनको क्षति भएमा पशुको प्रकार र मूल्याङ्कनका आधारमा प्रति पशु बढीमा रु 10,000 देखि 60,000 राहत दिने व्यवस्था पनि रहेको छ।
7: राहत प्राप्त गर्न निर्धारित प्रक्रिया र आवश्यक कागजात पुरा गर्नुपर्ने हुनाले थप जानकारीका लागि नजिकको सब डिभिजन कार्यालय वा डिभिजन वन कार्यालयमा सम्पर्क गर्नुहोस्।
6: यो जनचेतनामूलक सन्देश हिमाली प्रकृतिद्वारा सञ्चालित मानव चितुवा सह अस्तित्व परियोजना अन्तर्गत डिभिजन वन कार्यालय तनहुँको प्राविधिक सहयोग तथा द रफर्ड फाउन्डेसनको आर्थिक सहयोगमा तयार पारिएको हो।
8: आज धेरै काम भयो है?
9: कामको थकाई त सहिन्छ दाई, तर केही मानिसहरूको व्यवहारले भने काम गर्नै गाह्रो बनाइदिन्छ।
8: किन, के भयो र?
9: बारम्बार अश्लील टिप्पणी गर्छन्, एक्लै भेट्ने प्रयास गर्छन्, नमान्दा काम गुम्ने डर देखाउँछन्। म धेरै दिनदेखि चुप बसेकी थिएँ।
10: माफ गर है, मैले यस्तो कुरा सामान्य होला भने सोचेको थिएँ।
11: त्यो सामान्य होइन। कसैको इच्छा विपरीत गरिने यौन संकेत, अश्लील टिप्पणी, अनावश्यक छोइछिटो, यौन सम्बन्धका लागि दबाब वा धम्की, यी सबै यौनजन्य दुर्व्यवहार हुन्। यस्तो व्यवहार प्रति शून्य सहनशीलता अपनाइन्छ।
9: यदि यस्तो भयो भने मैले के गर्नुपर्छ?
11: चुप लागेर बस्नु हुँदैन। विश्वासिलो व्यक्तिलाई भन्नुहोस्, परियोजनाको गुनासो प्रणाली वा सम्बन्धित निकायमा गोपनीय रूपमा जानकारी दिन सक्नुहुनेछ। तपाईँको सुरक्षा, सम्मान र गोपनीयता पहिलो प्राथमिकता हो। सम्मानपूर्ण कार्यस्थल प्रत्येक व्यक्तिको अधिकार हो। महिला होस् वा
7: पुरुष यौन जन्य हिंसा र यौन दुर्व्यवहार कुनै पनि अवस्थामा स्वीकार्य छैन। मौनता होइन, सचेतना र जिम्मेवारीले मात्रै सुरक्षित कार्यस्थल निर्माण हुन्छ।
12: सम्मान गरौं, सुरक्षा सुनिश्चित गरौं, यौन जन्य हिंसा र यौन दुर्व्यवहारलाई होइन भनौं। सुरक्षित, सम्मानजनक र हिंसा मुक्त कार्यस्थल निर्माण हाम्रो साझा जिम्मेवारी हो। यौन जन्य हिंसा वा यौन दुर्व्यवहार देख्नु भयो, भोग्नु भयो वा थाहा पाउनु भयो भने चुप नबसौ। सम्बन्धित निकाय वा परियोजनाको गुनासो संयन्त्र मार्फत गोपनीय रूपमा जानकारी गराऊ।
7: नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक विभाग, आयोजना निर्देशनालय, एडिबी, मुगलिन पोखरा सडक सुधार आयोजना अन्तर्गत जीबीभी सेवा सहयात्री समाज नेपाल र सिट्स जेबी द्वारा जनहितमा जारी सन्देश।
13: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो। बाबालाई सधैँ भने कहिले ल्याइदिने होइन।
14: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
15: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
16: उफ, कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल भोलि सबैजना भन्सार सुनचादी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
13: थ्याङ्क यू बाबा।
16: अब थ्याङ्क यू त मलाई होइन, 55 वर्ष पुरानो भन्सार सुनचादी पसललाई दिनुपर्छ।
17: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै राशि अनुसारको पत्थर, सुनचाँदी खरिद बिक्री, तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
18: चाडपर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुराना तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ। सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ। 55 वर्षदेखिको विश्वास भन्सार सुनचाँदी पसल, ढुम्रे बजार तनहुँ, प्रोप्राइटर काली बहादुर सुनार, छोरा नरबहादुर सुनार, बुहारी देवी खड्का बिक। सम्पर्क 98-24-16-80-18, 98-05-85-61-26।
19: ए बहिनी हेर हेर, कति राम्री देखिए कि, मेरी श्रीमतीलाई पनि तिमी जस्तै राम्री बनाइदिन पर्यो कि।
13: छ्या दाई, पनि म के राम्री छु र, यो सबै मैले लगाएको गहनाको कमाल त हो नि। हेर्नुहोस् न, नाकमा फुली, कानमा कस्तो राम्रो टप बनाएकी छु, हातमा चुरी र उठी, घाँटीमा हार लाएकी छु, ल हेर्नुहोस् त, खुट्टामा पाउजु पनि लगाएकी छु, अनि राम्री देखिन्न त।
19: होइन, यति विधि चिटिक्कै बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ।
13: विनोद सुनचाँदी पसलले हजुर पनि भाउजूलाई लिएर
20: हजुर, हामी कहाँ शुद्ध सुनचाँदीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनचाँदी खरिद बिक्री गरिन्छ।
18: विनोद सुनचाँदी पसल, पालुङटार नगरपालिका 5, ठाटी पोखरी, गोर्खा।
21: प्रोप्राइटर विनोद सुनार, मोबाइल 98-31-39-505 र 98-166-95-850।
13: म त एउटा सल्लाह लिन आएको।
5: यस्तो राम्री युवतीलाई के सल्लाह चाहियो फेरि, ल भन्नुहोस् के सल्लाह चाहियो तपाईँलाई।
13: यो चाडबाड मेला महोत्सवको समय पनि आयो, यो मासुका परिकारहरू कसरी बनाउने, कुन कुन मसलाहरू कसरी प्रयोग गर्ने भनेर।
5: ए ल सुन्नुहोस्, पहिला पकाउने भाँडोमा तेल तातो बनाउनुहोस्, अनि आवश्यक मात्रामा मेथी अनि प्याज राख्नुहोस्, त्यसपछि मासु ओइरिनुहोस्, अनि आवश्यकता अनुसार नुन, थोरै बुङकोटे जिराको धुलो, थोरै धनियाँको धुलो, बेसार खुर्सानीको धुलो र मिट मसला राख्नुहोस्, अनि मिठो भइहाल्छ।
13: ओहो, सुन्दैमा मुखै रसायो, खाँदा त कति मिठो होला।
17: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल, भैँसीगोठ, बेलबन्जाङ तनहुँ, सम्पर्क नम्बर 98-460-00-178।
9: बन्दीपुर गाउँपालिकाको सूचना। यस बन्दीपुर गाउँपालिकाको कार्यालयमा दर्ता भई ओडा नम्बर 1 देखि ओडा नम्बर 6 भित्र सञ्चालनमा रहेका व्यवसायहरू, थोक तथा खुद्रा पसल, बैङ्क तथा वित्तीय संस्था, उद्योग व्यवसाय फर्म लगायतका अन्य विभिन्न प्रकृतिका व्यवसाय दर्ता गरी सञ्चालन गरिरहनु भएका व्यवसायहरूले व्यवसाय नवीकरण गर्नुहुन र स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा गाउँपालिकाको आर्थिक ऐन 2083 बमोजिम अनिवार्य व्यवसाय दर्ता गरी सञ्चालन गर्नुहुन समेत अनुरोध गरिन्छ। साथै चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म व्यवसाय नवीकरण गर्दा 10% छुटको व्यवस्था रहेको र कोरोना महामारी तथा पृथ्वी राजमार्ग विस्तारका कारण प्रभावित आर्थिक वर्ष 2076-77, 77-78, 78-79 र 79-80 अवधिमा व्यवसाय नवीकरण नभएका व्यवसायहरूको हकमा नवीकरण गर्दा लाग्ने जरिवाना शुल्कमा छुटको व्यवस्था चालु आर्थिक वर्ष 2083-84 कार्तिक मसान्तभित्र मात्र लागू हुने सम्बन्धित सबैमा जानकारी गराइन्छ। बन्दीपुर गाउँपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएमा प्रचलित ऐन नियम कानुन बमोजिम दण्ड जरिवाना हुने बेहोरा समेत सूचित गरिन्छ। प्रशासन शाखा प्रमुख गिरबहादुर राणा, बन्दीपुर गाउँपालिका, बन्दीपुर तनहुँ।

0: Extreme Energy Drink.
1: तपाई यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन पोखरा वा बन्दीपुर बेसीसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ,
2: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्रे चिसापानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस् आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा खसीको मासु कालिजका स्वादिष्ट परिकारहरू अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फल फूल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्ले ग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल के हो यस इबी चार्जिङ स्टेसन बन्दीपुर एक डुम्रे बजार चिसापानी तनहुँ।
1: प्रोप्राइटर मदन अधिकारी, मोबाइल नम्बर 9856806622, 9856806622।
2: आदरणीय जनसमुदायहरू, बन्दीपुर गाउँपालिका एक डुम्रे बजार स्थित लक्ष्मी सिटी हस्पिटलमा प्रत्येक महिनाको प्रत्येक सोमबार पोखराका वरिष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको जानकारी गराउँदछौ। विशेषज्ञ डाक्टर विजय पाण्डेद्वारा उपचार हुने रोगहरू हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिसर, फिस्टुला, पित्त थैलीको ढुङ्गा पत्थरी, पिसाब सम्बन्धी समस्या, लाइपोमा, सेवासेस सिस्ट, डर्मोइड जस्ता शरीरमा भए डल्लो र सुन्निएको सबै सेवाहरू हरेक दिन डाक्टर गणेश मुक्तान तामाङद्वारा हार जोर्नी तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। फेमिली फिजिसियन डाक्टर कमलजीत यादवद्वारा प्रत्येक दिन उपचार भइरहेको छ। प्रसुति तथा स्त्री रोग सम्बन्धी सेवाहरू,
1: हाम्रा सेवाहरू प्रत्येक दिन भिडियो एक्सरे, इन्डोस्कोपी, डिजिटल एक्सरे, फिजियोथेरापी, प्रयोगशाला सेवा, ईसीजी, प्रसुति सेवा, अक्सिजन मनिटर, नेबुलाइजर, पाप दम सेवाहरू दैनिक सुचारू भइरहेको पनि जानकारी गराउँदछौ। थप जानकारीको लागि सम्पर्क लक्ष्मी सिटी हस्पिटल बन्दीपुर एक डुम्रे बजार तनहु। सम्पर्क नम्बर 9856630007, 0065806076 र 85289।
3: मोती हेल्थ क्लिनिक डुम्रे बजारको सूचना।
2: हरेक महिनाको दोस्रो शनिबार नसा, मानसिक, छारे रोग तथा लागु औषध रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गरिन्छ। हरेक शनिबार र बुधबार हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण। हरेक शनिबार प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। साथै पेट, छाती, मुटु तथा चिनी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको पहिलो र तेस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको चौथो शनिबार मुटु रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको तेस्रो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक सोमबार र बिहिबार नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हाम्रा सेवाहरू, हरेक दिन मेडिकल अफिसरबाट स्वास्थ्य परीक्षण, ल्याब परीक्षण, एक्सरे, ईसीजी, मुटुको इको, प्लास्टर, माइनर अपरेसन, एनामोली स्क्यान, इको, भिडियो एक्सरे, इन्डोस्कोपी, डेन्टल सेवा साथै अनुभवी स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ।
4: सम्पर्क नम्बर 0658080170 र 0658080287।
5: मोती हेल्थ क्लिनिक डुम्रे बजार तनहु।
6: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो। पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौ।
7: पुरुष बाँझोपनका लागि सहर फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
6: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर आइसिएसआई प्याकेजको पहिला 10 जना सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
7: आजै सम्पर्क गर्नुहोस् 01157746 97649744।
6: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म हेल्दी बेबी, आफ्नै शुक्रकिट आफ्नै जिन।
0: हेलो दाजुभाइ दिदीबहिनीमा नमस्कार, म भीम बहादुर आले मगर आबो खैरनी गाउँपालिका 1 1700

0: एकमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाका लागि जापान जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सुबारू कन्सल्टेन्सी अब तपाईँको सेवामा समर्पित छ। अब जापान ट्राई होइन स्योर गरौँ। सुबारू कन्सल्टेन्सीले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 र N4 लेभलको विशेष तयारी कक्षा। शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्। प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि सुबारू कन्सल्टेन्सी प्राली, बन्दीपुर 1, टुम्रे बजार, गरिमा विकास ब्याङ्क सँगै। सम्पर्क नम्बर 0-65-580-599, मोबाइल 98-560-60-299।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: एसएलटी लाहोरबाट आउँदा मेरो लागि के ल्याइदिनु भयो?
1: यसपालिको छुट्टी अलि हतार हतार भयो, सोल्टिनको लागि के ल्याउनै पाइएन।
0: आफूलाई भने जिउभरि पहेँले गहना लाउन मन छ, लौ नासियो, हातीभरि सुनको बाला र घाँटीभरि सुनको हार लगाउने रहर पनि तुइयो।
1: केलाई पिर मान्छ र सोल्टिनी? डुम्रे बजारमा रहेको भरत एन्ड साजन सुनचादी दोकानबाट सोल्टिनीको लागि नाकमा लाउने फुली, कानमा लाउने झुम्का, हातमा लाउने बाला औठी अनि घाँटीमा लाउने हार मात्रै होइन तिलहरी पनि किनिदिउँला नि। बरु गरगहना किनेर उतैबाट घर जम्पो गर्ने हो कि सोल्टिनी?
0: सोल्टी पनि
2: भरत एन्ड साजन सुनचादी दोकान गौतम गहना पसल बन्दीपुर एक डुम्रे बजार तनहुँ पृथ्वी राजमार्गको अगाडि कामना विकास बैङ्क जाने भर्याङको पहिलो सटरमा। हामी कहाँ आधुनिक डिजाइनका गहनाहरू सुपथ मूल्यमा बनाइनुको साथै रेडिमेड गहनाको खरिद बिक्री पनि गरिन्छ। यहाँ कम्प्युटरबाट नापतोल गरिनुको साथै ज्यालामा 50% छुट गरिएको छ। दसैँ तथा तिहारको अवसरमा सम्पूर्ण सेवामा भारी छुट गरिएको छ। प्रोप्राइटर भीमबहादुर गौतम र मीना गौतम, सम्पर्क नम्बर 98460 40214, 98266 77776 र 0635 80 278।
3: 2045 सालदेखि निरन्तर सेवामा सुनचाँदीको कारोबारमा एकदमै विश्वासिलो नाम भरत एन्ड साजन सुनचाँदी पसल।
0: आँखाका बिरामीहरू

0: आँख अस्पतालको प्राविधिक सहयोग तथा सुन्दर बजार नगरपालिकाको व्यवस्थापनमा 2076 मक्सिरदेखि सुन्दर बजार नगरपालिका भोटेवडारमा भोटेवडार आँखा उपचार केन्द्र सञ्चालन भइरहेको छ। तपाईँ कुनै आँखाको समस्याबाट पीडित हुनुहुन्छ? यदि हुनुहुन्छ भने यस आँखा उपचार केन्द्रमा आई आफ्नो आँखा जाँच गराएर बेलैमा सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्दछन्।
1: आँखा उपचार केन्द्रबाट प्रदान गरिने सेवाहरू
0: सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट 4 बजेसम्म अनुभवी नेत्र प्राविधिकबाट अत्याधुनिक मेसिनले बिरामी जाँच गरिन्छ।
1: आँखाको दृष्टि परीक्षण, चस्मा जाँच तथा सुपथ मूल्यमा डाक्टरको पूर्जी अनुसार चस्माहरू उपलब्ध गराइन्छ।
0: 10% छुटमा बिरामीहरूलाई सशुल्क औषधिको व्यवस्था गरिन्छ।
1: आवश्यकता अनुसार आँखाको सामान्य शल्यक्रिया समेत गरिन्छ।
0: आँसु बग्ने नलीको सफाई, फोहोर कसिङ्गर झिक्ने तथा आँखाको चाप समेत नाप्ने व्यवस्था छ।
1: समय समयमा आवश्यकता अनुसार मोतिया बिन्दुको शल्यक्रियाका लागि शिविर सञ्चालन गरिन्छ।
0: आँखाका जटिल रोगहरूको उपचारका लागि उचित परामर्श प्रदान गरिन्छ। आकस्मिक सेवाका लागि सम्पर्क 98461300, 98461300860। भोटेवडार आँखा उपचार केन्द्र, सुन्दर बजार नगरपालिका, भोटेवडार, कृष्ण बगैँचा, लम्जी।
2: के तपाई घर बनाउँदै हुनुहुन्छ? घर बनाउँदा ढलान गर्ने चिन्ताले त सताएको छैन? यदि त्यसो हो भने सिम्केश्वरी रेडी मिक्स एन्ड प्रिकास्ट कंक्रिट पाली आबु खैरिनी 2 मार्की चोकमा सम्पर्क गर्नुहोला।
3: हामी कहाँ गुणस्तरीय ढलनका लागि आरएमसी कंक्रिट उपलब्ध छ। गुणस्तरीय भए नभएको ल्याबमा परीक्षण गरी ढुवानी गरिन्छ। कम्पनीका दक्ष इन्जिनियरबाट इस्टामेट गरी छिटो छरितो सेवा प्रदान गरिनेछ। गुणस्तरीय सामान मात्र प्रयोग गर्ने भएकोले ढुक्कका साथ ढलन गर्नुहोस्। हंसी सिमेन्ट तनहुको अधिकृत विक्रेता भएकोले हंसी सिमेन्ट प्रयोग गरी कंक्रिट बनाइन्छ। सम्पर्क छिम्केश्वरी रेडिमिक्स एन्ड प्रिकास्ट कंक्रिट प्राली आबु 2 मार्की चोक तनहु। प्रोप्राइटर कोपिलाल गुरुङ। मोबाइल नम्बर 9865252 र 9908252562।
4: नेशनल इलेक्ट्रोनिक्स, तपाईँको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा उपस्थित
5: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
4: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
5: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, 22 न्यू रोड, दमौली, तनहु। फोन नम्बर 9856607424, 9860102।
4: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उपास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
6: घर बनाउन खोजेको, निर्माण सामग्री किन्न कहाँ जाने?
7: ढकाल हार्डवेयरमा।
6: अनि घर फिनिसिङ भइसकेपछि रङ रोकन गर्नु पर्यो भने नि?
7: त्यसको लागि पनि जानुस् न ढकाल हार्डवेयर, डुम्री बजारमा।
8: हामी कहाँ रड, सिद्धार्थ सिमेन्ट, हेटौडाको शिवम ओपिसी सिमेन्ट, पिपिसी प्लस ओपिसी सिमेन्ट,
9: जगदम्बाको जस्ता पाता, रातो कलर, निलो कलर, हेरिटेज लामो जस्ता विभिन्न साइजका स्क्वायर पाइपहरू, एसियन पेन्ट्स र बर्जर पेन्ट्स, नेपाटप, पीवीसी, पीपीआर, सीपीबीसी पाइप र फिटिङका अन्य सामानहरू,
8: 12 वर्ष वारेन्टी, हिन्ट ओइल थाराहरू प्लस कमोडहरू, ब्रान्डेड टाइलहरू, ग्रेनाइट मार्बलहरू, एचडीपीई पाइपहरू, रेडिमेड ढोकाहरू, डिजिटल र नन डिजिटल ढोकाहरू।
10: अब बन्छ घर तपाईँले सोचे जस्तै। त्यसैले घर निर्माणको लागि सम्झनुहोस्।
9: निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू एउटै छाना मुनि पाइने
11: ढकाल हार्डवेयर एन्ड सप्लायर्स, जहाँ घर निर्माणका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
12: जुम्रे बजारमा रहेको ढकाल हार्डवेयरको पसल भानु एक साँचबुटे आफ्नै निवासमा सरेको सम्पूर्ण ग्राहक महानुभावहरूलाई जानकारी गराउँदै अबदेखि हाम्रो सम्पूर्ण सेवा भानु एक साँचबुटे आफ्नै निवासबाट प्रदान गरिने बेहोरा जानकारी गराइन्छ।
13: प्रोपाइटर मनिष ढकाल, मोबाइल नम्बर 9847980003, 9845946952, फोन नम्बर 0658501169।
9: होम डेलिभरीको पनि सुविधा रहेको छ।
13: हाम्रो पसल भानु नगरपालिका वडा नम्बर 1 साजबोटेमा पनि रहेको छ। प्रोपाइटर मोहन ढकाल, जय मनकामना हार्डवेयर सप्लाइज, फोन नम्बर 0658580084, मोबाइल नम्बर 9847980003, 9845946952।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: जय मसी तथा नमस्कार। TWR नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ। आफ्नो व्यस्त जीवनमाथि कसरी नियन्त्रण प्राप्त गर्ने, शान्त हो र म परमेश्वर हुँ भनी जान, जाति जातिहरूमा म उचालिनेछु, पृथ्वीमा म उचालिनेछु, भजन संग्रह 46:10। एकपटक आफैलाई सोध्नुहोस्, के म बिहान उठेदेखि राति नसुतेसम्म काम गर्नको लागि चाबी लगाएर चलाइएको मेसिन हुँ? सायद तपाईँको हरेक दिन यसो भनेर सुरु हुन्छ होला, आज अझ धेरै काम गर्नु छ, हिजो भन्दा धेरै वा अघिल्लो वर्ष भन्दा बढी। यस्तै प्रकारले समय बित्दै जाँदा तपाईँले आफ्नो आत्ममूल्याङ्कन आफूले कमाएको थोक र गरेको कामको आधारमा मात्र गर्न थाल्नुहुनेछ। वर्षमा कतिचोटि बच्चाहरूलाई घुमाउन लगे, दिनमा कति धेरै घन्टासम्म म काम गर्न सक्छु, एकै पटकमा कतिवटासम्म मिटिङ भ्याउन सक्छु, यस्तै कुरामा तपाईँ आफ्नो मूल्य खोजिरहनु भएको छ। नाइ भन्नु तपाईँको लागि झन् गाह्रो हुँदै गइरहेको छ। आजभोलि एउटा नयाँ लतले मानिसहरूलाई आफ्नो बसमा पारिरहेको छ, एउटा यस्तो खराब लत जसले हाम्रो जीवनलाई संक्रमित गरिरहेको छ। यो संक्रमणले हाम्रो रचनात्मक शक्ति, फुर्सदको अनुभूति, खाली समय बिताउनुको आनन्द र मनको शान्तिलाई नाश गर्दछ। यो संक्रमण अरू केही नभएर हाम्रो व्यस्तता हो। यसैको बारेमा डाक्टर रिक र क्यासी फाइन्डले एउटा पुस्तक लेख्नु भएको छ, टु बिजी टु लिभ नाम रहेको उक्त पुस्तकमा लेखकहरूले बताउनु भएको छ कि अधिक व्यस्तता एक खराब लत हो जुन आजको पुस्ताले अपनाएको छ र यो कुराप्रति उनीहरू गर्व गर्छन्। पुस्तक परिचयमा लेखक द्वय लेख्नुहुन्छ, 21 शताब्दीको संस्कृतिले सफलता, स्थिति, वफादारी र उद्देश्यलाई गतिविधिको उच्च मात्राको सन्दर्भमा परिभाषित गर्दछ। अत्याधिक व्यस्तताको अस्वस्थकर नकारात्मक नतिजाहरू धेरै हदसम्म अपरिचित हुन्छन् वा अन्य कारणहरूलाई श्रेय दिने गरिन्छ। तपाईँले थाहा पाउनभन्दा अगाडि नै तपाईँ व्यस्तताको लतमा फँसिसक्नु भएको हुन सक्छ। दिन प्रतिदिन तपाईँ झन् तनावग्रस्त हुँदै जानुहुन्छ। आफूले माया गर्ने आफ्नो परिवार र साथीभाइहरूसँग सानो सानो कुरामा पनि चिडिन थाल्नुहुन्छ। हामी यति साह्रो व्यस्त जीवनशैली जिउँदैछौँ कि हामीसँग आफ्नै लागि, परिवारको लागि अनि परमेश्वरको लागि दिने समय छैन। हाम्रो व्यक्तिगत, पारिवारिक र सामाजिक सम्बन्धहरू टुट्नुको प्रमुख कारण पनि यही नै हो। त्यसो भए आजको हाम्रो सबैभन्दा ठुलो आवश्यकता के हो त? आफ्नो अफिसलाई सबैभन्दा धेरै समय दिनु, एकै पटक सकेसम्म धेरै मिटिङमा सहभागी हुन सक्नु वा अझै नयाँ नयाँ सिप सिक्नु आजको अत्यावश्यक आवश्यकता हो कि आफू सुपरम्यान वा सुपर वुमन होइन र म एकै पटक सबै काम गर्न सक्दिनँ, मेसिन जस्तो दिनभरि पेलिन सक्दिनँ भन्ने कुरा स्वीकारेर जीवनमा अलि समय आफ्नो निम्ति निकाल्नु आवश्यकता हो त? परमेश्वर पनि तपाईँले यस्तो खालको व्यस्त जीवन जिएको चाहनुहुन्न।

भन्ने कुरा बुझ्नु धेरै महत्त्वपूर्ण छ। प्रिय साथी, तपाईँले जीवनलाई बाँच्न सार्थक बनाउने कुराहरू पुनः सिक्नुपर्छ अनि यो आफ्नो उत्पादन क्षमता बढाउनु होइन तर अरूको निम्ति करुणा, माया र हेरचाह गर्ने आचरण आफूमा विकास गर्नु, आराम गर्नुको महत्व र आवश्यकता बुझ्नु र परमेश्वरले चाहनु भएको व्यक्ति बन्नु हो। तपाईँको प्राथमिकताहरू स्थापित गर्ने एकमात्र सही तरिका भनेको निश्चित कार्यहरू र जिम्मेवारीहरू, तपाईँले ती पुरा गर्न तपाईँले तिर्नुपर्ने मूल्यको लायक छैनन् भनेर पहिचान गर्नु हो। यदि कुनै कुराले तपाईँको उत्तम जीवन, विशेष गरी परमेश्वरले तपाईँको लागि चाहनु भएको जीवन जिउनको लागि नै तपाईँलाई समय दिँदैन, ती कुराहरूलाई आफ्नो एक नम्बर प्राथमिकता बनाउन अस्वीकार गर्नु धेरै राम्रो निर्णय हो। कम्प्युटर, सेलफोन र उच्च तनावको आजको जमाना भन्दा धेरै अगाडि नै परमेश्वरले भन्नुभएको छ, शान्त हो र म परमेश्वर हुँ भनी जान। भजन संग्रह 46:10। वाक्यांश शान्त रहनुहोस्को अर्थ तपाईँको निरन्तर प्रयास, भागदौड, तपाईँको कहिले नसकिने गतिविधि, प्रष्ट रूपमा भन्दा तपाईँको व्यस्तताबाट टाढा बस्नुहोस् भनिएको हो। शान्त हो र म परमेश्वर हुँ भने जान। के यहाँ जीवनको व्यस्तताबाट टाढा हुनु र परमेश्वरलाई बुझ्ने कुराको बीचमा कुनै सम्बन्ध छ जसले तपाईँलाई महसुस गराउँछ कि उहाँको पर्याप्तता तपाईँको जीवनमा तपाईँले आफ्नो निम्ति गर्न सक्ने कुराभन्दा बढी महत्त्वपूर्ण छ? हाम्रो निम्ति शान्त समय आवश्यक छ। हतार हाम्रा धेरै जसो गल्तीहरूको अभिभावक हो। हतारमा काम गर्दा हामीसँग ती कुराहरूको बारेमा सोच्ने, प्रार्थना गर्ने र परमेश्वरको त्यस कुराप्रतिको विचार जान्ने समय हुँदैन, किनकि भविष्यको कुरा त परमेश्वर मात्र जान्नुहुन्छ कि कुन कुरा उहाँको छोराछोरीको लागि सही छ। प्रिय मित्र, तपाईँ जति व्यस्त हुन रोज्नुहुन्छ त्यति नै व्यस्त भइरहनुहुन्छ र तपाईँले आफूलाई जति अनुमति दिनुहुन्छ त्यति नै धेरै व्यस्तताको लतमा फस्दै जानुहुन्छ। विश्राम लिनुहोस् साथी, व्यस्तताको प्लग जुन तपाईँको जीवनमा जोडिएको छ त्यो थुतेर फ्यालिदिनुहोस्। व्यस्तताले तपाईँको जीवनलाई पूर्ण नियन्त्रणमा लिनु अघि नै आफ्नो जीवनलाई आफ्नो नियन्त्रणमा लिनुहोस्। जीवन धेरै छोटो छ मित्र, परमेश्वरले दिनुभएको प्रिय मानिसहरूसँग आनन्दको साथमा जीवन बिताउनुहोस्, शान्त रहनुहोस् र परमेश्वर परमेश्वर हुनुहुन्छ भन्ने कुरा जान्नुहोस् अनि सायद तपाईँले बुझ्नुहुनेछ तपाईँ एक मानव हुनुहुन्छ, रोबोट वा मेसिन होइन र तपाईँको मूल्य तपाईँको उत्पादन क्षमतामा निर्भर छैन।

0: श्रोताहरू, कार्यक्रम बदलिएको जीवनशैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जिपिओ बक्स नम्बर 8975, इपिसी नम्बर 25161, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र वाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com लगइन पनि गर्न सक्नुहुन्छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
2: आफूलाई
3: भने जिउभरि पहेँले गहना लाउन मन छ, लौ नासियो, हातेभरि सुनको बाला र घाँटीभरि सुनको हार लगाउने रहर पनि तुइयो।
2: केलाई पिर मान्छ र सोल्टिनी, डुम्रे बजारमा रहेको भरत एन्ड साजन सुनचादी दोकानबाट सोल्टिनीको लागि नाकमा लाउने फुली, कानमा लाउने झुम्का, हातमा लाउने बाला औठी अनि घाँटीमा लाउने हार मात्रै होइन तिलहरी पनि किनिदिउँला नि। बरु गरगहना किनेर उतैबाट घर जम्पो गर्ने हो कि सोल्टिनी?
3: सोल्टी पनि।
4: भरत एन्ड साजन सुनचादी दोकान, गौतम गहना पसल, बन्दीपुर एक डुम्रे बजार तनहुँ, पृथ्वी राजमार्गको अगाडि, कामना विकास बैंक जाने भर्याङको पहिलो सटरमा। हामी कहाँ आधुनिक डिजाइनका गहनाहरू सुपथ मूल्यमा बनाइनुको साथै रेडिमेड गहनाको खरिद बिक्री पनि गरिन्छ। यहाँ कम्प्युटरबाट नापतोल गरिनुको साथै ज्यालामा 50% छुट गरिएको छ। दसैँ तथा तिहारको अवसरमा सम्पूर्ण सेवामा भारी छुट गरिएको छ। प्रोप्राइटर भीमबहादुर गौतम र मीना गौतम। सम्पर्क नम्बर 98460 40214, 98266 77776 र 0635820178।
5: 2045 सालदेखि निरन्तर सेवामा सुनचाँदीको कारोबारमा एकदमै विश्वासिलो नाम भरत एन्ड साजन सुनचाँदी पसल।
6: ए बहिनी, हेर हेर कति राम्री देखिए कि, मेरी श्रीमतीलाई तिमी जस्तै राम्री बनाइदिन पर्यो कि।
7: छ्या दाई, पनि म के राम्री छु र, यो सबै मैले लगाएको गहनाको कमाल त हो नि। हेर्नुहोस् न, नाकमा फुली, कानमा कस्तो राम्रो टप बनाएकी छु, हातमा चुरी र औठी, घाँटीमा हार लाएकी छु, ल हेर्नुहोस् त, खुट्टामा पाउजु पनि लगाएकी छु। अनि राम्री देखिन्न त?
6: होइन, यति विधि चिटिक्कै बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ?
7: विनोद सुनचाँदी पसलले। हजुर पनि भाउजूलाई लिएर त्यतै जानुहोस् है दाई, नत्र पछि पर्नु होला।
8: हजुर, हामी कहाँ शुद्ध सुनचाँदीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनचाँदी खरिद बिक्री गरिन्छ।
9: विनोद सुनचाँदी पसल, पालुङटार नगरपालिका 5, छाती पोखरी, गोर्खा।
10: प्रोप्राइटर विनोद सुनार, मोबाइल 98138-39505 र 98166-95850।
11: काका, साह्रै निराश देखिनु भएको छ त, बिहान बिहानै टाउकोमा हात राखेर के भयो त्यस्तो?
12: हेर न नानी, खेती बाली पनि राम्रो भएन, पशुपालन पनि राम्रोसँग फापेन, अब नेपालमा बसेर केही गरौँ भन्ने सोचेको, घाटै घाटा मात्रै, यस्तो पाराले त फेरि विदेशै जानु पर्ला जस्तो भयो।
11: अब विदेश होइन काका, तपाईँलाई प्राविधिक सल्लाह, उन्नत बिउ बिजन, घाँस र दाना चल्लाको खाँचो देखेको छु मैले, तपाईँ त्यसको लागि तनहुँको डुम्रे स्थित डुम्रे बिउ बिजन एन्ड दाना पसलमा जानुहोस् न।
12: ए हो र, त्यसो भए म आजै गइहाले।
13: हामी कहाँ सिजन अनुसारका तरकारी बाली, अन्न बाली, दलहन बाली, नगदे बाली र घाँस बालीको स्थानीय उन्नत र हाइब्रिड वर्णशंकर बिउहरू उपलब्ध छन्। विषादीहरू, कीटनाशक, रोगनाशक, झारपातनाशक, मुसानाशक लगायत कमिला, धमिरा, साङ्ला मार्ने विषादीहरू पाइनुका साथै कृषि सम्बन्धी रोग र किराहरूको सम्पूर्ण विषादीहरूको प्राविधिक परामर्श पनि गराइन्छ। कृषि सामग्रीहरू, मकै चढाउने मेसिन, 5 र 10 लिटरको हजारी, दुई लिटर पाँच लिटर सोह्र लिटर अठार लिटर बिस लिटरको विषादी छर्कने स्पेयर पम्प नजिक र टाढा पनि फाल्ने फिरफिरेहरू बेर्ना जमाउने नर्सरी ट्रे र पोलिब्याग दाँती औजार नौ र एघार मुखी टनेल प्लास्टिक हरियो नेट जाली काट छाट गर्ने कैची सिकेसर बाँस काट्ने आरा मोहनी पासो च्यापच्यापे पासो कृषि चुना पोल्ट्री चुना रिनोइट बोर्डो पेस्ट कौशी खेतीका सामग्रीहरू कोकोपेट ग्रो ब्याग गमलाहरू अर्गानिक मल गडौली मल जैविक मल सानो साइजको कुटो झारपात फोर्ने गार्डन पन्चा गार्डन कैसी निमजन्य तेल कुकुरका सामग्रीहरू स्याम्पू साबुन पाउडर कायो नङ्कर ज्याकेट सिक्रीहरू बडी बेल्ट घाँटी बेल्ट पनि पाइन्छ कुखुराका चल्लाहरू बोइलर क्रिराज हब्बर लोकल बच्चै पाइनुका साथै तिनका लागि दाना र दाना पानीका भाँडाहरू सम्पूर्ण पाइन्छ पशु पंक्षीका औषधिहरू भिटामिन लगायत सम्पूर्ण सामग्रीहरू उपलब्ध छन् नामले माटे जुका किर्ना उपिया सुसुले मार्ने औषधि पनि उपलब्ध रहेको छ मकै बारीमा झारपात मार्ने धान बालीमा झार नआउने र झार मार्ने लगायत पाखो बारीमा झार मार्ने झारपात नाशक औषधि उपलब्ध छन् साथै यिनीहरूको बारेमा प्राविधिक परामर्श पनि गराइन्छ उन्नत तथा हाइब्रिड मकैका बिउहरू अरुण दुई रामपुर कम्पोसिट मनकामना तिन शङ्कर मकै स्टार नाइन सुवर्ण सिपी 808 राजकुमार क्राइस्टार मकैमा गवारो र फौजे किराको विषादी र झार मार्ने विषादी पनि उपलब्ध छ लहरे बालीका बिउहरू भक्तपुरे लोकल काँक्रो करेला घिरौला लौका मुन्टा खाने र कैना लाग्ने फर्सी जुकुने फर्सी चिचिन्डाका उन्नत तथा हाइब्रिड बिउहरू आइपुगिसकेको छ त्यस्तै होचा र अग्ला बोटे टमाटर अकबरे खुर्सानी भेडे खुर्सानी मालेपाटन बोडी मिटर तने बोडी भिन्डीका बिउहरू साथसाथै तिनलाई चाहिने सम्पूर्ण सामग्रीहरू आइपुगिसकेको छ फलफुलको बोटहरूमा फुल र फल टिकाउने हार्मोन पनि उपलब्ध छ लहरे बालीमा लाग्ने झिगौरी नियन्त्रण गर्ने पहेँलो च्यापच्यापे पासो र मोहिनी पासो पनि उपलब्ध छ विषादी प्रयोग गर्दा बुझेर मात्र प्रयोग गरौ
14: डुम्रे ब्युबिजन एग्रो सेन्टर एन्ड भिन्तुना भेट फर्मा प्रोप्राइटर दिकेश मुनाकर्मी बिएससी एजी कृषि स्नातक कन्जिवेनी मेडिकलको आडैमा
15: सम्पर्क फोन 065-580-275 सम्पर्क मोबाइल 98-461-92596 र 98-10-10-21-20
12: होइन हौ गणेशजी के गर्न लाग्नु भयो बारीतिर
16: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन् त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको
12: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि
16: नाम मात्रै केटकेटीको हो नि खाने बेला सबै अघि सर्छन् त्यसैले आलु उसिनो भुजा सुजा अनि अमिलो बिरे नुन भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो
13: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल भैसीगोट बेलबन्जाङ तनहुँ सम्पर्क नम्बर 98460-0078

0: extreme energy drink.
1: सञ्जीवनी स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना
2: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक महिनाको तेस्रो शनिबार हार्ट जोड्नी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तिमलसिनाबाट इनोमली स्क्यान गरिन्छ।
1: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, ईसीजी, डिजिटल एक्सरे, अक्सिजन नेबुलाइजर, फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखरका स्तरद्वारा स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
3: सम्पर्क 0965802329 सञ्जीवनी स्वास्थ्य क्लिनिक, बन्दीपुर 1, डुम्रे बजार, तनहुँ।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 MHz।
5: केबी इन्टरटेनमेन्ट प्रस्तुत गर्दछ।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो। बाबालाई सधैँ भन्यो कहिल्यै ल्याइदिने होइन।
2: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
3: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
4: उफ, कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल भोलि सबैजना भन्सार सुनचादी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
1: थ्याङ्क यू बाबा।
4: अब थ्याङ्क यू त मलाई होइन, 55 वर्ष पुरानो भन्सार सुनचादी पसललाई दिनुपर्छ।
5: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै राशि अनुसारको पत्थर, सुनचाँदी खरिद बिक्री, तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
6: चाड पर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुराना तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ। सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ। 55 वर्षदेखिको विश्वास भन्सार सुनचाँदी पसल, ढुम्रे बजार तनहुँ, प्रोप्राइटर काली बहादुर सुनार, छोरा नरबहादुर सुनार, बुहारी देवी खड्का बिक। सम्पर्क 98 24 16 80 18, 98 05 85 61 26।

0: extreme energy drink.
1: अया मरे नि बा
2: होइन के बोलाउ रे बा अया रात गर्दै बस्नु भएको छ त
1: के हुनु नि धने बाबु क्या नाम उबेला पल्टनमा निकै दौड धुप भएर होला अहिले यी ढाड कम्मर पाता पाखुरा घोडा जोर्नी दुखेर कर कर खाएर घरको तलमाथि गर्नसम्म नसक्ने भएको छु नि त धने बाबु
2: ए हो र ला बा हजुरलाई थाहा छैन अहिले यही हाम्रो डुम्रे बजारमा यस्तै समस्याको भरपर्दो उपचार गर्ने फिजियोथेरापी सेन्टर खुल्या छ नि
1: ए हो र धने बाबु उसो भए मेरा यी सबै दुखाइको उपचार फिजियोथेरापी गराएर निको होला त धने बाबु
2: ल किन नहुनु लाउरे बा त्यहाँ निको हुने नै यस्तै रोग त हो नि ढाड कम्मर दुख्ने घुँडा दुख्ने जोरी नसा दुख्ने झमझमाउने लाटो हुने प्यारालाइसिस जस्ता जटिल रोगको त्यहाँ अनुभवी थेरापिस्टद्वारा आयुर्वेदिक तरिकाबाट उपचार गरिने रहेछ नि लाउरे बा
1: अनि यो कहाँनिर रहेछ त धने बाबु
2: यही हाम्रो डुम्रे बजारको बेसीसर चोक्कैको मिठाई पसल पछाडि नयाँ बनेको घरको भुइँतलाको अन्तिम सटरमा छ नि लाउरे बा
1: ओहो धने बाबु म त आजै जान्छु बरु फोन नम्बर कति होला धने बाबु
2: ल ल टिप्नुहोस् त लाउरे बा 9841-91-0866 र 9808-13-318
3: जक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार र असोज 17 गते तेस्रो शनिबार
2: यहाँहरूको सेवा र सुविधाको लागि सन्चो आयुर्वेदको अर्को सेवा सन्चो आयुर्वेद तथा फिजियोथेरापी सेन्टर बेसीसर चोक डुम्रे बजार तन हो मोबाइल नम्बर 9841-91-0866 र 9808-13-318
4: पत्थर कम्प्युटर तौल अनि विश्वासिलो पसलका लागि सधैँ सम्झनुहोस् न्यू जयबुद्ध सुनसादी पसल प्रोप्राइटर राजु विश्वकर्मा भोटेवडा 8 स्कुल चोक बालुने मोबाइल नम्बर 9862-46-888
5: हाम्रो शाखा व्यस्तै पुरानो बैंक लाइन दमोलीमा पनि सञ्चालनमा रहेकाले भोटेवडाबाट प्रदान गरिरहेको सेवा सुविधा अब दमोलीबाट पनि लिन सकिने जानकारी गराइन्छ
6: पसिनै पसिना आउनु भएको छ त के भयो गाडी
7: के गर्नु र भाइ बेलैमा बुद्धि न

0: पुगेपछि दुःख पाइने रहेछ
1: के भयो र गुरु
0: के हुनु र भाइ बलियो गाडीको पार्ट्स भनेर सामान फेरियो नक्कली पो परेछ अहिले दुःख पाइयो
1: बर्बादै भएछ त गुरु हाम्रै तनहुँको चिसा पानी डुम्रीमा रहेको श्वेता मोटर पार्ट्सबाट सामान लिन जानुहोस् न
0: ए हो र अब त म पनि सधैँ त्यहीँबाट सामान लिन्छु
2: यहाँ सम्पूर्ण गाडीको पार्ट्स पाइनुको साथै दक्ष मिस्त्रीहरूद्वारा मर्मत पनि गरिन्छ साथै महिन्द्रा कम्पनीको जेन्युइन पार्ट्स सुपथ मूल्यमा पाइन्छ श्वेता मोटर पार्ट्स एन्ड वर्कसप डुम्रे बजार चिसोपानी तनहुँ प्रोप्राइटर प्रमोद कुमार सम्पर्क 9865042576 9813131
3: तपाईँ यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन पोखरा वा बन्दीपुर बेसिसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ
4: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्रे चिसा पानीमा उपलब्ध छ चार्ज हुँदै गर्दा स्वाद लिनुहोस् आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू लोकल कुखुरा खसीको मासु कालिजका स्वादिष्ट परिकारहरू अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फल फूल र फ्रेस जुस तपाईँको टेबल सम्म बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्ले ग्राउन्ड पनि उपलब्ध छ जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल के हो यस इबी चार्जिङ स्टेसन बन्दीपुर एक डुम्रे बजार चिसा पानी तनहुँ
3: प्रोप्राइटर मदन अधिकारी मोबाइल नम्बर 9856806622 9856806622
5: IVF ट्रिटमेन्ट फेल भयो बुबा बन्ने सपना सपना नै रह्यो पुरुष बाजोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौं
6: पुरुष बाजुपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ
5: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ तर याद राख्नुहोस् यो अफर ICSI प्याकेजको पहिला 10 सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ
6: आजै सम्पर्क गर्नुहोस् 061-574-668 97-649-47-474
5: सहारा फर्टिलिटी पोखरा हेल्दी स्पर्म हेल्दी बेबी आफ्नै शुक्रकिट आफ्नै जिन
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 MHz

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: आवेदन पेश गर्ने सम्बन्धी सूचना यस भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रमहरू सञ्चालन गर्न यस जिल्लाका इच्छुक पशुपालन सम्बन्धी कृषक समूह संस्था समिति तथा सहकारीहरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन भित्र तोकिएको ढाँचामा परियोजना प्रस्ताव सहित देहाय अनुसारको कागजहरूको साथ भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँमा आवेदन पेश गर्नु हुन यो सूचना प्रसारण गरिएको छ। कार्यक्रमको विवरण बृहत्तर पशु विकास प्रबन्धन कार्यक्रम गाई भैँसी बाख्रा बङ्गुर फल परिमाण 1 वटा विनियोजित बजेट 30 लाख मात्र सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू खोर गोठ माछा पोखरी रेलवे निर्माण र सुधार उच्च प्रजनन मान भएका पशु खरिद तथा ढुवानी पशु आहार उत्पादन तथा संरक्षण प्रवर्धन घाँस बाली स्रोत तथा नर्सरी स्थापना र व्यवस्थापन काली गण्डकी करिडोर केन्द्रित पशुपक्षी तथा मत्स्य उत्पादन तथा प्रबन्धन कार्यक्रम फल परिमाण 2 वटा विनियोजित बजेट 10 लाख मात्र प्रति लाभ ग्राही बढीमा 5 लाख सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू व्यवसायसँग सम्बन्धित आवश्यक उपकरण खरिद बजारीकरणको लागि आवश्यक पूर्वाधार र बजार प्रबन्धन सम्बन्धी कार्य जैविक सुधारको उपायहरू अवलम्बन सम्बन्धी कार्य असल पशुपालन अभ्यास प्रबन्धन आदि उत्पादन आधारित प्रोत्साहन सहयोग दूधमा कार्यक्रम आवेदक दुग्ध उत्पादक सँग सम्बन्धित सहकारी संस्था परिमाण 25,70,000 लिटर बजेट 1,28,50,000 सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू दैनिक कम्तीमा 200 लिटर दुध संकलन गरेको वार्षिक कम्तीमा 200 दिन दुध संकलन गरेको प्रोत्साहन बापत प्रति लिटर बढीमा 5 रुपियाँ र प्रति सहकारी बढीमा 17,50,000 मात्र उपलब्ध गराउन सकिने मिल्क एटीएम अनुदान सहयोग कार्यक्रम आवेदक दुग्ध उत्पादक प्रशोधन संघ संस्थाहरू परिमाण 1 वटा बजेट 5 लाख बढीमा 90% खाद्य गुणस्तर प्रमाण प्राप्त उत्पादित दुग्ध तथा दुग्धजन्य पदार्थको लागि मात्र प्रशोधित तथा प्याकेजिङ भएको हुनुपर्ने
2: पेश गर्नुपर्ने आवश्यक कागजातहरू निवेदन र प्रस्ताव आवेदकको संस्थाको दर्ताको प्रमाण पत्र प्यान भ्याटको दर्ता प्रमाण पत्र संस्था नवीकरणको प्रमाण पत्रको प्रतिलिपिहरू गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि र कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपिहरू कृषक समूह समिति सहकारी संस्थाको हकमा सञ्चालक समितिको बैठकको निर्णयको प्रतिलिपि सम्बन्धित स्थानीय तहको उडाको तथा पशु सेवा शाखा कार्यक्रम सञ्चालनमा दोहोरो सहयोग नभएको वा नहुने कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बिहोरा लेखिएको सिफारिस पत्र अघिल्लो 2 आर्थिक वर्षमा अनुदानको लागि प्रस्ताव आह्वान गरिएकोमा कुनै कार्यालयबाट अनुदान प्राप्त गरे वा नगरेको सु घोषणा पत्र र लागत साझेदारीमा कार्यक्रम गर्ने प्रतिबद्धता पत्र थप कागजात सम्बन्धी कार्यक्रम सञ्चालन मापदण्ड तथा कार्यालयको माग अनुसार हुनेछ।
1: पुनश्च यस सूचना निवेदन तथा परियोजना प्रस्तावको ढाँचा यस कार्यालय वा वेबसाइट https://bhlsec.gov.gov.bat पनि प्राप्त गर्न सकिनेछ। साथै उल्लेखित कार्यक्रमहरूको लक्ष्य परिमाण तथा बजेट संशोधन भएमा सोही अनुसार हुनेछ। विस्तृत जानकारीको लागि सम्पर्क 9856065209 वा 0665467992 सम्पर्क गर्न अनुरोध गरिन्छ।
3: Radio Bandipur 88.8

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: टोनीखेल, थानीमाई, तिनधारा, सिद्ध गुफा निर्माण हुँदै गइरहेका संरचनाहरू, वरिपरि देखिने हिमाली श्रृङ्खला अनि बन्दीपुर माउन्टेन रिजोर्ट, बिजनेस मिटिङ होस् या छुट्टीको रमाइलो, परिवारसँग समय बिताउन मेरो रोजाइको गन्तव्य बन्दीपुर माउन्टेन रिजोर्ट। म बन्दीपुर आउनु र रमाउनु, मेरो साथीभाइ परिवार मसँगै मन्त्रमुग्ध हुनु, मेरो जीवन सुखी खुसी र सफल हुनु, कारण बन्दीपुर माउन्टेन रिजोर्ट बन्दीपुरकै उत्कृष्ट गन्तव्य जहाँ सफलता हाँस्छ अनि मन रमाउँछ। बन्दीपुर माउन्टेन रिजोर्ट, बन्दीपुर 4 टुनी खेल तनहुँ। फोन 0965-20-125। बन्दीपुरको मुख्य बजारमा पनि रिजोर्ट रहेको छ।
2: आँखाका बिरामीहरूलाई खुसीको खबर,
3: आँखा अस्पतालको प्राविधिक सहयोग तथा सुन्दर बजार नगरपालिकाको व्यवस्थापनमा 2076 मक्सिरदेखि सुन्दर बजार नगरपालिका भोटेवडारमा भोटेवडार आँखा उपचार केन्द्र सञ्चालन भइरहेको छ। तपाईँ कुनै आँखाको समस्याबाट पीडित हुनुहुन्छ? यदि हुनुहुन्छ भने यस आँखा उपचार केन्द्रमा आई आफ्नो आँखा जाँच गराएर बेलैमा सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्दछ।
2: आँखा उपचार केन्द्रबाट प्रदान गरिने सेवाहरू:
3: सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट 4 बजेसम्म अनुभवी नेत्र प्राविधिकबाट अत्याधुनिक मेसिनले बिरामी जाँच गरिन्छ।
2: आँखाको दृष्टि परीक्षण, चस्मा जाँच तथा सुपथ मूल्यमा डाक्टरको पूर्जी अनुसार चस्माहरू उपलब्ध गराइन्छ।
3: 10% छुटमा बिरामीहरूलाई सशुल्क औषधिको व्यवस्था गरिन्छ।
2: आवश्यकता अनुसार आँखाको सामान्य शल्यक्रिया समेत गरिन्छ।
3: आँसु बग्ने नलीको सफाई, फोहोर कसिङ्गर झिक्ने तथा आँखाको चाप समेत नाप्ने व्यवस्था छ।
2: समय समयमा आवश्यकता अनुसार मोतिया बिन्दुको शल्यक्रियाका लागि शिविर सञ्चालन गरिन्छ।
3: आँखाका जटिल रोगहरूको उपचारका लागि उचित परामर्श प्रदान गरिन्छ। आकस्मिक सेवाका लागि सम्पर्क 98461-13100, 98461-23860। भोटेवडार आँखा उपचार केन्द्र, सुन्दर बजार नगरपालिका, भोटेवडार, कृष्ण बगैँचा, लम्जुङ।
4: मैया, आज मासुको स्वादमा नौलो चमत्कार छ नि।
5: ठिक भन्नुभयो, आज मासुको स्वादमा चमत्कार ल्याएको छ जीएमसी स्पेशल मिट मसलाले।
4: जीएमसी स्पेशल मिट मसला हैन, के सुन्दैछु म यो?
5: हो, आज भोलि आफ्नै देशमा उत्पादित जीएमसी स्पेशल मिट मसलाको तहका छ।
4: जीएमसी स्पेशल मिट मसला मासुमा राखेपछि नुन र प्याज बाहेक केही पनि राख्नु पर्दैन।
5: तपाईँ स्वादमा नौलोपन चाहनुहुन्छ भने जीएमसी स्पेशल मिट मसला आजै प्रयोग गर्नुहोस्।
4: भुमकोटे मसला उद्योगको नौलो उत्पादन जीएमसी स्पेशल मिट मसला। व्यापारिक जानकारीका लागि भुमकोटे मसला उद्योग बन्दीपुर 1 तनहुँ, सम्पर्क नम्बर 98065-0343-23।

0: Extreme Energy Drink.
1: तपाईँ यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन पोखरा वा बन्दीपुर बेसिसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ,
2: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्रे चिसापानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस् आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा, खसीको मासु, कालिजका स्वादिष्ट परिकारहरू अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फल फूल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्ले ग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल के हो यस इबी चार्जिङ स्टेसन बन्दीपुर एक डुम्रे बजार चिसापानी तनहुँ।
1: प्रोप्राइटर मदन अधिकारी, मोबाइल नम्बर 9856806622, 9856806622।
2: अब लमजुङ बेसिसारमा पुरानो भरोसा, नयाँ प्रविधि, मोडेल सिटी हस्पिटल, नयाँ व्यवस्थापन र अनुभवी विशेषज्ञ डाक्टर सहित 24 घण्टा तपाईँको सेवामा।
1: हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू इमर्जेन्सी सेवा, प्रसुति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, अत्याधुनिक रङ्गीन भिडियो एक्सरे सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिस भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेसन सेवा सबै एकै ठाउँमा उपलब्ध छ।
2: थप जानकारीको लागि सम्पर्क मोडेल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल। सम्पर्क फोन नम्बर 0065205004, 9840000।

0: मोती हेल्थ क्लिनिक डुम्रे बजारको सूचना।
1: हरेक महिनाको दोस्रो शनिबार नसा, मानसिक, शारीरिक तथा लाग औषध रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गरिन्छ। हरेक शनिबार र बुधबार हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण। हरेक शनिबार प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। साथै पेट, छाती, मुटु तथा चिनी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको पहिलो र तेस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको चौथो शनिबार मुटु रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको तेस्रो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक सोमबार र बिहिबार नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हाम्रा सेवाहरू हरेक दिन मेडिकल अफिसरबाट स्वास्थ्य परीक्षण, ल्याब परीक्षण, एक्सरे, इसिजी, मुटुको इको, प्लास्टर, माइनर अपरेसन, एनामोली स्क्यान, इको, भिडियो एक्सरे, इन्डोस्कोपी, डेन्टल सेवा साथै अनुभवी स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ।
2: सम्पर्क नम्बर 0635801170 र 0635802087।
3: मोती हेल्थ क्लिनिक डुम्री बजार तनहुँ।
4: नेशनल इलेक्ट्रोनिक्स तपाईँको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
5: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
4: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेतासँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
5: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली, तनहुँ। फोन नम्बर 9856607424, 9860102।
4: प्रोपराइटर अर्जुन अधिकारी, सागर उपास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
6: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो। पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौ।
7: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
6: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर ICSI प्याकेजको पहिला 10 सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
7: आजै सम्पर्क गर्नुहोस् 0615746068, 97649447474।
6: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म, हेल्दी बेबी, आफ्नै शुक्रकिट, आफ्नै जिन।
8: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: एसएलटी लाहोरबाट आउँदा मेरो लागि के ल्याइदिनु भयो?
2: यसपालिको छुट्टी अलि हतार हतार भयो, सोल्टिनको लागि केही ल्याउनै पाइएन।
1: आफूलाई भने जिउभरि पहेँले गहना लाउन मन छ, लौ नासियो, हातेभरि सुनको बाला र घाँटीभरि सुनको हार लगाउने रहर पनि तुइयो।
2: केलाई पिर मान्छ र सोल्टिनी? डुम्रे बजारमा रहेको भरत एन्ड साजन सुनचादी दोकानबाट सोल्टिनीको लागि नाकमा लाउने फुली, कानमा लाउने झुम्का, हातमा लाउने बाला औठी अनि घाँटीमा लाउने हार मात्रै होइन तिलहरी पनि किनिदिउँला नि। बरु गरगहना किनेर उतैबाट घर जम्पो गर्ने हो कि सोल्टिनी?
1: सोल्टी पनि।
3: भरत एन्ड साजन सुनचादी दोकान गौतम गहना पसल बन्दीपुर एक डुम्रे बजार तनहुँ पृथ्वी राजमार्गको अगाडि कामना विकास बैङ्क जाने भर्याङको पहिलो सटरमा हामी कहाँ आधुनिक डिजाइनका गहनाहरू सुपथ मूल्यमा बनाइनुको साथै रेडिमेड गहनाको खरिद बिक्री पनि गरिन्छ। यहाँ कम्प्युटरबाट नापतोल गरिनुको साथै ज्यालामा 50% छुट गरिएको छ। दसैँ तथा तिहारको अवसरमा सम्पूर्ण सेवामा भारी छुट गरिएको छ। प्रोप्राइटर भीमबहादुर गौतम र मीना गौतम, सम्पर्क नम्बर 98460 2014, 98266 77776 र 0635 80 278।
4: 2045 सालदेखि निरन्तर सेवामा सुनचाँदीको कारोबारमा एकदमै विश्वासिलो नाम भरत एन्ड साजन सुनचाँदी पसल।

0: Extreme energy drink.
1: आदरणीय जन समुदायहरू, बन्दीपुर गाउँपालिका एक डुम्री बजार स्थित लक्ष्मी सिटी हस्पिटलमा प्रत्येक महिनाको प्रत्येक सोमबार पोखराका वरिष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको जानकारी गराउँदछौ। विशेषज्ञ डाक्टर विजय पाण्डेद्वारा उपचार हुने रोगहरू हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिसर, फिस्टुला, पित्त थैलीको ढुङ्गा पत्थरी, पिसाब सम्बन्धी समस्या, लाइपोमा, सेवासेस, डर्मोइड जस्ता शरीरमा भए डल्लो र सुन्निएको सबै सेवाहरू हरेक दिन डाक्टर गणेश मुक्तान तामाङद्वारा हारजोर्नी तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। फेमिली फिजिसियन डाक्टर कमलजीत यादवद्वारा प्रत्येक दिन उपचार भइरहेको छ। प्रसुति तथा स्त्री रोग सम्बन्धी सेवाहरू
2: हाम्रा सेवाहरू प्रत्येक दिन भिडियो एक्सरे, इन्डोस्कोपी, डिजिटल एक्सरे, फिजियोथेरापी, प्रयोगशाला सेवा, ईसीजी, प्रसुति सेवा, अक्सिजन मनिटर, नेबुलाइजर, पापदम सेवाहरू दैनिक सुचारु भइरहेको पनि जानकारी गराउँदछौ। थप जानकारीको लागि सम्पर्क लक्ष्मी सिटी हस्पिटल, बन्दीपुर एक डुम्रे बजार तनहु। सम्पर्क नम्बर 9856 63 007 065 580 589
3: सञ्जीवनी स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना
1: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक महिनाको तेस्रो शनिबार हार्ट जोर्नी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तिमलसिनाबाट इनोमली स्क्यान गरिन्छ।
3: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, इसिजी, डिजिटल एक्सरे, अक्सिजन नेबुलाइजर, फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखर कायस्थद्वारा

0: स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
1: सम्पर्क 0965802929 सञ्जीवनी स्वास्थ्य क्लिनिक, बन्दीपुर 1 डुम्रे बजार, तनहुँ।
2: ए बहिनी, हेर हेर कति राम्री देखिए कि मेरी श्रीमतीलाई तिमी जस्तै राम्री बनाइदिन पर्यो कि।
3: छ्या दाई, पनि म के राम्री छु र, यो सबै मैले लगाएको गहनाको कमाल त हो नि। हेर्नुहोस् न, नाकमा फुली, कानमा कस्तो राम्रो टप बनाएकी छु, हातमा चुरी र उठी, घाँटीमा हार लाएकी छु, ल हेर्नुहोस् त, खुट्टामा पाउजु पनि लगाएकी छु, अनि राम्री देखिन्न त।
2: होइन, यति विधि चिटिक्कै बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ?
3: विनोद सुनसादी पसलले। हजुर पनि भाउजूलाई लिएर त्यतै जानुहोस् है दाई, नत्र पछि पर्नु होला।
4: हजुर, हामी कहाँ शुद्ध सुनचाँदीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनचाँदी खरिद बिक्री गरिन्छ।
5: विनोद सुनचाँदी पसल, पालुङटार नगरपालिका 5, ठाटी पोखरी, गोर्खा।
6: प्रोपाइटर विनोद सुनार, मोबाइल 98 38 39 505 र 98 166 95 850।
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरामा।
8: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी

0: का फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? घर बनाउँदा ढलान गर्ने चिन्ताले त सताएको छैन? यदि त्यसो हो भने सिम्केश्वरी रेडी मिक्स एन्ड प्रिकास्ट कंक्रिट पाली आबु खरिने 2 मार्की चोकमा सम्पर्क गर्नुहोला।
3: हामी कहाँ गुणस्तरीय ढलनका लागि आरएमसी कंक्रिट उपलब्ध छ। गुणस्तरीय भए नभएको ल्याबमा परीक्षण गरी ढुवानी गरिन्छ। कम्पनीका दक्ष इन्जिनियरबाट इस्टिमेट गरी छिटो छरितो सेवा प्रदान गरिनेछ। गुणस्तरीय सामान मात्र प्रयोग गर्ने भएकोले ढुक्कका साथ ढलन गर्नुहोस्। हंसे सिमेन्ट तनहुको अधिकृत विक्रेता भएकोले हंसे सिमेन्ट प्रयोग गरी कंक्रिट बनाइन्छ। सम्पर्क छिम्केश्वरी रेडिमिक्स एन्ड प्रिकास्ट कंक्रिट प्राली आबु 2 मार्की चोक तनहु। प्रोप्राइटर कोपिलाल गुरुङ। मोबाइल नम्बर 9865252 र 9908252562।
4: नेशनल सिटी हस्पिटल,
5: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल।
6: विशेषज्ञ चिकित्सक र सेवाहरू,
7: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
6: पेट कलेजो तथा आन्द्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
7: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
6: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
6: फिजिसियन डाक्टर गौरीराम महतो,
7: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
6: हाड जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
7: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
6: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
7: इंटरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इंटरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
6: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड भरतपुर, सम्पर्क 0564-93-611।
5: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
8: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: रेडियो बन्दीपुर 88.8 मेगाहर्ज एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: द ज़ीनो रेडियो एप
3: पछि सरकारले छनौट भएका कम्पनीको विगतको कारोबार श्रमिक पठाउने प्रक्रिया र उनीहरू कसरी सूचीमा परे भन्ने विषयमा छानबिन थालेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार विभागलाई 25 मुख्य म्यान पावर कम्पनी र उनीहरूसँग जोडिएका सहायक कम्पनीको कारोबार तथा मलेसिया रोजगारीमा उनीहरूको भूमिकाबारे अध्ययन गर्न निर्देशन दिएको छ। मलेसियाको प्रणालीमा 25 कम्पनी मुख्य संस्थाका रूपमा सूचीकृत भएपछि थप झन्डै 250 नेपाली म्यान पावर कम्पनी सहायक संस्थाका रूपमा जोडिएको विषय समेत विवादमा परेको छ। सरकारले सीमित कम्पनी मार्फत मात्रै नेपाली श्रमिक पठाउने मलेसियाको व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै सबै इजाजत प्राप्त म्यान पावर कम्पनीलाई समान अवसर दिनुपर्ने अडान राखेको छ। नयाँ व्यवस्थाका कारण मलेसिया जाने श्रमिकको माग पत्र प्रमाणीकरण र पूर्व स्वीकृति प्रक्रियामा समेत असर परेको छ। समस्या समाधानका लागि मलेसियासँग कूटनीतिक संवाद अघि बढाएको सरकारले जनाएको छ। उज्यालोसँगको कुराकानीमा मन्त्रालयकी प्रवक्ता मीरा आचार्यले नेपालले श्रम सम्झौता नेपालको कानूनी व्यवस्था र स्थापित कूटनीतिक अभ्यास अनुसार म्यान पावर व्यवस्थापन गर्न मलेसियालाई आग्रह गरिरहेको बताउनुभयो। नेपालले विवादलाई द्विपक्षीय संयन्त्र तथा संयुक्त प्राविधिक समिति मार्फत समाधान गर्नुपर्ने बताएको छ। यसअघि नै सरकारले मलेसियालाई पत्र पठाउँदै पुरानै प्रणाली अनुसार श्रमिक भर्ना प्रक्रिया अघि बढाउन आग्रह गरिसकेको प्रवक्ता आचार्यको भनाइ छ। मलेसियामा झण्डै 4,00,000 नेपाली कार्यरत छन्। त्यसैले सीमित म्यान पावर कम्पनी छनौटको विवाद व्यवसाय बीचको प्रतिस्पर्धामा मात्रै सीमित नभई ठूलो संख्यामा नेपाली श्रमिक रोजगारीसँग समेत जोडिएको छ। रुकुम पश्चिममा आज बिहान भएको जीप दुर्घटनामा 2 ज्यान गएको छ। सानीभेरी गाउँपालिका 6 कोट गाउँबाट पालिकाको केन्द्र सिमली हुँदै जिल्ला सदरमुकाम खलङ्गाका लागि छुटेको LU-1-6029 नम्बरको जीप वडा नम्बर 3 र 6 सिमाना डाङ्गु डुङ्गेमा दुर्घटना भएको हो। दुर्घटनामा चालक त्रिवेणी गाउँपालिका रोगाका सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका 6 प्रेम कलाफुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। दुर्घटनामा जीप धनी सहित 9 घाइते भएका छन्। 4 अवस्था गम्भीर रहेको र थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग गरिएको छ। सानीभेरी गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई पत्रचार सहित हेलिकप्टर माग गरेको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा ल्याउन भारतले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल उपलब्ध गराएको छ। भारतले उपलब्ध गराएका ती 3 मोड्युलर पुल सडक डिभिजन कार्यालय हेटौडामा भएको कार्यक्रममा नेपाललाई हस्तान्तरण गरिएको छ। 70 मिटर लम्बाइका 3 एकतर्फी मोड्युलर पुल भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले हिजो नेपाललाई हस्तान्तरण गर्नुभयो। गएको भदौ 10 रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट सडक तथा पुलमा क्षति पुगेपछि भारत सरकारले सहयोग स्वरूप पुल उपलब्ध गराएको हो। भोटेकोशीमा आएको विनाशकारी बाढी र पहिरोले रसुवा नुवाकोट धादिङ लगायत जिल्लामा सडक तथा पुलमा ठूलो क्षति पुर्याएको छ। नेपाल चीन उत्तरी कोर्ला नाका लोमान्थाङ 4 नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 1,78,44,00,000 रुपियाँ राजस्व संकलन भएको छ। रसुवाको भटेकोशीमा भदौ 10 बाढीबाट रसुवागढी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी बढेको छ। भन्सार प्रमुख विदुर चुणालका अनुसार रसुवागढी केरुङ नाका र सिन्धुपाल्चोकको तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोर्ला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम चलेको छ। अस्ति शुक्रबार मात्र मुस्ताङ भन्सार कार्यालयले 27,11,00,000 राजस्व संकलन गरेको छ। गएको भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालले बताउनुभयो। उहाँका अनुसार रसुवागढी नाका बन्द भएपछि अस्ति शुक्रबारसम्म कोर्ला नाकाबाट नेपाल भित्रेका 434 कन्टेनर र 641 विद्युतीय गाडीको भन्सार कार्यालयमा जाँच पास गराइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा वीरगंजको मुख्य सडक विस्तार अन्तिम चरणमा कारोबार हुने हप्ताको पहिलो दिन आज सुन चाँदीको भाव बढ्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए बिसिए बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
1: मोबाइल 98550-6076, 98550-6079, 98511-62594, 98510-5422।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले मलेसिया रोजगारीमा सीमित म्यान पावर कम्पनी छनौटपछिको विवाद थप पेचिलो, छानबिनसँगै कूटनीतिक पहल भइरहेको सरकारको भनाई, रुकुम पश्चिममा जीव दुर्घटना हुँदा 2 जनाको ज्यान गयो, 9 जना घाइते लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पर्सा बिरगन क्षेत्रको मुख्य सड़क विस्तारको काम अन्तिम चरणमा पुगेको छ। सड़क डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलि सोमबारसम्ममा सड़क विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको छ। हेटोडामा रहेको सड़क डिभिजन कार्यालयका अनुसार नेपाल टेलिकमको भवन र माई स्थान नजिकै सड़क विस्तारका क्रममा उत्पन्न विवाद आज समाधान गरी भोलिसम्ममा काम सम्पन्न गर्ने लक्ष्य छ। सड़क सीमाभित्र रहेका अधिकांश संरचना हटाइसकिएको र बाँकी संरचना हटाउने काम भइरहेको छ। अहिले सिद्धार्थ बैंक पम्पम बिल्डिङ र हनुमान मन्दिर पछाडिका केही संरचना हटाउने काम भइरहेको कार्यालयले जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव तोलामा 1,200 रुपियाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाव तोलाको 3,02,200 रुपियाँमा कारोबार भइरहेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुन तोलाको 3,01,000 रुपियाँमा कारोबार भयो। यस्तै आज चाँदीको भाव पनि तोलामा 60 रुपियाँले बढेको छ। महासंघका अनुसार चाँदी 4,660 रुपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। इन्डोनेसियामा 240 जना यात्रु सवार पानी जहाज सम्पर्कविहीन भएको छ। जावा सागरमा पानी जहाज सम्पर्कविहीन भएको इन्डोनेसियाली खोज तथा उद्धार अधिकारीहरूले जनाएका छन्। दक्षिण कालिमतान्त प्रान्तको खोज तथा उद्धार निकायका अनुसार यो जहाज पूर्वी जापा प्रान्तको सुराबायाबाट दक्षिण कालिमतान प्रान्तको बान्जा मासिनतर्फ यात्रा गरिरहेको थियो। यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको छ। जहाजसँगको अन्तिम सम्पर्क बान्जा मासिन खोज तथा उद्धार केन्द्रबाट झण्डै 80 माइल समुद्री क्षेत्रबाट टाढा रहेको थियो। सम्पर्कविहीन जहाजको खोज तथा उद्धार र अवस्था पत्ता लगाउनका लागि एउटा विशेष जहाज त्यसतर्फ पठाइएको छ। सम्पर्क टुट्नु अघि यात्रुवाहक पानी जहाजले समुद्री क्षेत्रमा प्रतिकूल मौसमको सामना गर्नु परेको इन्डोनेसियाली अधिकारीहरूलाई उद्धृत गर्दै चिमिनियार समाचार संस्था सिन्वाले जनाएको छ। अब खेल खबर। एसिसी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष हुने एसिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वदेश आइपुग्ने भएको छ। टोली मलेसियन एयरलाइन्सबाट राति 5:45 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने तालिका छ। नेपाल हिजो भएको एसिसी प्रिमियर कपको फाइनल खेलमा युएईलाई 44 रनले हराउँदै च्याम्पियन बनेको हो। उपाधिसँगै नेपाल दोस्रो पटक एसिया कपमा पुगेको छ। अब नेपालले अर्को वर्ष बङ्गलादेशमा हुने एसिया कपमा आयोजक टोलीसँगै भारत, श्रीलङ्का, पाकिस्तान र अफगानिस्तान जस्ता टोली खेल्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मलेसिया रोजगारीमा सीमित म्यान पावर कम्पनी छनौटपछिको विवाद थप पेचिलो, छानबिनसँगै कूटनीतिक पहल भइरहेको सरकारको भनाई। रुकुम पश्चिममा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गयो, 9 जना घाइते, थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग। भारत सरकारले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल दियो। मुस्ताङ भन्सारमा 15 दिनमै 1,78,00,000,000 रुपियाँ राजस्व संकलन। इन्डोनेसियामा 240 यात्रु सवार पानी जहाज सम्पर्कविहीन, खोजी चल्दै सम्पर्कविहीन हुनु अघि जहाजले खराब मौसमको सामना गर्नु परेको भनाई। र एसिसी प्रिमियर कप विजेता नेपाली टोली आज राति स्वदेश आइपुग्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क। सर्पको टोकाइबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
1: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने, चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागी जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
0: कृषि मन्त्र नार्कसँग।
1: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
0: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
3: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौँ।
4: हेलो दाजुभाइ दिदीबहिनीमा नमस्कार। म भीमबहादुर आले मगर आबो खैरनी गाउँपालिका एक

0: एकमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।
1: चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अप्नाउनको लागि हार्दिक अनुरोध गरिन्छ।
2: चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ र अबेरसम्म बाहिर खेल्न नदेऊ।
1: साँझ परेपछि सकभर बाहिर ननिस्कौ, निस्कनु नै परे सावधानी अप्नाऊ, समूहमा जाऊ र उज्यालोको व्यवस्था गरेर मात्र बाहिर निस्कौ।
2: जङ्गली जनावरहरू पस्न सक्ने झ्याल ढोकाहरू राम्ररी बन्द गरौ र त्यस्ता झ्यालहरूमा डन्डी तथा ग्रिल लगाएर सुरक्षित बनाऊ।
1: घर वरिपरि रहेका अग्ला झाडी तथा साना बुट्यानहरू नियमित रूपमा सफा गरौं।
2: घर वरपर पर्याप्त उज्यालो बत्तीको व्यवस्था गरौं, जसले चितुवा लगायतका अन्य जङ्गली जनावरहरूलाई टाढैबाट देख्न मद्दत गर्दछ।
1: साना बच्चाहरूलाई जङ्गलको बाटो हुँदै विद्यालय पठाउँदा ठुलो मानिसको साथमा मात्र पठाऊ।
2: घाँस दाउराका लागि जङ्गल जाँदा सकभर एक्लै नजाऊ, जानै परे समूह बनाएर मात्रै जाऊ।
1: प्राकृतिक वासस्थान तथा चितुवाका आहार प्रजातिहरू मृग बदेल वन कुखुरा खरायो आदिको संरक्षण गरौं। यो जनचेतनामूलक सन्देश हिमाली प्रकृतिद्वारा सञ्चालित मानव चितुवा सह अस्तित्व परियोजना अन्तर्गत डिभिजन वन कार्यालय तनहुँको प्राविधिक सहयोग तथा द रफर्ड फाउन्डेसनको आर्थिक सहयोगमा तयार पारिएको हो। विदेशमा राम्रो जागिर धेरै कमाई सबै सपना जस्तै लाग्छ, तर अपरिचित व्यक्तिको मिठो आश्वासनले तपाईँलाई मानव बेचबिखनको जालमा पार्न सक्छ।
3: याद राखौ, मानव बेचबिखन अपराध हो। झुटा प्रलोभन, जबरजस्ती श्रम शोषण, यौन शोषण, बाल विवाह वा कुनै पनि प्रकारको शोषण मानव बेचबिखनका रूप हुन्।
1: रोजगारी वा वैदेशिक यात्रामा जानु अघि आधिकारिक प्रक्रिया अपनाऊ। अपरिचित व्यक्तिको आश्वासनमा विश्वास नगरौ। आफ्ना परिवार र स्थानीय निकायसँग जानकारी साझा गरौ।
4: सचेत बनौ, सुरक्षित रहौ, मानव बेचबिखन विरुद्ध आवाज उठाऊ।
3: मानव बेचबिखन रोक्नु सबैको साझा जिम्मेवारी हो। शंकास्पद गतिविधि देखिएमा तुरन्त सम्बन्धित निकाय, नजिकको प्रहरी कार्यालय वा प्रहरीको 100 नम्बरमा जानकारी गराऊ।
1: सुरक्षित यात्रा, सुरक्षित रोजगारी, सुरक्षित भविष्य, मानव बेचबिखन विरुद्ध एकजुट बनौ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक विभाग, आयोजना निर्देशनालय, एडिबी, मुगलिन पोखरा सडक सुधार आयोजना अन्तर्गत जीबीभी सेवा प्रदायक सहयात्री समाज नेपाल र सिड्स जेबीद्वारा जनहितमा जारी सन्देश।
5: म त एउटा सल्लाह लिन आएको।
6: त्यस्तै राम्री युवतीलाई के सल्लाह चाहियो फेरि? ल भन्नुस्, के सल्लाह चाहियो तपाईलाई?
5: यो चाडबाड मेला महोत्सवको समय पनि आयो, यो मासुका परिकारहरू कसरी बनाउने, कुन कुन मसलाहरू कसरी प्रयोग गर्ने भनेर।
6: ए ल सुन्नुस्, पहिला पकाउने भाँडोमा तेल तातो बनाउनुहोस्, अनि आवश्यक मात्रामा मेथी अनि प्याज राख्नुहोस्, त्यसपछि मासु ओइलिनुहोस्, अनि आवश्यकता अनुसार नुन, थोरै बुङकोटे जिराको धुलो, थोरै धनियाँको धुलो, बेसार खुर्सानीको धुलो र मिट मसला राख्नुहोस्, अनि मिठो भइहाल्छ।
5: ओहो, सुन्दैमा मुखै रसायो, खाँदा त कति मिठो होला।
1: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल बैसीगोठ बेलबन्जाङ तनहुँ, सम्पर्क नम्बर 9840600178।
7: तपाई यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन पोखरा वा बन्दीपुर बेसिसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ?
1: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्रे चिसा पानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस्। आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा, खसीको मासु, कालिजका स्वादिष्ट परिकारहरू, अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फल फूल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्ले ग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ, अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल के हो यस? इबी चार्जिङ स्टेसन, बन्दीपुर एक, डुम्रे बजार, चिसापानी, तनहुँ।
7: प्रोप्राइटर मदन अधिकारी, मोबाइल नम्बर 98568-80-622 98568-80-622
8: नेशनल इलेक्ट्रोनिक्स तपाईको भरोसाको नाम विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
9: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू
8: हामीले हेमस्टार सामसुङको आधिकारिक विक्रेतासँगै गोदरेज टिसाइल सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू चिली फ्रिज फ्यान आइरन आदि किचनका लागि अत्याधुनिक सामग्रीहरू माइक्रोवेभ ओभन राइस कुकर
9: विशेष छुट र अफरहरू शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने एक्सचेन्जको पनि व्यवस्था गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस् तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा नेसनल इलेक्ट्रोनिक्स ब्यास्तै न्यु रोड दमौली तनहो फोन नम्बर 98560-604-24 98660-010-92
8: प्रोप्राइटर अर्जुन अधिकारी सागर उपास नेसनल इलेक्ट्रोनिक्स तपाईँको घरका लागि स्मार्ट समाधान
10: IVF ट्रिटमेन्ट फेल भयो बुबा बन्ने सपना सपना नै रह्यो पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौ
11: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% विशेष छुट रहेको छ
10: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ तर याद राख्नुहोस् यो अफर ICSI प्याकेजको पहिला 10 सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ
11: आजै सम्पर्क गर्नुहोस् 061-574-668 97-649-47-474
10: सहारा फर्टिलिटी पोखरा हेल्दी स्पर्म हेल्दी बेबी आफ्नै शुक्रकिट आफ्नै जिन
12: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाका लागि जापान जान चाहनुहुन्छ
13: यदि चाहनुहुन्छ भने सुबारु कन्सल्टेन्सी अब तपाईँको सेवामा समर्पित छ अब जापान ट्राई होइन स्योर गरौ
14: सुबारु कन्सल्टेन्सीले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 र N4 लेभलको विशेष तयारी कक्षा
15: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रेल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
16: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
17: प्रबन्धक निर्देशक कर्ण गुरुङ
18: थप जानकारीका लागि सुबारु कन्सल्टेन्सी प्राली बन्दीपुर 1 टुम्रे बजार गरिमा विकास ब्याङ्क सँगै
19: सम्पर्क नम्बर 065-580-599 मोबाइल 98-560-602-599
20: You are listening
21: Radio Bandipur 88.8 Okay Sounds beyond cool

0: रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो। बाबालाई सधैँ भने कहिले ल्याइदिने होइन।
2: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
3: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
2: उफ, कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल भोलि सबैजना भन्सार सुनचादी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
1: थ्याङ्क यू बाबा।
2: अब थ्याङ्क यू त मलाई होइन, 55 वर्ष पुरानो भन्सार सुनचाँदी पसललाई दिनुपर्छ।
4: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै राशि अनुसारको पत्थर, सुनचाँदी खरिद बिक्री, तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
5: चाडपर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुराना तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ। सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ। 55 वर्षदेखिको विश्वास भन्सार सुनचाँदी पसल, ढुङ्ग्रे बजार तनहुँ। प्रोप्राइटर काली बहादुर सुनार, छोरा नरबहादुर सुनार, बुहारी देवी खड्का बिक। सम्पर्क 98-24-16-80-18, 98-05-85-61-26।
6: लाहोरबाट आउँदा मेरो लागि के ल्याइदिनु भयो?
7: यसपालिको छुट्टी अलि हतार हतार भयो, सोल्टिनको लागि के ल्याउनै पाइएन।
6: आफूलाई भने जिउभरि पहेँले गहना लाउन मन छ, लौ नासियो। हातीभरि सुनको बाला र घाँटीभरि सुनको हार लगाउने रहर पनि तुइयो।
7: केलाई पिर मान्छ र सोल्टिनी? डुम्रे बजारमा रहेको भरत एन्ड साजन सुनचाँदी दोकानबाट सोल्टिनीको लागि नाकमा लाउने फुली, कानमा लाउने झुम्का, हातमा लाउने बाला औठी अनि घाँटीमा लाउने हार मात्रै होइन, तिलहरी पनि किनिदिउँला नि। बरु गरगहना किनेर उतैबाट घर जम्पो गर्ने हो कि सोल्टिनी?
6: सोल्टी पनि।
8: भरत एन्ड साजन सुनचाँदी दोकान, गौतम गहना पसल, बन्दीपुर एक डुम्रे बजार तनहुँ, पृथ्वी राजमार्गको अगाडि, कामना विकास बैङ्क जाने भर्याङको पहिलो सटरमा। हामी कहाँ आधुनिक डिजाइनका गहनाहरू सुपथ मूल्यमा बनाइनुको साथै रेडिमेड गहनाको खरिद बिक्री पनि गरिन्छ। यहाँ कम्प्युटरबाट नापतोल गरिनुको साथै ज्यालामा 50% छुट गरिएको छ। दसैँ तथा तिहारको अवसरमा सम्पूर्ण सेवामा भारी छुट गरिएको छ। प्रोप्राइटर भीमबहादुर गौतम र मीना गौतम। सम्पर्क नम्बर 98-460-40-214, 98-266-77-776 र 65-580-278।
9: 2045 सालदेखि निरन्तर सेवामा सुनचाँदीको कारोबारमा एकदमै विश्वासिलो नाम भरत एन्ड साजन सुनचाँदी पसल।
1: आँखाका बिरामीहरूलाई खुसीको खबर।
10: आँखा अस्पतालको प्राविधिक सहयोग तथा सुन्दर बजार नगरपालिकाको व्यवस्थापनमा 2076 मक्सिरदेखि सुन्दर बजार नगरपालिका भोटेवडारमा भोटेवडार आँखा उपचार केन्द्र सञ्चालन भइरहेको छ। तपाईँ कुनै आँखाको समस्याबाट पीडित हुनुहुन्छ? यदि हुनुहुन्छ भने यस आँखा उपचार केन्द्रमा आई आफ्नो आँखा जाँच गराएर बेलैमा सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्दछन्।
1: आँखा उपचार केन्द्रबाट प्रदान गरिने सेवाहरू:
10: सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट 4 बजेसम्म अनुभवी नेत्र प्राविधिकबाट अत्याधुनिक मेसिनले बिरामी जाँच गरिन्छ।
1: आँखाको दृष्टि परीक्षण, चश्मा जाँच तथा सुपथ मूल्यमा डाक्टरको पूर्जी अनुसार चश्माहरू उपलब्ध गराइन्छ।
10: 10% छुटमा बिरामीहरूलाई सशुल्क औषधिको व्यवस्था गरिन्छ।
1: आवश्यकता अनुसार आँखाको सामान्य शल्यक्रिया समेत गरिन्छ।
10: आँसु बग्ने नलीको सफाई, फोहोर कसिङ्गर झिक्ने तथा आँखाको चाप समेत नाप्ने व्यवस्था छ।

0: एन्ड प्रिकास्ट कंक्रीट पाली आबु खरिने 2 मार्की चोकमा सम्पर्क गर्नु होला।
1: हामी कहाँ गुणस्तरीय ढलनका लागि आरएमसी कंक्रीट उपलब्ध छ। गुणस्तरीय भए नभएको ल्याबमा परीक्षण गरी ढुवानी गरिन्छ। कम्पनीका दक्ष इन्जिनियरबाट इस्टिमेट गरी छिटो छरितो सेवा प्रदान गरिनेछ। गुणस्तरीय सामान मात्र प्रयोग गर्ने भएकोले ढुक्कका साथ ढलन गर्नुहोस्। हंसी सिमेन्ट तनहुको अधिकृत विक्रेता भएकोले हंसी सिमेन्ट प्रयोग गरी कंक्रिट बनाइन्छ। सम्पर्क छिम्केश्वरी रेडिमिक्स एन्ड प्रिकास्ट कंक्रिट प्राली आबु 2 मार्की चोक तनहु। प्रोप्राइटर कोपिलाल गुरुङ। मोबाइल नम्बर 9855252 र 9808252।
2: घर बनाउन खोजेको, निर्माण सामग्री किन्न कहाँ जाने?
3: ढकाल हार्डवेयरमा।
2: अनि घर फिनिसिङ भइसकेपछि रङ रोकन गर्न पर्यो भने नि?
3: त्यसको लागि पनि जानुस् न ढकाल हार्डवेयर डुम्री बजारमा।
1: हामी कहाँ रड, सिद्धार्थ सिमेन्ट, हेटौडाको शिवम ओपिसी सिमेन्ट, पिपिसी प्लस ओपिसी सिमेन्ट,
4: जगदम्बाको जस्ता पाता, रातो कलर, निलो कलर, हेरिटेज लामो जस्ता विभिन्न साइजका स्क्वायर पाइपहरू, एसियन पेन्ट्स र बर्जर पेन्ट्स, नेपाटप, पीवीसी, पीपीआर, सीपीबीसी पाइप र फिटिङका अन्य सामानहरू,
1: 12 वर्ष वारेन्टी, हिन्ट ओइल थाराहरू प्लस कमोडहरू, ब्रान्डेड टाइलहरू, ग्रेनाइट मार्बलहरू, एचडीपीई पाइपहरू, रेडिमेड ढोकाहरू, डिजिटल र नन डिजिटल ढोकाहरू।
5: अब बन्छ घर तपाईँले सोचे जस्तै, त्यसैले घर निर्माणको लागि सम्झनुहोस्।
4: निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू एउटै छाना मुनि पाइने
6: ढकाल हार्डवेयर एन्ड सप्लायर्स, जहाँ घर निर्माणका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
7: डुम्रे बजारमा रहेको ढकाल हार्डवेयरको पसल भानु 1 साँचबाटै आफ्नै निवासमा सरेको सम्पूर्ण ग्राहक महानुभावहरूलाई जानकारी गराउँदै, अबदेखि हाम्रो सम्पूर्ण सेवा भानु 1 साँचबाटै आफ्नै निवासबाट प्रदान गरिने बेहोरा जानकारी गराइन्छ।
1: प्रोप्राइटर मनिष ढकाल। मोबाइल नम्बर 9847980003, 9458946952, फोन नम्बर 0658501169।
4: होम डेलिभरीको पनि सुविधा रहेको छ।
1: हाम्रो फसल भानु नगरपालिका 9 नम्बर 1 साँचबोटेमा पनि रहेको छ। प्रोप्राइटर मोहन ढकाल। जय मनकामना हार्डवेयर सप्लाइज, फोन नम्बर 0658080084, मोबाइल नम्बर 9847980003, 9458946952।
8: रेडियो बन्दीपुर 88.8।
9: You can say no.

0: रेडियो बन्दीपुर 88.8 MHz।
1: अय्या मरे नि बा।
2: होइन के बोलाउ रे बा, अय्या रात गर्दै बस्नु भएको छ त।
1: के हुनु नि धने बाबु, क्या नाम उबेला पल्टनमा निकै दौड धुप भएर होला। अहिले यी ढाड कम्मर पाता पाखुरा घोडा जोर्नी दुखेर कर कर खाएर घरको तलमाथि गर्नसम्म नसक्ने भएको छु नि त धने बाबु।
2: ए हो रला हो रे बा, हजुरलाई थाहा छैन अहिले यही हाम्रो डुम्रे बजारमा यस्तै समस्याको भरपर्दो उपचार गर्ने फिजियोथेरापी सेन्टर खुल्या छ नि।
1: ए हो र धने बाबु, उसो भए मेरा यी सबै दुखाइको उपचार फिजियोथेरापी गराएर निको होला त धने बाबु।
2: ल किन नहुनु लाउरे बा, त्यहाँ निको हुने नै यस्तै रोग त हो नि। ढाड कम्मर दुख्ने, घुँडा दुख्ने, जोरी नसा दुख्ने, झमझमाउने, लाटो हुने, प्यारालाइसिस जस्ता जटिल रोगको त्यहाँ अनुभवी थेरापिस्टद्वारा आयुर्वेदिक तरिकाबाट उपचार गरिने रहेछ नि लाउरे बा।
1: अनि यो कहाँनिर रहेछ त धने बाबु?
2: यही हाम्रो डुम्रे बजारको बेसीसर चोक्कैको मिठाई पसल पछाडि नयाँ बनेको घरको भुइँतलाको अन्तिम सटरमा छ नि लाउरे बा।
1: ओहो धने बाबु, म त आजै जान्छु। बरु फोन नम्बर कति होला धने बाबु?
2: ल ल टिप्नुहोस् त लाउरे बा, 9841-91-0866 र 9808-13-318।
3: जगजुर आउने दिन असोज 3 गते पहिलो शनिबार र असोज 17 गते तेस्रो शनिबार।
2: यहाँहरूको सेवा र सुविधाको लागि सन्चो आयुर्वेदको अर्को सेवा सन्चो आयुर्वेद तथा फिजियोथेरापी सेन्टर बेसीसर चोक डुम्रे बजार तन हो। मोबाइल नम्बर 9841-91-0866 र 9808-13-318।
4: मोती हेल्थ क्लिनिक डुम्रे बजार को सूचना।
5: हरेक महिनाको दोस्रो शनिबार नसा मानसिक छारे रोग तथा लागो औषध रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गरिन्छ। हरेक शनिबार र बुधबार हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण। हरेक शनिबार प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। साथै पेट छाती मुटु तथा चिनी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको पहिलो र तेस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको चौथो शनिबार मुटु रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको तेस्रो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक सोमबार र बिहिबार नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हाम्रा सेवाहरू हरेक दिन मेडिकल अफिसरबाट स्वास्थ्य परीक्षण, ल्याब परीक्षण, एक्सरे, ईसीजी, मुटुको इको, प्लास्टर, माइनर अपरेसन, एनामोली स्क्यान, इको, भिडियो एक्सरे, इन्डोस्कोपी, डेन्टल सेवा साथै अनुभवी स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ।
6: सम्पर्क नम्बर 0658-580-170 र 0658-580-287।
7: मोती हेल्थ क्लिनिक डुम्री बजार तनहुँ।
8: नेशनल सिटी हॉस्पिटल
9: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हॉस्पिटल।
10: विशेषज्ञ चिकित्सक र सेवाहरू
11: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटार, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
10: पेट कलेजो तथा आन्द्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
11: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
10: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
11: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
10: फिजिसियन डाक्टर गौरी राम महतो,
11: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
10: हाड जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
11: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
10: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
11: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
10: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड भरतपुर, सम्पर्क 0056-93-6-11।
11: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
0: रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: Song on demand. Radio Bandipur 88.8. SOD. Song on demand.

0: Hello, good afternoon. Namaskar. Radio Bandipur 88.8 megahertz ko prastuti program SOD sang on demand ma swagat garna chahanchu tapai sampurna shrota harma ani sampurna sampurna ma tisko dherai bhanda dherai shubhakamana cha. Aaja ta dar khane din ho hai, aaja dar khaera bhole tisko vrat basnu parcha hai. Sampurna ma hai nari harko bishesh चाड भनौ न हरितालिका तिजको धेरै भन्दा धेरै शुभकामना छ तपाईँ सम्पूर्णमा. र आज अन डिमान्ड सन्डेको एपिसोड आज सबै तिजको सङ्गहरू मात्रै सुनौ ल. तपाईँहरूले रोज्नुभएका तिजको सङ्गहरूलाई मात्रै स्थान दिने आज. अब भोलि त तिज हो नि त, भोलिबाट अब हामी तिजको सङ्ग सुन्दैनौँ, भोलि र पर्सि मात्रै हो, त्यसपछि त तिज सकिहाल्छ. त्यो भएको भएर आज चाहिँ विशेष तपाईँहरूलाई मैले यो रिक्वेस्ट गरेँ, तपाईँले रोज भएका तिजको सङ्गहरूलाई स्थान दिन्छौँ है. आज चाहिँ मजाले तिजको गीतहरू सुन्ने हो प्रोग्राम मार्फत है. कल गर्न सक्नुहुन्छ अनि तिजको शुभकामना आदान प्रदान हामी गर्नेछौँ आजको एपिसोडमा. 9856042088 लाइन खुला भइरहेको छ तपाईँको लागि, भूमिका तपाईँकै साथमा छु. र अबको 2 बजीसम्म तपाईँ सँगै रहेर तपाईँहरूले रोज्नुभएका तिजका सङ्गहरूलाई चाहिँ स्थान दिनेछु. तपाईँ पनि चाहनुहुन्छ कार्यक्रममा सहभागिता जनाउन, तिजको शुभकामना आदान प्रदान गर्न भने तपाईँले कल गर्न सक्नुहुन्छ है. कल गर्नुपर्ने नम्बर हो 9856042088 9856042088. तपाईँको लागि लाइन खुल्ला छ है, आएर तपाईँले कल गर्न सक्नुहुनेछ अनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ. ओके साथीहरू, आउने क्रम सुरु भइसकेको अवस्था ढिला नगरिकन को हुनुहुन्छ त नि फर्स्ट कलर, उहाँलाई स्वागत गरिहाल्छु म. हेलो हेलो हेलो नमस्कार हजुर. नमस्कार, को बोल्नु भयो? ओहो कृष्णजी, के हाल खबर? सन्चै हुनुहुन्छ? सन्चै हुनुहुन्छ? सुन्नु भएको छैन? आराम हुनुहुन्छ? आरामै हुनुहुन्छ? लौ न, मेरो आवाज सुन्नु भएको छैन राम्रोसँग? तिज लागिसक्यो हौ त्यतातिर पनि. ल ठिक छ, आज दरकार दिन अब सबैजना भेला हुनु भएको छ जस्तो छ है. ल ठिक छ, हुन्छ, रमाइलो गर्नुहोला, खुसी साथ मनाउनु होला. ल आज कुन तिजको गीत सुन्नुहुन्छ त नि हजुरले?
1: आज तिजको गीत सुन्नु पर्दाखेरि म चाहिँ कुन सुनौ भने सुनको चुरा
0: औठीनी सुनकै छ,
1: सुनैको औठी भन्ने गीत बजाइदिनु न, देवी घरतिर रामजी कान्दे गाउनु भएको.
0: ओके ल हुन्छ, हामी राख्छौँ, कसलाई सम्झिनुहुन्छ भन्नुहोस् त.
1: सम्झिनु पर्दा चाहिँ विशेष हजुरको लागि, अनि प्रविधि बस्नु साथीको लागि, रेडियो बन्दीपुर हो नि युनिटको लागि, अनि मेरो साथीहरू भन्नुपर्दा कमराज भण्डारीको लागि, अनि लमजुङतिर हुनुहुन्छ दाई दाजु गणेश साथीको लागि, राम पाण्डे भाइको लागि, अनि धरानतिर हुनुहुन्छ दाजु शेखर श्रेष्ठको लागि, गोर्खातिर हुनुहुन्छ ध्रुव तामाङ कृष्ण परियार अनि विष्णु बरामको लागि भन्न चाहन्छु. मेरो प्यारो भाइ सुमन गोले अनि एसिन तामाङ सूर्य लामाको लागि, अनि यहाँ घर परिवारमा सबैजना दाजुभाइ दिदी बहिनीहरू सबैजना सुनेर बसिराख्नु भएको छ, उहाँहरू सबैजनाको लागि, र बहिनी दिपिका थापा, मन्जु थापा अनि सपना खड्काको लागि. मलाई कृष्ण माया तामाङ भनेर जसले चिन्नुहुन्छ, यो रमाइलो कार्यक्रम सुनेर बसिराख्नु भएको छ उहाँहरू सबैलाई, र अनि म्याम हजुरलाई पनि हेप्पी तिज भन्दै बिदा हुन चाहन्छु. नमस्ते भाइ.
0: थ्याङ्क यू सो मच भाइ.

0: सुनको चुरा सुनकै छ तपाईँको लागि राख्यौँ. कृष्णजी हुनुहुन्थ्यो है, हामीलाई धादिङबाट कल गर्नु भएको हो. के साथी हुनुहुन्छ? हेलो
1: हेलो जोडले
0: नमस्ते. नमस्ते जोडले,
1: थ्याङ्क
0: यू सो मच. थ्याङ्क यू सो मच हजुरलाई. आराम हुनुहुन्छ नि?
1: हिजो मजाले घामलाई पानी त्यस्तै आयो, गाजोले खाना आज नै घुमेर घुमेर भयो भने तर घाम सर्को लागेको छ, सामान कन्न सुकाएको छु, आजबाट काम सुरु भयो भन्नुपर्छ है. टुम्लेटको पानी हुने
0: बजार
1: हजुर त्यसको सँग
0: हुन्छ. हामी राख्छौँ
1: बन्दीपुर हो नि भाइ, रेस्टुरेन्ट भाइ, तिलक भाइ, एम साधु, सुप्रिया गुरुङ, अनि सिद्धारायण गुरुङ, अनि त्यसपछि नानु माया कोइराला, अनि अनु गुरुङ, अनु पर्च, अर्खना भन्दै दाजु नमस्कार.
0: भाइ अघि हामीलाई कल गर्नुभएको हो, हामी तिलाई जुन लुम्ने काँडेदेखि है, आज त हामी तिजको दर खाने दिनमा छौँ नि त. आज बेलुकी त सबैजना चेलीबेटीहरू माइती गएर भेला भएर दर खाने हो है. ल तपाईँ सम्पूर्णमा तिजको शुभकामना दिइरहेका छौँ. पोखरेली नमस्कार है भनेर जीवन कार्कीजीले म्यासेज छोड्नु भएको छ, हामीलाई सम्झिनु भएको छ सम्पूर्ण साथीहरूलाई है, थ्याङ्क यू सो मच. अनि हाई सिज सुन्दैछु है भनेर स्वर्णिम भाइले पनि म्यासेज छोड्नु भएको छ. ओके प्रीति आलेको आवाज हो है, रामजी खाँड प्रीति आले, सोटी राजाको टुम्लेटमा पानी तपाईँको लागि है त.

0: विद्यालय खावा छु यो चिजको सङ्घ तपाईँको लागि राखिसकेका छौँ हामीले डिमान्ड आज दही खाने दिन ला आज त छम छम तिजको गीत बजाएर नाच्नुपर्छ सुन्नुपर्छ है सो आज हामी तिजको सङ्घहरू मात्रै राख्नेछौँ कोही साथी हुनुहुन्छ हेलो
1: हेलो नमस्कार
0: हजुर हेलो नमस्कार नमस्कार हजुर आराम हुनुहुन्छ ओहो भुन्जी अनि के गर्दै हुनुहुन्छ त नि माइतीहरू आउनु भयो कि भएन आइपुग्नु भयो कि भएन ए भनेपछि ओहो ल दिदी पाक्यो है आउनु अब त भन्नु नि भएछ त्यस्तो भयो त है ल ठिक छ ल नजिक हुनुको यो पनि फाइदै हो कि है ल ठिक छ अनि ओहो लौ न हजुरहरूले भनेपछि त किन नआउनु के टाढा त होइन है हुन त हामी त 2 किलोमिटरको फरकमा त छौँ नि है ल ठिक छ हुन्छ यति भन्नुभयो कस्तो खुसी लाग्यो माइती नै पुग्यो जस्तो भइसक्यो आफूलाई फेरि होइन थ्याङ्क यू सो मच ल भन्नुहोस् आज कुन गीत सुन्नुहुन्छ हुन्छ हामी राख्छौँ कसलाई सम्झिनुहुन्छ भानु दुईबाट कल गर्नु भएको हो है मिस अल माई फ्रेन्ड्स भनेर जनक रुझाली मगरले म्यासेज छोड्नु भएको छ हेलो सिस्टर नमस्ते सेवारो है म देवमान देवान हो मेरो घर बिर्तामर झापा हाल चाहिँ रोमानियाबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ है र थ्याङ्क यू सो मच साथीहरू सम्पूर्णलाई सम्झिनु भएको छ उहाँले मेन्सन गर्नु भएको छ है सम्पूर्ण साथीहरूलाई सो अर्को म्यासेज हेरिहाल्छु मैले यति बेला चाहिँ ओके हेलो नमस्ते जोडले भूमिका दिदी भन्नुभएको छ जोडले सुन्दैछु है आशिष मगर नवलपुर राइट नाउ चाहिँ चितवनबाट हो तपाईँलाई ढिली भयो नि ह्याप्पी बर्थडे भन्नुभएको रहेछ र साथमा ह्याप्पी तिज पनि है भन्नुभएको रहेछ थ्याङ्क यू सो मच तपाईँलाई ओहो तपाईँहरूको म्यासेजहरू मैले कति धेरै पाएको थिएँ कि है त्यो दिन म उपस्थित हुन सकिनँ अब बाबाको मुख हेर्ने दिन मेरो बर्थडे एकै दिन परेको त्यो भएर पनि अब माइती पुग्नु पर्ने कि अब घरमा पनि फेरि आफ्नै पाहुना भन्यो होइन त्यसले गर्दा पनि अब त्यो मौकै मिलेन कि तपाईँहरूसँग बर्थडे सेलिब्रेट गर्नलाई चाहिँ त्यो यसपालि चाहिँ अब त्यस्तै भयो भनौँ न सम्पूर्णको म्यासेजहरू पाएको थिएँ मैले है कस्तो खुसी लाग्ने कि तपाईँहरूले त्यस्तो माया गर्नुहुन्छ नि त सो भाइलाई थ्याङ्क यू सो मच अनि जति पनि साथीहरू हुनुहुन्छ होइन उहाँहरूले मलाई उस गर्नुभएको थियो म्यासेजहरू छोड्नु भएको थियो कमेन्टहरू छोड्नु भएको थियो होइन यति धेरै नोटिफिकेसनहरू सम्पूर्णलाई एकमुष्टमा थ्याङ्क यू सो मच भन्न चाहन्छु तपाईँहरूको यस्तो मिठो माया मलाई सधैँभरि रहनेछ तपाईँहरूको मायालाई साथमै लिएर हिँड्न पाउनेछु भन्ने लागेको छ सम्पूर्णमा थ्याङ्क यू सो मच अनि विशेष थ्याङ्क यू भाइलाई है आशिषको लागि आज चाहिँ चितवनबाट हो तनहुँसम्मको यात्रामा हुनुहुन्छ मित्र समीर गुरुङलाई चाहिँ शुभ यात्रा साथमा धेरै धेरै सम्झना अनि सबै सबै साथीहरूलाई चाहिँ ह्याप्पी तिज है भन्नुभएको रहेछ थ्याङ्क यू सो मच आशिष भाइ आशिषको लागि र मिजु तनहुँको हुनुहुँदो रहेछ भनेपछि चाहिँ ल तनहुँतिर पनि आउनु पर्यो है त अब पछि चाहिँ सो थ्याङ्क यू सो मच ल चरी जुलैमा एकैछिन सुनौ है त

0: तपाईँको लागि बिम्चीले रोज्नु भएको हो कोही साथी हुनुहुन्छ लाइनमा. हेलो
1: हेलो दिदी, नमस्ते. नमस्कार.
0: हेलो हेलो, नमस्कार हजुर, को बोल्नुभयो? जय भाइ, के सालको सन्चै हुनुहुन्छ? एकदमै ठिक छु म त, आरामै छु. के गर्दै हुनुहुन्छ नि? नजिकै हुनुहुँदो रहेछ होइन भनेपछि हिँड्दै हुनुहुन्छ.
1: हजुर, आज चाहिँ यता रेडियो बजिरहेछ अनि ठ्याक्क सुन्न पाइयो अनि गरिहाल्यो.
0: ल, थ्याङ्क यू सो मच. यता रेडियो घन्किरहेछ होइन त? ओके, ल खुसी लाग्यो. ल, तिजको अब हामी यो माहौलमा छौँ. आज दर खाने दिन होइन, दिदी बहिनीहरू हुनुहुन्छ नि तपाईँको होइन र?
1: हजुर हुनुहुन्छ.
0: ल, दिदीहरू लिन जानुभयो कि आफै आउनुहुन्छ कि के छ?
1: अब आफ्नै त छैन के अरे, अब अरू अरू चाहिँ छन् अरू दिदी बहिनीहरू
0: आउनुहुन्छ होला नि तिज मान्न त. ल, एक दिन दुई दिन भए पनि आरामले माइती देशमा पुगेर होइन भेटघाट गरेर अब पहिला पहिलाको साथीहरू हुन्छन् पढ्दादेखिको होइन खेल्दादेखिको साथीहरू भेट्ने मौका हो नि त. सो ल, ठिक छ, हुन्छ, खुसी हुनु होला है. ल भन्नुहोस् आज कुन गीत रोज्नुहुन्छ? आज तिजको सङ्गहरू मात्रै बजाउँछौँ हामी है.
1: आज गीतको ऊ होइन के अरे दिदी, तपाईँले बजाइदिनु न तपाईँको रोजाइकै.
0: ओहो, ल हामी एउटा तिजको सङ राख्छौँ है त. ल, कसलाई सम्झिनुहुन्छ?
1: स्पेसल्ली हजुरको लागि, धेरै दिनपछि बोल्न पायो. अनि प्रतीक दादाको लागि पनि विशेष सम्झना भन्न चाहन्छु. अनि मेरो घर परिवारको लागि, अनि मेरो साथीहरू जति पनि हुनुहुन्छ सम्पूर्णको लागि भन्दै बिदा हुन्छु. हस्ते नमस्ते बुबा.
0: ओके सर, बुबाई. ओके, ल हामीलाई जयराम भाइले बन्दीपुरदेखि कल गर्नुभएको हो. ल, तिजको सङ घन्काउने हो क्या आज त, मजाले सुनिहालौँ. त्यसपछि हामी पुनः जोडिन्छौँ ल. 98.5, 60, 42, 88 लाइन खुला भइरहेको छ.

0: के तपाईँको लागि राख्यौँ लक्ष्मी मल्लको आवाज हो ए तिजका गीत कस्तो हुन्थ्यो त नि पहिले र अहिलेको यो कम्पेरिजन हो यो सङ कस्तो राम्रो छ है पक्कै सुनेर इन्जोय गरिराख्नु भएको छ कि साथी हुनुहुन्छ हेलो ओहो नमस्कार हजुर नमस्कार ओहो म त आराम छु ह्याप्पी तिज हजुरलाई अनि के गर्दै हुनुहुन्छ हजुर आज ल माइती पुग्नु पर्ने कहाँ गोठालो पुग्नु भयो भने के ए माइती टाढै छ हजुरको हो गाह्रो छ के गर्नु माइती जान्छु भनेर नहुने है एक हाते भएछ नि त लौ जा गाह्रो पर्यो त्यसो भए त यस्तै छ सबैलाई कहाँ भने जस्तो हुन्छ र होइन गाह्रो छ नि हामीहरूलाई ल ठिक छ ल जे होस् त्यसको शुभकामना छ घरमै भए पनि अब मिठो मसिनो यही त हो नि होइन आफैले गर्ने हो आफैले बनाउने हो थोरै मिठो मसिनो परिवारसँग बसेर खुसीसँग मनाउन पाए यही नै हो कि चाडपर्व हामीलाई होइन लास्टमा साथ भनेको त्यही बुढाबुढी केही हुने रहेछ अन्तिममा होइन अब छोरा छोरी सबै नाति नातिना भने सबै थोक होइन घरभरि चाडबाट आउँदा चाहिँ खुसी नै लाग्ने कि अब तर लास्टमा के त भन्दा त्यही बुढो त्यही बुढी साथमा को हुने ठिक छ हुन्छ खुसी साथ अनि आउन पाउनु भएन होला उहाँ पनि होइन ठिक छ हामी आफ्नै अब घरमा यसो होइन परिवारसँग बसेर मनाउला केही छैन ल भन्नुहोस् आज कुन गीत सुन्नुहुन्छ त्यसको गीत राख्छौँ हामी भनेको यहाँ नाच्दिने हो कि है हुन्छ हामी राख्छौ कसलाई सम्झिनुहुन्छ
1: खासमा हजुरको लागि हाम्रो प्रतिभाको लागि हाम्रो मिडियाको साथीहरू अहिले आउने पछि आउने जुन जुन मिडियामा जोडिनु भयो उहाँको लागि सबै सबैले भन्नु छुट्टिन्छु भाइ
0: भाइ कुमारी गुरुङ हामीलाई गोर्खादेखि कल गर्नु भएको हो ल है हजुर दि सुन्दैछु है भनेर हामीलाई पूर्ण तामाङ भाइले भोजपुरको दिङलाबाट भाषी सुन्नु भएको हो त्यसको शुभकामना छ है शिष भूमिका भन्नुभएको छ बुद्धजीले है काठमाडौँबाट थ्याङ्क यू ल लड़क्कै लड्काइदिउँ साडी एकैछिन अनि त्यसपछि फेरि तपाईँहरूको फोन कल्स तपाईँहरूले रोज्नुभएका सङ्गको साथमा आइहाल्छौँ हामी त ल कल गरिहाल्नुहोस् 98 5 60 42 0 88

0: Okay, Pasupati Sharma, Radhika Hamal Kawa, as the bike lagi, Kumari Kurusai ko song ho, hello.
1: Hello.
0: Hello.
1: Oh,
0: good afternoon. Thank you so much. Bani lai tisko dheri dheri shubhkamna cha hai. भोलि त अब तिजको दिन भयो, तिज मनाइदिने हामी पनि. अब यसपालि प्रोग्रामहरू कतै पनि छैन के अरे, अहिले यो देशको अवस्थाको कारणले गर्दा होइन. हजुर, लामो त भन्सारको हो नि त, म भन्सार बस्छु, घर त भन्सार भयो, यहाँबाट 2 किलोमिटर त हो माथि. डुम्री बजारमा हो नि, हामी त स्टुडियो त डुम्री बजारमा छौँ, ठ्याक्कै चुदी खोलाको पुल छ नि त्यहाँदेखि तल हो नि, हामी ठ्याक्क यता उद्योग भारतीय सङ्घको भवनसँगै छौँ. तपाईँले त्यो पुलबाट ट्याक्क बोर्ड देख्नुहुन्छ रेडियो बन्दीपुर भनेर. ल न दिदीलाई हेर्नु मन लाग्यो. ओहो, ल कुनै दिन मौका मिलेछ भने पक्का आउँछु ल म. कता ठ्याक्कै हो, खाद्दोकतिर हो तपाईँको गाउँ? डाँडा गाउँमा. ए, मैले नाम त सुनेको हो कि, तर म त्यहाँसम्म चाहिँ पुगे छैन होला सायद. ल ठिक छ, हुन्छ, कुनै बेला मिल्यो भने चाहिँ पक्का भेट होला है. तपाईँको र मेरो खासै डाँडा छैनौ नि त हामी. हुन्छ, अब पक्कै फेरि त्यो नि, त्यसको लागि त मौका मिलाउनु पर्ने हुन्छ, जुडाउनु पर्ने हुन्छ होइन.
1: अब भेट्न आऊ भने नि दिदीले भेट्न आउन सक्दिनँ, म हिँड्न सक्दिनँ, त्यही भएर मिल्छ भने आउनु न ल.
0: हुन्छ, एक दिन मिल्यो भने म तपाईँलाई पक्का सम्झिन्छु ल.
1: ए हुन्छ दिदी, अनि
0: नै बाँकी नै छ. अनि दिदीहरू बहिनीहरू हजुरको आउनु भइसक्यो कि आउँदै हुनुहुन्छ?
1: हजुर,
0: दिदी घरमै बस्नुहुन्छ, मम्मी बाबालाई हेल्प गर्नलाई.
1: दिदीको सानो छोरी पनि छ, स्कुलमै पढ्छ. हजुर, अब नानीहरू
0: छुट्टी
1: छैन रे स्कुल, अनि दसैँमा
0: आउनुहुन्छ रे मैले. ए ल, साथमै भएको दिदीसँग तिज मनाउने हो यसपालि त्यसो भए है त. ल ठिक छ शान्ति बहिनी, धेरै खुसी लाग्यो. ल भन्नुहोस् आज कुन गीत रोज्नुहुन्छ हजुरले? अहो त्यो त हेर्नै पर्छ, मलाई पनि थाहा छैन. ए ल म हेर्छु है त त्यसो भए कुन चाहिँ हो. ओहो ल म हेर्छु है, भेट्छु कि भेट्दिनँ ल भन्नुहोस् न त, कसलाई सम्झिनुहुन्छ?
1: हजुरको लागि, अनि बन्दीपुर होल टिमको लागि, र मभन्दा अगाडि आउने पछाडि आउने साथीहरूको लागि, र यो बन्दीपुरलाई माया गरेर देश विदेश ठाउँ ठाउँबाट फोन गर्नुहुन्छ, अनि के अरे फेसबुकबाट यो यहीँबाट फोन गरेर साथी बन्नुहुन्छ, तर म अब साथी बन्न सक्दिनँ दिदी, अरूले त अक्षर हेरेर साथी बन्छन् है। म फेरि डिस्ट्रिब्युटर पनि हो, अक्षर दिँदिनँ, त्यही भएर म साथी बन्ने टाइममा चाहिँ फोन गर्न पाउँदिनँ। त्यही पनि यहाँ सुनेर साथी सबैले साथी बनाएको छु, सबैजनालाई धेरै धेरै स्वदेह सम्झिरहेछौँ, अनि सबैलाई ह्याप्पी टिज भन्दै बिदा हुन्छु। ओके बाई,
0: ओके बाई।

0: जोस आवाजको माध्यमबाट नै पुग्न पाइरहेछ सबै ठाउँमा, होइन? त्यो चाहिँ अब भन्नु पर्यो, अब भौतिक रूपमा खोज्नै सकेका छैन भनौँ न।
1: जन्मदिन पनि 26 गते हो, मैले सेवा दिन भएको थिएँ तर त्यो बेर हजुर आउन सक्नु भएन,
0: मौकै मिलेन यसपालि। अब बाबाको मुख हेर्ने दिन पनि त्यही दिन परेको नि त, त्यो भएर चाहिँ त्यो मौकै मिलेन भनौ न। ल ठिक छ, अनि के छ आज
1: कार्यक्रम? त 2 घन्टा ल्याउनु भयो, आज त ल्याउनु भएन, जम्मा 1 घन्टा मात्रै ल्याउनु भयो रहेछ त।
0: ए कार्यक्रम
1: सकाउन दिने दिन त फोर्सको
0: आज फेरि मेरो काम विशेषले म बाहिर नै जानु पर्ने छ कि, त्यही भएर पनि हो त्यो मौकै मिलाएको छैन। अब गाह्रो छ सबैतिर यता र उता मिलाउँदा मिलाउँदा है। ल ठिकै छ, हुन्छ। दिदी बहिनीहरू आउनु भयो कि आउँदै हुनुहुन्छ के छ?
1: होइन, अब दिदी बहिनीहरू त अब एउटा दिदी हो घरै छ, बिहा भएन उसको, अब कुकुर जति सबै गो माथि आफ्नै भगवान् भएर जानुभयो कुकुर जति, त्यही नै हो
0: अहिले चाहिँ घरमै हुनुहुन्छ त्यसो भए। ल ठिक छ, हुन्छ। अब घरमै भए पनि दिदी बहिनी भएपछि चाहिँ खुसीको कुरा हो कि है।
1: सुकमा दिदीलाई सुहाना छ, तिसको डिलो दिदीलाई सुहाना छ, गोर्खाको कुमारी गुरुङलाई पनि सुहाना छ, उहाँ र मेरो कन्ट्याक्ट छैन, धानीको चिनामालाई पनि सुहाना छ, उहाँसँग चिनजान छैन। मैले जति पनि यो सञ्चार माध्यम यहाँ रेडियोमा बोल्नुहुन्छ उहाँलाई धेरै जति नै सबैलाई सुहाना छ भन्दै, र बेदनाको भाग पाँच त्यो शान्ति बहिनीले भनिदिन्छ, 5 सम्म छ नानी त्यो गीतको भागाहरू भनिदिन्छु मैले,
0: पाँचसम्म छ। कुन गीत रोज्नुहुन्छ हजुर चाहिँ? ल भन्नुहोस् त।
1: अब मलाई चाहिँ बेदना भाग 5 बजाउनुहोस्।
0: ओके, ल सम्झना सन्देश राखिसक्नु भएको छ, हुन्छ हामी छुट्छौँ है त। ओके रेशम भाइ हामीलाई लमसुङ तुर्लङकोटबाट कल गर्नुभएको हो, वेदनाको पोको भाग 5 भन्नुभएको छ उहाँले। म हेर्दैछु है यहाँ फेरि भन्ने बित्तिकै झट्ट भेटिँदैन कि कतिपय चाहिँ, होइन? सो ल मैले राखिहालेँ, त्यसपछि चाहिँ तपाईँहरूको फोन कल्सलाई लिएर फेरि आइहाल्छु, छिटो छिटो कल गरिहाल्नुहोस् है त।

0: ओके, तिजमा आज त दर्खाने दिन, आजसम्म त माइत पुगिसक्नु भयो होला हाम्रो चेलीबेटीहरू, होइन? पुग्दै हुनुहुन्छ होला कतिपयहरू चाहिँ, अब कतिपय अब जान पाउनु भएन, त्यही त हो नि सबैको कहाँ अनुकूल हुन्छ र है। रेशम भाइको रचाएको सङ्ग हो, कोही साथी हुनुहुन्छ लाइनमा? हेलो,
1: हजुर नानी, नमस्ते। नमस्कार हजुरलाई, स्वस्थ व्यस्त एवं आरामको कामनाका साथ आज डर खाने दिन एवं तिज पर्वको शुभकामनाका साथ म चेकु छेत्री तनहुँ भानुबाट।
0: थ्याङ्क यू सो मच हजुरलाई। हो, आज त डर खाने दिन, तयारी कस्तो भइरहेछ तपाईँकोतिर?
1: अब तयारी हल्का फल्का भइरहेको अवस्था जानकारी गराउँछु। हजुरले राम्रोसँग स्वास्थ्यवर्धक डर खानु होला भन्छु।
0: पक्कै पनि है, हाम्रो नि अब तयारी होला बेलुकासम्म। अनि के गर्दै हुनुहुन्छ हजुर?
1: शीतल साडी छ, प्रोग्राम सुन्दै बस्दैको अवस्था जानकारी गराउँछ है।
0: ओके ल, ठिक छ। अनि हजुरको चेलीबेटी आइपुग्नु भयो त?
1: अब चेलीबेटी त त्यति अब छैनन् भन्दा पनि केही फरक पर्दैन, अब
0: ए ल ठिक छ, हुन्छ, हामी घर परिवारसँगै मनाउने है त। ल हुन्छ, आज कुन गीत सुन्नुहुन्छ हजुरले?
1: अब हजुर अब तिजको चेलीबेटी अन्तर्गत पर्नु भएको छ, हजुरकै रोजाईको पर्सनल गीत सुन्ने ल।
0: ओहो, ल एउटा गीत सुनिहालौ त्यसो भए है त। हुन्छ, कसलाई सम्झिनुहुन्छ?
1: रेडियो होली न्युजलाई, मेरो घर फ्यामिलीलाई, जति पनि साथीहरूले प्रोग्राम सुन्दै हुनुहुन्छ, सम्पूर्ण साथीहरूलाई, र जहाँ जुन माध्यमबाट भए पनि हाम्रो यो प्रिय सङ्गान्ती भन्ने कार्यक्रम सुन्नुहुने, आज विशेष गरी जहाँ यात्रा गर्नुहुन्छ सम्पूर्ण हिन्दू नारीहरूलाई विशेष रूपले सम्झाउँदै राम्रोसँग स्वास्थ्यवर्धक तरिकाले तिज मान्नु होला भन्दै छुटिन्छु। नमस्कार, जय गीत जय सङ्गीत, हाव गुड डे।
0: ओके, थ्याङ्क यू भाइ। टेकु क्षेत्रजी हामीलाई भानुबाट कल गर्नु भएको हो है। म गोर्खा घर भई हाल काठमाडौँबाट कुशल न्यौपाने हो, म पनि कार्यक्रम सुन्दैछु, अब बस्ने गीत मार्फत कार्यक्रम सुन्नुहुने सबै सबैलाई है भनेर कुशल भाइले यो म्यासेज सुन्नु भएको हो। थ्याङ्क यू, ह्याप्पी तिज अल अफ यु भन्नुभएको छ बिमलाबाट हामीले। थ्याङ्क यू, ह्याप्पी तिज अल भनेर जेमी लिम्बूको म्यासेज हो, त्यसै गरी ह्याप्पी तिज अल भनेर सपना ठकुरी बहिनीले पनि म्यासेज सुन्नु भएको छ है। ओके, थ्याङ्क यू सो मच। ल अब तिजमा माइतीको झल्को नआउने त कुरै भएन, होइन? चट्ट लाएर सुनिहालौँ है त।

माइतीको देश तपाईँको लागि राख्यौँ सुमित्रा कोइरेला अनि अमृता लुङ्गेलीको आवाज है के साथी हुनुहुन्छ हेलो ओहो नमस्ते नमस्कार दी सन्चै हुनुहुन्छ लातिजको धेरै धेरै शुभकामना हजुरलाई थ्याङ्क यू म त एकदमै ठिक छु के गर्दै हुनुहुन्छ दी हजुर आज ए माइती जाने होइन तपाईँ ए टाढा छैन हो ए ल ठिक छ त्यसो भए त ल अनि म त माइती गएरै आएको मेरो पनि नजिकै छ टाढा छैन अब अस्ति औँसीमा गएर हिजो मात्रै फर्केको म पनि सम्भव त अब तिजको लागि चाहिँ म जाँदिनँ होला होइन ल ठिक छ अनि कस्तो छ माहौल दि त्यतातिर अहिले ठिकै छ ल ठिक छ हुन्छ आज कुन गीत सुन्नुहुन्छ हजुरले भन्नुहोस् त पहिलाको गीत हो क्या है ए सुनेको गीत हो नि है ल हामी राख्छौँ ल भन्नुहोस् कसलाई सम्झिनुहुन्छ हामीलाई सुकमाया दिदीले कल गर्नु भएको हो है लमजुङको दुर्दीबाट है ल हामी कार्यक्रमको अन्तिममा छौँ टन्नै म्यासेजहरू पढ्नुपर्नेछ सायद अब अनि कल्सहरू चाहिँ लिन भ्याउँदिनँ कि भन्ने लागिरहेछ मलाई है प्रिय परदेशी चिली तिजाउन लाग्यो त के सोच्दैछौ तिमी यसपालिको तिजमा नाच्ने आँगन छुट्यो साथीभाइ छुट्यो आमाको हातको दर पनि छुट्यो यसपालि पनि माइतीको निम्तो नआउने भयो है सायद डोली चढेर गए कि भए पो तिमीलाई पनि यसपालिको तिजमा निम्त आउँथ्यो तर तिमी त हवाई जहाज चढेर गएको हो आउने है अनि कसरी आउँछ त माइतीको निम्तो तिमीलाई त्यो रातो साडी रातो चुरा राती टिका अनि कम्मर मर्काउँदै आँगनभरि नाच्ने दिनहरू सकिए जस्तो लाग्छ होला है अब के गर्छौ सेली तिमीले छोरीको जन्म र छोराको कर्म बोकेर आएको रहेछौ त्यसैले चेली तिमी अब चाडपर्व मनाउन होइन अरूको चाडपर्व मनाइदिने परिपक्व बनेकी छौ तिमीलाई पनि यसपालिको तिजको शुभकामना ओहो कस्तो मिठो भावना आइपुग्यो है स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण चेलीहरू नारीहरूको महान चाड हरितालिका तिजको चाहिँ अनगन्ती शुभकामना जोरले लाफा जय रेडियो बन्दीपुर भन्नुभएको छ मोलो आचुको यो म्यासेज हो आफ्टर लङ टाइम ओहो थ्याङ्क यू सो मच हेलो कस्तो मिठो म्यासेज आयो नि त होइन जाने बेलामा टक्क तिज आएको झल्को लाग्यो कि जति पनि परदेशिनु भएको छ हाम्रो दिदीबहिनीहरू बाध्यताले परिस्थितिले होइन परदेशमा हुनुहुन्छ तपाईँहरूलाई तिजको धेरैभन्दा धेरै शुभकामना छ है मिस यू अल अनि ह्याप्पी तिज भनेर बान्तवा जिनुले पनि म्यासेज सुन्नु भएको छ दुर्गेश कान्छाले ह्याप्पी तिज नमस्ते भन्नुभएको छ थ्याङ्क यू ह्याप्पी तिज भूमिका सेज म पनि सुन्दैछु है आज मलाई हङकङको साडीले भन्ने खिची राखिदिनु होला भन्नुभएको रहेछ सन्तोष गुरुङ भाइले अब सम्भवतः हामी त्यो गीतहरू चाहिँ अन्य समयमा नै राख्छौँ टाइम छैन हामीसँग है ल अन्य पेन्डिङ म्यासेज पनि छ भन्ने लागिरहेको छ म हेर्दैछु है त त्यसपछि चाहिँ छुट्टिनु पर्ने हुन्छ तपाईँको साथबाट
सो मेसेज हेरिहाल्छु म यति बेला चाहिँ ह्याप्पी तिज अल अफ यु दि विजय लामा फ्रम नुवाकोट भनेर विजय भाइले यो मेसेज छोड्नु भएको हो हामीलाई. थ्याङ्क यू सो मच विजय भाइ यो मेसेजको लागि है. ओके ल छिटो छिटो स्क्रोल गर्दैछु मैले पेन्डिङ भएको मेसेज. टाइम धेरै छैन नि त हामीसँग त्यो भएको भएर. हाई दिजु नमस्ते भन्नुभएको छ है. लौ न कता पुग्यो फेरि. नमस्कार दिदी म पनि सुन्दैछु है हजुर. सुदूरपश्चिम डडेलधुरा जिल्लाको अझै मेरो गाउँपालिका राजुल घर भई हाल चाहिँ मुम्बईबाट हो. मजाले सुन्दैछु हजुरलाई. सम्झना सबैलाई धेरै धेरै माया अनि मिठो सम्झना भनेर लक्ष्मण चन्द ठकुरी भाइले मेसेज छोड्नु भएको हो हामीलाई. परदेशीयाम थापा भाइको मेसेज पनि देखिरहेको थिएँ मैले. कता हो हेर्दै थिएँ स्क्रोल गर्दा गर्दै कता पुग्यो फेरि. कति म्यासेजहरू छुट्यो कि भन्ने लागिरहेछ. त्यही भएर मैले म्यासेजहरू चाहिँ कन्टिन्यू रूपमा स्क्रोल गर्दैछु. स्क्रोल गर्दा गर्दै कतिपय म्यासेजहरू चाहिँ छुट्दो रहेछ कि मैले हेर्दा हेर्दै पनि होइन. अनि त्यो नछुटोस् भन्नको लागि पनि स्क्रोल गर्दैछु. टाइम छैन हामीसँग है. लत्तिज हो आज त डर खाने दिन. जहाँ अब जस्तो अवस्थामा हुनुहुन्छ कतिपय दिदीबहिनीहरू माइती पुग्नु भयो होला पुग्दै हुनुहुन्छ होला तपाईँहरूलाई शुभयात्रा अनि ह्याप्पी तिज भन्छु. र माइती जान नपाउनु भएका हाम्रा दिदीबहिनीहरू परदेशमा रहनुभएका दिदीबहिनीहरू होइन सम्पूर्णलाई आफ्नो घर परिवार आफ्नो कर्मभूमिमा अब मनमा कति हुन्छ नि त हो. घरमा सबै परिवारसँग बस्न पाए भन्ने हुन्छ. अब त्यो नभए पनि अब तपाईँहरू परदेशमा भए पनि त्यसको धेरै धेरै शुभकामना है सम्पूर्णमा. दि नमस्ते ह्याप्पी तिज कमिङ सङ चाहिँ मलाई परदेशीयाम थापा भनेर चिने नचिनेको लागि भन्नुभएको छ. घिरिङ पाँच मोहरिया अहिले चाहिँ म सहलाम इन्टरनेसनल हब मलेसियादेखि ए मलेसिया पुग्नु भएछ भाइ है. कि प्रोग्राम टाइम मिलाएर सुन्ने गर्छु सम्पूर्ण साथीलाई सम्झिन्छु ल भन्नुभएको रहेछ आम भाइले. थ्याङ्क यू सो मच. सञ्चालिकाज्यू नमस्कार है गुड आफ्टरनुन भनेर टेकबहादुर पुमाजीले हामीलाई उदयपुरबाट म्यासेज छोड्नु भएको छ. अनि हरितालिका तिजको हार्दिक मङ्गलमय शुभकामना है सम्पूर्णमा भन्नुभएको रहेछ. ओके थ्याङ्क यू सो मच तपाईँलाई. ल अब चाहिँ छुट्छु ल जाँदा जाँदै माइतीको देश तपाईँको लागि राख्छु. सम्पूर्णमा धेरैभन्दा धेरै धन्यवाद अनि तिजको धेरै धेरै शुभकामना. आज बेलुकी दर खाने हो सबै परिवारसँग मिलेर खुसी साथ होइन सुख दुःख स्थित हुने साटासाट गरेर तिज मनाउनु होला रमाइलो गर्नुहोला खुसी साथ मनाउनु होला भन्दै तिजको धेरै धेरै शुभकामना व्यक्त गर्दै भूमिका छुट्टिन्छु. रेडियो बन्दीपुर सुन्दै गर्नुहोला. ह्याप्पी तिज नमस्ते बाबा.

0: सूचना संगीत र मनोरञ्जनको खानी पहाडकी रानी रेडियो बन्दीपुर 88.8 मेगाहर्ज
1: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ
2: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: सूचना संगीत र मनोरञ्जनको खानी पहाडकी रानी रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो, बाबालाई सधैँ भन्यो कहिल्यै ल्याइदिने होइन।
2: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
3: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
2: उफ, कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल भोलि सबैजना भन्सार सुनचादी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
1: थ्याङ्क यू बाबा।
2: अब थ्याङ्क यू त मलाई होइन, 55 वर्ष पुरानो भन्सार सुनचादी पसललाई दिनुपर्छ।
4: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै राशि अनुसारको पत्थर सुनचाँदी खरिद बिक्री तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
5: चाडपर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुराना तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ। सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ। 55 वर्षदेखिको विश्वास भन्सार सुनचाँदी पसल, ढुम्रे बजार तनहु, प्रोप्राइटर काली बहादुर सुनार, छोरा नरबहादुर सुनार, बुहारी देवी खड्का बिक। सम्पर्क 98-24-16-80-18, 98-05-85-61-26।
6: ए बहिनी हेर हेर, कति राम्री देखिए कि, मेरी श्रीमतीलाई तिमी जस्तै राम्री बनाइदिन पर्यो कि।
1: छ्या दाई, पनि म के राम्री छु र, यो सबै मैले लगाएको गहनाको कमाल त हो नि। हेर्नुहोस् न, नाकमा फुली, कानमा कस्तो राम्रो टप बनाएकी छु, हातमा चुरी र औठी, घाँटीमा हार लाएकी छु, ल हेर्नुहोस् त, खुट्टामा पाउजु पनि लगाएकी छु, अनि राम्री देखिन्न त।
6: होइन, यति विधि चिटिक्कै बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ?
1: विनोद सुनचाँदी पसलले हजुर पनि भाउजूलाई लिएर त्यतै जानुहोस् है दाई, नत्र पछि पर्नु होला।
7: हजुर, हामी कहाँ शुद्ध सुनचाँदीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनचाँदी खरिद बिक्री गरिन्छ।
8: विनोद सुनचाँदी पसल, पालुङटा नगरपालिका 5, ठाटी पोखरी, गोर्खा।
9: प्रोप्राइटर विनोद सुनार, मोबाइल 98-31-39-505 र 98-166-95-850।
6: होइन हौ गणेशजी, के गर्न लाग्नु भयो बारीतिर?
10: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
6: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि।
10: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा अनि अमिलो बिदे नुन, भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
4: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल भैसीगोठ बेलबन्जाङ तनहु, सम्पर्क नम्बर 98460-00178।

0: extreme energy drink.
1: अब लमजुङ बेसी शहरमा पुरानो भरोसा नयाँ प्रविधि मोडेल सिटी हस्पिटल नयाँ व्यवस्थापन र अनुभवी विशेषज्ञ डाक्टर सहित 24 घण्टा तपाईँको सेवामा।
2: हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू इमर्जेन्सी सेवा, प्रसुति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, अत्याधुनिक रङ्गीन भिडियो एक्सरे सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिस भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेसन सेवा सबै एकै ठाउँमा उपलब्ध छ।
1: थप जानकारीको लागि सम्पर्क मोडेल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल। सम्पर्क फोन नम्बर 0 65 520 004, 98 400 50 663।
3: नेशनल सिटी हस्पिटल,
4: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल।
5: विशेषज्ञ चिकित्सक र सेवाहरू,
6: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
5: पेट कलेजो तथा आन्द्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
5: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
5: फिजिसियन डाक्टर गौरी राम महतो,
6: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
5: हार्ट जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
6: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
5: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
5: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड, भरतपुर। सम्पर्क 0 56 4 93 6 11।
4: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
7: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो। पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौं।
8: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
7: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर ICSI प्याकेजको पहिला 10 जना सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
8: आजै सम्पर्क गर्नुहोस् 0 61 574 668, 97 649 47 474।
7: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म हेल्दी बेबी, आफ्नै शुक्रकिट आफ्नै जिन।
9: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाका लागि जापान जान चाहनुहुन्छ?
10: यदि चाहनुहुन्छ भने सुबारू कन्सल्टेन्सी अब तपाईँको सेवामा समर्पित छ।
9: अब जापान ट्राई होइन स्योर गरौँ।
10: सुबारू कन्सल्टेन्सीले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 र N4 लेभलको विशेष तयारी कक्षा। शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रेल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्। प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि सुबारू कन्सल्टेन्सी प्राली, बन्दीपुर 1 टुम्रे बजार, गरिमा विकास ब्याङ्क सँगै। सम्पर्क नम्बर 0 65 580 599, मोबाइल 98 560 60 299।
11: ओहो गुरु,
0: पसिनै पसिना हुनु भएको छ त, के भयो गाडी?
11: के गर्नु र भाइ, बेलैमा बुद्धि नपुगेपछि दुःख पाइने रहेछ।
0: के भयो र गुरु?
11: के हुनु र भाइ, बलियो गाडीको पार्ट्स भनेर सामान फेरियो, नक्कली पो परेछ, अहिले दुःख पाइयो।
0: बर्बादै भएछ त गुरु, हाम्रै तनहुँको चिसा पानी डुम्रीमा रहेको श्वेता मोटर पार्ट्सबाट सामान लिन जानुस् न।
11: ए हो र, अब त म पनि सधैँ त्यहीँबाट सामान लिन्छु।
12: यहाँ सम्पूर्ण गाडीको पार्ट्स पाइनुको साथै दक्ष मिस्त्रीहरूद्वारा मर्मत पनि गरिन्छ, साथै महिन्द्र कम्पनीको जेन्युइन पार्ट्स सुपथ मूल्यमा पाइन्छ। श्वेता मोटर पार्ट्स एन्ड वर्कसप, डुम्रे बजार चिसोपानी तनहुँ। प्रोप्राइटर प्रमोद कुमार, सम्पर्क 9856042576, 9813131191।
13: You are listening Radio Bandipur.

0: रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: आँखाका बिरामीहरूलाई खुसीको खबर।
2: हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग तथा सुन्दर बजार नगरपालिकाको व्यवस्थापनमा 2076 मक्सिरदेखि सुन्दर बजार नगरपालिका भोटेवडारमा भोटेवडार आँखा उपचार केन्द्र सञ्चालन भइरहेको छ। तपाईँ कुनै आँखाको समस्याबाट पीडित हुनुहुन्छ? यदि हुनुहुन्छ भने यस आँखा उपचार केन्द्रमा आई आफ्नो आँखा जाँच गराएर बेलैमा सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्दछ।
1: आँखा उपचार केन्द्रबाट प्रदान गरिने सेवाहरू:
2: सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट 4 बजेसम्म अनुभवी नेत्र प्राविधिकबाट अत्याधुनिक मेसिनले बिरामी जाँच गरिन्छ।
1: आँखाको दृष्टि परीक्षण, चश्मा जाँच तथा सुपथ मूल्यमा डाक्टरको पूर्जी अनुसार चश्माहरू उपलब्ध गराइन्छ।
2: 10% छुटमा बिरामीहरूलाई सशुल्क औषधिको व्यवस्था गरिन्छ।
1: आवश्यकता अनुसार आँखाको सामान्य शल्यक्रिया समेत गरिन्छ।
2: आँसु बग्ने नलीको सफाई, फोहोर कसिङ्गर झिक्ने तथा आँखाको चाप समेत नाप्ने व्यवस्था छ।
1: समय समयमा आवश्यकता अनुसार मोतिया बिन्दुको शल्यक्रियाका लागि शिविर सञ्चालन गरिन्छ।
2: आँखाका जटिल रोगहरूको उपचारका लागि उचित

0: परामर्श प्रदान गरिन्छ। आकस्मिक सेवाका लागि सम्पर्क 98461313100, 98461313860। भोटेवडार आँखा उपचार केन्द्र, सुन्दर बजार नगरपालिका, भोटेवडार, कृष्ण बगैँचा, लमजुङ।
1: काका, साह्रै निराश देखिनु भएको छ त। बिहान बिहानै टाउकोमा हात राखेर के भयो त्यस्तो?
2: हेर न नानी, खेती बाली पनि राम्रो भएन, पशुपालन पनि राम्रोसँग फापेन, अब नेपालमा बसेर केही गरौँ भन्ने सोचेको घाटै घाटा मात्रै। यस्तो पाराले त फेरि विदेशै जानु पर्ला जस्तो भयो।
1: अब विदेश होइन काका, तपाईँलाई प्राविधिक सल्लाह, उन्नत बिउ बिजन, घाँस र दाना चल्लाको खाँचो देखेको छु मैले। तपाईँ त्यसको लागि तनहुँको डुम्रे स्थित डुम्रे बिउ बिजन एन्ड दाना पसलमा जानुहोस् न।
2: ए हो र, त्यसो भए म आजै गइहाले।
3: हामी कहाँ सिजन अनुसारका तरकारी बाली, अन्न बाली, दलहन बाली, नगदे बाली र घाँस बालीको स्थानीय उन्नत र हाइब्रिड वर्णशंकर बिउहरू उपलब्ध छन्। विषादीहरू, कीटनाशक, रोगनाशक, झारपातनाशक, मुसानाशक लगायत कमिला, धमिरा, साङ्ला मार्ने विषादीहरू पाइनुका साथै कृषि सम्बन्धी रोग र किराहरूको सम्पूर्ण विषादीहरूको प्राविधिक परामर्श पनि गराइन्छ। कृषि सामग्रीहरू, मकै चढाउने मेसिन, 5 र 10 लिटरको हजार, 2 लिटर, 5 लिटर, 16 लिटर, 18 लिटर, 20 लिटरको विषादी छर्कने स्पेयर पम्प, नजिक र टाढा पनि फाल्ने फिरफिरेहरू, बेर्ना जमाउने नर्सरी ट्रे र पोलिब्याग, दाँती औजार 9 र 11 मुखी, टनेल प्लास्टिक, हरियो नेट जाली, काट छाट गर्ने कैची, सिकेसर, बाँस काट्ने आरा, मोहनी पासु, च्यापच्यापे पासु, कृषि चुना, पोल्ट्री चुना, रिनोइट बोर्डो पेस्ट, कौशी खेतीका सामग्रीहरू, कोकोपेट, ग्रो ब्याग, गमलाहरू, आर्गेनिक मल, गडौली मल, जैविक मल, सानो साइजको कुटो, झारपात गोड्ने, गार्डन पन्छा, गार्डन कैसी, निमजन्य तेल, कुकुरका सामग्रीहरू, स्याम्पू, साबुन, पाउडर, कायो, नङकट, ज्याकेट, सिक्रीहरू, बडी बेल्ट, घाँटी बेल्ट पनि पाइन्छ। कुखुराका चल्लाहरू, बोइलर, क्रिराज, हब्बर, लोकल, बच्चै पाइनुका साथै तिनका लागि दाना र दाना पानीका भाँडाहरू सम्पूर्ण पाइन्छ। पशु औषधिहरू, भिटामिन लगायत सम्पूर्ण सामग्रीहरू उपलब्ध छन्। नामले, माटे, जुका, किर्ना, उपिया, सुसुले मार्ने औषधि पनि उपलब्ध रहेको छ। मकै बारीमा झारपात मार्ने, धान बालीमा झार नआउने र झार मार्ने लगायत पाखो बारीमा झार मार्ने झारपात नाशक औषधि उपलब्ध छन्। साथै यिनीहरूको बारेमा प्राविधिक परामर्श पनि गराइन्छ। उन्नत तथा हाइब्रिड मकैका बिउहरू अरुण 2, रामपुर कम्पोसिट, मनकामना 3, शङ्कर मकै, स्टार 9, सुवर्ण, सिपी 808, राजकुमार, क्राइस्टार। मकैमा गवारो र फौजे किराको विषादी र झार बार्ने विषादी पनि उपलब्ध छ। लहरे बालीका बिउहरू, भक्तपुरी लोकल काँक्रो, करेला, घिरौला, लौका, मुन्टा खाने र कैडा लाग्ने फर्सी, जुकुने फर्सी, चिचिन्डाका उन्नत तथा हाइब्रिड बिउहरू आइपुगिसकेको छ। त्यस्तै होचा र अग्ला बोटे टमाटर, अकबरे खुर्सानी, भेडे खुर्सानी, माले पाटन बोडी, मिटर तने बोडी, भिन्डीका बिउहरू, साथसाथै तिनलाई चाहिने सम्पूर्ण सामग्रीहरू आइपुगिसकेको छ। फलफुलको बोटहरूमा फुल र फल टिकाउने हर्मोन पनि उपलब्ध छ। लहरे बालीमा लाग्ने झिगौरी नियन्त्रण गर्ने पहेँलो च्यापच्यापे पासो र मोहिनी पासो पनि उपलब्ध छ। विषादी प्रयोग गर्दा बुझेर मात्र प्रयोग गरौँ।
1: डुम्रे बिउ बिजन एग्रो सेन्टर एन्ड भिन्तुना भेट फर्मा, प्रोप्राइटर दिकेश मुनाकर्मी, BSc AG, कृषि स्नातक, कन्जिवेनी मेडिकल को आडैमा। सम्पर्क फोन 0658-5280-275, सम्पर्क मोबाइल 98461-92596 र 98101-2120।
4: मैया, आज मासुको स्वादमा नौलो चमत्कार छ नि।
5: ठिक भन्नुभयो, आज मासुको स्वादमा चमत्कार ल्याएको छ जीएमसी स्पेशल मिट मसलाले।
4: जीएमसी स्पेशल मिट मसला, हैन के सुन्दैछु म यो?
5: हो, आज भोलि आफ्नै देशमा उत्पादित जीएमसी स्पेशल मिट मसलाको तहका छ।
4: जीएमसी स्पेशल मिट मसला मासुमा राखेपछि नुन र प्याज बाहेक केही पनि राख्नु पर्दैन।
5: तपाईँ स्वादमा नौलोपन चाहनुहुन्छ भने जीएमसी स्पेशल मिट मसला आजै प्रयोग गर्नुहोस्।
4: बुङकोटे मसला उद्योगको नौलो उत्पादन जीएमसी स्पेशल मिट मसला। व्यापारिक जानकारीका लागि बुङकोटे मसला उद्योग बन्दीपुर 1 तनहुँ सम्पर्क नम्बर 98065303423।

0: extreme energy drink.
1: आदरणीय जनसमुदायहरू, बन्दीपुर गाउँपालिका एक डुम्री बजार स्थित लक्ष्मी सिटी हस्पिटलमा प्रत्येक महिनाको प्रत्येक सोमबार पोखराका वरिष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको जानकारी गराउँदछौँ। विशेषज्ञ डाक्टर विजय पाण्डेद्वारा उपचार हुने रोगहरू हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिसर, फिस्टुला, पित्त थैलीको ढुङ्गा पत्थरी, पिसाब सम्बन्धी समस्या, लाइपोमा, सेवासेस, सिस्ट, डर्मोइड जस्ता शरीरमा भएको डल्लो र सुन्निएको सबै सेवाहरू हरेक दिन डाक्टर गणेश मुक्तान तामाङद्वारा हार्जुनी तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। फेमिली फिजिसियन डाक्टर कमलजीत यादवद्वारा प्रत्येक दिन उपचार भइरहेको छ। प्रसूति तथा स्त्री रोग सम्बन्धी सेवाहरू
2: हाम्रा सेवाहरू प्रत्येक दिन भिडियो एक्सरे, इन्डोस्कोपी, डिजिटल एक्सरे, फिजियोथेरापी, प्रयोगशाला सेवा, ईसीजी, प्रसूति सेवा, अक्सिजन मनिटर, नेबुलाइजर, पापदम सेवाहरू दैनिक सुचारू भइरहेको पनि जानकारी गराउँदछौँ। थप जानकारीको लागि सम्पर्क लक्ष्मी सिटी हस्पिटल, बन्दीपुर एक डुम्रे बजार तनहु। सम्पर्क नम्बर 9856 63 007 0065 580 580 289।
3: अय्या मरे नि बा।
4: होइन के बोला रे बा, अय्या रात गर्दै बस्नु भएको छ त।
3: के हुनु नि धने बाबु, क्या नाम उबेला पल्टनमा निकै दौड धुप भएर होला। अहिले यी ढाड, कम्मर, पाता, पाखुरा, घोडा, जोर्नी दुखेर कर कर खाएर घरको तलमाथि गर्नसम्म नसक्ने भएको छु नि त धने बाबु।
4: ए हो र ला रे बा, हजुरलाई थाहा छैन अहिले यही हाम्रो डुम्रे बजारमा यस्तै समस्याको भरपर्दो उपचार गर्ने फिजियोथेरापी सेन्टर खुल्या छ नि।
3: ए हो र धने बाबु, उसो भए मेरा यी सबै दुखाइको उपचार फिजियोथेरापी गराएर निको होला त धने बाबु।
4: ल किन नहुनु लाउरे बा, त्यहाँ निको हुने नै यस्तै रोग त हो नि। ढाड कम्मर दुख्ने, घुँडा दुख्ने, जोरी नसा दुख्ने, झमझमाउने, लाटो हुने, प्यारालाइसिस जस्ता जटिल रोगको त्यहाँ अनुभवी थेरापिस्टद्वारा आयुर्वेदिक तरिकाबाट उपचार गरिने रहेछ नि लाउरे बा।
3: अनि यो कहाँनिर रहेछ त धने बाबु?
4: यही हाम्रो डुम्रे बजारको बेसीसर चोक्कैको मिठाई पसल पछाडि नयाँ बनेको घरको भुइँतलाको अन्तिम सटरमा छ नि लाउरे बा।
3: ओहो धने बाबु, म त आजै जान्छु। बरु फोन नम्बर कति होला धने बाबु?
4: ल ल टिप्नुहोस् त लाउरे बा, 9841 91 0867 र 9801513 318।
5: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार र असोज 17 गते तेस्रो शनिबार।
6: यहाँको सेवा र सुविधाको लागि सन्चो आयुर्वेदको अर्को सेवा सन्चो आयुर्वेद तथा फिजियोथेरापी सेन्टर बेसीसर चोक डुम्रे बजार तनहु। मोबाइल नम्बर 9841910866 र 9801513318।
7: नेशनल इलेक्ट्रोनिक्स तपाईँको भरोसाको नाम, विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
8: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
7: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
8: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली तनहु। फोन नम्बर 9860607424, 9860702092।
7: प्रोपराइटर अर्जुन अधिकारी, सागर उदास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
0: सञ्जीवनी स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना
1: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक महिनाको तेस्रो शनिबार हार्ट जोर्नी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तिमलसिनाबाट इनोमली स्क्यान गरिन्छ।
0: अन्य सेवाहरू दैनिक डाक्टर सेवा
9: Stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
10: Where do we begin?
9: With international news you can trust, BBC News.
11: Journeys into the heart of global events.
9: And voices from around the globe.
12: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
9: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
13: मा 21 महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको यो आयोजना बिचमा केही समय रोकिए पनि द्रुत गतिमा काम गरेर पुरा गरिएको हो। नेपालतर्फको खण्ड तयार भएसँगै अब भारततर्फ विद्युत प्रवाहका लागि आवश्यक स्वीकृति र प्राविधिक प्रक्रिया अघि बढाइनेछ। एमसिसी अनुदान अन्तर्गत नेपालमा कुल 315 किलोमिटर प्रसारण लाइन, 3 सब स्टेसन र सडक सुधारका अन्य कामहरू पनि भइरहेका छन्। सन् 2027 घोषणा हुने 79 एकाडेमी अवार्ड ओस्कारमा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र तिनीहरू इलिफेन्ट्स इन द फगले प्रतिस्पर्धा गर्ने भएको छ। अन्तर्राष्ट्रिय फिचर चलचित्र छनौट समिति नेपालले आज विज्ञप्ति निकालेर चलचित्र तिनीहरूलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिस गरेको हो। समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माले निकाल्नु भएको विज्ञप्ति अनुसार यस वर्षको ओस्कार प्रतिस्पर्धाका लागि नेपालबाट 2 नेपाली कथानक चलचित्र तिनीहरू र गौँथली प्राप्त भएका थिए। यी दुई मध्ये एकाडेमीको मापदण्ड अनुरूप चलचित्र उत्कृष्ट चलचित्र छनौट गर्न समितिले विभिन्न पक्षको मूल्याङ्कन गरेको हो। चलचित्रको प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखी गरेको गहन अध्ययन पश्चात तिनीहरूलाई उत्कृष्ट ठहर गर्दै छनौट गरेको समितिले जनाएको छ। यस छनौटसँगै अब यो चलचित्रले विश्वकै प्रतिष्ठित मानिने ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपालबाट ओस्कर अवार्डमा सिफारिस भएको र एसिया पेसिफिक स्क्रिन अवार्डमा मनोनयन भएको चलचित्र इलिफेन्ट्स इन द फग तिनीहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ। शाहले फेसबुकमा लेख्दै चलचित्र हेर्न पनि आग्रह गर्नुभएको छ। अविनाश विक्रम शाह निर्देशित यो चलचित्र यसअघि फ्रान्सको कान्समा पुरस्कृत भइसकेको छ। सरकारले पनि यो चलचित्रलाई नगद राशिसहित पुरस्कृत गरेको छ। प्रधान सेनापति अशोकराज सिग्देल चीन प्रस्थान गर्नुभएको छ। उहाँ औपचारिक भ्रमणका लागि बिहान चीनको बेजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिग्देल बेजिङमा आयोजना हुने 13 बेजिङ रियासन फोरममा सहभागी हुने कार्यक्रम छ। उहाँ आउँदो असोज 3 स्वदेश फर्कनुहुनेछ। चीन प्रस्थान गर्नु अघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ्किसीले विदाई गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
14: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
15: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
14: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
16: फोन 056-494-3333, 493-5555।

0: युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत, धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। पार्टी शुद्धिकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको प्रतिवेदनमाथि उत्पन्न विवाद मिलाउन नेकपा एमालेका नेताहरू आवश्यक बैठकमा व्यस्त छन्। गएको फागुन 21 गतिको चुनावमा पार्टीको पराजय लगायतको समीक्षा गरेर पार्टी र नागरिकको सम्बन्ध सुधारका लागि आवश्यक रूपान्तरण र पुनर्गठनका लागि सुझाव दिन गठित कार्यदलमा रहेका पदाधिकारीहरू काभ्रेमा आवश्यक रूपमा रहेर छलफल गरिरहेका हुन्। एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार हिजो बैठकका लागि त्यता गएका नेताहरू छलफल सकेर आज काठमाडौँ फर्कने कार्यक्रम छ। पार्टी शुद्धिकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलले प्रदेशगत रूपमा सुझाव लिएपछि कार्यदलका लागि महासचिव शङ्कर पोखरेलबाट तयार पारेको प्रतिवेदनमा पार्टीका उपाध्यक्ष एवं संयोजक रामबहादुर थापाको फरक प्रतिवेदन तयार भएपछि विवाद उत्पन्न भएको थियो। महासचिव पोखरेलको प्रतिवेदनमा धेरै नेताहरूले सहमति जनाएको भए पनि कार्यदलमा सर्वसम्मत प्रतिवेदन तयार गर्ने समझदारी भएकाले अरू छलफल गरेको हो। विदेशको खबर। इरान, इराक र टर्कीले मध्यपूर्वमा बढ्दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द्व फैलनबाट रोक्न आह्वान गरेका छन्। इरानी विदेश मन्त्री सैयब अब्बास अरगाचीले हिजो टर्की र इराकका विदेश मन्त्रीहरूसँग छुट्टा छुट्टै टेलिफोन वार्ता गर्नुभएको थियो। टर्कीका विदेश मन्त्री हाकान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ्न नदिन र द्वन्द्व अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभएको चिनियाँ समाचार संस्था सिन्वाले जनाएको छ। शान्ति र स्थिरता कायम गर्न निरन्तर परामर्श तथा कूटनीतिक प्रयासलाई अघि बढाउने विषयमा पनि उहाँहरू बीच सहमति भएको छ। त्यसै गरी इराकका विदेश मन्त्री फुआद हुसेनसँगको टेलिफोन वार्तामा अरघासीले द्विपक्षीय सम्बन्ध, क्षेत्रीय घटनाक्रमबारे छलफल गर्नुभएको खबरमा उल्लेख छ। दुवै पक्षले साझा सीमा क्षेत्रमा सुरक्षा र स्थिरता कायम राख्न तथा आवश्यक समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ। अब खेल खबर। 10 संस्करणको एसिसी महिला एसिया कप T20 क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज राति भारत र श्रीलङ्का खेल्दैछन्। फाइनल खेल UAE को दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाली समयअनुसार राति 8 बजे सुरु हुनेछ। श्रीलङ्का साबिक विजेता टोली हो। गएको संस्करणमा भारतलाई हराउँदै श्रीलङ्काले उपाधि जितेको थियो। भारत र श्रीलङ्का अपराजित रहँदै फाइनलमा पुगेका हुन्। महिला एसिया कप फाइनलमा भारत र श्रीलङ्का बीच 7 पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघिका भेटमा भारत 5 र श्रीलङ्का 1 पटक विजयी भएका छन्। प्रतियोगितामा भारत सबैभन्दा सफल टोली हो। अहिलेसम्म सम्पन्न 9 संस्करणमा फाइनल खेलेको भारत 7 उपाधि जित्न सफल भएको छ। 6 फाइनल खेलेको श्रीलङ्काले सन् 2024 उपाधि जितेको छ। यस्तै बङ्गलादेश ले सन् 2018 उपाधि जितेको थियो। 4 भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। भोटेको सी बाढी हिम पहिरो कारण आएको तथ्यसहित सरकारी प्रतिवेदन सार्वजनिक तीव्र वेगका कारण पूर्वानुमान पूर्वसूचनाका लागि समय नै नपाएको भनाई। MCC अन्तर्गत 18 किलोमिटर सीमा पार प्रसारण लाइनको निर्माण कार्य सम्पन्न। 21 महिनामा सक्ने गरी सुरु गरेको काम शिलान्यास गरेको 9 महिनामै सकियो। 900 ओस्कार अवार्डमा नेपालबाट चलचित्र तिनीहरू सिफारिस, प्रधानमन्त्री शाहको शुभकामना। मध्यपूर्वमा तनाव नबढाउन इरान, इराक र टर्कीको आह्वान। द्वन्द्व अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड। र महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलङ्का खेल्दै।
3: संगीत र मनोरञ्जनको खानी पहाडकी रानी रेडियो बन्दीपो 88.8 MHz।
4: चितुवा बिरालो प्रजातिको एक अत्यन्तै शक्तिशाली वन्यजन्तु हो, जुन नेपालको मध्य पहाड, तराई, चुरे र हिमाली क्षेत्रका जङ्गलहरूमा पाइन्छ। साथै झाडी, घाँसे मैदान तथा मानव बस्ती नजिकैको वन क्षेत्रमा पनि बस्ने गर्दछ।
5: चितुवा मुख्यतया राति सक्रिय हुने जनावर हो।
4: चितुवा सजिलै रुख चढ्न सक्छ र आफ्नो शिकारलाई प्राय रुखमाथि नै लगेर सुरक्षित राख्दछ।
5: चितुवा वन पारिस्थितिकीय प्रणालीको शीर्ष शिकारीको रूपमा रहेको छ, जसले शाकाहारी र साना जनावरको संख्या नियन्त्रण गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
4: IUCNले चितुवालाई नियर थ्रेटन्ड श्रेणीमा र साइटिसले अनुसूची एकमा सूचीकृत गरेको छ।
5: नेपालमा चितुवा लगायतका अन्य जङ्गली तथा संरक्षित जनावरको शिकार, हत्या, ओसार पसार तथा अङ्गको व्यापार गर्नु गम्भीर अपराध हो र यस्ता कार्यमा संलग्न भएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 अनुसार 5-15 वर्षसम्मको कैद सजाय वा 5-10 लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ।
4: यो जनचेतनामूलक सन्देश हिमाली प्रकृतिद्वारा सञ्चालित मानव चितुवा सह अस्तित्व परियोजना अन्तर्गत डिभिजन वन कार्यालय तनहुँको प्राविधिक सहयोग तथा द रफर्ड फाउन्डेसनको आर्थिक सहयोगमा तयार पारिएको हो।
6: सुनेका छौ, हाम्रो गाउँको रमेशलाई त एसआइभी भइसक्यो रे नि।
7: ए हो र, त्यसो भए त उसँग बस्न हात मिलाउन पनि डर हुने भयो अब त।
8: होइन होइन, यो गलत बुझाइ हो। एचआईभी भन्ने कुरा हात मिलाउँदा, सँगै बसेर खाना खाँदा, अङ्गलो हाल्दा, एउटै शौचालय प्रयोग गर्दा वा लामखुट्टेको टोकाइबाट सर्दैन।
6: ए त्यसो भए एचआईभी कसरी सर्छ त?
8: एचआईभी मुख्य रूपमा असुरक्षित यौन सम्पर्क, संक्रमित रगतको प्रयोग, संक्रमित सुई वा सिरिन्जको साझा प्रयोग र गर्भावस्था, सुत्केरी वा स्तनपानको क्रममा आमाबाट शिशुमा सर्न सक्छ। तर समयमै परीक्षण, उपचार र आवश्यक स्वास्थ्य सेवाले यसको जोखिम उल्लेखनीय रूपमा घटाउन मद्दत गर्छ।
4: यदि जोखिम भएको जस्तो लाग्छ भने लुकाएर नबसौ, नजिकको स्वास्थ्य संस्थामा गएर गोपनीय रूपमा एचआईभी परीक्षण गराऊ। समयमै थाहा पाएमा उपचार सम्भव र उपचारले मानिसलाई स्वस्थ र सक्रिय जीवन बिताउन सहयोग गर्छ।
9: एचआईभी भएका व्यक्तिलाई माया, सम्मान र साथ चाहिन्छ। भेदभाव होइन, सही जानकारी अपनाऊ, सुरक्षित व्यवहार गरौं, आवश्यक परे समयमै परीक्षण गराऊ। एचआईभी रोकथाम, उपचार र सम्मानपूर्ण व्यवहार हामी सबैको साझा जिम्मेवारी हो।
10: भेदभाव होइन, साथ र सम्मान, परीक्षण गरौं, सुरक्षित बनौं।
4: सही जानकारी, सही निर्णय, परीक्षण, उपचार र सम्मान। एचआईभी विरुद्ध सचेत बनौ, स्वस्थ समाज निर्माण गरौ। नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक विभाग, आयोजना निर्देशनालय, एडीबी, मुगलिन पोखरा सडक सुधार आयोजना अन्तर्गत जीबीभी सेवा प्रदायक सहयात्री समाज नेपाल र सिड्स जेबी द्वारा जनहितमा जारी सन्देश।
11: ए बहिनी, हेर हेर कति राम्री देखिए कि, मेरी श्रीमतीलाई तिमी जस्तै राम्री बनाइदिन पर्यो कि।
12: छ्या दाई, पनि म के राम्री छु र, यो सबै मैले लगाएको गहनाको कमाल त हो नि। हेर्नुहोस् न, नाकमा फुली, कानमा कस्तो राम्रो टप बनाएकी छु, हातमा चुरी र औठी, घाँटीमा हार लाएकी छु, ल हेर्नुहोस् त, खुट्टामा पाउजु पनि लगाएकी छु। अनि राम्री देखिन्न त?
11: होइन, यति विधि चिटिक्कै बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ?
12: विनोद सुनसादी पसलले। हजुर पनि भाउजूलाई लिएर त्यतै जानुहोस् है दाई, नत्र पछि पर्नु होला।
13: हजुर, हामी कहाँ शुद्ध सुनचाँदीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनचाँदी खरिद बिक्री गरिन्छ।
14: विनोद सुनचाँदी पसल, पालुङटार नगरपालिका 5, ठाटी पोखरी, गोर्खा।
15: प्रोपाइटर विनोद सुनार, मोबाइल 98 31 39 505 र 98 165 95 850।
16: काका, साह्रै निराश देखिनु भएको छ त, बिहान बिहानै टाउकोमा हात राखेर के भयो त्यस्तो?
17: हेर न नानी, खेतीबाली पनि राम्रो भयो, पशुपालन पनि राम्रोसँग फापेन, अब नेपालमा बसेर केही गरौँ भन्ने सोचेको, घाटै घाटा मात्रै, यस्तो पाराले त फेरि विदेशै जानु पर्ला जस्तो भयो।
16: अब विदेश होइन काका, तपाईँलाई प्राविधिक सल्लाह, उन्नत बिउ बिजन, घाँस र दाना चल्लाको खाँचो देखेको छु मैले। तपाईँ त्यसको लागि तनहुँको डुम्रे स्थित डुम्रे बिउ बिजन एन्ड दाना पसलमा जानुहोस् न।
17: ए हो र, त्यसो भए म आजै गइहालेँ।
4: हामी कहाँ सिजन अनुसारका तरकारी बाली, अन्न बाली, दलहन बाली, नगदे बाली र घाँस बालीको स्थानीय उन्नत र हाइब्रिड वर्णशंकर बिउहरू उपलब्ध छन्। विषादीहरू, कीटनाशक, रोगनाशक, झारपातनाशक, मुसानाशक लगायत कमिला, धमिरा, साङ्ला मार्ने विषादीहरू पाइनुका साथै कृषि सम्बन्धी रोग र किराहरूको सम्पूर्ण विषादीहरूको प्राविधिक परामर्श पनि गराइन्छ। कृषि सामग्रीहरू, मकै चढाउने मेसिन, 5 र 10 लिटरको हजारी, 2 लिटर, 5 लिटर, 16 लिटर, 18 लिटर, 20 लिटरको विषादी छर्कने स्पेयर पम्प, नजिक र टाढा पनि फाल्ने फिरफिरेहरू, बेर्ना जमाउने नर्सरी ट्रे र पोली ब्याग, दाँते औजार 9 र 11 मुखी, टनेल प्लास्टिक, हरियो नेट जाली, काटछाट गर्ने कैची, सिकेसर, बाँस काट्ने आरा, मोहनी पासो, च्यापच्यापे पासो, कृषि चुना, पोल्ट्री चुना, रिनोइट बोर्डो पेस्ट, कौशी खेतीका सामग्रीहरू, कोकोपेट, ग्रो ब्याग, गमलाहरू, अर्गानिक मल, गडौली मल, जैविक मल, सानो साइजको कुटो, झारपात कोर्ने, गार्डन पन्छा, गार्डन कैसी, निमजन्य तेल, कुकुरका सामग्रीहरू, स्याम्पू, साबुन, पाउडर, काइयो, नङकट, ज्याकेट, सिक्रीहरू, बडी बेल्ट, घाँटी बेल्ट पनि पाइन्छ। कुखुराका चल्लाहरू, ब्रोइलर, ग्रिरास, हब्बर्ड, लोकल, बच्चै पाइनुका साथै तिनका लागि दाना र दाना पानीका भाँडाहरू सम्पूर्ण पाइन्छ। पशु पंक्षीका औषधिहरू, भिटामिन लगायत सम्पूर्ण सामग्रीहरू उपलब्ध छन्। नामले, माटे, जुका, किर्ना, उपिया, सुसुले मार्ने औषधि पनि उपलब्ध रहेको छ। मकै बारीमा झारपात मार्ने, धान बालीमा झार नआउने र झार मार्ने लगायत पाखो बारीमा झार मार्ने झारपात नाशक औषधि उपलब्ध छन्। साथै यिनीहरूको बारेमा प्राविधिक परामर्श पनि गराइन्छ। उन्नत तथा हाइब्रिड मकैका बिउहरू अरुण 2, रामपुर कम्पोसिट, मनकामना 3, शङ्कर मकै, स्टार 9, सुवर्ण, सिपी 808, राजकुमार, क्राइस्टार। मकैमा गवारो र फौजे किराको विषादी र झार बार्ने विषादी पनि उपलब्ध छ। लहरे बालीका बिउहरू, भक्तपुरे लोकल काँक्रो, करेला, घिरौला, लौका, मुन्टा खाने र कैना लाग्ने फर्सी, जुकुने फर्सी, चिचिन्डाका उन्नत तथा हाइब्रिड बिउहरू आइपुगिसकेको छ। त्यस्तै होचा र अग्ला बोटे टमाटर, अकबरे खुर्सानी, भेडे खुर्सानी, मालेपाटन बोडी, मिटर तने बोडी, भिन्डीका बिउहरू साथसाथै तिनलाई चाहिने सम्पूर्ण सामग्रीहरू आइपुगिसकेको छ। फलफुलको बोटहरूमा फुल र फल टिकाउने हर्मोन पनि उपलब्ध छ। लहरे बालीमा लाग्ने झिगौरी नियन्त्रण गर्ने पहेँलो च्यापच्यापे पासो र मोहिनी पासो पनि उपलब्ध छ। विषादी प्रयोग गर्दा बुझेर मात्र प्रयोग गरौँ।
18: डुम्रे ब्युबिजन एग्रो सेन्टर एन्ड भिन्तुना भेट फर्मा, प्रोप्राइटर दिकेश मुनाकर्मी, BSc AG, कृषि स्नातक, कन्जुवेनी मेडिकलको आडैमा। सम्पर्क फोन 0658082775, सम्पर्क मोबाइल 98461596 र 98101120।
19: म त एउटा सल्लाह लिन आएको।
20: यस्तै राम्री युवतीलाई के सल्लाह चाहियो फेरि? ल भन्नुस्, के सल्लाह चाहियो तपाईलाई?
19: यो चाडबाड मेला महोत्सवको समय पनि आयो, यो मासुका परिकारहरू कसरी बनाउने, कुन कुन मसलाहरू कसरी प्रयोग गर्ने भनेर।
20: ए ल सुन्नुस्, पहिला पकाउने भाँडोमा तेल तातो बनाउनुहोस्, अनि आवश्यक मात्रामा मेथी अनि प्याज राख्नुहोस्। त्यसपछि मासु ओइलिनुहोस्, अनि आवश्यकता अनुसार नुन, थोरै बुङ्कोटे जिराको धुलो, थोरै धनियाँको धुलो, बेसार खुर्सानीको धुलो र मिट मसला राख्नुहोस्, अनि मिठो भइहाल्छ।
19: ओहो, सुन्दैमा मुखै रसायो, खाँदा त कति मिठो होला।
4: व्यापारिक जानकारीको लागि बुङ्कुटे मसला पसल, भैँसीगोठ, बेलबन्जाङ तनहुँ। सम्पर्क नम्बर 9846600178।
21: तपाई यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन, पोखरा वा बन्दीपुर बेसिसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ?
4: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्रे चिसा पानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस्। आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा, खसीको मासु, कालिजका स्वादिष्ट परिकारहरू, अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन पाएका ताजा फल फूल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्ले ग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको बिले पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल के हो यस इभी चार्जिङ स्टेसन बन्दीपुर एक टुम्रे बजार चिसापानी तनहुँ।
21: प्रोप्राइटर मदन अधिकारी, मोबाइल नम्बर 9856680622, 9856680622।
4: आदरणीय जनसमुदायहरू, बन्दीपुर गाउँपालिका एक डुम्रे बजार स्थित लक्ष्मी सिटी हस्पिटलमा प्रत्येक महिनाको प्रत्येक सोमबार पोखराका वरिष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको जानकारी गराउँदछौ। विशेषज्ञ डाक्टर विजय पाण्डेद्वारा उपचार हुने रोगहरू हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिसर, फिस्टुला, पित्त थैलीको ढुङ्गा पत्थरी, पिसाब सम्बन्धी समस्या, लाइपोमा, सेवासेसिस, डर्मोइड जस्ता शरीरमा भए डल्लो र सुन्निएको सबै सेवाहरू हरेक दिन डाक्टर गणेश मुक्तान तामाङद्वारा हार जोर्नी तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। फेमिली फिजिसियन डाक्टर कमलजीत यादवद्वारा प्रत्येक दिन उपचार भइरहेको छ। प्रसुति तथा स्त्री रोग सम्बन्धी सेवाहरू,
21: हाम्रा सेवाहरू प्रत्येक दिन भिडियो एक्सरे, इन्डोस्कोपी, डिजिटल एक्सरे, फिजियोथेरापी, प्रयोगशाला सेवा, ईसीजी, प्रसुति सेवा, अक्सिजन मनिटर, नेबुलाइजर, पाप दम सेवाहरू दैनिक सुचारु भइरहेको पनि जानकारी गराउँदछौ। थप जानकारीको लागि सम्पर्क लक्ष्मी सिटी हस्पिटल, बन्दीपुर एक डुम्रे बजार तनहु। सम्पर्क नम्बर 9856630007, 0665806076 र 85289।
4: अब लमजुङ बेसी शहरमा पुरानो भरोसा, नयाँ प्रविधि, मोडेल सिटी हस्पिटल, नयाँ व्यवस्थापन र अनुभवी विशेषज्ञ डाक्टर सहित 24 घण्टा तपाईँको सेवामा।
21: हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू इमर्जेन्सी सेवा, प्रसुति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, अत्याधुनिक रङ्गीन भिडियो एक्सरे सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिस भ्याक्सिन, हेपाटाइटिस स्कोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेसन सेवा सबै एकै ठाउँमा उपलब्ध छ।
4: थप जानकारीको लागि सम्पर्क मोडेल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल। सम्पर्क फोन नम्बर 0665520004, 9840050663।
0: नेशनल इलेक्ट्रोनिक्स तपाईँको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
1: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
0: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
1: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली तनहो। फोन नम्बर 9856607424, 9860102।
0: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उपास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
22: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो। पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौं।
23: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले आइबिएफ आइसिएसआई ट्रिटमेन्ट प्याकेजमा 10-21% विशेष छुट रहेको छ।
22: साथै आइबिएफ फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर आइसिएसआई प्याकेजको पहिला 10 सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
23: आजै सम्पर्क गर्नुहोस् 061-574-668 97-649-4744।
22: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म हेल्दी बेबी, आफ्नै शुक्रकिट आफ्नै जिन।
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाका लागि जापान जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सुबारू कन्सल्टेन्सी अब तपाईँको सेवामा समर्पित छ। अब जापान ट्राई होइन स्योर गरौँ। सुबारू कन्सल्टेन्सीले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 र N4 लेभलको विशेष तयारी कक्षा। शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्। प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि सुबारू कन्सल्टेन्सी प्राली, बन्दीपुर 1 टुम्रे बजार, गरिमा विकास ब्याङ्क सँगै। सम्पर्क नम्बर 065-580-599, मोबाइल 98-560-60-279।
3: You are listening
5: Radio Bandipur

0: रेडियो बन्दीपुर 88.8 मेगाहर्ज
1: धन्यवाद न्यूट्री प्लस आजको खाना तपाईँको नाम

0: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो। बाबालाई सधैँ भन्यो कहिले ल्याइदिने होइन।
1: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
2: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
3: उफ, कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल भोलि सबैजना भन्सार सुनचाँदी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
0: थ्याङ्क यू बाबा।
3: अब थ्याङ्क यू त मलाई होइन, 55 वर्ष पुरानो भन्सार सुनचाँदी पसललाई दिनुपर्छ।
4: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै राशि अनुसारको पत्थर, सुनचाँदी खरिद बिक्री, तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
5: चाडपर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुराना तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ। सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ। 55 वर्षदेखिको विश्वास भन्सार सुनचाँदी पसल, ढुम्रे बजार तनहुँ, प्रोप्राइटर काली बहादुर सुनार, छोरा नरबहादुर सुनार, बुहारी देवी खड्का बिक। सम्पर्क 98-24-16-80-18, 98-05-85-61-26।
6: घर बनाउन खोजेको, निर्माण सामग्री किन्न कहाँ जाने?
7: ढकाल हार्डवेयरमा।
6: अनि घर फिनिसिङ भइसकेपछि रङ रोकन गर्नु पर्यो भने नि?
7: त्यसको लागि पनि जानुस् न ढकाल हार्डवेयर डुम्रे बजारमा।
4: हामी कहाँ रड, सिद्धार्थ सिमेन्ट, हेटौडाको शिवम ओपिसी सिमेन्ट, पिपिसी प्लस ओपिसी सिमेन्ट,
8: जगदम्बाको जस्ता पाता, रातो कलर, निलो कलर, हेरिटेज लामो जस्ता विभिन्न साइजका स्क्वायर पाइपहरू, एसियन पेन्ट्स र बर्जर पेन्ट्स, नेपाटप पीवीसी, पीपीआर, सीपीबीसी पाइप र फिटिङका अन्य सामानहरू,
4: 12 वर्ष वारेन्टी, हिन्ड ओइल धाराहरू प्लस कमोडहरू, ब्रान्डेड टाइलहरू, ग्रेनाइट मार्बलहरू, एचडीपीई पाइपहरू, रेडिमेड ढोकाहरू, डिजिटल र नन डिजिटल ढोकाहरू।
5: अब बन्छ घर तपाईँले सोचे जस्तै, त्यसैले घर निर्माणको लागि सम्झनुहोस्।
8: निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू एउटै छाना मुनि पाइने
9: ढकाल हार्डवेयर एन्ड सप्लायर्स, जहाँ घर निर्माणका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
4: डुम्रे बजारमा रहेको ढकाल हार्डवेयरको पसल भानु एक साँच गोटे आफ्नै निवासमा सरेको सम्पूर्ण ग्राहक महानुभावहरूलाई जानकारी गराउँदै, अबदेखि हाम्रो सम्पूर्ण सेवा भानु एक साँच गोटे आफ्नै निवासबाट प्रदान गरिने बेहोरा जानकारी गराइन्छ। प्रोप्राइटर मनिष ढकाल, मोबाइल नम्बर 98-467-98-003, 98-458-46-952, फोन नंबर 0-65-80-169।
8: होम डेलिभरी को पनि सुविधा रहेको छ।
4: हाम्रो पसल भानु नगरपालिका 9 नम्बर 1 साजबोटेमा पनि रहेको छ। प्रोप्राइटर मोहन ढकाल, जय मनकामना हार्डवेयर सप्लाइज, फोन नंबर 0-65-80-084, मोबाइल नम्बर 98-467-98-003, 98-458-46-952।

0: extreme energy drink.
1: National City Hospital.
2: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल,
3: विशेषज्ञ चिकित्सक र सेवाहरू,
4: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटार, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
3: पेट कलेजो तथा आन्द्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
4: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
3: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
4: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
3: फिजिसियन डाक्टर गौरीराम महतो,
4: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
3: हार्ट जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
4: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
3: हेमाटोलोजिस्ट डाक्टर शङ्कर बस्ताकोटी,
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
3: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड भरतपुर, सम्पर्क 0054 93 611।
2: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
5: आफूलाई
6: भने जिउभरि पहेले गहना लाउन मन छ, लौ नासियो, हातेभरि सुनको बाला र घाँटीभरि सुनको हार लगाउने रहर पनि तुइयो।
5: केलाई पिर मान्छ र सोल्टिनी, डुम्रे बजारमा रहेको भरत एन्ड साजन सुनचादी दोकानबाट सोल्टिनीको लागि नाकमा लाउने फुली, कानमा लाउने झुम्का, हातमा लाउने बाला औठी अनि घाँटीमा लाउने हार मात्रै होइन तिलहरी पनि किनिदिउँला नि। बरु गरगहना किनेर उतैबाट घर जम्पो गर्ने हो कि सोल्टिनी?
6: सोल्टी पनि।
7: भरत एन्ड साजन सुनचादी दोकान, गौतम गहना पसल, बन्देपुर एक डुम्रे बजार तनहुँ, पृथ्वी राजमार्गको अगाडि, कामना विकास बैंक जाने भर्याङको पहिलो सटरमा। हामी कहाँ आधुनिक डिजाइनका गहनाहरू सुपथ मूल्यमा बनाइनुको साथै रेडिमेड गहनाको खरिद बिक्री पनि गरिन्छ। यहाँ कम्प्युटरबाट नापतोल गरिनुको साथै ज्यालामा 50% छुट गरिएको छ। दसैँ तथा तिहारको अवसरमा सम्पूर्ण सेवामा भारी छुट गरिएको छ। प्रोपाइटर भीमबहादुर गौतम र मीना गौतम, सम्पर्क नम्बर 98460 40 214, 98266 77 776 र 0635 80 278।
8: 2045 सालदेखि निरन्तर सेवामा सुनचाँदीको कारोबारमा एकदमै विश्वासिलो नाम भरत एन्ड साजन सुनचाँदी पसल।

0: extreme energy drink.
1: तपाईँ यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन पोखरा वा बन्दीपुर बेसिसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ,
2: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्रे चिसापानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस् आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा खसीको मासु कालिजका स्वादिष्ट परिकारहरू अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फल फूल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्ले ग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल के हो यस इबी चार्जिङ स्टेसन बन्दीपुर एक डुम्रे बजार चिसापानी तनहुँ।
1: प्रोप्राइटर मदन अधिकारी, मोबाइल नम्बर 9856806622, 9856806622।
3: मोती हेल्थ क्लिनिक डुम्रे बजारको सूचना।
2: हरेक महिनाको दोस्रो शनिबार नसा मानसिक छारे रोग तथा लागु औषध रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गरिन्छ। हरेक शनिबार र बुधबार हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण। हरेक शनिबार प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। साथै पेट छाती मुटु तथा चिनी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको पहिलो र तेस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको चौथो शनिबार मुटु रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको तेस्रो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक सोमबार र बिहिबार नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हाम्रा सेवाहरू हरेक दिन मेडिकल अफिसरबाट स्वास्थ्य परीक्षण, ल्याब परीक्षण, एक्सरे, इसिजी, मुटुको इको, प्लास्टर, माइनर अपरेशन, एनामोली स्क्यान, इको, भिडियो एक्सरे, इन्डोस्कोपी, डेन्टल सेवा साथै अनुभवी स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ।
4: सम्पर्क नम्बर 0635801670 र 0635802087।
5: मोती हेल्थ क्लिनिक डुम्री बजार तनहुँ।
6: सञ्जीवनी स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना।
2: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक महिनाको तेस्रो शनिबार हाड जोड्ने रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तिमलसिनाबाट इनोमली स्क्यान गरिन्छ।
6: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, इसिजी, डिजिटल एक्सरे, अक्सिजन, नेबुलाइजर, फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखर कायस्थद्वारा स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
1: सम्पर्क 0635802029। सञ्जीवनी स्वास्थ्य क्लिनिक बन्दीपुर एक डुम्रे बजार तनहुँ।
7: पसिनै पसिना हुनु भएको छ त, के भयो गाडी?
8: के गर्नु र भाइ, बेलैमा बुद्धि नपुगेपछि दुःख पाइने रहेछ।
7: के भयो र गुरु?
8: के हुनु र भाइ, बलियो गाडीको पार्ट्स भनेर सामान फेरियो, नक्कली पो परेछ, अहिले दुःख पाइयो।
7: बर्बादै भएछ त गुरु। हाम्रै तनहुँको चिसापानी डुम्रेमा रहेको श्वेता मोटर पार्ट्सबाट सामान लिन जानुहोस् न।
8: ए हो र, अब त म पनि सधैँ त्यहीँबाट सामान लिन्छु।
0: यहाँ सम्पूर्ण गाडीको पार्ट्स पाइनुको साथै दक्ष मिस्त्रीहरूद्वारा मर्मत पनि गरिन्छ। साथै महिन्द्रा कम्पनीको जेन्युइन पार्ट्स सुपथ मूल्यमा पाइन्छ। सोयता मोटर पार्ट्स एन्ड वर्कसप, डुम्रे बजार चिसोपानी तनहुँ। प्रोप्राइटर प्रमोद कुमार। सम्पर्क 9856542576, 9813131191।
9: सूचना संगीत र मनोरञ्जनको खानी पहाडकी रानी रेडियो बन्दीपुर 88.8 MHz।
10: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ।
11: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोक साङ्गीतिक अभिवादन टेक्राउँछौ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम लोक सारथीमा। श्रोता एवं मित्र तपाईँ यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाज जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईँको पर्खाइको घडीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौँ। मलाई प्रविधि संयोजनका मित्र टेकमनले साथ दिइरहनु भएको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रम लोकसारथी तपाईँ सुन्दै गर्दा हामी सामाजिक सञ्जाल फेसबुकबाट पनि अडियो लाइभमा छौँ। फेसबुकमा कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ पनि तपाईँले सुन्दै हुनुहुन्छ। यो क्रममा तपाईँलाई जानकारी गराए, यदि मात्र होइन विभिन्न रेडियो स्टेसनहरूबाट एकैसाथ कार्यक्रम सुनिरहनु भएको छ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलङ्गा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 मेगाहर्ज भिङ्री प्युठानबाट सन्तोष सुनार संगम, रेडियो झुलेनी 104.7 मेगाहर्ज बिजबार प्युठानबाट यमुना धामी, रेडियो पाडेनी 99.1 मेगाहर्ज अर्घ खाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 मेगाहर्ज, रेडियो नरसिम्हा 107.1 मेगाहर्ज अर्घ खाँचीबाट राम खड्का, रेडियो स्काई 90.4 मेगाहर्ज तनघास गोल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्राभूमि 93.6 मेगाहर्ज औधी अमराई गोल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिस पाठक, रेडियो मोती 88.4 मेगाहर्ज छाप स्याङ्जाबाट कृष्ण बस्याल, रेडियो कुटुम्ब 97.8 मेगाहर्ज तानसेन पाल्पाबाट तिलु राणा भट्टराई, रेडियो कपिल वस्तु 104.2 मेगाहर्ज कपिल वस्तुबाट रीमा भर, सामुदायिक रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुँबाट नम्रता नेपाली, दमौली एफएम 94.2 मेगाहर्ज दमौली तनहुँबाट सन्देश चडाई, रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कोहालपुर बाँकेबाट सुदीप कुमार थारू, रेडियो भोटे उडार 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मी, रेडियो बन्दीपुर 88.8 मेगाहर्ज बन्दीपुर तनहुँबाट प्रति गुरुङ, रेडियो सुनवाल 90.7 मेगाहर्ज नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरुङ, रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रे प्लाञ्चक कोशी पारीबाट नकुल घरती, रेडियो आफ्नो एफएम रुकुम पश्चिममा 90.4 मेगाहर्जबाट मनिषा डागी, ओखलढुङ्गामा 104.8 मेगाहर्जबाट बिनुमाया राई लगायतकाले साथ दिइरहनु भएको छ। रेडियो मौराखारा 106.5 मेगाहर्ज रुकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटाबाट खड्गा राज बस्नेत आकाश, रेडियो झन्कार 97.5 मेगाहर्ज रामेछापबाट अनिता रसाइली अनु, रेडियो मेन्स्याम एफएम 103.4 मेगाहर्ज तेह्रथुमबाट रेजु कार्की, रेडियो भरोसा 104.9 मेगाहर्ज दाङ घोराईबाट दीपक पुन, रेडियो बेलका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट अजम्बर पुलामी, रेडियो मन सरोवर 92.1 मेगाहर्ज हुम्लाबाट धन बहादुर भण्डारी, रेडियो सरोवर 92.5 मेगाहर्ज हेटौडाबाट एलिसा ढुङ्गाना, रेडियो मध्यपहाड 88.2 मेगाहर्ज सल्यानबाट गोरख डागी, रेडियो मुटकीचुला 93.5 मेगाहर्ज डोल्पा, रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पा, रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वत लगायतका रेडियोहरूबाट पनि कार्यक्रम लोकसारथी यति बेला सुन्दै हुनुहुन्छ।
कार्यक्रम लोकसारथीको आज हामी आइतबारी व्यवसायमा छौँ, तर आज हामी आइतबारी व्यवसायमा सभाको जस्तै भोटिङका क्लिप्सहरूको बारेमा कुराकानी गर्दैनौँ। आज हामी दरखाने दिनको सेरीफेरीमा छौँ, भोलि तिज मनाउँदैछौँ। दरखाने दिनको सेरीफेरीमा तपाईँ माइत जानुभयो कि जानु भएन, दिदी बहिनीहरू विवाहित दिदी बहिनीहरू माइत जानुभयो कि जानु भएन, विवाहित दाजुभाइहरूले आफ्ना श्रीमतीहरूलाई माइत पठाउनुभयो कि पठाउनु भएन, अनि दाजुभाइले दिदी बहिनीलाई लिन जानुभयो कि जानु भएन, अनि दिदी बहिनीहरूले पनि आफ्नो अविवाहित दिदी बहिनीहरूले आफ्नो दिदी बहिनीलाई लिन जानुभयो कि भएन लगायतका यी विषयहरूमा हामी केन्द्रित रहनेछौँ। आजको दिनलाई तपाईँले कसरी मनाइरहनु भएको छ भन्ने कुरा हामी कुराकानी गर्नेछौँ, र त्यस्तै त्यस्तै गीतहरू पनि तपाईँको समसाथमा बजाउनेछौँ। यो कुरा म तपाईँलाई जानकारी गराएँ। आउनुहोस् कार्यक्रमको पहिलो शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौँ। तपाईँ भने 9868309440 नम्बर तपाईँका लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। आउनुहोस् गीत राख्छौँ, गीतपछि तपाईँको माझमा फेरि आउँछौँ। यो गीत तपाईँको लागि

0: बिचमा आमालाई एउटै मात्रै चिन्ता के हुन्छ भने हाम्रा छोरीहरू माइती घर आइदिउन् होइन अगानीमा छमछमी नाचुन् भन्ने पिर हुन्छ र जब धेरै छोरीहरूको सङ्ख्या धेरै हुन्छ होइन त्यति बेला बाबुआमालाई प्रसाद पर्छ कि होइन कुन छोरीकोमा कति बेला लिन जाने यही प्रसङ्गलाई यो गीतले समावेश गर्न खोजिएको छ सबै छोरीहरूलाई खबर गर्ने अनि माइत बोलाउने प्रसङ्गलाई यो गीतले समावेश गरेको छ एउटा आमाको मन छोरी माइत जान नपाएपछि अर्थात् माइत नआएपछि मेरो छोरी कसरी तिज मनाइन् होला भनेर एउटा आमाको मन विचल्ली हुन्छ र त्यही विचल्ली भएको परम्परालाई यो गीतलाई समावेश गरेको छ आउनुहोस् कार्यक्रमको पहिलो साथीलाई म स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ नमस्कार हजुर को भन्नुभयो कहाँबाट सीता भण्डारी के छ सीताजी हाल खबर तपाईँको यति बेला के गर्दै हुनुहुन्छ भर्खरदेखि कार्यक्रम सुन्दै हुनुहुन्छ होइन सुरुदेखि किन सुन्नु भएन हुन्छ कार्यक्रममा आउनु भएको छ आज तिजमा माइत जाने होला क्यारे अब तपाईँ जानुभयो कि जानु भएन ए माइतमै हुनुहुन्छ बिहे गर्नु भएको छैन क्या अनि अनि तपाईँको दिदी बहिनीलाई बोलाउनु भयो कि बोलाउनु भएन कहाँ कहाँ हुनुहुन्छ तपाईँको दिदी बहिनी कति कति टाढादेखि आउनु आउँदै हुनुहुन्छ
1: मेरो बहिनी अलिकति धेरै टाढा छ अहिले आउन सकेन यो तिजमा आएन बोलाउनु चाहिँ बोलाएको हो तर यो तिजमा चाहिँ आएन है
0: कुन ठाउँमा हुनुहुन्छ तपाईँको बहिनी
1: तेरो थिएन हो तर अहिले त धेरै टाढा छ
0: ए हाम्रो कार्यक्रम उहाँले सुन्नुहुन्छ कि सुन्न भ्याउनुहुन्छ कि भ्याउनुहुन्न सुन्नुहुन्छ भने अब तपाईँको बहिनीलाई तपाईँको माइत आउन नसकेको बहिनीलाई तपाईँको सन्देश के छ
1: मेरो बहिनीलाई राम्ररी मनाउनु होला अहिले त यो साल सँगै मनाउनु नपाइने अर्को साल सँगै मनाउँदा भन्न चाहन्छु
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरि व्यवसायमा आउनु होला अहिलेको लागि तपाईँहरूलाई विदा गर्छौँ नमस्ते
1: नमस्ते
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो हाम्रो बिचमा सीता भण्डारी उहाँसँग कुराकानी गरिसकेका छौँ आज हामी तिजका सन्देशहरू तपाईँको लागि हामी प्रसारण गर्नेछौँ माइत जान नपाउनु भएका चेलीबेटीहरू र माइत आउन नसक्नु भएका माइतीहरूको चेलीबेटीप्रतिको सन्देश के छ आजको कार्यक्रममा हामी यही सेरी फेरीमा कुराकानी गर्नेछौँ यो कुरा म तपाईँलाई जानकारी गराएँ यति बेला अर्का सहभागी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर
2: किन
0: बिहाल छ तपाईँको भन्नुहोस् तपाईँले आफ्नो दिदीलाई माइत बोलाउनु भएन के अरे त्यही भएर हो अनि आफ्नो माइत आउन नपाउनु भएका दिदीलाई के सन्देश दिन चाहनुहुन्छ के भन्न चाहनुहुन्छ कहाँ हुनुहुन्छ तपाईँको दिदी हजुर पोखरा हुनुहुन्छ ए पोखराबाट पनि हाम्रो कार्यक्रम सुन्न सकिन्छ के भन्न चाहनुहुन्छ तपाईँको दिदीलाई
2: हुन्छ मेरो दिदा चाहिँ के भन्नु चाहन्थ्यो भने यसपालि यस्तै भयो अब अब खुसी रहनु होला मजाले चिज मनाउनु होला अब भन्न चाहन्छु
0: अरू केही छैन सन्देश
2: हजुर अरू त केही छैन दाइ सन्देश
0: ल हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरि कसाईमा आउनुहोला। अहिलेको लागि विदा गर्छौँ, नमस्ते।
2: नमस्ते।
0: टेलिफोन सम्पर्कमा गोरी मगर आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 98-68-60-39-40 नम्बर तपाईँका लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, नम्बर तपाईँका लागि हामी खुला गरेका छौँ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? को बोल्नु भुकाबाट भनेको? कृष्ण पन्त, गुल्मी छत्रकोटबाट।
3: हजुर।
0: अनि के छ हाल खबर तपाईँको?
3: हाल खबर त
0: अनि तपाईँले छोरीहरूलाई माइत बोलाउनु भएन, त्यो जाइसक्यो त?
3: एउटी छोरी काठमाडौँमा शीतल नगरमा छन्, एउटी छोरी मुटु शङ्कर नगरमा छन्। दिदी बहिनी दिदी जहाँ जाने दर खाने चिजा जाने भनेर उहीँ पठाउनु त।
0: ए, उही बुटोलतिर छन्?
3: हजुर, बुटोलतिर शङ्कर नगर।
0: ए, अनि तपाईँको तपाईँ उनी आएनन्? बुवा उनी
3: छोराहरू पनि आयो, छोराहरू पनि काठमाडौँ छन्, दसैँमा टिका लगाउन आउँछन्। अहिले टिजनमा छुट्टी हुन्न, लामो बिदा हुन्न, जम्मा एक दिन बिदा हुन्छ, त्यसो भएर आएछन्।
0: ए, ठिक छ, भनेपछि बाबुआमालाई बाबुआमालाई छोराछोरीले माया मारे होइन त? अब तपाईँका छोरीहरूलाई तपाईँका छोराहरूलाई तिजाउँदै गर्दा, बर्खाने दिन हुँदै गर्दा तपाईँको सन्देश चाहिँ के रहन्छ, के भन्नुहुन्छ?
3: सन्देश यसो डर खानु भन्ने छोरी मन फुल्यो, अर्को मिमरी पास्ने व्रत गर्ने, मिठो ज्वरो खाने, छोरा मान्छेले घसी पाल्ने, दुध दिने, तन्नु खिर साँझ खिर पकाएर खाने, अब त्यही हो छोरा मान्छेले मैले त त्यही भने
0: त्यही सन्देश दिनुहुन्छ।
3: हजुर, सन्देश त अब राम्रो चिज मनाउनु, फिजी खर्च नगर्नु, ठिक्क ठिक्क खानु, गैर खानु भनेर कोसी कोसी खानु, म आफूलाई पेटलाई जति चाहिँ मात्रै खानु भनेर भन्छु, त्यो सन्देश दिन्छु।
0: हुन्छ, फेरि फेरि कसाईमा आउनुहोला, अहिलेको लागि तपाईँलाई विदा गर्छौँ, नमस्ते।
3: नमस्ते, हजुर, नमस्ते।
0: कृष्ण पन्त आउनु भएको थियो गुल्मी छत्रदेवबाट, उहाँसँग कुराकानी गरिसकेका छौँ। आज हामी तपाईँका सन्देशहरू लिइरहेका छौँ। तिजको बेलामा माइत जान नपाउनु भएका अथवा छोराछोरीले बुवा आमालाई भेट्न नपाउनु भएको अवस्थामा तपाईँले तपाईँको सन्देश राख्न सक्नुहुन्छ, राख्न चाहनुहुन्छ भने सक्नुहुन्छ। एउटा सन्देश आदान प्रदानले पनि धेरै सामिप्यता बढाउँछ, यो कुरा म तपाईँलाई आग्रह गरेँ। के छ साथी हुनुहुन्छ? हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
4: नमस्कार हजुर।
0: को बोल्नुभयो, कहाँबाट? उदयपुरबाट। नाम के भन्नुभयो?
4: जीवन नेपाल।
0: हजुर,
4: जीवन नेपाल।
0: जीवन नेपाल,
4: हजुर।
0: के छ जीवनजी, खबर तपाईँको?
4: एकदम ठिक छ, घाँस काट्दैछु।
0: घाँस काट्दै हुनुहुन्छ, आज दर खाने दिन कसरी मनाउँदै हुनुहुन्छ?
4: ए, दर खाने दिन के हुनु, अब घर त श्रीमती माइजतिको गइहाल्यो, अब दिदीलाई बोलाउनु पनि समस्या भयो, हस्पिटलमा राखेको छ, अनि त्यसले गर्दाखेरि अलिक खल्लो खल्लो लागिरहेछ।
0: अनि खल्लो खल्लो लाग्यो है? अनि तपाईँको श्रीमतीलाई माइत पठाउनु भयो, बहिनीहरू हुनुहुन्न? बहिनीहरू,
4: बहिनी एउटा थियो, कता गएर हरायो, कति वर्ष भयो, 8-10 वर्ष भयो बहिनी हराएको, एउटा दिदी थियो, दिदी पनि अहिले हस्पिटलमा हिजो भर्खर निकालेर ल्याएको छ।
0: बहिनी चाहिँ कसरी हराउनु भयो नि तपाईँको?
4: खोइ, अब एउटा दरिया मेराले लिएर गएको थियो, त्यहाँ मेरो कता लगाएर लगाएको थियो, त्यो चाहिँ
0: त्यसपछि भेटिनु भएन? अनि खोज्नु भएन बहिनीलाई?
4: खोजेको धानाहरूमा पनि सबैमा दिएको, अनि त्यहाँ अहिले कति दुई वर्ष जति भयो त्यहाँ अहिले कृषकहरूसँग गएको छ भन्ने त्यो खबर आयो। अनि त्यहाँदेखि चाहिँ अहिले भेटघाटमा के भएको छैन।
0: ए अब तपाईँको दिदी त हस्पिटलमा हुनुहुन्छ, तपाईँसँग नभेट नहुनु भएको बहिनीले यदि यो कार्यक्रम सुन्दै हुनुहुन्छ भने उहाँलाई तपाईँको सन्देश के छ?
4: मेरो सन्देश के हुन्छ र अब राम्रो शीघ्र स्वास्थ्यको लागि राम्रो होस्, छिटो राम्रो होस्, मिठो होस्। अनि फेरि अहिले बाँच्यो भने अब अर्को साल फेरि राम्रो गरी नहुँला, दिदीभाइ भेटाउँला भनेर भन्न सक्छु।
0: तपाईँको हराएको बहिनीलाई तपाईँको सन्देश के छ?
4: मेरो हराएको बहिनीलाई त अब दाजुभाइ सम्झेर हिँड्छ भन्ने कुरो थाहा छँदैछ। अब भेटघाट गर्न होस् दाजु होस् भए पनि देख्छ दाजु भनेर भन्न चाहन्छु।
0: हुन्छ, धेरै धेरै धन्यवाद छ तपाईँलाई, आशा गर्छौँ तपाईँको हजुर
4: हजुर तपाईँहरूको यो कार्यक्रम सुन्दाखेरि नि मलाई अलिकति के लागिरहेछ भनेदेखि मैले अस्ति नै पनि फोन गरेँ, फोन लागेन। अनि अलिकति कार्यक्रम दिँदा दिँदै बिचमा किन उयो हुन्छ,
0: किन त ऊ कार्यक्रम दिँदा दिँदै के हुन्छ भन्नु त?
4: बिचमा कार्यक्रम दिँदा दिँदै बिचमा कटिन्छ, अनि कति पर्सन फेरि अनि निकै पर्सन आउँछ, अनि कार्यक्रम पनि राम्रो मजाले क्लियर गरेँ। अहिले तपाईँको आवाज पनि म क्लियर दिइरहेको छैन।
0: ए फोनमा क्लियर बुझ्नु भएको छैन कि रेडियोमै? फोनमा कि रेडियोमा? फोनमा कि रेडियोमा? फोनमा ल, ठिक छ। हाम्रो प्राविधिक मित्रले बजाउनु बनाउनु हुन्छ के भए रहेछ, होइन कसैले कुरा काटेर गयो भन्ने कुरा। हुन्छ, अहिलेको लागि बिदाई गर्छौँ। नमस्ते।
4: नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो जीवन नेपाल उदयपुरबाट, र रेडियोमा आवाज अड्केर गयो र फोनमा पनि काटेर आयो भन्ने खालको कुरा गर्नुभयो। सायद नेटको समस्याले गर्दा होला, अन्यथा अरू कुनै समस्या भए हामीले त्यसको समाधान गर्नेछौँ। अब अर्को गीत राख्छौँ, अर्को तिजको भाका राख्छौँ तपाईँलाई। तिजको भाका पछि तपाईँको माझमा फेरि आउँछौँ। यो तिजको भाका तपाईँको लागि।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथीमा छौँ, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। आज त्यसको अघिल्लो दिन, दर्खानी दिन, विशेष गरी आजै कपिलवस्तु, रूपन्देही लगायतका क्षेत्रमा, पहाडी भूभागहरूमा, दाङमा पनि विशेष गरी अटुवारी पर्व, बड्की आइतबार, ठुलो आइतबार भनेर मनाउने गरिन्छ। आज ठ्याक्कै ठुलो आइतबार भन्ने पनि परेको र आज तिजको दरखाने दिन पनि परेको छ। त्यो कारणले गर्दाखेरि कोही बड्की आइतबार अटुवारी मनाउनुहुन्छ भने पनि हामी तपाईँ यसको बारेमा पनि हामी कुराकानी गर्नेछौँ। यो कुरा म तपाईँलाई जानकारी गराएँ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार दाजु। को बोल्नुभयो? कहाँ भएको छ?
1: यति
0: बेला के गर्दै हुनुहुन्छ नि? कार्यक्रम सुनेर बसिरहनु भएको छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। अनि आज तिजाको दर खाने दिन, माइतमै हुनुहुन्छ कि माइत जाँदै हुनुहुन्छ कि जानुहुन्न? ए, टाढा छ त्यसैले जानु भएन। कति टाढा छ नि? ए, तराईतिर छ, त्यही भएर जानु भएन। अब तपाईँ माइती जान पाउनु भएन, माइतीले तपाईँको पर्खाइमा बसिरहनु भएको होला होइन? कति बेला आउनुहुन्छ दिदी भनेर बसिरहनु भएको होला। उहाँहरूले तपाईँको सन्देश के छ, के भन्न चाहनुहुन्छ माइती परिवारलाई? के छ, माइती जान नपाउँदाखेरि र माइती जाँदा गएर तिज मनाउँदाखेरिको अनुभवको बारेमा रेडियो सुन्दै गर्नुभएका श्रोताहरूलाई बताइदिनुहोस् न, कस्तो हुँदो रहेछ?
1: अब माइत जाँदा त अब ढुङ्गै माल रमाइलो हुन्छ होइन? अब घरमा त के रमाइलो हुने हो, माइतमा ढुङ्गै रमाइलो हुन्छ। दिदी बहिनी अब धेरै भेला भएर नाचगान गर्न त्यस्तो रमाइलो हुन्छ भन्नु है।
0: माइती जान नपाउँदाखेरि अलिकति मनमा अलिकति माइत जान पाए हुन्थ्यो, गए हुन्थ्यो, किन गइन भने जस्तो लाग्छ कि लाग्दैन?
1: माइत अब जाँदाखेरि रमाइलो हुन्थ्यो, अब जान पाइएन, टाढा भयो भन्ने लाग्छ नि, नरमाइलो लाग्छ।
0: नरमाइलो लाग्छ होइन?
1: हजुर,
0: ठिक छ। यसपालि माइत जान पाउनु भएन, घरमै हुनुहुन्छ, घरमै रमाइलो गर्नु होला। तपाईँका मन्दाहरू त आउनुहुन्छ होला क्या अरे होइन? आज भोलि पहाडको माया सबैले मार्न थाले होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिका बसाइमा आउनु होला। अहिलेको लागि तपाईँलाई बिदा गर्छ, नमस्ते। यो उहाँले जुन मनमा तिमल सेनाले तोक्नुभयो, यो यथार्थ पहाडको तितो यथार्थ हो। आजभोलि हामी सुख सुविधा पाएर बसाइसर्यौँ र जो पहाडमा हाम्रो आफन्त हुनुहुन्छ उहाँहरूले हामीलाई यी र यस्ता चाडपर्वहरूमा सम्झिरहनु भएको हुन्छ, मिस गरिरहनु भएको हुन्छ। कतिपय चेलीहरू यस्तै बाध्यतामा परेर टाढा भएर माइत होइन, आफू पहाडमा अब बर्खाको बाटो के हुने हो, कसो हुने हो, पहिरो जाने हो कि के हुने हो, त्यो निश्चित नहुने, त्यो भएर पनि अलिकति आफ्नो माइती देश जान नपाएर तिज खल्लो भएको, नरमाइलो भएको, अथवा तिजमा दिदी बहिनी नआउदिँदाखेरि एकदमै खल्लो महसुस भएको बताउने गर्नुहुन्छ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
2: ए, नमस्ते दाजु।
0: नमस्ते, कहाँदेखिको बोल्नुभयो? हाम्रो पनि एकदम ठिक ठाक छ। यति बेला के गर्दै हुनुहुन्छ?
2: यति बेला हजुरलाई सुन्नु बस्नु थिएन भन्नुपर्छ।
0: कुन माध्यमबाट हामीलाई सुन्नुभयो?
2: बन्दीपुर एफएमबाट।
0: रेडियो बन्दीपुर एफएमबाट कार्यक्रम सुन्नुभयो होइन?
2: हजुर।
0: आज के छ, आज माइत दिदीहरूलाई बोलाउनु भयो कि बोलाउनु भएन?
2: दिदी छैन, बहिनीहरू हो, बहिनीहरू आउनु भएन।
0: ए बहिनी आउनु भएन।
2: हजुर।
0: अनि तपाईँ नि?
2: मेरो यही घरमै हो।
0: अनि बिहा गर्नु भएको छैन?
2: नै।
0: ओहो, बहिनीले बिहा गरिसक्दा पनि दिदीले बिहा नगर्नु भएको होइन?
2: हजुर।
0: अनि बहिनीहरूलाई किन बोलाउनु भएन, किन आएन नि त? फोन गर्नु भएन? अब दिदी भइसकेपछि त तपाईँ माइती जस्तै हो होइन?
2: हजुर, फोन गरेको तारा छ नि, आउँदैन भन्नु, अनि त्यही भएर
0: है। अब बहिनीहरूलाई के भन्नुहुन्छ, माइत आउन पाउनु भएन, अनि माइत आउनु भएको छुट्टै रमाइलो हुन्थ्यो, के छ तपाईँको उहाँहरूप्रतिको सन्देश?
2: के हुनु, बोलाउँदा आउनु भएन, रमाउनु भयो होला, खानु भयो होला, टाढाको बाटो कस्तो हो, बर्खाको बाटो भन्छु म त।
0: कति कति टाढा हुनुहुन्छ?
2: साह्रै एक दिन लाग्छ।
0: एक दिन लाग्छ? कुन ठाउँमा हुनुहुन्छ?
2: चितवन।
0: ए चितवन हुनुहुन्छ होइन?
2: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिको बसाइमा आउनु होला। अहिलेको लागि तपाईँहरूलाई बिदा गर्छौँ। नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँको नाम पुनम हो। उहाँले पनि आफ्नो दिदी आफ्नो बहिनीलाई भनौँ न फोन गर्नुभएको थियो, टाढा भएर। चितवन हुनुहुन्छ उहाँ, अनि पुनमजी चाहिँ बागलुङ हुनुहुन्छ। त्यो कारणले गर्दाखेरि टाढा भएर एक दिन लाग्छ, त्यो भएर आउन पाउनु भएन भन्ने खालको कुरा। बर्खाको बाटो छ फेरि, बुटोल नारायणगढ खन्दा त्यस्तै त्यस्तै छ। हुन त चितवनबाट पनि बागलुङ जान मिल्छ, तर त्यो बाटो पनि त्यस्तै त्यस्तै छ होइन? मुगलिङको बाटो हुँदै हुँदै जानुपर्छ, त्यो कारणले गर्दाखेरि उहाँहरू आउन पाउनु भएन भन्ने खालको कुरा छ। के अरे, यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार हजुर।
3: हेलो दादा, नमस्कार।
0: नमस्कार, को बोल्नुभयो, कहाँबाट?
3: म धनकुटाबाट लेखराज कटेल।
0: धनकुटाबाट लेखराज कटेल बोल्दै हुनुहुन्छ, के छ लेखराजी खबर तपाईँको?
3: ठिकै छ दादा, मेरो खबर तपाईँहरूको, तपाईँको खबर के छ?
0: हाम्रो पनि एकदम ठिक ठाक छ। अनि के छ, कति परिवारमा हुनुहुन्छ? तपाईँको दिदी बहिनी हुनुहुन्छ कि हुनुहुन्न? तपाईँको दिदी बहिनी?
3: मेरो दिदी बहिनी छन्, तर टाढा छन्, टाढा भएकाले आएनन् योपालि।
0: चारो पनि आउनु भएन?
3: आएनन्।
0: किन, तपाईँ लिन जानु भएन हो?
3: लिन गएको नानी भान्जा भान्जा भन्ने साना नानी लिएर ती वर्षमा चाउनु भने दसैँमा आउने अरे।
0: ए तिजामा नआउने, दसैँमा आउने?
3: भान्जा भान्जी लिएर, साना छन् नि त भान्जा भान्जी।
0: अनि तपाईँलाई तिजमा तपाईँको दिदी बहिनीहरूमा आउँदाखेरि कस्तो लाग्छ, कस्तो अनुभव हुन्छ? दिदी बहिनी आउँदा कस्तो हुन्छ र नआउँदाखेरि कस्तो हुन्छ?
3: चाडबाडमा तिज भनेको छोरी मान्छेको चाडबाड हो, छोरी मान्छेको चाडबाडमा छोरी मान्छे माइत नआउँदा अलिक नरमाइलो हुन्छ दादा
0: है। तपाईँको दिदी बहिनीलाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ, कहाँ हुनुहुन्छ तपाईँको दिदी बहिनीहरू? उहाँलाई तपाईँको सन्देश के छ? है, हुन्छ, तपाईँको महत्त्वपूर्ण सन्देशको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अहिलेको लागि तपाईँलाई बिदा गर्छौँ। नमस्ते।
3: हुन्छ, बाई, नमस्ते।
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो लेखराज कटेल, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, आउनुहोला। 9868309940 नम्बर तपाईँका लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। यति बेला अर्का सहभागी, नमस्कार हजुर।
4: सर नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट? सुरेन्द्र, के भन्नुभयो?
4: सुरेन्द्र कुमार, मधाने छ बोल्नुपर्छ
0: हजुर।
4: मधाने छ बोल्नुपर्छ।
0: ए सुरेन्द्र भन्नुभयो नि तपाईँको नाम?
4: हजुर हो सर।
0: के छ सुरेन्द्रजी, मधानेतिरको हालखबर?
4: मदानतिरको आग्रह ठिक छ, कलर यतातिर जम्मा जम्मा भएको छ मदानको घरतिर, अरू त ठिकै छ।
0: अनि के छ, तपाईँको छोरीहरू आउनुभयो कि आउनु भएन?
4: छोरी नानी आइपुग्नु भएको छ, छोरी दिदी आइपुग्नु हो बिहान।
0: ए भनेपछि कति बेला आइपुग्छन्?
4: बिहान 11-12 बजीतिर बाबुहरू लिएर आइपुग्यो, नानीहरू पनि आइपुग्यो घर।
0: ए नानीहरू पनि आइपुगे?
4: आइपुग्यो बिहान।
0: अनि कति कति बहिनी छोरी हो तपाईँको?
4: मेरो छोरी तिमोटी हो सर।
0: हजुर तिमोटी।
4: हजुर हजुर
0: तिमोटी नै आउनुभयो?
4: तिमोटी नै भयो।
0: भनेपछि तपाईँ खुसी हुनुहुन्छ?
4: म खुसी छु सर।
0: अनि तपाईँको कुनै बेलामा छोरीहरू माइत नआउँदाखेरि र आज अहिलेको तेजमा माइत आउँदाखेरिको तपाईँको अनुभव के रह्यो? पहिला नआउँदाखेरिको अनुभव कस्तो थियो र अहिले आइसकेपछिको अनुभव कस्तो छ?
4: पहिले अरू समयमा नआउँदाको अनुभव सर मलाई अलिक खल्लोपन महसुस हुन्थ्यो, यति बेला सबैजना मेरो फुपू दिदी 78 वर्ष जानुहुन्छ, उहाँ पनि समावेशमा भयो, अब अलिक खुसीले बदलेको छन् सर। मेरो बुवा पनि अलिक 84 वर्ष गर्नुहुन्छ, हामी अब ठिक छौँ सर, अहिलेको अलिक खुसीको महसुस छ।
0: अहिले चाहिँ खुसी हुनुहुन्छ तपाईँहरूको छोरीहरू अनुभव अब आँगनमा छमछमी नाच्नुहुन्छ होइन? अलिकति माहौल नै अर्कै हुन्छ नि होइन?
4: माहौल नै फरक हुन्छ सर, आउँदाको अनुभव र नआउँदाको अनुभवमा अलिक फरक हुन्छ सर। नजिक हुन्छ मेरो फुपू दिदी मनामी छको नम्बर 7 भनौँमा हुनुहुन्छ, मेरो नानीहरू पनि बहिनीको नजिकै शिक्षण भन्ने ठाउँमा छन् सर, जानकारी भयो।
0: हुन्छ धेरै धेरै धन्यवाद छ तपाईँलाई यो महत्त्वपूर्ण समयको लागि, र अहिलेको लागि हामी तपाईँलाई बिदा गर्छौँ। नमस्ते। सुरेन्द्र आउनु भएको थियो मदानी बाटो, उहाँसँग कुराकानी गरिसकेका छौँ। अब अर्को एउटा गीत राख्छौँ तपाईँको लागि, गीतपछि तपाईँको माझमा फेरि आउनेछौँ, तपाईँसम्मका लागि यो गीत तपाईँको लागि।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौँ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र यति बेला साथी आउनु भएको छ 9868-6040-40 नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? तपाईँको आवाज अलि अर्कै आइराखेको छ, नाम के भन्नुभयो? अनि के गर्दै हुनुहुन्छ यति बेला? तपाईँको आवाज एकदमै डिस्टर्ब आइराखेको छ, बाइक एकछिन रोकेर अथवा हावा नलाग्ने ठाउँमा गएर बोलिदिनु न है। के छ तपाईँको दिदी बहिनीहरू माइत आउनुभयो कि आउनु भएन तपाईँहरूलाई भेट्नका लागि दर खानको लागि? हजुर, नेवारहरूले मनाउनु हुन्न, तर भनौँ न अन्य जातिहरूसँग बस्नुभएका नेवारहरूले पनि सेलिब्रेसन गर्नु भएको हामीले पाएका छौँ नि होइन? ए ल हुन्छ, धन्यवाद छ तपाईँलाई। र तिज मनाउने वर्गलाई तपाईँको सन्देश के छ? अहिलेको लागि तपाईँलाई विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको होप फोन गर्नु होला 9868-6040-40 नम्बर तपाईँका लागि खुला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला। अर्को सहभागी नमस्कार हजुर,
1: नमस्ते दाई,
0: के भन्नु बुकाबाट? सानो मगर बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? टेलिफोन सम्पर्कमा सानो मगर आउनु भएको थियो, उहाँसँग कुराकानी हुन सकेन। अर्को साथी नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आइसकेपछि कृपया फोन नकाटिदिनु होला, म तपाईँलाई आग्रह गर्छु, फटाफट फोन डायल गर्नु होला 9868-6040-40 नम्बर। यति बेला अर्को साथी नमस्कार हजुर, शिवारो नमस्कार, कहाँदेखि को बोल्नुभयो? कल्पना एक थुम्बा बोल्दै हुनुहुन्छ, पूर्व पास्थर फिदिङबाट। के छ पूर्व पास्थरतिरको हालखबर, के गर्दै हुनुहुन्छ आज भोलि?

0: तपाईँहरू तिज मनाउनु कि मनाउनु
1: होइन
0: भनेपछि तपाईँहरूलाई अब माइत आउनु पनि परेन जान पनि परेन होइन
1: एकदम राम्रो छ
0: राम्रो छ हुन्छ कार्यक्रममा आउनुभयो सन्देश के छ त तिज मनाउने वर्गहरूलाई तपाईँहरूको सन्देश के छ
1: तिज मनाउने साथीहरूले चाहिँ एकदम पिठो मजाले मनाएर रमझम गरेर तिज खाएर यसो चरहरू खाएर मजाले रमाइलो गर्नु होला भन्न चाहन्थे तर मैले नाच गान गर्नु होला भन्न चाहन्थे त
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाइमा आउनु होला अहिलेको लागि बिदा गर्छौँ नमस्ते टेलिफोन सम्पर्कमा कल्पना याकथुम्बा आउनु भएको थियो तेह्रथुम नभएर पास्तर फिदिमबाट उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला 98 68 39 40 यति बेला साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कालिका विश्वकर्मा बोल्दै हुनुहुन्छ जाजरकोटबाट के छ जाजरकोटतिरको हालखबर कालिकाजी हाम्रो पनि एकदम ठिक छ के छ अनि माइत छोरीहरूले बोलाउनु भयो कि बोलाउनु भएन तपाईँ जानुभयो कि जानु भएन के छ भन्नु त तपाईँसँग अहिले कुनै पनि छोरी हुनुहुन्न तपाईँसँग अहिले कुनै पनि छोरी तिज मनाउन आउनु भएन के भन्न चाहनुहुन्छ अब कान्छी छोरी त बिरामी हुनुहुन्छ काठमाडौँ हुनुहुन्छ उहाँलाई हाम्रो तर्फबाट पनि स्वास्थ्य लाभको धेरै धेरै कामना छ चाँडै निको हुनु होला भन्छु अनि अन्य छोरीहरू जो तिज मनाउन आउनु पाउनु भएन उहाँहरूलाई तिजमा आउँदाखेरिको तपाईँको अनुभव र अहिले नआउँदाखेरिको तपाईँको अनुभव कस्तो छ बुहारीसँगै बस्नु भएको छ हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो र अब आउन नपाए कि तपाईँ कि जुन दोलखा कि दोलखा हो कि दैलेख भन्नुभयो त्यो छोरीलाई तपाईँको सन्देश के छ अब हुन्छ धेरै धेरै धन्यवाद छ तपाईँको यो सहभागिताका लागि अहिलेको लागि तपाईँलाई बिदा गर्छौँ नमस्ते टेलिफोन सम्पर्कमा कालिका विश्वकर्मा आउनु भएको थियो जाजरकोटबाट उहाँको एउटा छोरी यो संसारमा हुनुहुन्न कान्छी छोरी बिरामी हुनुहुन्छ र जेठी छोरी धेरै टाढा हुनुहुन्छ त्यो कारणले गर्दाखेरि उहाँले आफ्नो छोरीसँग तिज मनाउन पाउनु भएन अब एकजना साथीसँग कुराकानी गर्छौँ त्यसपछि कार्यक्रमबाट बिदा हुनेछौँ यति बेला साथी नमस्कार छु
2: हजुर नमस्ते
0: को बोल्नुभयो कहाँबाट जीवन साङ्गीतिक नगर बोल्नुभयो के छ जीवनजी हाल खबर तपाईँको हामी पनि एकदमै सन्चै छौँ अनि यति बेला के गर्दै हुनुहुन्छ के छ आज त बर्खाने दिन तपाईँको दिदी बहिनीहरूलाई लिउन जानुभयो कि जानु भएन बोलाउनु भयो कि बोलाउनु भएन
2: एउटा
0: भोलि आउँछु भन्नुहुन्थ्यो दुइटै दिदीहरू राजपुर भएको दिदी हो कि बहिनी? अनि उहाँ पनि दिदी, दुइटै दिदी आउन पाउनु भएन, एउटै दिदी चाहिँ आउनुहुन्छ। अनि के छ दिदी, दुइटै दिदीहरू आउँदाखेरिको तिज कस्तो हुन्छ तपाईँको घरमा, र आउन नपाउँदाखेरिको तिज कस्तो हुन्छ?
2: आउन भए त एकदम राम्रो हुन्थ्यो, नआउन भए त अलिकति खरो लाग्छ, त्यही पनि अब राम्रोसँग मनाउनु पर्यो। उहाँ दिदी आउनु भएको भन्नुहुन्थ्यो, उहाँले राम्रोसँग जे जस्तो भए पनि राम्रोसँग तिज मनाउनु होला भन्न चाहन्छु।
0: उहाँलाई तपाईँको सन्देश यही छ, राम्रोसँग तिज मनाउनु होला भन्नुहुन्छ।
2: हजुर
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिको बसाइमा आउनु होला। अहिलेको लागि तपाईँलाई बिदा गर्छौँ, नमस्ते।
2: नमस्ते।
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँ जीवन साङ्गीतिक नगर हुनुहुन्छ, उहाँको एउटै दिदी राजपुर हुनुहुन्छ, उहाँ आउन पाउनु भएन, र अर्की प्युठानमै भएको दिदी चाहिँ आउनुहुन्छ भन्ने कुरा हामीलाई उहाँले जानकारी गराइसक्नु भएको छ। यसरी कति चेलीबेटीहरू आफ्नो माइतीको आँगनमा तिज मनाउन जानुभयो भने कति बाध्यता र व्यवस्थाका कारण जान पाउनु भएन, कति चेलीबेटीहरू बिरामी भएर उपचारकै क्रममा हुनुहुन्छ त्यसैले तिज मनाउन पाउनु भएन, कति अब कतिपय चेलीबेटीहरू बाढी रसुवा बाढीको क्रममा उहाँहरूको चाहिँ कतिपय बेपत्ता हुनुहुन्छ, कतिपय उद्धार हुनुकै अवस्थामा हुनुहुन्छ, कतिपय अब उहाँहरूको भौतिक शरीर छैन होइन, बाढी पहिरोको कारणले गर्दाखेरि विभिन्न प्राकृतिक प्रकोपको कारणले गर्दाखेरि। यसरी यो वर्षको तिज कसैको लागि सुख होला त कसैको लागि दुःखमय भएको छ, त्यो कारणले गर्दाखेरि हामीले हाम्रा चाडपर्व मौलिकता लाई मनाउँदै गर्दाखेरि एक अर्कासँग सद्भाव राखेर रा, सामाजिक सद्भाव राखेर रा, आफ्नो परम्परा मौलिकताहरूलाई जगाउँदै मनाउन सक्नुपर्छ, अनि मात्रै चाडपर्वको महत्त्व र मौलिकता दिगोसम्म रहिरहन्छ भन्दै लौ त हजुर, कार्यक्रमको लागि छुट्याइएको निर्धारित समय सकिन आँटेको छ, आजको लागि हामी बिदा माग्नुपर्ने समय आएको छ। कार्यक्रमप्रति तपाईँका कुनै सुझाव सल्लाह वा प्रतिक्रिया भए तपाईँले 9864172998 फोन गरेर तपाईँका सुझाव सल्लाह वा प्रतिक्रिया राख्न सक्नुहुन्छ। 9864172998 भन्दै लौ त हजुर, आजको लागि आवाजबाट म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौँ, रेडियो कार्यक्रमलाई माया गरौँ।

छ फर्किने रहर फर्किन्छ, यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ, एक परदेशी मरेर पनि घर फर्किन्छ। भयो मलाई आफ्नै घर आइपुगे जस्तो भयो, भयो मलाई आफ्नै घर आइपुगे जस्तो भयो।

0: रेडियो बन्दीपुर 88.8 मेगाहर्ज। टुनिखेल, थानीमाई, तिनधारा, सिद्ध गुफा निर्माण हुँदै गइरहेका संरचनाहरू, वरिपरि देखिने हिमाली श्रृङ्खला अनि बन्दीपुर माउन्टेन रिजोर्ट, बिजनेस मिटिङ होस् या छुट्टीको रमाइलो, परिवारसँग समय बिताउन मेरो रोजाइको गन्तव्य बन्दीपुर माउन्टेन रिजोर्ट। म बन्दीपुर आउनु र रमाउनु, मेरो साथीभाइ परिवार मसँगै मन्त्रमुग्ध हुनु, मेरो जीवन सुखी खुसी र सफल हुनु, कारण बन्दीपुर माउन्टेन रिजोर्ट बन्दीपुरकै उत्कृष्ट गन्तव्य जहाँ सफलता हाँस्छ अनि मन रमाउँछ। बन्दीपुर माउन्टेन रिजोर्ट बन्दीपुर 4 टुनी खेल तनहुँ। फोन 065-520-125। बन्दीपुरको मुख्य बजारमा पनि रिजोर्ट रहेको छ।
1: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो। बाबालाई सधैँ भने कहिल्यै ल्याइदिने होइन।
2: मेरो पनि औँठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
3: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो। उफ, कति कचक।

0: भन्साटफेर गरिन्छ। 55 वर्षदेखिको विश्वास भन्सार सुन चाँदी पसल ढुम्रे बजार तनहुँ प्रोप्राइटर काली बहादुर सुनार छोरा नरबहादुर सुनार बुहारी देवी खड्का बिक सम्पर्क 98-24-16-80-18 98-05-85-61-26।
1: ए बहिनी हेर हेर कति राम्री देखिए कि मेरी श्रीमतीलाई तिमी जस्तै राम्री बनाइदिन पर्यो कि
2: छ्या दाई पनि म के राम्री छु र यो सबै मैले लगाएको गहनाको कमाल त हो नि हेर्नुहोस् न नाकमा फुली कानमा कस्तो राम्रो टप बनाएकी छु हातमा चुरी र उठी घाँटीमा हार लाएकी छु ल हेर्नुहोस् त खुट्टामा पाउजु पनि लगाएकी छु अनि राम्री देखिन्न त
1: होइन यति विधि चिटिक कै बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ
2: विनोद सुनचाँदी पसलले हजुर पनि भाउजूलाई लिएर त्यतै जानुस् है दाई नत्र पछि पर्नु होला
3: हजुर हामी कहाँ शुद्ध सुनचाँदीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनचाँदी खरिद बिक्री गरिन्छ
4: विनोद सुनचाँदी पसल पालुङटार नगरपालिका 5 छाती पोखरी गोर्खा
5: प्रोप्राइटर विनोद सुनार मोबाइल 98-31-39-505 र 98-166-95-850
6: होइन हौ गणेशजी के गर्न लाग्नु भयो बारीतिर
7: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन् त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको
6: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि
7: नाम मात्रै केटकेटीको हो नि खाने बेला सबै अघि सर्छन् त्यसैले आलु उसिनो भुजा सुजा अनि अमिलो बिरे नुन भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो
8: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल भैसीगोट बेलबन्जाङ तनहुँ सम्पर्क नम्बर 98460-00178

0: extreme energy drink.
1: अय्या मरे नि बा
2: होइन के बोल अरे बा अयरा आत्तु गर्दै बस्नु भएको छ त
1: के हुनु नि धने बाबु क्या नाम उबेला पल्टनमा निकै दौड धुप भएर होला अहिले यी ढाड कम्मर पाता पाखुरा घोडा जोर्नी दुखेर कर कर खाएर घरको तलमाथि गर्नसम्म नसक्ने भएको छु नि त धने बाबु
2: ए हो र अरे बा हजुरलाई थाहा छैन अहिले यही हाम्रो डुम्रे बजारमा यस्तै समस्याको भरपर्दो उपचार गर्ने फिजियोथेरापी सेन्टर खुल्या छ नि
1: ए हो र धने बाबु उसो भए मेरा यी सबै दुखाइको उपचार फिजियोथेरापी गराएर निको होला त धने बाबु
2: ल किन नहुनु लाउरे बा त्यहाँ निको हुने नै यस्तै रोग त हो नि ढाड कम्मर दुख्ने घुँडा दुख्ने जोरी नसा दुख्ने झुमझुमाउने लाटो हुने प्यारालाइसिस जस्ता जटिल रोगको त्यहाँ अनुभवी थेरापिस्टद्वारा आयुर्वेदिक तरिकाबाट उपचार गरिने रहेछ नि लाउरे बा
1: अनि यो कहाँनिर रहेछ त धने बाबु
2: यही हाम्रो डुम्रे बजारको बेसीसर चोक्कैको मिठाई पसल पछाडि नयाँ बनेको घरको भुइँतलाको अन्तिम सटरमा छ नि लाउरे बा
1: ओहो धने बाबु म त आजै जान्छु बरु फोन नम्बर कति होला धने बाबु
2: ल ल टिप्नुहोस् त लाउरे बा 9841 91 0866 र 9801513 318
3: जगजुर आउने दिन असोज 3 गते पहिलो शनिबार र असोज 17 गते तेस्रो शनिबार
2: यहाँको सेवा र सुविधाको लागि सन्चो आयुर्वेदको अर्को सेवा सन्चो आयुर्वेद तथा फिजियोथेरापी सेन्टर बेसीसर चोक डुम्रे बजार तन हो मोबाइल नम्बर 9841910866 र 9801513 318
4: IVF ट्रिटमेन्ट फेल भयो बुबा बन्ने सपना सपना नै रह्यो पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौं
5: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ
4: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ तर याद राख्नुहोस् यो अफर ICSI प्याकेजको पहिला 10 जना सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ

0: आजै सम्पर्क गर्नुहोस् 061-574-668 97-649-4774।
1: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म हेल्दी बेबी, आफ्नै शुक्रकिट आफ्नै जिन।
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाका लागि जापान जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सुबारु कन्सल्टेन्सी अब तपाईँको सेवामा समर्पित छ। अब जापान ट्राई होइन स्योर गरौँ। सुबारु कन्सल्टेन्सीले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 र N4 लेभलको विशेष तयारी कक्षा। शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रेल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्। प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि सुबारु कन्सल्टेन्सी प्राली, बन्दीपुर 1, टुम्रे बजार, गरिमा विकास ब्याङ्क सँगै। सम्पर्क नम्बर 0-65-80-599, मोबाइल 98-560-60-279।

0: रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? घर बनाउँदा ढलान गर्ने चिन्ताले त सताएको छैन? यदि त्यसो हो भने सिम्केश्वरी रेडी मिक्स एन्ड प्रिकास्ट कंक्रिट पाली आबु खैरिनी 2 मार्की चौकमा सम्पर्क गर्नुहोला।
2: हामी कहाँ गुणस्तरीय ढलनका लागि आरएमसी कंक्रिट उपलब्ध छ। गुणस्तरीय भए नभएको ल्याबमा परीक्षण गरी ढुवानी गरिन्छ। कम्पनीका दक्ष इन्जिनियरबाट इस्टिमेट गरी छिटो छरितो सेवा प्रदान गरिनेछ। गुणस्तरीय सामान मात्र प्रयोग गर्ने भएकोले ढुक्कका साथ ढलन गर्नुहोस्। हंसी सिमेन्ट तनहुको अधिकृत विक्रेता भएकोले हंसी सिमेन्ट प्रयोग गरी कंक्रिट बनाइन्छ। सम्पर्क छिम्केश्वरी रेडिमिक्स एन्ड प्रिकास्ट कंक्रिट प्राली आबु 2 मार्की चोक तनहु। प्रोप्राइटर कोपिलाल गुरुङ। मोबाइल नम्बर 9865252 र 9908252562।
3: मैया, आज मासुको स्वादमा नौलो चमत्कार छ नि।
4: ठिक भन्नुभयो, आज मासुको स्वादमा चमत्कार ल्याएको छ जीएमसी स्पेशल मिट मसलाले।
3: जीएमसी स्पेशल मिट मसला हैन, के सुन्दैछु म यो?
4: हो, आज भोलि आफ्नै देशमा उत्पादित जीएमसी स्पेशल मिट मसलाको तहका छ।
3: जीएमसी स्पेशल मिट मसला मासुमा राखेपछि नुन र प्याज बाहेक केही पनि राख्नु पर्दैन।
4: तपाईँ स्वादमा नौलोपन चाहनुहुन्छ भने जीएमसी स्पेशल मिट मसला आजै प्रयोग गर्नुहोस्।
3: भुमकोटे मसला उद्योगको नौलो उत्पादन जीएमसी स्पेशल मिट मसला। व्यापारिक जानकारीका लागि भुमकोटे मसला उद्योग बन्दीपुर 1 तनहुँ। सम्पर्क नम्बर 9865053।

0: extreme energy drink.
1: अब लमजुङ बेसी शहरमा पुरानो भरोसा नयाँ प्रविधि मोडल सिटी हस्पिटल नयाँ व्यवस्थापन र अनुभवी विशेषज्ञ डाक्टर सहित 24 घण्टा तपाईँको सेवामा।
2: हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू इमर्जेन्सी सेवा, प्रसुति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, अत्याधुनिक रङ्गीन भिडियो एक्सरे सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिस भ्याक्सिन, हेपाटाइटिस स्कोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेसन सेवा सबै एकै ठाउँमा उपलब्ध छ।
1: थप जानकारीको लागि सम्पर्क मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल। सम्पर्क फोन नम्बर 0 65 520 004, 98 400 50 663।
3: नेशनल सिटी हस्पिटल,
4: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल।
5: विशेषज्ञ चिकित्सक र सेवाहरू,
6: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
5: पेट कलेजो तथा आन्द्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
5: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
5: फिजिसियन डाक्टर गौरीराम महतो,
6: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
5: हार्ट जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
6: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
5: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
5: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड भरतपुर, सम्पर्क 0 56 94 6 11।
4: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
7: नेशनल इलेक्ट्रोनिक्स, तपाईँको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
8: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
7: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
8: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेशनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेशनल इलेक्ट्रोनिक्स, 22 न्यू रोड, दमौली, तनहु। फोन नम्बर 98560604, 98660092।
7: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास, नेशनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
9: छुट्टी छ, आजै गइहालौ, बरु बेलुकी रोधी पो जाने कि।
10: छ्या, तिमी त कस्तो
0: हजुर, गुणस्तरीय सुनचारीका गहना किनबेच र साटफेर गर्नका साथै राशि अनुसारका पत्थर कम्प्युटर तौल अनि विश्वासिलो पसलका लागि सधैँ सम्झनुहोस् न्यू जय बुद्ध सुनचारी पसल, प्रोप्राइटर राजु विश्वकर्मा, होटेवडा 8 स्कुल चौक, बालुने। मोबाइल नम्बर 98462648888।
9: हाम्रो शाखा व्यस्तै पुरानो बैंक लाइन दमोलीमा पनि सञ्चालनमा रहेकाले होटेवडाबाट प्रदान गरिरहेको सेवा सुविधा अब दमोलीबाट पनि लिन सकिने जानकारी गराइन्छ।
10: आफूलाई प्रजनन अङ्गहरूको समस्या भएको तर भन्न नसकेको, जानकारी लिन र उपचार गर्न खोजेको तर उपयुक्त ठाउँ र विज्ञ थाहा नपाएका महिलाहरूलाई खुसीको खबर।
11: यौन चाहना नहुने, सुत्केरी पछि यौनाङ्ग खुकुलो हुने, सुक्खा हुने, खोक्दा हाँस्दा र हाच्छु गर्दा पिसाब चुहिने आदि समस्याहरूलाई चिरफार नगरिकन, बिहोस नगरिकन, कुनै साइड इफेक्ट बिना लेजर जस्तो अत्याधुनिक प्रविधिद्वारा सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा उपचार भइराखेको छ।
10: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर प्राली, पोखरा 5 पर्स्याङ।
12: फोन नम्बर 061574668

0: रेडियो बन्दीपुर 88.8 मेगाहर्ज
1: सुनेका छौ हाम्रो गाउँको रमेशलाई त एसआईबी भइस रे नि।
2: ए हो र, त्यसो भए त उसँग बस्न हात मिलाउन पनि डर हुने भयो अब त। होइन होइन, यो गलत बुझाइ हो। एचआईभी भन्ने कुरा हात मिलाउँदा, सँगै बसेर खाना खाँदा, अङ्गलो हाल्दा, एउटै शौचालय प्रयोग गर्दा वा लामखुट्टेको टोकाइबाट सर्दैन।
1: ए त्यसो भए एचआईभी कसरी सर्छ त?
2: एचआईभी मुख्य रूपमा असुरक्षित यौन सम्पर्क, संक्रमित रगतको प्रयोग, संक्रमित सुई वा सिरिन्जको साझा प्रयोग र गर्भावस्था, सुत्केरी वा स्तनपानको क्रममा आमाबाट शिशुमा सर्न सक्छ। तर समयमै परीक्षण, उपचार र आवश्यक स्वास्थ्य सेवाले यसको जोखिम उल्लेखनीय रूपमा घटाउन मद्दत गर्छ।
3: यदि जोखिम भएको जस्तो लाग्छ भने लुकाएर नबसौ, नजिकको स्वास्थ्य संस्थामा गएर गोपनीय रूपमा एचआईभी परीक्षण गराउ। समयमै थाहा पाएमा उपचार सम्भव र उपचारले मानिसलाई स्वस्थ र सक्रिय जीवन बिताउन सहयोग गर्छ।
4: एचआईभी भएका व्यक्तिलाई माया, सम्मान र साथ चाहिन्छ। भेदभाव होइन, सही जानकारी अपनाऊ, सुरक्षित व्यवहार गरौ, आवश्यक परे समयमै परीक्षण गराऊ। एचआईभी रोकथाम, उपचार र सम्मानपूर्ण व्यवहार हामी सबैको साझा जिम्मेवारी हो।
5: भेदभाव होइन, साथ र सम्मान, परीक्षण गरौ, सुरक्षित बनौ।
3: सही जानकारी, सही निर्णय, परीक्षण, उपचार र सम्मान। एचआईभी विरुद्ध सचेत बनौ, स्वस्थ समाज निर्माण गरौ। नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक विभाग आयोजना निर्देशनालय, एडीबी, मुगलिन पोखरा सडक सुधार आयोजना अन्तर्गत जीबीभी सेवा प्रदायक सहयात्री समाज नेपाल र सिड्स जेबी द्वारा जनहितमा जारी सन्देश। वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका 2080 अनुसार चितुवा मानव बस्तीमा प्रवेश गरी गरेको वा वन क्षेत्रमा विधिपूर्वक प्रवेश गर्दा चितुवाको आक्रमणबाट मानवीय क्षति भएमा सामान्य घाइतेको हकमा उपचार खर्च बढीमा 20,000 रुपियाँ, गम्भीर घाइतेलाई 2,00,000 रुपियाँ र सोभन्दा बढी खर्च लाग्ने अवस्था भएमा नजिकको अस्पतालमा आकस्मिक उपचार गराउँदा लागेको सम्पूर्ण खर्च तथा त्यस पश्चात सरकारी अस्पतालमा उपचार गराउँदा लागेको खर्च उपलब्ध गराइने व्यवस्था छ।
2: शारीरिक रूपमा अशक्त हुने अवस्थामा 1,05,00,000 रुपियाँ तथा मृत्यु भएमा 10,00,000 रुपियाँ राहतको व्यवस्था गरिएको छ।
3: चितुवाको आक्रमणबाट घर वा गोठमा रहेको पशुधनको क्षति भएमा पशुको प्रकार र मूल्याङ्कनका आधारमा प्रति पशु बढीमा रु 10,000 देखि 60,000 राहत दिने व्यवस्था पनि रहेको छ।
2: राहत प्राप्त गर्न निर्धारित प्रक्रिया र आवश्यक कागजात पुरा गर्नुपर्ने हुनाले थप जानकारीका लागि नजिकको सब डिभिजन कार्यालय वा डिभिजन वन कार्यालयमा सम्पर्क गर्नुहोस्।
3: यो जनचेतनामूलक सन्देश हिमाली प्रकृतिद्वारा सञ्चालित मानव चितुवा सह अस्तित्व परियोजना अन्तर्गत डिभिजन वन कार्यालय तनहुँको प्राविधिक सहयोग तथा द रफर्ड फाउन्डेसनको आर्थिक सहयोगमा तयार पारिएको हो।
6: घर बनाउन खोजेको, निर्माण सामग्री किन्न कहाँ जाने?
7: ढकाल हार्डवेयरमा।
6: अनि घर फिनिसिङ भइसकेपछि रङ रोकन गर्नु पर्यो भने नि?
7: त्यसको लागि पनि जानुस् न ढकाल हार्डवेयर डुम्रे बजारमा।
8: हामी कहाँ रड, सिद्धार्थ सिमेन्ट, हेटौडाको शिवम ओपिसी सिमेन्ट, पिपिसी प्लस ओपिसी सिमेन्ट,
2: जगदम्बाको जस्ता पाता, रातो कलर, निलो कलर, हेरिटेज लामो जस्ता विभिन्न साइजका स्क्वायर पाइपहरू, एसियन पेन्ट्स र बर्जर पेन्ट्स, नेपाटप, पीवीसी, पीपीआर, सीपीबीसी पाइप र फिटिङका अन्य सामानहरू,
8: 12 वर्ष वारेन्टी, हिन्ट ओइल थाराहरू प्लस कमोडहरू, ब्रान्डेड टाइलहरू, ग्रेनाइट मार्बलहरू, एचडीपीई पाइपहरू, रेडिमेड ढोकाहरू, डिजिटल र नन डिजिटल ढोकाहरू।
9: अब बन्छ घर तपाईँले सोचे जस्तै, त्यसैले घर निर्माणको लागि सम्झनुहोस्।
2: निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू एउटै छाना मुनि पाइने
10: ढकाल हार्डवेयर एन्ड सप्लायर्स, जहाँ घर निर्माणका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
11: जुम्रे बजारमा रहेको ढकाल हार्डवेयरको पसल भानु एक साँझबाटै आफ्नै निवासमा सरेको सम्पूर्ण ग्राहक महानुभावहरूलाई जानकारी गराउँदै, अबदेखि हाम्रो सम्पूर्ण सेवा भानु एक साँझबाटै आफ्नै निवासबाट प्रदान गरिने बेहोरा जानकारी गराइन्छ।
8: प्रोप्राइटर मनी एस ढकाल, मोबाइल नंबर 9847098003, 9845946952, फोन नंबर 0658180169।
2: होम डेलीवरी को पनि सुविधा रहेको छ।
8: हाम्रो पसल भानु नगरपालिका वडा नंबर 1 साजबोटेमा पनि रहेको छ। प्रोप्राइटर मोहन ढकाल, जय मनकामना हार्डवेयर सप्लाइज, फोन नंबर 0658080084, मोबाइल नंबर 9847098003, 9458946952।
2: होइन हौ गणेशजी, के गर्न लाग्नु भयो बारीतिर?
12: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
2: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि।
12: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा अनि अमिलो बिरे नुन भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
3: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल भैसीगोट बेलबन्जाङ तनहुँ, सम्पर्क नम्बर 9846060178।

0: extreme energy drink.
1: आदरणीय जनसमुदायहरू, बन्दीपुर गाउँपालिका एक डुम्री बजार स्थित लक्ष्मी सिटी हस्पिटलमा प्रत्येक महिनाको प्रत्येक सोमबार पोखराका वरिष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको जानकारी गराउँदछौ। विशेषज्ञ डाक्टर विजय पाण्डेद्वारा उपचार हुने रोगहरू हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिसर, फिस्टुला, पित्त थैलीको ढुङ्गा पत्थरी, पिसाब सम्बन्धी समस्या, लाइपोमा, सेवासेस, डर्मोइड जस्ता शरीरमा भए डल्लो र सुन्निएको सबै सेवाहरू हरेक दिन डाक्टर गणेश मुक्तान तामाङद्वारा हार्जुनी तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। फेमिली फिजिसियन डाक्टर कमलजीत यादवद्वारा प्रत्येक दिन उपचार भइरहेको छ। प्रसुति तथा स्त्री रोग सम्बन्धी सेवाहरू
2: हाम्रा सेवाहरू प्रत्येक दिन भिडियो एक्सरे, इन्डोस्कोपी, डिजिटल एक्सरे, फिजियोथेरापी, प्रयोगशाला सेवा, ईसीजी, प्रसुति सेवा, अक्सिजन मनिटर, नेबुलाइजर, पाप दम सेवाहरू दैनिक सुचारु भइरहेको पनि जानकारी गराउँदछौ। थप जानकारीको लागि सम्पर्क लक्ष्मी सिटी हस्पिटल, बन्दीपुर एक डुम्रे बजार तनहु। सम्पर्क नम्बर 9855-63-007, 065-580-76 580-289।
3: नेशनल सिटी हॉस्पिटल,
4: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हॉस्पिटल।
5: विशेषज्ञ चिकित्सक र सेवाहरू
6: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
5: पेट कलेजो तथा आन्द्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
5: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
5: फिजिसियन डाक्टर गौरीराम महतो,
6: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
5: हार्ट जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
6: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
5: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
5: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड, भरतपुर। सम्पर्क 0054-93-6-11।
4: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
7: ए रूपा बहिनी, कहाँ हिँडेको?
8: दिदी अब कति कुर्नु, उमेरले पनि उकालो लाग्न थाल्यो, बिहे गरेको पनि 7 वर्ष भयो, सन्तानका लागि चेक जाँच गराउन जान लागेको नि।
7: कहाँ जान्छौ त रूपा?
8: दिदी पोखरा पर्स्याङमा सहारा फर्टिलिटी सेन्टर छ अरे नि, त्यही जान लागेको।
7: ओहो, मैले भन्न लागेको त्यही जानु भनेर। बहिनी मेरो पहिलो नानी भएपछि 5 वर्ष नभएर त्यही गएर बाबु जन्मेको, धन्य छ त्यो सहारालाई। ल ल नानी, राम्रै ठाउँमा जाँदैछौ, ढुक्क।
9: पोखराकै अत्याधुनिक प्रविधि र वरिष्ठ डाक्टरहरू सहितको निसन्तानलाई सन्तान जन्माउनको लागि भरपर्दो उपचार केन्द्र सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर प्राली, पोखरा 5 पर्स्याङ।
0: फोन 061-574-668, 419-116।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: सुनेका छौ हाम्रो गाउँको रमेशलाई त एसआईबी भइस रे नि।
2: ए हो र, त्यसो भए त उसँग बस्न हात मिलाउन पनि डर हुने भयो अब त।
3: होइन होइन, यो गलत बुझाइ हो। एचआईभी भन्ने कुरा हात मिलाउँदा, सँगै बसेर खाना खाँदा, अङ्गलो हाल्दा, एउटै शौचालय प्रयोग गर्दा वा लामखुट्टेको टोकाइबाट सर्दैन।
1: ए त्यसो भए एचआईभी कसरी सर्छ त?
3: एचआईभी मुख्य रूपमा असुरक्षित यौन सम्पर्क, संक्रमित रगतको प्रयोग, संक्रमित सुई वा सिरिन्जको साझा प्रयोग र गर्भावस्था, सुत्केरी वा स्तनपानको क्रममा आमाबाट शिशुमा सर्न सक्छ। तर समयमै परीक्षण, उपचार र आवश्यक स्वास्थ्य सेवाले यसको जोखिम उल्लेखनीय रूपमा घटाउन मद्दत गर्छ।
4: यदि जोखिम भएको जस्तो लाग्छ भने लुकाएर नबसौँ, नजिकको स्वास्थ्य संस्थामा गएर गोपनीय रूपमा एचआईभी परीक्षण गराउँ। समयमै थाहा पाएमा उपचार सम्भव छ र उपचारले मानिसलाई स्वस्थ र सक्रिय जीवन बिताउन सहयोग गर्छ।
5: एचआईभी भएका व्यक्तिलाई माया, सम्मान र साथ चाहिन्छ। भेदभाव होइन, सही जानकारी अपनाऊ, सुरक्षित व्यवहार गरौं, आवश्यक परे समयमै परीक्षण गराऊ। एचआईभी रोकथाम, उपचार र सम्मानपूर्ण व्यवहार हामी सबैको साझा जिम्मेवारी हो।
6: भेदभाव होइन, साथ र सम्मान, परीक्षण गरौं, सुरक्षित बनौं।
4: सही जानकारी, सही निर्णय, परीक्षण, उपचार र सम्मान। एचआईभी विरुद्ध सचेत बनौ, स्वस्थ समाज निर्माण गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक विभाग आयोजना निर्देशनालय, एडीबी, मुगलिन पोखरा सडक सुधार आयोजना अन्तर्गत जीबीभी सेवा प्रदायक सहयात्री समाज नेपाल र सिड्स जेबी द्वारा जनहितमा जारी सन्देश। वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका 2080 अनुसार चितुवा मानव बस्तीमा प्रवेश गरी गरेको वा वन क्षेत्रमा विधिपूर्वक प्रवेश गर्दा चितुवाको आक्रमणबाट मानवीय क्षति भएमा सामान्य घाइतेको हकमा उपचार खर्च बढीमा 20,000 रुपियाँ, गम्भीर घाइतेलाई 2,00,000 रुपियाँ र सोभन्दा बढी खर्च लाग्ने अवस्था भएमा नजिकको अस्पतालमा आकस्मिक उपचार गराउँदा लागेको सम्पूर्ण खर्च तथा त्यस पश्चात सरकारी अस्पतालमा उपचार गराउँदा लागेको खर्च उपलब्ध गराइने व्यवस्था छ।
3: शारीरिक रूपमा अशक्त हुने अवस्थामा एक मुष्ट 5,00,000 रुपियाँ तथा मृत्यु भएमा 10,00,000 रुपियाँ राहतको व्यवस्था गरिएको छ।
4: चितुवाको आक्रमणबाट घर वा गोठमा रहेको पशुधनको क्षति भएमा पशुको प्रकार र मूल्याङ्कनका आधारमा प्रति पशु बढीमा रु 10,000 देखि 60,000 राहत दिने व्यवस्था पनि रहेको छ।
3: राहत प्राप्त गर्न निर्धारित प्रक्रिया र आवश्यक कागजात पुरा गर्नुपर्ने हुनाले थप जानकारीका लागि नजिकको सब डिभिजन कार्यालय वा डिभिजन वन कार्यालयमा सम्पर्क गर्नुहोस्।
4: यो जनचेतनामूलक सन्देश हिमाली प्रकृतिद्वारा सञ्चालित मानव चितुवा सह अस्तित्व परियोजना अन्तर्गत डिभिजन वन कार्यालय तनहुँको प्राविधिक सहयोग तथा द रफर्ड फाउन्डेसनको आर्थिक सहयोगमा तयार पारिएको हो।
7: घर बनाउन खोजेको, निर्माण सामग्री किन्न कहाँ जाने?
8: ढकाल हार्डवेयरमा।
7: अनि घर फिनिसिङ भइसकेपछि रङ रोकन गर्नु पर्यो भने नि?
8: त्यसको लागि पनि जानुस् न ढकाल हार्डवेयर डुम्रे बजारमा।
9: हामी कहाँ रड, सिद्धार्थ सिमेन्ट, हेटौडाको शिवम ओपिसी सिमेन्ट, पिपिसी प्लस ओपिसी सिमेन्ट,
3: जगदम्बाको जस्ता पाता, रातो कलर, निलो कलर, हेरिटेज लामो जस्ता विभिन्न साइजका स्क्वायर पाइपहरू, एसियन पेन्ट्स र बर्जर पेन्ट्स, नेपाटप, पीवीसी, पीपीआर, सीपीबीसी पाइप र फिटिङका अन्य सामानहरू,
9: 12 वर्ष वारेन्टी, हिन्ट ओइल थाराहरू प्लस कमोडहरू, ब्रान्डेड टाइलहरू, ग्रेनाइट मार्बलहरू, एचडीपीई पाइपहरू, रेडिमेड ढोकाहरू, डिजिटल र नन डिजिटल ढोकाहरू।
0: अब बन्छ घर तपाईँले सोचे जस्तै, त्यसैले घर निर्माणको लागि सम्झनुहोस्।
3: निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू एउटै छाना मुनि पाइने
10: ढकाल हार्डवेयर एन्ड सप्लायर्स, जहाँ घर निर्माणका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
11: डुम्रे बजारमा रहेको ढकाल हार्डवेयरको पसल भानु एक साँच गोटे आफ्नै निवासमा सरेको सम्पूर्ण ग्राहक महानुभावहरूलाई जानकारी गराउँदै, अबदेखि हाम्रो सम्पूर्ण सेवा भानु एक साँच गोटे आफ्नै निवासबाट प्रदान गरिने बेहोरा जानकारी गराइन्छ।
9: प्रोप्राइटर मणि एस ढकाल, मोबाइल नंबर 9847980003, 9845946952, फोन नंबर 06585179।
2: होम डिलीवरी को पनि सुविधा रहेको छ।
9: हाम्रो पसल भानु नगरपालिका वडा नम्बर 1 साजबोटेमा पनि रहेको छ। प्रोप्राइटर मोहन ढकाल, जय मनकामना हार्डवेयर सप्लाइज, फोन नम्बर 06585080084, मोबाइल नम्बर 9847980003, 9845946952।
2: होइन हौ गणेशजी, के गर्न लाग्नु भयो बारीतिर?
12: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
2: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि।
12: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा अनि अमिलो बिरे नुन, भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
4: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल भैसेगोट बेलबन्जाङ तनहुँ, सम्पर्क नम्बर 9846600178।

0: extreme energy drink.
1: आदरणीय जनसमुदायहरू, बन्दीपुर गाउँपालिका एक डुम्रे बजार स्थित लक्ष्मी सिटी हस्पिटलमा प्रत्येक महिनाको प्रत्येक सोमबार पोखराका वरिष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको जानकारी गराउँदछौ। विशेषज्ञ डाक्टर विजय पाण्डेद्वारा उपचार हुने रोगहरू हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिसर, फिस्टुला, पित्त थैलीको ढुङ्गा पत्थरी, पिसाब सम्बन्धी समस्या, लाइपोमा, सेवासेस, सिस्ट, डर्मोइड जस्ता शरीरमा भए डल्लो र सुन्निएको सबै सेवाहरू हरेक दिन डाक्टर गणेश मुक्तान तामाङद्वारा हार जोर्नी तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। फेमिली फिजिसियन डाक्टर कमलजीत यादवद्वारा प्रत्येक दिन उपचार भइरहेको छ। प्रसूति तथा स्त्री रोग सम्बन्धी सेवाहरू
2: हाम्रा सेवाहरू प्रत्येक दिन भिडियो एक्सरे, इन्डोस्कोपी, डिजिटल एक्सरे, फिजियोथेरापी, प्रयोगशाला सेवा, ईसीजी, प्रसूति सेवा, अक्सिजन मनिटर, नेबुलाइजर, पाप दम सेवाहरू दैनिक सुचारु भइरहेको पनि जानकारी गराउँदछौ। थप जानकारीको लागि सम्पर्क लक्ष्मी सिटी हस्पिटल, बन्दीपुर एक डुम्रे बजार तनहु, सम्पर्क नम्बर 98।

नमस्कार, साँझको बन्दीपुर समाचारमा प्रतीक गुरुङको स्वागत छ। तपाईँले हामीलाई एफएम ब्यान्ड 88.5 मेगाहर्जमा 28 जिल्लाभन्दा बढी र इन्टरनेट अनलाइनमा रेडियो बन्दीपुर .com साथै मोबाइल एप्लिकेसन हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुन्छ। बन्दीपुर समाचार सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।

घाटीको समस्या घटाउन महानगरले रिचार्ज काठमाडौँ अभियान चलाउने। कृष्णफिर सडक खण्ड एकतर्फी रूपमा गाडी चल्न थाल्यो। बाटोकोशी बाढीमा हिमपातको कारणले आएको तथ्यसहित सरकारले प्रतिवेदन सार्वजनिक। पछिल्लो पाँच दिनमा काठमाडौँ उपत्यकामा 2,33,000 सिलिन्डर ग्यास बिक्री। यस वर्षको तेस्रो आज दर्खाने दिन। अबको तीन दिन बाढी प्रभावित क्षेत्रमा केही ठाउँमा मध्यम खालको वर्षाको सम्भावना। अटो दुर्घटनामा परि पालुङ चारमा चारजनाको घाइते। एसियन खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा।

समाचार विस्तारमा। काठमाडौँ महानगरपालिकाले सहरको बाढी जोखिम न्यूनीकरण गर्न रिचार्ज काठमाडौँ अभियान सञ्चालन गर्ने भएको छ। आज काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सवमा बोल्दै कार्यवाहक मेयर सुनिता डङ्गुलले यो सार्वजनिकसँगै यो जानकारी दिनुभएको हो। उहाँको अनुसार भने थोरै वर्ष हुँदा पनि काठमाडौँमा बाढी आउनेसँगै जनजीवन प्रभावित हुने समस्या बढेपछि वर्षाको पानी सङ्कलन तथा जमिनमा पुग्ने भरी गर्न यो अभियान अगाडि बढाउन लागेको पनि उहाँले जानकारी दिनुभएको छ। विगत 3 दशकमा भएको अभिव्यक्तिसँगै अव्यवस्थित शहरीकरणसँगै संरचना निर्माणको कारण अहिले अर्बन फ्ल्याक्स पोइन्ट अर्थात् सहरी बाढीको मुख्य समस्याको निम्त्याएको कार्यवाहक मेयर जङ्गुलले जानकारी दिनुभएको छ। पानी पर्दा चैतै सुत्न सक्ने अवस्था नरहनेसँगै विपदको व्यवस्थापन चोली रातभर जागेर बस्नुपर्ने बाध्यता भएको भन्दै उहाँले तत्कालै सकिने कामबाट भने सावधान गर्न यो अभियान सुरु गर्न लागेको पनि स्पष्ट पार्नु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको धादिङमा रहेको कृष्णफिरमा वृद्ध सडक सञ्चालनमा आइएको छ। भुटेकोसी हुँदै त्रिशुली नदीमा आएको भाडीले सडक तत्कालै तल्लो क्षेत्र कटान गरेपछि भदौ 14 गते सडक भाँचिएको थियो। भाँचिएको सडक

केही माथि भित्र काटै गरेर नयाँ ट्र्याक खोलेर आजदेखि सडक पुनः सञ्चालनमा ल्याइएको छ। आज दिउँसो सँगै ग्यास बुलेट कृष्णवीर सडक पार गरिसकेको पनि बताइएको छ। ग्यास बुलेट नयाँ ट्र्याक भएको अघि बनाउँदा धादिङकी प्रमुख अधिकारी लक्ष्मी पाण्डियाले जानकारी दिनुभएको छ। सेना पुगिसकेको छ सँगै तत्कालको लागि भने यस बुलेट ट्रकहरूलाई मात्रै सञ्चालन गरिने पनि जानकारी दिएको छ। सडक अवस्था परीक्षण गर्न ट्रायल रूपमा एकतर्फी गाडी सञ्चालनमा ल्याइएको पनि जानकारी दिएको छ। सडकको अवस्था हेरेर यातायात थप सहज बनाउने जानकारी दिएको छ। सडकको ग्राभिलसँगै कम्प्याक्सनको काम भइरहेको अझै बाँकी रहेको पनि जानकारी दिएको छ। नेपाल प्रहरीका महानिर्देशक आइसपी दानबहादुर कार्कीले काठमाडौँ ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन एकार्ड समक्ष सिसिटिभी लगायतको प्राविधिक प्रयोग बढाउनु पर्ने बताउनु भएको छ। ट्राफिक प्रहरीलाई गाडीको बीचमा जोखिम मलेर उभिने हात हल्लाउने ट्राफिक व्यवस्थापन गरिरहने अवस्था अन्त्य गर्दै वैज्ञानिकसँगै व्यवस्थित प्रणाली विकास गर्नुपर्ने पनि उहाँको भनाइ रहेको छ। आज काठमाडौँ महानगर प्रहरीको बलको 34 वार्षिक उत्सवमा एआइजी कार्कीले बस बिसौनी बस पार्क पार्किङसँगै समग्र ट्राफिक व्यवस्थापनको व्यवस्थित बनाउनु पर्ने पनि बताउनु भएको छ। उहाँले काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेर फुटपाथ व्यवस्थापन पार्किङ व्यवस्थापनसँगै आपतकालीन उद्धार प्रणालीलाई पनि थप प्रभावकारी बनाउनु पर्ने पनि जोड दिनु भएको छ। भोटेकोसीमा आएको बाढीले भन्दै सरकारले 10 गते भोटेकोसीसँगै त्रिशुली नदीमा आएको बाढीको वर्षाको कारण नभई माथिल्लो हिमक्षेत्र हिउँसँगै चट्टान फुटेर आइएको तथ्य सार्वजनिक गरिएको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जल विज्ञान तथा जल स्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार भने पछिल्लो हिन्दी खोलासँगै क्षेत्रमा गएको स्वाइज एक भाग अर्थात हिम पहिरोको कारणले पनि बाढी आएको बताउनु भएको छ। सँगै भयानक हिम पहिरो खस्ता 5.2 म्याग्निच्युड बराबरको भूकम्प ऊर्जा समेत रेकर्ड गरिएको पनि देखिएको छ। सँगै प्रतिवेदन अनुसार भने यो बाढी र सहगढीसम्म प्रति घन्टा 88 किलोमिटर अपकालिनियनसँगै तीव्र गतिमा उर्लिएर आएको पनि जानकारी दिएको छ। तीव्र वेगको बाढीले पुनः संरचनाको लागि समय नै नदी नदी किनारमा भएको रसुवागढी सँगै च्याप्रुङ बेसी र नेत्रावती सँगै मलेखुको महत्वपूर्ण जलपान केन्द्रहरूलाई पनि बगाएर पूर्ण रूपमा नष्ट गरिदिएको छ। सँगै यद्यपि छनौट समयमै भए सँगै रसुवा नुवाकोट धादिङ गोर्खा नवलप्रासित चितवनमा प्रभावित क्षेत्रमा 6,78,000 भन्दा धेरै एसएसपी पठाएर स्थानीयलाई सतर्क गराउन सफल भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। सँगै बाढीपछि पछिल्लो हेल्दै खोलामा क्षेत्रमा 2 नयाँ अस्थायी ताल बनेको छ। ती ताल फुट्न सके जोखिम रहेकाले पनि टल्लो तटीय क्षेत्र अझै खतरा कामी भएको पनि प्रतिवेदनले औल्याइएको छ। यसैबीच सम्भावित जोखिमलाई मध्यनजर गर्दै भविष्यमा तत्कालै पूर्व सूचना दिन रसुवाको चिमुरे नेपालमै पहिलो पटक सिसिटिभी मार्फत रियल टाइम नदी अनुगमन प्रणालीलाई जडान गरिएको छ। रुकुम पश्चिम जीव दुर्घटना हुँदा 2 ज्यान गएको छ। रुकुम पश्चिम आज बिहान जीव दुर्घटना हुँदा 2 ज्यान गएको हो। सानी फेरी गाउँपालिका वडा नम्बर 6 कोट गाउँबाट पालिका केन्द्र सिम्ली हुँदै जिल्ला सदरमुकाम खलङ्गको लागि छुटेको लु 1 छ। 6029 नम्बरको जीप हुँडा नम्बर 6 को सिमाना ढाङढुङ्गेमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। भोटेकोसी नदीसँगै त्रिशुली नदीमा आएको बाढीसँगै पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा ल्याउन भारत नेपालको लागि तत्कालै जोड्न मिल्ने 3 पुल उपलब्ध गराइएको छ। भारतले उपलब्ध गराएको 3 पुल मुडमुल र पुल सडकसँगै डिभिजन कार्यालय हेटौँडाबाट भएको कार्यक्रममा नेपाललाई हस्तान्तरण गरिएको हो। 70 मिटर लम्बाइको 3 एकतर्फी मेडुलुरसँगै पुल भारतीय राजदूतावासमा प्रथम सचिव नारायण सिंहले हिजो शनिबार भने नेपाललाई हस्तान्तरण गर्नुभएको छ। सँगै गएको भदौ 10 रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट सडक तथा फुलमा ठुलो पुलमा भने ठुलो क्षति पुगेपछि भारतीय सरकारको सहयोगमा यी पुल उपलब्ध भएको हो। भोटेकोसीमा आएको विनाशकारी बाढीसँगै पहिरोमा रसुवा नुवाकोट र धादिङ लगायतको जिल्लामा सडक तथा पुलमा पनि ठुलो क्षति पुगेको छ।
तिन दिनको आज भोलि सँगै पर्सि भने देशको केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान शाखाको अनुसार हिमाली क्षेत्र पहाडी क्षेत्रमा एक दुई ठाउँमा ठुलो वर्षाको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ। विशेष त कोशी प्रदेश बागमती गण्डकी प्रदेशको हिमालीसँगै पहाडी कडालीसँगै सुदूरपश्चिम प्रदेशको पहाडको क्षेत्रमा एक दुई ठाउँमा ठुलो वर्षाको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ। अरू ठाउँमा पनि मध्यसहितको हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ। भोलि तीज पर्वको मुख्य दिन कोशी प्रदेश बागमती गण्डकी प्रदेशको हिमालीसँगै पहाडी क्षेत्रसँगै लुम्बिनीसँगै कर्णाली प्रदेशको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ। पछिल्लो पाँच दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीमा 2,33,662 सिलिन्डर ग्यास बिक्री गरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णवीर खण्डमा गएको पहिरोको कारणले राजमार्ग अवरुद्ध भएपछि नेपाल ओइल निगमको समन्वयमा तराईको उद्योग सिलिन्डर रिफल गरी वैकल्पिक बाटोबाट भने 30 सिलिन्डर काठमाडौँ ल्याएर बिक्री गरिएको हो। निगमका अनुसार भने सोमबार 48,109, मंगलबार भने 86,218, बुधबार भने 53,479, त्यस्तै गरी बिहिबार भने 45,230 र शुक्रबार भने 40,063 थान सिलिन्डर काठमाडौँ काठमाडौँमा बिक्री भएको पनि जानकारी दिएको छ। मुख्य सडक मार्ग अवरुद्ध भएपछि निगमले गएको भदौ 14 गतेदेखि काठमाडौँ धादिङ काफ्री लगायतको उद्योग सिलिन्डर 12 वर्ष मकनपुर चितवन नवलप्रासी धनुषा मतोरी रहेको उद्योगमा भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको थियो भने पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदा वैकल्पिक मार्गबाट ग्यास सिलिन्डर सँग काठमाडौँ ल्याइ बिक्री गरिने पनि निगमले जानकारी दिएको छ। यस वर्षको तीज पर्व आजबाट सुरु भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दुध दर खुवाउने परम्परा रहिआएको छ। दरले तीजको पर्वको विशेष त व्रतको पूर्व तयारीको रूपमा लिन्छ भने भोलि तीज पर्वमा विशेष त व्रत बस्नुपर्ने भएकाले पनि दरको रूपमा स्वास्थ्य पदार्थ खानुपर्छ भन्ने पनि मान्यता रहेको छ। विशेष गरी दुधबाट बनेको खिर डकनी त्यस्तै गुटपाक र मिठाई जस्ता परिकार खाइन्छ भने दरको दिन नै अगाडि अटिलो बनाउँछ भन्ने मान्यता रही दर खाने समय भन्ने ठाउँ अनुसार फरक फरक रहन्छ। कतै बेलुका अरू चिज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा मैला खाना खाएर मध्यरातमा व्रत बस्नेसँगै मध्यरातमा भने दर खाने चलन रहेको छ। धेरै चिलो पिरो गुलियोसँगै मसालेदार परिकार दरको रूपमा खाँदा विशेष त स्वास्थ्य नराम्रोसँगै असर पर्ने भएकाले पनि ध्यान दिन पनि पोषणविद्दै सुझाव दिएको छ। भोटेकोसी बाढीबाट अभिभावक गुमाएको 25 बालबालिकालाई सचेतना सन्देश नेपाल बालगृहले संरक्षण गर्ने भएको छ। सर्लाहीको हरिनाश गाउँपालिका वडा नम्बर 5 रहेको बालगृहले बाढीबाट अभिभावक विहीन भएको 25 बालबालिकालाई पठन पाठन सहितको जिम्मेवारीसँगै स्थानीय प्रशासनसँग मिलेर प्रक्रिया अगाडि बढाएको संस्थाका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनुभएको छ। गोर्खाको पालुङटार नगरपालिका भित्री क्षेत्र सडकसँगै कुदिरहेको अटो दुर्घटना हुँदा गोर्खामा पालुङटारमा 4 घाइते भएको छ। बिहान आज भने 9:30 बजेतिर पालुङटार नगरपालिका वडा नम्बर 4 छापथोक स्थित भित्री सडकमा बड डाँडाबाट छाँटी पोखरीतर्फ झरेको GP00001H02-10 नम्बरको अटो सडकबाट तल खस्दा जाँदा अटो सवार 4 घाइते भएको नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। पालुङटार नगरपालिका वडा नम्बर 4 बस्ने 48 वर्षीय प्रमिला जोशी, सोही ठाउँ बस्ने 45 वर्षीय गीता श्रेष्ठ घाइते भएको छ। त्यस्तै गरी दुर्घटनामा सोही ठाउँ बस्ने 20 वर्षीय प्रगति श्रेष्ठ, 31 वर्षकी मेनुका गिरी पनि घाइते भएको DSP श्रेष्ठले जानकारी दिनुभएको छ। अन्तिममा जाँदा जाँदै खेलकुद सम्बन्धी खबर। नेपालमा पहिलो पटक भएको पुरुष फ्रेन्च फायर लिग भलिबल लिग एन्ड फेलको उपाधि अन्नपूर्ण स्पाइकर्स किङ्सले जितेको छ।
हिजो बेलुका भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 को सुझ सहितमा हराउँदै अन्नपूर्णले उपाधि जितेको उपाधि जितेसँगै अन्नपूर्णले 20 लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ। अन्नपूर्णले 25-15, 25-20, 25-18 को सहितमा हराएको अन्नपूर्ण लिग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो। सँगै कर्णालीले भने प्लेअफमा काठमाडौँ रेडर्सलाई पराजित गर्दै फाइनलको स्थान बनाएको हो। लिग चरणमा कर्णालीले अन्नपूर्णले 3-1 को सहितमा पराजित गरेको थियो, तर फाइनल खेलमा भने अन्नपूर्णले त्यसको बदल लिँदै कर्णालीलाई सुझ सहितमा हराएर ऐतिहासिक उपाधि जित्न सफल भएको हो। हामी साँझको बन्दीपुर समाचारको अन्तिम तर्फ आइसकेका छौँ। विदा माग्नु अगाडि समाचारका शीर्षकहरू पुनः एकपटक।

0: माटीको समस्या घटाउन महानगरले रिचार्ज काठमाडौँ अभियान सञ्चालन गर्ने। कृष्ण भिडको सडक खण्ड एकतर्फी रूपमा गाडी चल्न थाल्यो। भोटेपछि बाढी हिम पहिरोको कारण आएको तथ्य सहित सरकारी प्रतिवेदन सार्वजनिक। पछिल्लो पाँच दिनमा काठमाडौँमा 2,33,000 सिलिन्डर ग्यास भित्रियो। यस वर्षको 30 आजबाट दरखाने सुरु। बाढीको प्रभावित क्षेत्रमा केही ठाउँमा मध्यम खालको वर्षाको सम्भावना। अटो दुर्घटनामा परि गोर्खाको पालुटमा 4 घाइते। र पहिलो संस्करणको एनभेलको उपाधि अन्नपूर्ण स्पाइकर्स किङले जित्यो। साँझको बन्दीपुर समाचार सकिएको छ। समाचार कक्षबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 MHz।
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 7 बजेको छ। एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाइमा बसिरहनु भएका तपाईँ तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिस्चियन सामुदायिक संगतिद्वारा सञ्चालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाईँ हाम्रो दैनिक जीवनका तितामिठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाईँ पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौँ। आउनुहोस् कार्यक्रमलाई सुरु गरौँ एउटा आशिषित भजनबाट।

आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु यीशुको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मत्तीको सुसमाचार 9:14-17 यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनेर। हामी यसरी पाठ गरौँ। तब युहन्नाका चेलाहरू उहाँका आए र उहाँलाई सोधे, किन हामीहरू र फरिसीहरू उपवास बस्दछौँ तर तपाईँका चेलाहरू उपवास बस्दैनन्? यीशुले तिनीहरूलाई भन्नुभयो, जबसम्म दुल्हा जन्तीहरूसँग रहन्छन् के तिनीहरू शोक मनाउँछन् र? तर ती दिन आउनेछन् जब दुल्हा तिनीहरूबाट लगिनेछन्, तब तिनीहरू उपवास बस्नेछन्। कसैले पुरानो वस्त्र नयाँ कपडाको टालो टाल्दैन, किनकि नयाँ टालोले वस्त्रलाई फटाउँछ र वस्त्र झन बढी फाट्छ। कसैले पुरानो छालाको मशकमा नयाँ दागमध्ये राख्दैन, नत्र त मशक फुट्छ र दागमध्ये पोखिन्छ र मशक नष्ट हुन्छ। तर नयाँ दागमध्ये नयाँ छालाको मशकमा राखिन्छ र दुवै जोगिन्छन्। आदरणीय श्रोता, यो खण्डमा हामीले उपवासको अर्थ बुझेर उपवास बस्नेहरूलाई आनन्द हुन्छ भन्ने विषयमा हामी चर्चा गर्नेछौँ र यसमा विवरणहरू हामी हेर्नेछौँ। लेखकले यहाँनिर रीतिथिति भन्दा माथि उठ्नु क्रिस्चियनहरूको दायित्व हो भन्ने कुरा पनि यहाँ हामी देख्न सक्छौँ। र युहन्नाका चेलाहरू यीशु कहाँ आएर उहाँलाई सोधे, प्रश्न गरे, किन हामीहरू र फरिसीहरू उपवास बस्दछौँ तर तपाईँका चेलाहरू उपवास बस्दैनन्? र यो प्रश्न युहन्नाका चेलाहरूले गरेका थिए। युहन्नाका चेलाहरू चाहिँ विशेष गरेर पुरानो करारमा उनीहरू विश्वास गरेका थिए र त्यो बेलामा यीशु प्रभु आउनुभन्दा अगाडि फरिसीहरू र युहन्ना बप्तिसा दिने युहन्ना र उनीहरूको चेलाहरू पनि व्यवस्थामा नै उनीहरू लागिरहन्थे र व्यवस्था अनुसार नै उनीहरूले उपवास बस्ने गर्दथ्यो र व्यवस्थामा बस्ने उपवास चाहिँ उनीहरूले खाना नखाइकन र उनीहरूको जुन रीति अनुसार उनीहरूले समय समयमा उनीहरूले उपवास बस्ने गर्दथे र यो एउटा रीति रिवाजको रूपमा उनीहरूले उपवास बसेका थिए र उनीहरूको उपवास एउटा रीतिमा आधारित थिए र उनीहरूले त्यो गर्नु नै पर्छ भन्ने उनीहरूले यो बाध्यता बनाएको थियो र यो उनीहरूले यो उपवासलाई रीतिको रूपमा अथवा पुरानो समयमा जुन अभ्यास गरिएको थियो यीशु प्रभु आउनुभन्दा अगाडि जुन तरिकाले मानिसहरूले उपवास बस्दथे त्यही नै उनीहरूले पछ्याइराखेका थिए। यीशु आउनुभन्दा अगाडि जुन तरिकाले उपवास फरिसीहरू, सदुसीहरू, शास्त्रीहरूले र युहन्नाका चेलाहरू, उहाँका बप्तिसा दिने युहन्नाका चेलाहरूले पनि यो अभ्यास गरिरहेका थिए, उपवासलाई उनीहरूले एउटा धार्मिक विधिको रूपमा अथवा नियमको रूपमा उनीहरूले पालन गर्दै आइरहेका थिए। तर यीशुका चेलाहरूले उपवास किन बस्दैनन् भन्ने प्रश्न गरिराखेका थिए, किनभने यीशुका चेलाहरू यीशुसँगै हिँडुल गरिरहेका थिए र यीशुसँगै सिक्ने काम गरिरहेका थिए। दिन रात उनीहरू यीशुसँगै सिकिराखेका थिए र यीशु
ख्रिस्टलाई उनीहरूले विश्वास गरेको कारण, यीशु प्रभुको पछि पछि उनीहरू लागेको कारणले उनीहरूले ती विगतका दिनहरूमा जुन अभ्यास गरेका थिए उपवासका अभ्यासहरू, ती सबै उनीहरूले छोडेका थिए। त्यसै कारणले उनीहरूले प्रश्न गरेका थिए। अनि यीशुले चाहिँ तिनीहरूलाई भन्नुभयो, जबसम्म दुला जन्दीहरूसँग रहन्छन् के तिनीहरू शोक मनाउँछन् र भन्ने प्रश्न उहाँले गर्नुभयो। एउटा दुलहासँग र जन्तीसँग कुरा गर्नु, किनभने दुलहा र जन्ती दुईटा एकदमै मिलापमा छन् र जन्ती र दुलहाको बीचमा एउटा विशेष सम्बन्ध हुन्छ। जब दुलहा हुन्छ तब जन्ती हुन्छ, जन्ती चाहिँ दुलहाको लागि आवश्यक हुन्छ। र यसरी यो सम्बन्धमा यो उदाहरण दिएर यीशुले उपवास कहिले बस्ने, उपवास किन बस्ने, उपवासको अर्थ के हो भन्ने कुरामा यीशु प्रभुले यो प्रश्नको उत्तर दिनु हुँदाखेरि अचम्मको कुरा हामी यहाँ देख्छौँ। किनभने यीशु प्रभुले यही कुरा स्पष्ट पार्नुभयो कि जबसम्म दुला जन्तीसँग रहन्छन् के तिनीहरू शोक मनाउँछन् र मनाउँदैनन्, तर ती दुला आउनेछन्, जब दुला तिनीहरूबाट लगिन्छ तब तिनीहरू उपवास बस्नेछ। र उपवास कहिले बस्नुपर्ने रहेछ? जब दुलहा अलग हुन्छन् तब दुलहाको निम्ति उनीहरू उपवास बस्ने गर्दछ। र आज हजुरहरूले पनि उपवासको कुराहरू गरिराख्नु भएको छ र उपवास बस्दाखेरि कुन अर्थमा उपवास बस्ने भन्ने कुरा बाइबल धर्मशास्त्रले सिकाउनु भएको अनुसार गर्नुपर्ने हुन्छ। र धेरैले रीतिको रूपमा मात्रै र यो उपवास बस्दाखेरि मानिसहरूले देखुन् भन्ने हिसाबले र मानिसहरूलाई थाहा दिएर उपवास बस्ने गर्दछ र उपवास मानिसहरूले देखुन् भन्ने हेतुले उपवास बसिरहेको अवस्थाहरू थियो र मानिसहरूबाट प्रशंसा पाउने हिसाबले उपवास बस्ने गर्दथ्यो। र यीशु प्रभुले यो तरिकाले उपवास नबस्नु भनेर पनि अर्को ठाउँमा सिकाउनु भएको छ। मानिसहरूले थाहा नपाउने किसिमले उपवास बस्नु भनेर यीशु प्रभुले सिकाउनु भएको थियो। र आज यो खण्डमा चाहिँ यीशुले आफूलाई दुल्हाको रूपमा प्रस्तुत गर्दै, दुल्हा साथमा हुन्छन् भने जन्तीहरूसँग हुन्छन् भने शोकको घडी हुँदैन, त्यहाँनिर समस्या हुँदैन, यो भनेको भोजन खाने समय हो, यो भनेको सँगै रमाउने समय हो। उपवास भनेको त कुनै एउटा विषयलाई लिएर त्यसको लागि मानिसहरूले उपवास बस्ने, कुनै कुराहरू प्राप्त गर्नका लागि, कुनै कुराहरूको लागि जोड दिनका लागि र आफ्नो शरीरलाई भोजन रहित बनाएर त्यही कुरामा मात्रै जोड दिएर, त्यो कुरा जुन विषय हो त्यो विषयमा मात्रै जोड दिएर, विशेष प्रभुको चरणमा बसेर एउटा गरिने उपवास हो। र यीशु प्रभुले यहाँ उनीहरूको जुन अभ्यास थियो कि मानिसहरूले देखुन् भन्ने किसिमले एउटा रीतिको रूपमा उपवास बसिराख्नु भएको थियो, उहाँले चाहिँ यहाँ त्यसलाई यस प्रकारले पनि भन्नुभयो, कसैले पुरानो वस्त्रमा नयाँ कपडाको टालो टाल्दैन, किनकि नयाँ टालोले वस्त्रलाई फटाउँछ र वस्त्र झन् बढी फाट्छ। यो वास्तविकता नै हो, पुरानो वस्त्रमा नयाँ कपडा टालो टाल्दैन, किनभने नयाँ र पुरानो अब सँगै चल्दैन, सँगै मिल्दैन, किनभने नयाँले पुरानोलाई फटाउँछ अथवा नयाँ टालोले वस्त्रलाई फटाउँछ, वस्त्र झन् फाट्छ, बढी फाट्छ। र अर्को कुरा, कसैले पुरानो छालाको मशकमा नयाँ दाग मध्ये राख्दैन र कुनै एउटा पुरानो भाँडामा, एउटा थोत्रो भाँडामा नयाँ कुराहरू राख्न मानिसले चाहँदैन, किनभने त्यो नयाँ कुरा पुरानोमा राख्न साथ त्यसको रूप नै फरक हुन्छ।
यहाँ त के भन्छ भने मशक फुट्छ र दाग मात्रै पनि पोखिन्छ भनेको छ, मशक पनि नष्ट हुन्छ भनेको छ। किनभने नयाँ दागमध्ये चाहिँ नयाँ छालाको मशकमा नै राख्नुपर्छ र दुवै जोगिन्छ भन्ने कुरा यीशु प्रभुले ल्याउँदै गर्नु हुँदाखेरि के भन्नु खोज्नु भएको छ भन्दाखेरि, उपवासलाई उनीहरूले मानिसहरूले देखुन् भन्ने हिसाबले उपवास बस्दा थिए भने उनीहरूको उपवास एउटा रीति थितिमा सीमित भएको देखिन्छ। तर यीशु प्रभुले चाहिँ आफ्नो बारेमा स्पष्ट बताउँदै अब यीशु प्रभुलाई विश्वास गर्ने व्यक्तिहरूले नयाँ तरिकाले उपवास बस्ने, यीशु प्रभुले भन्नुभयो जब तिमीहरू उपवास बस्छौ कसैले पनि थाहा नपाओस्, आफ्नो मुखहरू धोएर तेल कपालमा तेल लगाएर एउटा यस्तो कि एउटा शोक होइन, अब कुनै कुराको लागि अब चिन्ता गर्नु पर्दैन, त्यो हिजोको जस्तो गरेर आज यीशु ख्रिस्ट आइसक्नु भएपछि, यीशु ख्रिस्टसँगै जिउन थालेपछि, उहाँलाई विश्वास गर्न थालेपछि नयाँ छालामा अथवा नयाँ दागमध्ये नयाँ छालाको मशकमा राखेको जस्तै हुन्छ भन्ने कुरा यहाँ देखिन्छ। यीशुलाई विश्वास गर्नेहरूले अब यीशु ख्रिस्टको सबै आदेशहरू पालन गर्यो भने, उहाँको वचन अनुसार जिउन जान्यो भने सबै कुरा ठिक हुन्छ भन्ने कुरा यीशु प्रभुले सिकाउनु भयो। पुरानो कुराहरू जो पुरानो करारमा जसरी उनीहरूले बसिरहे जुन उपवास बस्दथ्यो त्यो उपवासलाई अब नयाँ तरिकाले उपवास बस्नुपर्छ। यीशु ख्रिस्ट यो संसारमा नआउनु हुँदाखेरि उनीहरूले जुन तरिकाले उपवास बस्दथ्यो, अब यीशु प्रभु यो संसारमा आइसक्नु भएपछि उहाँको उहाँमाथिको विश्वासले मानिसहरूले आनन्द जीवन पाउँछन्। यीशु प्रभुलाई विश्वास गरिसकेपछि उनीहरूको जीवन नयाँ हुन्छ र यीशु प्रभुमा विश्वास गर्नेहरूले नयाँ जीवन पाउँछन् र यीशु प्रभुलाई विश्वास गर्नेहरूको जीवनमा नयाँ पवित्र आत्मा उनीहरूले प्राप्त गर्नेछन् र उनीहरूले नयाँ जीवन पाएर उनीहरूले जीवनमा आनन्दित भएर उनीहरू जिउनेछन्। अब उपवासले पनि मानिसहरूलाई अर्थ आनन्द दिन्छ, त्यो चाहिँ उपवासको अर्थ बुझेर उपवास बस्नेहरूलाई आनन्द हुन्छ भन्ने कुरा हामी यहाँ देख्छौँ। आदरणीय श्रोता, यहाँनिर हामी के देख्छौँ, लेखकले उपवास बस्ने सम्बन्धमा बुझाउन खोजेको देखिन्छ। फरिसीहरू र योहन्नाका चेलाहरूले उपवास बस्ने कुरामा निरन्तरता दिएको देखिन्छ, तर यीशुको चेलाहरूले उपवास बसेको देखिँदैन। योहन्नाका चेलाहरूले यीशुसँग कुरा गर्न लागेको कुरा देखे पनि यीशुले तिनीहरूलाई जवाफ दिएको देखिन्छ र यीशु ख्रिस्टले अब उहाँलाई विश्वास गर्नुपर्छ, यीशुलाई विश्वास गरिसकेपछि उनीहरूको उपवासको ढङ्ग शैली पनि परिवर्तन हुन्छन्। यीशुलाई विश्वास गरिसकेपछि उनीहरूको जीवनमा भित्र परिवर्तन ल्याउँछ र आनन्द जीवन उनीहरूले प्राप्त गर्छन् र उनीहरूले साँचो उपवास उनीहरूले बस्न सक्छन् र उनीहरूको उपवास चाहिँ सत्यता बुझेर मात्रै उनीहरूले बस्न सक्छ। त्यसकारणले आउनुहोस्, यीशुको नाउँमा विश्वास गरौँ र उपवासको सत्यतालाई बुझेर उपवास बस्ने गरौँ। यति भन्दै आजको प्रवचन सेवालाई यहीँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाईँ कतिपय क्रिस्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईँहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौ। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ सालम मण्डलीका एल्डर सेत तामाङ। अब सुनौ परमेश्वरको जीवित वचन।

आदरणीय श्रोता, प्रस्तुत सामग्रीसँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईँलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बिट मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर 98510 38516 र 98685533 जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि बिदा हुन चाहन्छु। हवस् त, जय मसीह।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: ए बहिनी हेर हेर कति राम्री देखिए कि मेरी श्रीमतीलाई पनि तिमी जस्तै राम्री बनाइदिन पर्यो कि।
2: छ्या दाई पनि म के राम्री छु र यो सबै मैले लगाएको गहनाको कमाल त हो नि। हेर्नुहोस् न नाकमा फुली कानमा कस्तो राम्रो टप बनाएकी छु, हातमा चुरी र उठी घाँटीमा हार लाएकी छु, ल हेर्नुहोस् त खुट्टामा पाउजु पनि लगाएकी छु, अनि राम्री देखिन्न त।
1: होइन यति विधि चिटिक्कै बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ?
2: विनोद सुनसादी पसलले। हजुर पनि भाउजूलाई लिएर त्यतै जानुहोस् है दाई, नत्र पछि पर्नु होला।
3: हजुर हामी कहाँ शुद्ध सुनचाँदीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनचाँदी खरिद बिक्री गरिन्छ।
4: विनोद सुनचाँदी पसल पालुङटार नगरपालिका 5 छाती पोखरी गोर्खा।
5: प्रोपाइटर विनोद सुनार, मोबाइल 98131 39505 र 98165।

0: extreme energy drink.
1: अय्या मरे नि बा
2: होइन के बोला अरे बा अयरा हात गर्दै बस्नु भएको छ त
1: के हुनु नि धने बाबु क्या नाम उबेला पल्टनमा निकै दौड धुप भएर होला अहिले यी ढाड कम्मर पाता पाखुरा घोडा जोर्नी दुखेर कर कर खाएर घरको तलमाथि गर्नसम्म नसक्ने भएको छु नि त धने बाबु
2: ए होराला अरे बा हजुरलाई थाहा छैन अहिले यही हाम्रो डुम्रे बजारमा यस्तै समस्याको भरपर्दो उपचार गर्ने फिजियोथेरापी सेन्टर खुल्या छ नि
1: ए हो र धने बाबु उसो भए मेरा यी सबै दुखाइको उपचार फिजियोथेरापी गराएर निको होला त धने बाबु
2: ल किन नहुनु लाउरे बा त्यहाँ निको हुने नै यस्तै रोग त हो नि ढाड कम्मर दुख्ने घुँडा दुख्ने जोरी नसा दुख्ने झुमझुमाउने लाटो हुने प्यारालाइसिस जस्ता जटिल रोगको त्यहाँ अनुभवी थेरापिस्टद्वारा आयुर्वेदिक तरिकाबाट उपचार गरिने रहेछ नि लाउरे बा
1: अनि यो कहाँनिर रहेछ त धने बाबु
2: यही हाम्रो डुम्रे बजारको बेसीसर चोक्कैको मिठाई पसल पछाडि नयाँ बनेको घरको भुइँतलाको अन्तिम सटरमा छ नि लाउरे बा
1: ओहो धने बाबु म त आजै जान्छु बरु फोन नम्बर कति होला धने बाबु
2: ल ल टिप्नुहोस् त लाउरे बा 9841 91 0866 र 9808 13 318
3: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार र असोज 17 गते तेस्रो शनिबार
4: यहाँको सेवा र सुविधाको लागि सन्चो आयुर्वेदको अर्को सेवा सन्चो आयुर्वेद तथा फिजियोथेरापी सेन्टर बेसीसर चोक डुम्रे बजार तन हो मोबाइल नम्बर 9841910866 र 9808 13 318
5: मोती हेल्थ क्लिनिक डुम्रे बजारको सूचना
6: हरेक महिनाको दोस्रो शनिबार नसा मानसिक छारे रोग तथा लागु औषध रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गरिन्छ हरेक शनिबार र बुधबार हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण हरेक शनिबार प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ साथै पेट छाती मुटु तथा चिनी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ हरेक महिनाको पहिलो र तेस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ हरेक महिनाको चौथो शनिबार मुटु रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ हरेक महिनाको तेस्रो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ हरेक सोमबार र बिहिबार नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ हाम्रा सेवाहरू हरेक दिन मेडिकल अफिसरबाट स्वास्थ्य परीक्षण ल्याब परीक्षण एक्सरे इसिजी मुटुको इको प्लास्टर माइनर अपरेशन एनामोली स्क्यान इको भिडियो एक्सरे इन्डोस्कोपी डेन्टल सेवा साथै अनुभवी स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ
7: सम्पर्क नम्बर 0635801170 र 0635802087
3: मोती हेल्थ क्लिनिक डुम्री बजार तनहुँ
8: नेशनल इलेक्ट्रोनिक्स तपाईको भरोसाको नाम विगत 40 वर्षदेखि तपाईको शहर दमौलीमा अवस्थित
9: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित जहाँ तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू
8: हामीले हेमस्टार सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज टिसाइल सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू टिभी फ्रिज फ्यान आइरन आदि किचनका लागि अत्याधुनिक सामग्रीहरू माइक्रोवेभ ओभन राइस कुकर
9: विशेष छुट र अफरहरू शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने एक्सचेन्जको पनि व्यवस्था गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस् तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा नेसनल इलेक्ट्रोनिक्स ब्यास्तै न्यु रोड दमौली तनहुँ फोन नम्बर 9856607424 9860602092
8: प्रोपराइटर अर्जुन अधिकारी सागर उपास नेसनल इलेक्ट्रोनिक्स तपाईँको घरका लागि स्मार्ट समाधान
10: पुरानो बहिनी गहना त नयाँ नयाँ
0: भइहाल्छ नि, बरु कहाँबाट ल्याउने हो?
10: के कहाँबाट ल्याउने नि? न्यू जय बुद्ध सुनसादी पसल छ नि बोटेवाडा मालुनीमा, त्यहाँबाट ल्याउने नि। बरु हिँड न अहिले जाउ,
0: छोटो छुट्टी छ, आजै गइहालौँ। बरु बेलुकी रोधी पो जाने कि?
10: छ्या, तिमी त कस्तो हो?
11: हजुर, गुणस्तरीय सुनचारीका गहना किनबेच र साटफेट गर्नुका साथै राशि अनुसारका पत्थर, कम्प्युटर, तौल अनि विश्वासिलो पसलका लागि सधैँ सम्झनुहोस् न्यू जय बुद्ध सुनचारी पसल, प्रोप्राइटर राजु विश्वकर्मा, होटेवडा 8 स्कुल चौक, बालुने। मोबाइल नम्बर 9842646888।
12: हाम्रो शाखा व्यस्तै पुरानो ब्याङ्क लाइन दमोलीमा पनि सञ्चालनमा रहेकाले होटेवडाबाट प्रदान गरिरहेको सेवा सुविधा अब दमोलीबाट पनि लिन सकिने जानकारी गराइन्छ।
13: सञ्जीवनी स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना।
14: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक महिनाको तेस्रो शनिबार हार्ट जोर्नी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तुलसीनाबाट इनोमली स्क्यान गरिन्छ।
13: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, इसिजी, डिजिटल एक्सरे, अक्सिजन, नेबुलाइजर, फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखरका स्तरद्वारा स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
15: सम्पर्क 0656-82-229 सञ्जीवनी स्वास्थ्य क्लिनिक, बन्दीपुर 1 डुम्रे बजार, तनहुँ।
16: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो? पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौ।
17: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% विशेष छुट रहेको छ।
16: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर ICSI प्याकेजको पहिला 10 सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
17: आजै सम्पर्क गर्नुहोस् 061-574-668 97-649-47-474।
16: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म, हेल्दी बेबी, आफ्नै शुक्रकिट, आफ्नै जिन।
18: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 MHz।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: एसएलटी लाहोरबाट आउँदा मेरो लागि के ल्याइदिनु भयो?
2: यसपालिको छुट्टी अलि हतार हतार भयो, सोल्टिनको लागि केही ल्याउनै पाइएन।
1: आफूलाई भने जिउभरि पहेँले गहना लाउन मन छ, लौ नासियो, हातेभरि सुनको बाला र घाँटीभरि सुनको हार लगाउने रहर पनि तुइयो।
2: केलाई पिर मान्छ र सोल्टिनी? डुम्रे बजारमा रहेको भरत एन्ड साजन सुनचादी दोकानबाट सोल्टिनीको लागि नाकमा लाउने फुली, कानमा लाउने झुम्का, हातमा लाउने बाला औठी अनि घाँटीमा लाउने हार मात्रै होइन तिलहरी पनि किनिदिउँला नि। बरु गरगहना किनेर उतैबाट घर जम्पो गर्ने हो कि सोल्टिनी?
1: सोल्टी पनि।
3: भरत एन्ड साजन सुनचादी दोकान गौतम गहना पसल बन्दीपुर एक डुम्रे बजार तनहुँ पृथ्वी राजमार्गको अगाडि कामना विकास बैङ्क जाने भर्याङको पहिलो सटरमा हामी कहाँ आधुनिक डिजाइनका गहनाहरू सुपथ मूल्यमा बनाइनुको साथै रेडिमेड गहनाको खरिद बिक्री पनि गरिन्छ। यहाँ कम्प्युटरबाट नापतोल गरिनुको साथै ज्यालामा 50% छुट गरिएको छ। दसैँ तथा तिहारको अवसरमा सम्पूर्ण सेवामा भारी छुट गरिएको छ। प्रोपाइटर भीमबहादुर गौतम र मीना गौतम। सम्पर्क नम्बर 98462 14 98266 77 776 र 65582 78।
4: 2045 सालदेखि निरन्तर सेवामा सुनचाँदीको कारोबारमा एकदमै विश्वासिलो नाम भरत एन्ड साजन सुनचाँदी पसल।
5: ए बहिनी हेर हेर कति राम्री देखिए कि, मेरी श्रीमतीलाई तिमी जस्तै राम्री बनाइदिन पर्यो कि।
6: छ्या दाई पनि म के राम्री छु र, यो सबै मैले लगाएको गहनाको कमाल त हो नि। हेर्नुहोस् न, नाकमा फुली, कानमा कस्तो राम्रो टप बनाएकी छु, हातमा चुरी र औठी, घाँटीमा हार लाएकी छु, ल हेर्नुहोस् त खुट्टामा पाउजु पनि लगाएकी छु। अनि राम्री देखिन्न त?
5: होइन, यति विधि चिटिक बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ?
6: विनोद सुनचाँदी पसलले। हजुर पनि भाउजूलाई लिएर त्यतै जानुहोस् है दाई, नत्र पछि पर्नु होला।
7: हजुर, हामी कहाँ शुद्ध सुनचाँदीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनचाँदी खरिद बिक्री गरिन्छ।
8: विनोद सुनचाँदी पसल पालुङटा नगरपालिका 5 छाती पोखरी गोर्खा।
9: प्रोपाइटर विनोद सुनार। मोबाइल 98 31 39 505 र 98 165 95 850।
10: काका साह्रै निराश देखिनु भएको छ त, बिहान बिहानै टाउकोमा हात राखेर के भयो त्यस्तो?
11: हेर न नानी, खेतीबाली पनि राम्रो भएन, पशुपालन पनि राम्रोसँग फापेन, अब नेपालमा बसेर केही गरौँ भन्ने सोचेको घाटै घाटा मात्रै, यस्तो पाराले त फेरि विदेशै जानु पर्ला जस्तो भयो।
10: अब विदेश होइन काका, तपाईँलाई प्राविधिक सल्लाह, उन्नत बिउ बिजन, घाँस र दाना चल्लाको खाँचो देखेको छु मैले। तपाईँ त्यसको लागि तनहुँको डुम्रे स्थित डुम्रे बिउ बिजन एन्ड दाना पसलमा जानुहोस् न।
11: ए हो र, त्यसो भए म आजै गइहालेँ।
12: हामी कहाँ सिजन अनुसारका तरकारी बाली, अन्न बाली, दलहन बाली, नगदे बाली र घाँस बालीको स्थानीय उन्नत र हाइब्रिड वर्ण शङ्कर बिउहरू उपलब्ध छन्। विषादीहरू, कीटनाशक, रोगनाशक, झारपातनाशक, मुसानाशक लगायत कमिला, धमिरा, साङ्ला मार्ने विषादीहरू पाइनुका साथै कृषि सम्बन्धी रोग र किराहरूको सम्पूर्ण विषादीहरूको प्राविधिक परामर्श पनि गराइन्छ। कृषि सामग्रीहरू, मकै चढाउने मेसिन 5 र 10 लिटरको हजार, 2 लिटर 5 लिटर, 16 लिटर, 18 लिटर, 20 लिटरको विषादी छर्कने स्पेयर पम्प, नजिक र टाढा पनि फाल्ने फिरफिरेहरू, बेर्ना जमाउने नर्सरी ट्रे र पोली ब्याग, दाँती औजार 9 र 11 मुखी, टनेल प्लास्टिक, हरियो नेट जाली, काट छाट गर्ने कैची, सिकेसर, बाँस काट्ने आरा, मोहनी पासु, च्यापच्यापे पासु, कृषि चुना, पोल्ट्री चुना, रिनोइट बोर्डो पेस्ट, कौशी खेतीका सामग्रीहरू, कोकोपेट, ग्रो ब्याग, गमलाहरू, अर्गानिक मल, गडौली मल, जैविक मल, सानो साइजको कुटो, झारपात कोर्ने, गार्डन पन्चा, गार्डन कैसी, निमजन्य तेल, कुकुरका सामग्रीहरू, स्याम्पू, साबुन, पाउडर, काइयो, नङकट, ज्याकेट, सिक्रीहरू, बडी बेल्ट, घाँटी बेल्ट पनि पाइन्छ। कुखुराका चल्लाहरू, बोइलर, क्रिराज, हब्बर्ड, लोकल, बच्चै पाइनुका साथै तिनका लागि दाना र दाना पानीका भाँडाहरू सम्पूर्ण पाइन्छ। पशु पक्षी का अवसर औषधिहरू भिटामिन लगायत सम्पूर्ण सामग्रीहरू उपलब्ध छन्। नामले माटे जुका किर्ना उपिया सुसुले मार्ने औषधि पनि उपलब्ध रहेको छ। मकै बारीमा झारपात मार्ने, धान बालीमा झार नआउने र झार मार्ने लगायत पाखो बारीमा झार मार्ने झारपात नाशक औषधि उपलब्ध छन्। साथै यिनीहरूको बारेमा प्राविधिक परामर्श पनि गराइन्छ। उन्नत तथा हाइब्रिड मकैका बिउहरू अरुण दुई, रामपुर कम्पोसिट, मनकामना तीन, शङ्कर मकै, स्टार नाइन, सुवर्ण, सिपी 808, राजकुमार, क्राइ स्टार, मकैमा गवारो र फौजे किराको विषादी र झार मार्ने विषादी पनि उपलब्ध छ। लहरे बालीका बिउहरू, भक्तपुरी लोकल काँक्रो, करेला, घिरौला, लौका, मुन्टा खाने र कैना लाग्ने फर्सी, जुकुने फर्सी, चिचिन्डाका उन्नत तथा हाइब्रिड बिउहरू आइपुगिसकेको छ। त्यस्तै होचा र अग्ला बोटे टमाटर, अकबरे खुर्सानी, भेडे खुर्सानी, मालीपाटन बोडी, मिटर तने बोडी, भिन्डीका बिउहरू साथसाथै तिनलाई चाहिने सम्पूर्ण सामग्रीहरू आइपुगिसकेको छ। फलफुलको बोटहरूमा फुल र फल टिकाउने हार्मोन पनि उपलब्ध छ। लहरे बालीमा लाग्ने झिगौरी नियन्त्रण गर्ने पहेँलो च्यापच्यापे पासो र मोहिनी पासो पनि उपलब्ध छ। विषादी प्रयोग गर्दा बुझेर मात्र प्रयोग गरौँ।
13: डुम्रे ब्युबिजन एग्रो सेन्टर एन्ड भिन्तुना भेट फर्मा, प्रोप्राइटर दिकेश मुनाकर्मी, BSc AG, कृषि स्नातक, कन्जुवेनी मेडिकलको आडैमा। सम्पर्क फोन 0658082775, सम्पर्क मोबाइल 98461092596 र 98101120।

0: एकमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।
1: म त एउटा सल्लाह लिन आएको।
2: यस्तै राम्री युवतीलाई के सल्लाह चाहियो फेरि? ल भन्नुस्, के सल्लाह चाहियो तपाईलाई?
1: यो चाडबाड मेला महोत्सवको समय पनि आयो, यो मासुका परिकारहरू कसरी बनाउने, कुन कुन मसलाहरू कसरी प्रयोग गर्ने भनेर।
2: ए ल सुन्नुस्, पहिला पकाउने भाँडोमा तेल तातो बनाउनुहोस्, अनि आवश्यक मात्रामा मेथी अनि प्याज राख्नुहोस्, त्यसपछि मासु ओइलिनुहोस्, अनि आवश्यकता अनुसार नुन, थोरै बुङकोटे जिराको धुलो, थोरै धनियाँको धुलो, बेसार खुर्सानीको धुलो र मिट मसला राख्नुहोस्, अनि मिठो भइहाल्छ।
1: ओहो, सुन्दैमा मुखै रसायो, खाँदा त कति मिठो होला।
3: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल भैँसीगोठ बेलबन्जाङ तनहुँ, सम्पर्क नम्बर 9846000178।

0: extreme energy drink.
1: तपाईँ यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन पोखरा वा बन्दीपुर बेसिसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ,
2: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्रे चिसापानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस् आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा खसीको मासु कालिजका स्वादिष्ट परिकारहरू अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फल फूल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्ले ग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल केओएस इबी चार्जिङ स्टेसन बन्दीपुर एक डुम्रे बजार चिसापानी तनहुँ।
1: प्रोप्राइटर मदन अधिकारी, मोबाइल नम्बर 9856 80 622, 9856 80 622।
3: आफूलाई प्रजनन अङ्गहरूको समस्या भएको तर भन्न नसकेको, जानकारी लिन र उपचार गर्न खोजेको तर उपयुक्त ठाउँ र विज्ञ थाहा नपाएका महिलाहरूलाई खुसीको खबर।
4: यौन चाहना नहुने, सुत्केरी पछि यौनाङ्ग खुकुलो हुने, सुक्खा हुने, खोक्दा हाँस्दा र हाच्छु गर्दा पिसाब चुहिने आदि समस्याहरूलाई चिरफार नगरिकन, बिहोस नगरिकन, कुनै साइड इफेक्ट बिना लेजर जस्तो अत्याधुनिक प्रविधिद्वारा सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा उपचार भइराखेको छ।
3: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर प्राली पोखरा 5 पर्स्याङ।
5: फोन नम्बर 061-574-668।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाका लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने सुबारु कन्सल्टेन्सी अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौँ।
7: सुबारु कन्सल्टेन्सीले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 र N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ।
7: थप जानकारीका लागि सुबारु कन्सल्टेन्सी प्राली बन्दीपुर एक टुम्रे बजार गरिमा विकास ब्याङ्क सँगै।
6: सम्पर्क नम्बर 0-65-80-599, मोबाइल 9-56-60-60-299।
8: ओहो गुरु, पसिनै पसिना आउनु भएको छ त, के भयो गाडी?
9: के गर्नु र भाइ, बेलैमा बुद्धि नपुगेपछि दुःख पाइने रहेछ।
8: के भयो र गुरु?
9: के हुनु र भाइ, बलियो गाडीको पार्ट्स भनेर सामान फेरियो, नक्कली पो परेछ, अहिले दुःख पाइयो।
8: बर्बादै भएछ त गुरु, हाम्रै तनहुँको चिसापानी डुम्रेमा रहेको श्वेता मोटर पार्ट्सबाट सामान लिन जानुहोस् न।
9: ए हो र, अब त म पनि सधैँ त्यहीँबाट सामान लिन्छु।
10: यहाँ सम्पूर्ण गाडीको पार्ट्स पाइनुको साथै दक्ष मिस्त्रीहरूद्वारा मर्मत पनि गरिन्छ, साथै महिन्द्रा कम्पनीको जेन्युइन पार्ट्स सुपथ मूल्यमा पाइन्छ। श्वेता मोटर पार्ट्स एन्ड वर्कसप, डुम्रे बजार चिसोपानी तनहुँ। प्रोप्राइटर प्रमोद कुमार, सम्पर्क 9856-42576, 9813-13191।
11: यु आर लिसनिङ
12: रेडियो बन्दीपुर 88.8 Sounds beyond cool.
13: आदरणीय श्रोताहरू नमस्कार, रेडियो बन्दीपुर 88.8 को संवादमूलक कार्यक्रम बन्दीपुर जमघा भेटमा यहाँहरूलाई स्वागत छ। म बाबुराम खनाल। आजका हाम्रा अतिथि हुनुहुन्छ सरिता गुरुङ, उहाँ नेपाली काङ्ग्रेसको महासमिति सदस्य हुनुहुन्छ। अहिलेका दिनसम्म अब यो अधिवेशनको कुराहरू आएको छ, उहाँसँग नेपाली कङ्ग्रेसकै अहिलेको अधिवेशनको पेरिफेरीमा रहेर कुराकानी गर्नेछ। सरिताजी, यहाँलाई बन्दीपुर जमघा भेटमा स्वागत छ।
14: धन्यवाद, नमस्कार।
13: के छ गतिविधि? अब असोजको 3-4 गते आउँदैछ, आज 28 गते भदौ भयो, के छ गतिविधि, के गर्नुभएको छ आजकल?
14: ठिकै छ, अब पार्टीको 15 महाधिवेशन नजिक आइसकेको छ, कार्यतालिका चाहिँ प्रकाशित भएको छ। अब असोजको 3 गते यदि भूगोलले साथ दिएन परिस्थितिले भने 4 गते न 3 गते एउटा अधिवेशन हुँदैछ, त्यसको लागि हामी लगभग तयारी अवस्थामा छौँ।
13: के गर्दै हुनुहुन्छ हिजो आज
14: खासै त्यस्तो होइन, पार्टीले खटाएको आराको कामहरू गरिराखेका छौँ र अब फेरि पनि भन्नुपर्दा एउटा अधिवेशनकै तयारी अवस्थामै छौँ।
13: यो अहिले अलिअलि नयाँपना छ नि नेपाली कङ्ग्रेसमा, जस्तो पहिला धुरीबाट धुरीमा हम्फाल्थे मान्छेहरू, अहिले त्यो कुरा अन्त्य भएको छ, अहिले त सबैवटामा आउनुपर्ने भएको छ, यसलाई कसरी हेर्नु भएको छ?
14: त्यो म असाध्यै सकारात्मक रूपमा हेरेको छु, किनभने धुरीबाट धुरीमा हम्फाल्ने हजुरको भनाइलाई मैले पैँचो माग्दै त्यो चाहिँ राम्रो सिस्टम थिएन। जो माथि छ माथिको मान्छे माथि तलकोहरूको अब केन्द्रमा जान सक्ने, प्रदेश जान सक्ने, जिल्ला जान सक्ने क्षमता भए तापनि चाहिँ तलै बसिराख्नु पर्थ्यो। अब केन्द्रीय सदस्य सधैँ केन्द्रीय सदस्य हुने, मन्त्री सांसद चाहिँ चुनाव लड्न नपर्ने, केन्द्रीय सदस्यहरू वडामा आउन नपर्ने भन्ने थियो, वडामा लड्न नपर्ने भन्ने थियो। अहिले चाहिँ अब चाहे त्यो केन्द्रीय सदस्य हो चाहे त्यो सांसद मन्त्री जेसुकै होस्, वडामा आएर क्रियाशील सदस्यको सहमतिमा अथवा त्यहाँ प्रतिस्पर्धा गरेर होस् त्यसरी जाने भनिसकेपछि यसमा एउटा पार्टीमा ऊर्जा थपेको छ यस्तो कुराहरूले र यसले एउटा क्षमता र सबैमा अलिकति उत्साहित थपेको छ, म यसलाई एकदमै सकारात्मक हिसाबले हेरेछु।
13: के अरे पूर्ण बहादुर खड्का जो त्यो बेलाको कार्यवाहक सभापति हुनुहुन्थ्यो काङ्ग्रेसको, त उहाँको कुरा चाहिँ के हो? यो शेरबहादुर देउबाहरूलाई मैले आदरणीय शेरबहादुर देउबा भने, शेरबहादुर देउबाजीहरूलाई यता ल्याउनका लागि उहाँहरू यता आइराख्या हो अहिले, के भन्नुहुन्छ?
14: त्यो त मलाई खासै आधिकारिक थाहा छैन होइन, त्यो मैले यो सामाजिक सञ्जालहरूमा देखाएको छु र मैले यो अहिले यसो बुझ्दाखेरि त्यहाँ अहिले केन्द्रमा कार्य सम्पादन समितिको बैठक बसिरहेको छ, कार्यभाग पूर्व कार्यभाग सभापति उप के अरे सभापति पूर्णबहादुर आदरणीय नेता सहित 80 जनाको ठुलो ग्रुप होइन, अलिकति व्यक्तित्व क्षमता भएको नेताहरू आउँदै हुनुहुन्छ भन्ने कुरा सुनेको छ। अब त्यसको बारे केन्द्रले त्यस के हो भने व्यवस्थापन पक्कै गर्नुहुनेछ र पार्टीलाई मजबुत सङ्गठन बलियो बनाउनेछ भन्ने मैले विश्वास गर्छु। त्यो मलाई त्यति आफूलाई क्लियर नभइसकेको कुरा, मेरो क्षमताभन्दा माथिको कुरा भयो, त्यो अब नेताहरूले गर्नुहुन्छ।
13: अब अहिले यो छ नि 30-35 वर्षभित्रका पनि त्यहाँ पर्नुपर्छ भन्ने खाले कुरा आशा, यसलाई कसरी लिनुहुन्छ?
14: त्यो पनि म असाध्यै सकारात्मक पोजिटिभ हिसाबले हेर्छु, किनभने राजनीतिमा एउटा त अहिलेको नवयुवाहरूलाई चाहिँ राजनीति भनेपछि एउटा घृणाको क्षेत्र मन नपर्ने, नेतादेखि चाहिँ चोर आयो भन्ने, अब नेता भनेपछि राजनीति भनेपछि पहिले नाक खुम्चाउने हुने हुन्थ्यो र विशेष गरी नेपाली काङ्ग्रेसमा यो जेएनजी युवाहरूको नव पुस्ता पनि एकदमै कम थियो होइन, त्यो अहिलेको यो एजेन्डाले चाहिँ अहिले युवाहरूलाई आकर्षित गरेको छ। जस्तो ओडाबाट जिल्लासम्म चाहिँ 30 वर्षसम्मको एउटा क्षेत्रबाट एउटा ओडाबाट 3 जना अनिवार्य जान पर्ने, अनि त्यसपछि क्षेत्रबाट चाहिँ केन्द्रमा 35 वर्षसम्मको 3 जना 1 जना महिलासहित 3 जना युवाहरू जाने भनेको छ। यसले गर्दा युवा पुस्तालाई आकर्षित गरेको छ र सँगै फेरि नेपाली काङ्ग्रेसको विधानमा अहिले महिलाहरूलाई पनि विशेष प्रायोरिटी प्राथमिकता दिएको छ, किनभने महिलाहरू सभापतिको पदमा पनि लड्न सकिन्छ, ओडादेखि केन्द्रसम्म एउटा उपसभापतिमा चाहिँ महिला अनिवार्य भन्ने पनि राखेको छ। त्यसैले अहिले नेपाली काङ्ग्रेसको यो विधान चाहिँ राम्रो छ, सबैलाई समेटेको छ, यसमा अपाङ्ग भएको व्यक्ति र श्रमजीवी हरलाई पनि चाहिँ समेटिएको छ अहिलेको विधानले। त्यसैले मलाई लाग्छ यो विधानलाई राम्रोसित हामीले चाहिँ फलो गर्दै गयो भने विधानको मूल्य नीति नियम मूल्य मान्यतालाई हामीले यसलाई व्यवहारमा ल्याउन सक्यो भने साँच्चै नेपाली काङ्ग्रेस राम्रो हुन्छ भन्ने म आफू चाहिँ एकदमै विश्वास छु र ढुक्क पनि छु।
13: कि तपाईँलाई कस्तो लाग्छ आफ्नो क्षमता कति बढ्यो? तपाईँ गण्डकी प्रदेश सभाको सदस्य पनि निर्वाचित के अरे समानुपातिकबाट होइन चिनिनु भएको, विशेषमा अधिवेशनमा गएर फर्काउनु भएको, त्यो आफूमा आन्तरिक ऊर्जा र क्षमता कहाँनिर पाउनुहुन्छ पहिला भन्दा अहिले?
14: मलाई यसो लाग्छ, म गण्डकी प्रदेश सभाको सांसद मात्रै पनि हो र म फेरि गण्डकी नेपाली काङ्ग्रेस गण्डकी प्रदेश कार्य समितिको सदस्य पनि कार्य समिति सदस्यमा निर्वाचितै सदस्य हो र यी कुराहरूले गर्दाखेरि एउटा त प्रदेशमा सांसद हुँदा प्रदेश नेपाली काङ्ग्रेसको सदस्य हुँदा आफ्नो गण्डकी प्रदेशको बारेमा धेरै कुराहरू थाहा पाउने मौका हुँदो रहेछ अवसर हुँदो रहेछ र अर्को कुरा चाहिँ यो विशेष महाधिवेशन चाहिँ
13: यहाँले केही काम पनि गर्यो जस्तो लाग्यो भानु तेह्र व्यास्नोबाट सुरु हुने भानु तेह्रको जुन एउटा ठाउँ छ नि त्यहाँ एउटा मोटरमार्ग पिच पनि त गर्नुभयो भने होइन
14: मैले त्यो पनि गरेँ र मेरो कार्यकालमा एउटा ऐतिहासिक बाटो चाहिँ राख्दाखेरि मैले यो क्यामिनदेखि पोखरीसापसम्म यो 19 किलोमिटरको बाटो चाहिँ बहुवर्षीय योजनामा पनि पारेको छ ब्यास र भानु जोड्ने गरेको छ। यस्तै कामहरू त अब त्यो एउटा आफूले आफ्नो कार्यकालमा जिम्मेवारी पाएअनुसार गरेको हो र अहिले मेरो क्षमतामा विकास भन्ने कुरो त अब म क्षमता बाँध्छु कि छैन भन्ने त अब हजुरहरू जस्तोले होइन पत्रकारहरूले जनताहरूले भन्ने हो म आफू यति भएको छु भन्ने त छैन तर मलाई एकै यो अहिले विशेष महाधिवेशनले चाहिँ धेरैलाई यो नेपाली काङ्ग्रेसमा आकर्षित गरेको छ र युवा पुस्तालाई आकर्षित गरेको छ भन्ने चाहिँ मलाई लाग्छ। मेरो क्षमताको बारे त अरूले भन्ने म आफूले भनेर त थाहा हुँदैन।
13: यो अधिवेशन यहाँलाई कतिको लाग्छ आफू आफ्नो कुरा चाहिँ यहाँको एउटा पार्टीगत नेता हो तर आफ्नो पनि त कुरा हुन्छ नि महाधिवेशनको कुराहरूमा आफूलाई कहाँनिर उभ्याउने र त्यसरी आफू टक्रिने त्यो खालको कुरा गर्नुभएको छ।
14: त्यो त यस्तो अब महाधिवेशन पहिला त वडामा महाधिवेशन गर्नुपर्छ अब यो वडा होइन पालिका क्षेत्र प्रदेश हुँदै जाने हो अब त्यसमा त आफ्नो जनताले कार्यकर्ताले के भन्नुहुन्छ त्यही नै हो आफूलाई इच्छा त हुन्छ जानलाई होइन गर्नलाई क्षमता पनि छु फुर्सद पनि छ गर्न सक्छ जस्तो पनि लाग्छ तैपनि अब हेरौँ पार्टीको साथीहरूले मलाई कति आवश्यकता ठान्नुहुन्छ त्यतिखेर नै इच्छा प्रकट गरौँ।
13: के कस्तो मान्नुहुन्छ यतिखेर जस्तो विगतको अधिवेशन र अहिलेको अधिवेशन केही निश्चित फरकहरू छन् त आम रूपमा काङ्ग्रेसको शुभचिन्तकले कस्तो मानेको छ काङ्ग्रेसको अधिवेशनले त्यो ख्याल गर्नुभएको छ?
14: यस्तो लाग्छ अब यो केन्द्रदेखि ओडादेखि होइन टोलदेखि गर्दाखेरि पहिलाको भन्दा अहिले यो पुरानै ढडा भन्ने चाहिँ मलाई लाग्दैन किनभने यो अब समावेशको कुराहरू अनि त्यसपछि अब अपाङ्गताको कुराहरू महिलालाई विभिन्न क्षेत्र भेगहरू समेटेको कारणले गर्दाखेरि पहिलाको भन्दा यो अलिकति फरक हुन्छ र यो अलिकति राम्रो हुन्छ जस्तो लाग्छ मलाई। त्यो एउटा टिके भन्ने र अनि कसैको स्वस्पर्शमा नजाने भन्ने चाहिँ यो काङ्ग्रेसको अहिलेको नीति भएको कारणले गर्दाखेरि पहिलाको भन्दा अलिकति रोचक हुन्छ जस्तो लाग्छ मलाई।
13: एउटा यस्तो पनि हुनसक्छ सरिताजी जस्तो अहिले हेऱ्यो भने काङ्ग्रेस संस्थापन र संस्थापन इतर भनेर आएको छ त्यो कोही यस्तो यस्तो पनि कार्यकर्ताहरू तपाईँले पाउनु होला सम्भवतः त्यो म कता हो होइन होइन अब संस्थापन इतर पनि यी कुरा सुन्दा ठिकै छ अनि यतापट्टि आएर चाहिँ होइन अब एउटा विशेष महाधिवेशन विधानले तोकेको मापदण्ड पुरा गरेर साह्रो कुरा गरेर आएको छ त्यो बिचमा बसेको कार्यकर्तालाई यहाँले के भन्नुहुन्छ?
14: म बिचमा बसेको कार्यकर्तालाई अब हामी साँच्चै नै नेपाली काङ्ग्रेस हो होइन काङ्ग्रेसको लागि हामीले कति पसिना बगाएको छ योगदान दिएको छ त्यसैले सबै हामीले एउटा खालि अहिलेको सभापति गगन थापा शेरबहादुर देव नभनिकन जहाँ हाम्रो रुख र चाहिँ तारा छ चार तारे झन्डा छ त्यो भित्र बस्नको लागि सबैलाई आह्वान गर्दछु किनभने बिचमा बसेर त के हुन्छ र कहीँ न कहीँ आफूलाई पनि कता हरायो जस्तो हुन्छ होइन पार्टीले पनि कतिपय साथीहरू बिचमा छ कति छुटेको भन्दा सबैजना एक गोलबद्ध भएर जाँदा पार्टी मजबुत हुन्छ बलियो हुन्छ हाम्रो सपनाहरू पनि साकार हुन्छ सबैलाई म एक ढिक्क जहाँ हुनुपर्छ भन्ने अनुरोध गर्छु।
13: यो संस्थापन इतरले अड्डी लिएको देखिन्छ यहाँले चाहिँ त्यो अड्डी लिएलाई कसरी बुझ्नु भएको छ संस्थापन इतरको कुरा गरेँ मैले?
14: त्यो त एउटा अब संस्थापन इतरमा चाहिँ अब धेरै सिनियर अग्रज नेताहरू हुनुहुन्छ त्यो मेरो हैसियतभन्दा पनि अलि बढी कुरा भयो मलाई लाग्छ उहाँहरू एउटा अभिभावक भएको कारणले उहाँले त्यसरी राणा पञ्चायत होइन दुनियाँ के अरे चाहिँलाई गर्दै आफूले एउटा काङ्ग्रेसलाई होइन देशको पहिलो पार्टी बनाउन धेरैपल्ट सफल भयो त्यसैले ती कुराहरूलाई माया गरेर पार्टीले माया गरेर पनि त्यो धेरै आडनहरू लिनभन्दा आफ्नै भाइ छोरा त हो नि भनेर पार्टीको लागि पनि उहाँहरू आउनु आएर सल्लाह सुझाव दिएर पार्टीको संरक्षक भएर बसिदिनु भए राम्रो हुन्छ जस्तो लाग्छ।
13: उहाँहरू यो अधिवेशनमा आउने कुराको कति आशावादी हुनुहुन्छ सम्भव होला आउनु?
14: यस्तो यो चाहिँ मेरो अलि हैसियत हुने ठुलो कुरा भयो। अब यो म केन्द्रीय सदस्य नि परेन होइन, आउन त पर्ने हो के अरे, अब उहाँले बुझ्नु होला मैले भन्नु भन्दा यो कुराहरू।
13: समग्र रूपमा यहाँले यो अन्तर्वार्ता यो बन्दीपुर जम्का भेटको जुन खालको कुरा छ यसमा आम रूपमा के भन्नुहुन्छ, जस्तो नेपाली कङ्ग्रेस कसरी अगाडि जाँदैछ, नेपाली काङ्ग्रेसका प्रति जनताको धारणा कस्तो हुनुपर्छ, त्यो बारेमा यहाँले चाहिँ हाम्रा आम श्रोतालाई के भन्नुहुन्छ?
14: सर्वप्रथम त म अब सबैजनालाई नेपाली काङ्ग्रेसमा गोलबद्ध भएर बस्नलाई अनुरोध गर्छु। अब यो काङ्ग्रेसको महाधिवेशन हुँदैछ, यो चाहिँ हाम्रो लागि ठुलो कुम्भ मेला हो, त्यसैले यसमा सबैले कसैलाई भाव पुग्ला कसैलाई नपुग्ला कहीँ न कहीँ पुग्ला यी सबै कुराहरूलाई मन दुखाएर होइन मन बुझाएर पार्टीमा एक भएर पार्टी यो महाधिवेशन सफल गरेर नेपाली काङ्ग्रेसलाई नेपालको प्रथम पार्टी एक नम्बरको पार्टी बनाउनको लागि हामी सबै लाग्नुपर्छ भन्ने अनुरोध गर्न चाहन्छु।
13: र सरिताजी यो समय र सम्वादको लागि धेरै धन्यवाद छ यहाँलाई।
14: मेरो पनि हजुरलाई धन्यवाद, मलाई एउटा अवसर दिनुभयो, यसको बारे हजुरपट्टि आभार व्यक्त गर्न चाहन्छु।
13: आदरणीय श्रोताहरू, हाम्रो आजको बन्दीपुर जम्का भेटको सम्वाद हामीले सरिताजीसँग कुराकानी गऱ्यौँ यहीँ समाप्त भएको छ। सुन्दै रहनुहोला रेडियो बन्दीपुर, नमस्कार।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
15: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो, बाबालाई सधैँ भन्यो कहिले ल्याइदिने होइन।
16: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
17: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
16: उफ, कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल भोलि सबैजना भन्सार सुनचादी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
15: थ्याङ्क यू बाबा।
16: अब थ्याङ्क यू त मलाई होइन, 55 वर्ष पुरानो भन्सार सुनचादी पसललाई दिनुपर्छ।
18: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै राशि अनुसारको पत्थर सुनचाँदी खरिद बिक्री तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
19: चाड पर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुराना तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ। सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ। 55 वर्षदेखिको विश्वास भन्सार सुनचाँदी पसल, ढुङ्ग्रे बजार तनहुँ, प्रोप्राइटर काली बहादुर सुनार, छोरा नरबहादुर सुनार, बुहारी देवी खड्का बिक, सम्पर्क 9824168 9805-8161-26।
20: आँखाका बिरामीहरूलाई खुसीको खबर,
21: अस्पतालको प्राविधिक सहयोग तथा सुन्दर बजार नगरपालिकाको व्यवस्थापनमा 2076 मक्सिरदेखि सुन्दर बजार नगरपालिका भोटेओडारमा भोटेओडार आँखा उपचार केन्द्र सञ्चालन भइरहेको छ। तपाईँ कुनै आँखाको समस्याबाट पीडित हुनुहुन्छ? यदि हुनुहुन्छ भने यस आँखा उपचार केन्द्रमा आई आफ्नो आँखा जाँच गराएर बेलैमा सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्दछ।
20: आँखा उपचार केन्द्रबाट प्रदान गरिने सेवाहरू,
21: सार्वजनिक निदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट 4 बजेसम्म अनुभवी नेत्र प्राविधिकबाट अत्याधुनिक मेसिनले बिरामी जाँच गरिन्छ।
20: आँखाको दृष्टि परीक्षण, चश्मा जाँच तथा सुपथ मूल्यमा डाक्टरको पुर्जी अनुसार चश्माहरू उपलब्ध गराइन्छ।
21: 10% छुटमा बिरामीहरूलाई सशुल्क औषधिको व्यवस्था गरिन्छ।
20: आवश्यकता अनुसार आँखाको सामान्य शल्यक्रिया समेत गरिन्छ।
21: आँसु बग्ने नलीको सफाई, फोहोर कसिङ्गर झिक्ने तथा आँखाको चाप समेत नाप्ने व्यवस्था छ।
20: समय समयमा आवश्यकता अनुसार मोतिया बिन्दुको शल्यक्रियाका लागि शिविर सञ्चालन गरिन्छ।
21: आँखाका जटिल रोगहरूको उपचारका लागि उचित परामर्श प्रदान गरिन्छ। आकस्मिक सेवाका लागि सम्पर्क 9841613100, 9841613860। भोटेओडार आँखा उपचार केन्द्र, सुन्दर बजार नगरपालिका भोटेओडार, कृष्ण बगैँचा, लम्जुङ।
9: होइन हौ गणेशजी, के गर्न लाग्नुभयो बारीतिर?
1: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
9: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि।
1: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा अनि अमिलो बिरे नुन, भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
18: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल भैसीगोट बेलबन्जाङ तनहुँ सम्पर्क नम्बर 9846000178।

0: extreme energy drink.
1: तपाईँ यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन पोखरा वा बन्दीपुर बेसिसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ,
2: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्रे चिसापानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस् आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा खसीको मासु कालिजका स्वादिष्ट परिकारहरू अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फल फूल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्ले ग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल के हो यस इबी चार्जिङ स्टेसन बन्दीपुर एक डुम्रे बजार चिसापानी तनहुँ।
1: प्रोप्राइटर मदन अधिकारी, मोबाइल नम्बर 9856806622, 9856806622।
3: भइहाल्छ नि, बरु कहाँबाट ल्याउने हो?
4: के कहाँबाट ल्याउने नि? न्यूजय बुद्ध सुनसादी पसल छ नि बोटेवाडा मालुनीमा, त्यहाँबाट ल्याउने नि। बरु हिँड न अहिले जाउँ,
3: छोटो छुट्टी छ आजै गइहालौँ, बरु बेलुकी रोधी पो जाने कि।
4: छ्या तिमी त कस्तो हो।
5: हजुर, गुणस्तरीय सुनचारीका गहना किनबेच र साटफेर गर्नुका साथै राशि अनुसारका पत्थर कम्प्युटर तौल अनि विश्वासिलो पसलका लागि सधैँ सम्झनुहोस् न्यू जय बुद्ध सुनचारी पसल। प्रोप्राइटर राजु विश्वकर्मा, होटेवडा 8 स्कुल चौक बालुने। मोबाइल नम्बर 9862646888।
6: हाम्रो शाखा व्यस्तै पुरानो ब्याङ्क लाइन दमोलीमा पनि सञ्चालनमा रहेकाले होटेवडाबाट प्रदान गरिरहेको सेवा सुविधा अब दमोलीबाट पनि लिन सकिने जानकारी गराइन्छ।
7: आफूलाई प्रजनन अङ्गहरूको समस्या भएको तर भन्न नसकेको, जानकारी लिन र उपचार गर्न खोजेको तर उपयुक्त ठाउँ र विज्ञ थाहा नपाएका महिलाहरूलाई खुसीको खबर।
8: यौन चाहना नहुने, सुत्केरी पछि यौनाङ्ग खुकुलो हुने, सुक्खा हुने, खोक्दा हाँस्दा र हाच्छु गर्दा पिसाब चुहिने आदि समस्याहरूलाई चिरफार नगरिकन, बिहोस नगरिकन, कुनै साइड इफेक्ट बिना लेजर जस्तो अत्याधुनिक प्रविधिद्वारा सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा उपचार भइराखेको छ।
7: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर प्राली, पोखरा 5 पर्स्याङ।
9: फोन नम्बर 061-574-668।
10: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: extreme energy drink.
1: आज धेरै काम भयो है.
2: कामको थकाइ त सहिन्छ दाई, तर केही मानिसहरूको व्यवहारले भने काम गर्नै गाह्रो बनाइदिन्छ.
1: किन, के भयो र?
2: बारम्बार अश्लील टिप्पणी गर्छन्, एक्लै भेट्ने प्रयास गर्छन्, नमान्दा काम गुम्ने डर देखाउँछन्. म धेरै दिनदेखि चुप बसेकी थिएँ.
3: माफ गर है, मैले यस्तो कुरा सामान्य होला भने सोचेको थिएँ.
4: त्यो सामान्य होइन. कसैको इच्छा विपरीत गरिने यौन संकेत, अश्लील टिप्पणी, अनावश्यक छोइछिटो, यौन सम्बन्धका लागि दबाब वा धम्की, यी सबै यौनजन्य दुर्व्यवहार हुन्. यस्तो व्यवहार प्रति शून्य सहनशीलता अपनाइन्छ.
2: यदि यस्तो भयो भने मैले के गर्नुपर्छ?
4: चुप लागेर बस्नु हुँदैन. विश्वासिलो व्यक्तिलाई भन्नुहोस्, परियोजनाको गुनासो प्रणाली वा सम्बन्धित निकायमा गोपनीय रूपमा जानकारी दिन सक्नुहुनेछ. तपाईँको सुरक्षा, सम्मान र गोपनीयता पहिलो प्राथमिकता हो. सम्मानपूर्ण कार्यस्थल प्रत्येक व्यक्तिको अधिकार हो. महिला होस् वा पुरुष, यौनजन्य हिंसा र यौन दुर्व्यवहार कुनै पनि अवस्थामा स्वीकार्य छैन. मौनता होइन सचेतना.

0: सडक विभाग आयोजना निर्देशनालय एडिबी मुगलिन पोखरा सडक सुधार आयोजना अन्तर्गत जीबीभी सेवा प्रदायक सहयात्री समाज नेपाल र सिट्स जेबी द्वारा जनहितमा जारी सन्देश।
1: टुनिखेल, थानीमाई, तिनधारा, सिद्ध गुफा निर्माण हुँदै गइरहेका संरचनाहरू, वरिपरि देखिने हिमाली श्रृङ्खला अनि बन्दीपुर माउन्टेन रिजोर्ट, बिजनेस मिटिङ होस् या छुट्टीको रमाइलो, परिवारसँग समय बिताउन मेरो रोजाइको गन्तव्य बन्दीपुर माउन्टेन रिजोर्ट। म बन्दीपुर आउनु र रमाउनु, मेरो साथीभाइ परिवार मसँगै मन्त्रमुग्ध हुनु, मेरो जीवन सुखी खुसी र सफल हुनु कारण बन्दीपुर माउन्टेन रिजोर्ट। बन्दीपुरकै उत्कृष्ट गन्तव्य जहाँ सफलता हाँस्छ अनि मन रमाउँछ। बन्दीपुर माउन्टेन रिजोर्ट, बन्दीपुर चा टुनी खेल तनहुँ। फोन 065-520-125। बन्दीपुरको मुख्य बजारमा पनि रिजोर्ट रहेको छ।
2: होइन हौ गणेशजी, के गर्न लाग्नुभयो बारीतिर?
3: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
2: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि?
3: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा अनि अमिलो बिरे नुन, भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
4: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल बैसेगोट बेलबन्जाङ तनहुँ, सम्पर्क नम्बर 9846600178।

0: extreme energy drink.
1: अब लमजुङ बेसी शहरमा पुरानो भरोसा नयाँ प्रविधि मोडेल सिटी हस्पिटल नयाँ व्यवस्थापन र अनुभवी विशेषज्ञ डाक्टर सहित 24 घण्टा तपाईँको सेवामा।
2: हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू इमर्जेन्सी सेवा, प्रसुति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, अत्याधुनिक रङ्गीन भिडियो एक्सरे सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिस भ्याक्सिन, हेपाटाइटिस स्कोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेसन सेवा सबै एकै ठाउँमा उपलब्ध छ।
1: थप जानकारीको लागि सम्पर्क मोडेल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल। सम्पर्क फोन नम्बर 0 65 520 004, 98 400 50 663।
3: आफूलाई
4: भने जिउभरि पहेँले गहना लाउन मन छ, लौ नासियो। हातीभरि सुनको बाला र घाँटीभरि सुनको हार लगाउने रहर पनि तुइयो।
3: केलाई पिर मान्छ र सोल्टिनी? डुम्रे बजारमा रहेको भरत एन्ड साजन सुनचादी दोकानबाट सोल्टिनीको लागि नाकमा लाउने फुली, कानमा लाउने झुम्का, हातमा लाउने बाला औठी अनि घाँटीमा लाउने हार मात्रै होइन, तिलहरी पनि किनिदिउँला नि। बरु गरगहना किनेर उतैबाट घर जम्पो गर्ने हो कि सोल्टिनी?
4: सोल्टी पनि।
5: भरत एन्ड साजन सुनचादी दोकान, गौतम गहना पसल, बन्देपुर एक डुम्रे बजार तनहुँ, पृथ्वी राजमार्गको अगाडि, कामना विकास बैंक जाने भर्याङको पहिलो सटरमा। हामी कहाँ आधुनिक डिजाइनका गहनाहरू सुपथ मूल्यमा बनाइनुको साथै रेडिमेड गहनाको खरिद बिक्री पनि गरिन्छ। यहाँ कम्प्युटरबाट नापतोल गरिनुको साथै ज्यालामा 50% छुट गरिएको छ। दसैँ तथा तिहारको अवसरमा सम्पूर्ण सेवामा भारी छुट गरिएको छ। प्रोपाइटर भीमबहादुर गौतम र मीना गौतम। सम्पर्क नम्बर 98 460 40 214, 98 266 77 776।

0: र 0658820178।
1: 2045 सालदेखि निरन्तर सेवामा सुनचाँदीको कारोबारमा एकदमै विश्वासिलो नाम भरत एन्ड साजन सुनचाँदी पसल।
2: ए बहिनी हेर हेर कति राम्री देखिए कि मेरी श्रीमतीलाई तिमी जस्तै राम्री बनाइदिन पर्यो कि
3: छ्या दाई पनि म के राम्री छु र यो सबै मैले लगाएको गहनाको कमाल त हो नि हेर्नुहोस् न नाकमा फुली कानमा कस्तो राम्रो टप बनाएकी छु हातमा चुरी र उठी घाँटीमा हार लाएकी छु ल हेर्नुहोस् त खुट्टामा पाउजु पनि लगाएकी छु अनि राम्री देखिन्न त
2: होइन यति विधि चिटिक कै बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ
3: विनोद सुनचाँदी पसलले हजुर पनि भाउजूलाई लिएर त्यतै जानुस् है दाई नत्र पछि पर्नु होला
4: हजुर हामी कहाँ शुद्ध सुनचाँदीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनचाँदी खरिद बिक्री गरिन्छ
5: विनोद सुनचाँदी पसल पालुङटार नगरपालिका 5 छाती पोखरी गोर्खा
6: प्रोप्राइटर विनोद सुनार मोबाइल 98 31 39 505 र 98 165 95 850
7: मैया आज मासुको स्वादमा नौलो चमत्कार छ नि
8: ठिक भन्नुभयो आज मासुको स्वादमा चमत्कार ल्याएको छ जीएमसी स्पेशल मिट मसलाले
7: जीएमसी स्पेशल मिट मसला हैन के सुन्दैछु म यो
8: हो आज भोलि आफ्नै देशमा उत्पादित जीएमसी स्पेशल मिट मसलाको तहका छ
7: जीएमसी स्पेशल मिट मसला मासुमा राखेपछि नुन र प्याज बाहेक केही पनि राख्नु पर्दैन
8: तपाईँ स्वादमा नौलोपन चाहनुहुन्छ भने जीएमसी स्पेशल मिट मसला आजै प्रयोग गर्नुहोस्
7: ढुङ्गोटे मसला उद्योगको नौलो उत्पादन जीएमसी स्पेशल मिट मसला व्यापारिक जानकारीका लागि ढुङ्गोटे मसला उद्योग बन्दीपुर 1 तनहुँ सम्पर्क नम्बर 98065603423।

0: Extreme energy drink.
1: आदरणीय जनसमुदायहरू, बन्दीपुर गाउँपालिका एक डुम्रे बजार स्थित लक्ष्मी सिटी हस्पिटलमा प्रत्येक महिनाको प्रत्येक सोमबार पोखराका वरिष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको जानकारी गराउँदछौ। विशेषज्ञ डाक्टर विजय पाण्डेद्वारा उपचार हुने रोगहरू हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिसर, फिस्टुला, पित्त थैलीको ढुङ्गा पत्थरी, पिसाब सम्बन्धी समस्या, लाइपोमा, सेवासेस, सिस्ट, डर्मोइड जस्ता शरीरमा भए डल्लो र सुन्निएको सबै सेवाहरू हरेक दिन डाक्टर गणेश मुक्तान तामाङद्वारा हार जोर्नी तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। फेमिली फिजिसियन डाक्टर कमलजीत यादवद्वारा प्रत्येक दिन उपचार भइरहेको छ। प्रसूति तथा स्त्री रोग सम्बन्धी सेवाहरू
2: हाम्रा सेवाहरू प्रत्येक दिन भिडियो एक्सरे, इन्डोस्कोपी, डिजिटल एक्सरे, फिजियोथेरापी, प्रयोगशाला सेवा, ईसीजी, प्रसूति सेवा, अक्सिजन मनिटर, नेबुलाइजर, पाप दम सेवाहरू दैनिक सुचारु भइरहेको पनि जानकारी गराउँदछौ। थप जानकारीको लागि सम्पर्क लक्ष्मी सिटी हस्पिटल, बन्दीपुर एक डुम्रे बजार तनहु। सम्पर्क नम्बर 9855 63 0067 0065 580 5 80 289।
3: मोती हेल्थ क्लिनिक डुम्रे बजारको सूचना।
1: हरेक महिनाको दोस्रो शनिबार नसा, मानसिक, छारे रोग तथा लागु औषध रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गरिन्छ। हरेक शनिबार र बुधबार हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण। हरेक शनिबार प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। साथै पेट, छाती, मुटु तथा चिनी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको पहिलो र तेस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको चौथो शनिबार मुटु रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको तेस्रो शनिबार नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक सोमबार र बिहिबार नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हाम्रा सेवाहरू हरेक दिन मेडिकल अफिसरबाट स्वास्थ्य परीक्षण, ल्याब परीक्षण, एक्सरे, ईसीजी, मुटुको इको, प्लास्टर, माइनर अपरेसन, एनामोली स्क्यान, इको, भिडियो एक्सरे, इन्डोस्कोपी, डेन्टल सेवा, साथै अनुभवी स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ। सम्पर्क नम्बर 0658 80 170 र 0658 80 287।
4: मोती हेल्थ क्लिनिक डुम्री बजार तनहु।
5: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
6: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
5: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेतासँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
6: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, 22 न्यू रोड, दमौली, तनहु। फोन नम्बर 9856 60 424, 9860 10 92।
5: प्रोपराइटर अर्जुन अधिकारी, सागर उपास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
7: सञ्जीवनी स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना।
1: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक महिना महिनाको तेस्रो शनिबार हार्ट जोड्ने रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तिमलसिनाबाट इनोमली स्क्यान गरिन्छ।
7: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, इसिजी, डिजिटल एक्सरे, अक्सिजन, नेबुलाइजर, फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखरका स्तरद्वारा स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
2: सम्पर्क 0965-82-29 सञ्जीवनी स्वास्थ्य क्लिनिक, बन्दीपुर 1, डुम्रे बजार, तनहुँ।
0: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो। पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौ।
8: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
0: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर ICSI प्याकेजको पहिला 10 सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
8: आजै सम्पर्क गर्नुहोस् 061-574-668 97-649-47-474।
0: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म, हेल्दी बेबी, आफ्नै शुक्रकिट, आफ्नै जिन।
1: आवेदन पेश गर्ने सम्बन्धी सूचना यस भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रमहरू सञ्चालन गर्न यस जिल्लाका 100 पशुपालन सम्बन्धी कृषक समूह, संस्था, समिति तथा सहकारीहरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन भित्र तोकिएको ढाँचामा परियोजना प्रस्ताव सहित देहाय अनुसारको कागजतहरूको साथ भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँमा आवेदन पेश गर्नु हुन यो सूचना प्रसारण गरिएको छ। कार्यक्रमको विवरण बृहत्तर पशु विकास प्रबन्धन कार्यक्रम, गाई भैँसी बाख्रा बङ्गुर फलप, परिमाण 1 विनियोजित बजेट 30 लाख मात्र, सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू, खोर गोठ माछा पोखरी, रेलवे निर्माण र सुधार, उच्च प्रजनन मान भएका पशु खरिद तथा ढुवानी, पशु आहार उत्पादन तथा संरक्षण प्रवर्धन, घाँस बाली स्रोत तथा नर्सरी स्थापना र व्यवस्थापन, काली गण्डकी करिडोर केन्द्रित पशुपक्षी तथा मत्स्य उत्पादन तथा प्रबन्धन कार्यक्रम फलप, परिमाण 2, विनियोजित बजेट 10 लाख मात्र, प्रति लाभ ग्राही बढीमा 5 लाख, सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू, व्यवसायसँग सम्बन्धित आवश्यक उपकरण खरिद, बजारीकरणको लागि आवश्यक पूर्वाधार र बजार प्रबन्धन सम्बन्धी कार्य, जैविक सुधारको उपायहरू अवलम्बन सम्बन्धी कार्य, असल पशुपालन अभ्यास प्रबन्धन आदि, उत्पादनमा आधारित प्रोत्साहन सहयोग दुधमा कार्यक्रम, आवेदक दुग्ध उत्पादक सँग सम्बन्धित सहकारी संस्था, परिमाण 25,70,000 लिटर, बजेट 1,28,50,000, सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू, दैनिक कम्तीमा 200 लिटर दुध संकलन गरेको, वार्षिक कम्तीमा 200 दिन दुध संकलन गरेको, प्रोत्साहन बापत प्रति लिटर बढीमा 5 रुपियाँ र प्रति सहकारी बढीमा 17,50,000 मात्र उपलब्ध गराउन सकिने, मिल्क ATM अनुदान सहयोग कार्यक्रम, आवेदक दुग्ध उत्पादक प्रशोधन संघ संस्थाहरू, परिमाण 1, बजेट 5 लाख, बढीमा 90%, खाद्य गुणस्तर प्रमाण प्राप्त उत्पादित दुग्ध तथा दुग्धजन्य पदार्थको लागि मात्र प्रशोधित तथा प्याकेजिङ भएको हुनुपर्ने,
2: पेश गर्नुपर्ने आवश्यक कागजातहरू, निवेदन र प्रस्ताव, आवेदकको संस्थाको दर्ताको प्रमाण पत्र, प्यान भ्याटको दर्ता प्रमाण पत्र र संस्था नवीकरणको प्रमाण पत्रको प्रतिलिपिहरू, गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि र कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपिहरू, कृषक समूह समिति सहकारी संस्थाको हकमा सञ्चालक समितिको बैठकको निर्णयको प्रतिलिपि, सम्बन्धित स्थानीय तहको उडाको तथा पशु सेवा शाखा कार्यक्रम सञ्चालनमा दोहोरो सहयोग नभएको वा नहुने कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बिहोरा लेखिएको सिफारिस पत्र,
9: अघिल्लो दुई आर्थिक वर्षमा अनुदानको लागि प्रस्ताव आह्वान गरिएकोमा कुनै कार्यालयबाट अनुदान प्राप्त गरे वा नगरेको सो घोषणा पत्र र लागत साझेदारीमा कार्यक्रम गर्ने प्रतिबद्धता पत्र थप कागजात सम्बन्धी कार्यक्रम सञ्चालन मापदण्ड तथा कार्यालयको माग अनुसार हुनेछ।
10: पुनश्च यस सूचना निवेदन तथा परियोजना प्रस्तावको ढाँचा यस कार्यालय वा वेबसाइट https://bhlsec.gov.bat पनि प्राप्त गर्न सकिनेछ। साथै उल्लेखित कार्यक्रमहरूको लक्ष्य परिमाण तथा बजेट संशोधन भएमा सोही अनुसार हुनेछ। विस्तृत जानकारीको लागि सम्पर्क 9856065209 वा 0665647992 मा सम्पर्क गर्न अनुरोध गरिन्छ। बन्दीपुर गाउँपालिकाको सूचना। यस बन्दीपुर गाउँपालिकाको कार्यालयमा दर्ता भई वडा नम्बर 1 देखि वडा नम्बर 6 भित्र सञ्चालनमा रहेका व्यवसायहरू थोक तथा खुद्रा पसल बैंक तथा वित्तीय संस्था उद्योग व्यवसाय फर्म लगायतका अन्य विभिन्न प्रकृतिका व्यवसाय दर्ता गरी सञ्चालन गरिरहनु भएका व्यवसायहरूले व्यवसाय नवीकरण गर्नुहुन र स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा गाउँपालिकाको आर्थिक ऐन 2083 बमोजिम अनिवार्य व्यवसाय दर्ता गरी सञ्चालन गर्नु हुन समेत अनुरोध गरिन्छ। साथै चालू आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म व्यवसाय नवीकरण गर्दा 10% छुटको व्यवस्था रहेको र कोरोना महामारी तथा पृथ्वी राजमार्ग विस्तारका कारण प्रभावित आर्थिक वर्ष 2076-77, 77-78, 78-79 र 79-80 अवधिमा व्यवसाय नवीकरण नभएका व्यवसायहरूको हकमा नवीकरण गर्दा लाग्ने जरिवाना शुल्कमा छुटको व्यवस्था चालू आर्थिक वर्ष 2083-84 कार्तिक मसान्तभित्र मात्र लागू हुने सम्बन्धित सबैमा जानकारी गराइन्छ। बन्दीपुर गाउँपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएमा प्रचलित ऐन नियम कानुन बमोजिम दण्ड जरिवाना हुने बेहोरा समेत सूचित गरिन्छ। प्रशासन शाखा प्रमुख गिरबहादुर राणा, बन्दीपुर गाउँपालिका, बन्दीपुर तनहुँ।

0: एकमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।
1: डेङ्गु रोग सम्बन्धी अत्यन्त जरुरी सूचना। डेङ्गु रोग लामखुट्टेको टोकाइको कारणले सर्ने सरुवा रोग हो। यो रोग एक मानिसबाट अर्को मानिसमा लामखुट्टेको टोकाइले सर्ने गर्दछ। भाइरसबाट हुने यस रोगको हालसम्म खोप तथा खास उपचार छैन। एडिज इजिप्टाई र अल्बोपिक्टेस नामको लामखुट्टेको टोकाइले डेङ्गु रोग सर्ने भएकाले यो रोग लागेपछि निम्नानुसार चिन्ह तथा लक्षणहरू देखा पर्ने गर्दछ। रोग लागेपछि देखा पर्ने लक्षणहरू: जाडो हुँदै उच्च ज्वरो आउने, जिउ दुख्ने, जोड्ने तथा हाडहरू बेसरी दुख्ने, आँखा चलाउँदा तथा घुमाउँदा दुख्ने, वाकी लाग्ने, बान्ता हुने, खाना खान मन नलाग्ने। रोग लागेको केही समयपछि छाला मुनि रगत जमेको धब्बाहरू देखा पर्ने, साथै रोगको जटिलता हुँदै गएपछि नाक, गिजा वा शरीरका अन्य अङ्गहरूबाट रगत बग्न सक्ने हुन सक्छ र ज्वरो आएको केही समयपछि प्रशस्त पसिना आएर रक्तचाप घट्न सक्ने हुन्छ। डेङ्गु रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने उत्तम उपाय हो। यस लामखुट्टेले दिउँसोको समयमा टोक्ने भएकोले अनावश्यक रूपमा नाङ्गो जिउ बाहिर नबसौं। बाहिर निस्कन परेमा पुरा शरीर ढाक्ने लुगा लगाएर मात्र निस्कने बानी बसालौं। घर वरिपरि भएको खाल्टाखुल्टीमा जमेको पानीमा लामखुट्टेले फुल पार्ने भएकाले त्यस्ता खाल्टाखुल्टीलाई माटोले पुर्ने व्यवस्था गरौं। डेङ्गु रोग लागेको बिरामीलाई झुलभित्र सुताउनाले रोग सर्ने सम्भावना कम हुने भएको हुँदा बिरामीलाई झुलभित्रै सुताउने गरौं। व्यक्तिगत बचावका लागि लामखुट्टे भगाउने मलमको प्रयोग गरौं। लामखुट्टेलाई वातावरणबाट नै हटाउन सक्नु नै महत्वपूर्ण उपाय भएकोले उपरोक्त अनुसार वातावरणीय सरसफाईमा ध्यान दिनु उपयुक्त हुन्छ र डेङ्गु रोग लागेको शंका भएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गएर जचाउनु होला।
2: स्वास्थ्य शाखा भानु नगरपालिकाको जनहितमा जारी सन्देश।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: काका साह्रै निराश देखिनु भएको छ त, बिहान बिहानै टाउकोमा हात राखेर के भयो त्यस्तो?
2: हेर न नानी, खेती बाली पनि राम्रो भएन, पशुपालन पनि राम्रोसँग फापेन, अब नेपालमा बसेर केही गरौँ भन्ने सोचेको घाटै घाटा मात्रै, यस्तो पाराले त फेरि विदेशै जानु पर्ला जस्तो भयो।
1: अब विदेश होइन काका, तपाईँलाई प्राविधिक सल्लाह, उन्नत बिउ बिजन, घाँस र दाना चल्लाको खाँचो देखेको छु मैले। तपाईँ त्यसको लागि तनहुँको डुम्रे स्थित डुम्रे बिउ बिजन एन्ड दाना पसलमा जानुहोस् न।
2: ए हो र, त्यसो भए म आजै गइहाले।
3: हामी कहाँ सिजन अनुसारका तरकारी बाली, अन्न बाली, दलहन बाली, नगदे बाली र घाँस बालीको स्थानीय उन्नत र हाइब्रिड वर्णशंकर बिउहरू उपलब्ध छन्। विषादीहरू, कीटनाशक, रोगनाशक, झारपातनाशक, मुसानाशक लगायत कमिला, धमिरा, साङ्ला मार्ने विषादीहरू पाइनुका साथै कृषि सम्बन्धी रोग र किराहरूको सम्पूर्ण विषादीहरूको प्राविधिक परामर्श पनि गराइन्छ। कृषि सामग्रीहरू, मकै चढाउने मेसिन, 5 र 10 लिटरको हजार, 2 लिटर, 5 लिटर, 16 लिटर, 18 लिटर, 20 लिटर को विषादी सर्कने स्पेयर पंप, नजिक र टाढा पनि फाल्ने फिरफिरेहरू, बेर्ना जमाउने नर्सरी ट्रे र पोलीब्याग, दाँती औजार 9 र 11 मुखी, टनेल प्लास्टिक, हरियो नेट जाली, काट छाट गर्ने कैची, सिकेसर, बाँस काट्ने आरा, मोहनी पासु, च्यापच्यापे पासु, कृषि चुना, पोल्ट्री चुना, रिनोइट बोर्डो पेस्ट, कौशी खेतीका सामग्रीहरू, कोकोपेट, ग्रो ब्याग, गमलाहरू, अर्गानिक मल, गडौली मल, जैविक मल, सानो साइजको कुटो, झारपात फोर्ने, गार्डन पन्चा, गार्डन कैसी, निमजन्य तेल, कुकुरका सामग्रीहरू, स्याम्पू, साबुन, पाउडर, कायो, नङ्कर, ज्याकेट, सिक्रीहरू, बडी बेल्ट, घाँटी बेल्ट पनि पाइन्छ। कुखुराका चल्लाहरू, बोइलर, क्रिराज, हब्बर, लोकल, बच्चै पाइनुका साथै तिनका लागि दाना र दाना पानीका भाँडाहरू सम्पूर्ण पाइन्छ। पशु पंक्षीका औषधिहरू, भिटामिन लगायत सम्पूर्ण सामग्रीहरू उपलब्ध छन्। नामले, माटे, जुका, किर्ना, उपिया, सुसुले मार्ने औषधि पनि उपलब्ध रहेको छ। मकै बारीमा झारपात मार्ने, धान बालीमा झार नआउने र झार मार्ने लगायत पाखो बारीमा झार मार्ने झारपात नाशक औषधि उपलब्ध छन्। साथै यिनीहरूको बारेमा प्राविधिक परामर्श पनि गराइन्छ। उन्नत तथा हाइब्रिड मकैका बिउहरू अरुण 2, रामपुर कम्पोसिट, मनकामना 3, शङ्कर मकै, स्टार 9, सुवर्ण, सिपी 808, राजकुमार, क्राइस्टार, मकैमा गवारो र फौजे किराको विषादी र झार बार्ने विषादी पनि उपलब्ध छ। लहरे बालीका बिउहरू, भक्तपुरी लोकल काँक्रो, करेला, घिरौला, लौका, मुन्टा खाने र कैना लाग्ने फर्सी, जुकुने फर्सी, चिचिन्डाका उन्नत तथा हाइब्रिड बिउहरू आइपुगिसकेको छ। त्यस्तै होचा र अग्ला बोटे टमाटर, अकबरे खुर्सानी, भेडे खुर्सानी, माले पाटन बोडी, मिटर तने बोडी, भिन्डीका बिउहरू साथसाथै तिनलाई चाहिने सम्पूर्ण सामग्रीहरू आइपुगिसकेको छ। फलफुलको बोटहरूमा फुल र फल टिकाउने हार्मोन पनि उपलब्ध छ। लहरे बालीमा लाग्ने झिगौरी नियन्त्रण गर्ने पहेँलो च्यापच्यापे पासो र मोहिनी पासो पनि उपलब्ध छ। विषादी प्रयोग गर्दा बुझेर मात्र प्रयोग गरौँ।
1: डुम्रे बिउ बिजन एग्रो सेन्टर एन्ड भिन्तुना भेट फर्मा, प्रोप्राइटर दिकेश मुनाकर्मी, BSc AG, कृषि स्नातक, कन्जुबेनी मेडिकल को आडैमा। सम्पर्क फोन 0658-82-75, सम्पर्क मोबाइल 98-4-61-92-596 र 98-10-10-21-20।
4: होइन हौ गणेशजी, के गर्न लाग्नु भयो बारीतिर?
5: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
4: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि?
5: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा अनि अमिलो बिरे नुन, भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
3: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल, भैसीगोठ, बेलबनज्याङ तनहुँ, सम्पर्क नम्बर 98460-00178।

0: extreme energy drink.
1: तपाईँ यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन पोखरा वा बन्दीपुर बेसिसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ,
2: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्बे चिसापानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस् आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा खसीको मासु कालिजका स्वादिष्ट परिकारहरू अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फल फूल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्ले ग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल के हो यस इबी चार्जिङ स्टेसन बन्दीपुर एक टुम्रे बजार चिसापानी तनहुँ।
1: प्रोप्राइटर मदन अधिकारी, मोबाइल नम्बर 9856806622, 9856806622।
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाका लागि जापान जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सुबारू कन्सल्टेन्सी अब तपाईँको सेवामा समर्पित छ। अब जापान ट्राई होइन स्योर गरौँ। सुबारू कन्सल्टेन्सीले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 र N4 लेभलको विशेष तयारी कक्षा। शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्। प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि सुबारू कन्सल्टेन्सी प्राली बन्दीपुर एक टुम्रे बजार गरिमा विकास ब्याङ्क सँगै। सम्पर्क नम्बर 0-65-580-599, मोबाइल 9-55-60-60-299।
4: ओहो गुरु, पसिनै पसिना आउनु भएको छ त, के भयो गाडी?
5: के गर्नु र भाइ, बेलैमा बुद्धि नपुगेपछि दुःख पाइने रहेछ।
4: के भयो र गुरु?
5: के हुनु र भाइ, बलियो गाडीको पार्ट्स भनेर सामान फेरियो, नक्कली पो परेछ, अहिले दुःख पाइयो।
4: बर्बादै भएछ त गुरु, हाम्रै तनहुँको चिसापानी डुम्रेमा रहेको श्वेता मोटर पार्ट्सबाट सामान लिन जानुस् न।
5: ए हो र, अब त म पनि सधैँ त्यहीँबाट सामान लिन्छु।
6: यहाँ सम्पूर्ण गाडीको पार्ट्स पाइनुको साथै दक्ष मिस्त्रीहरूद्वारा मर्मत पनि गरिन्छ, साथै महिन्द्रा कम्पनीको जेन्युइन पार्ट्स सुपथ मूल्यमा पाइन्छ। श्वेता मोटर पार्ट्स एन्ड वर्कसप, डुम्रे बजार चिसोपानी तनहुँ। प्रोप्राइटर प्रमोद कुमार, सम्पर्क 9-55-60-42-576, 9-13-13-191।
7: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो, बाबालाई सधैँ भन्यो कहिल्यै ल्याइदिने होइन।
8: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
9: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
10: कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल भोलि सबैजना भन्सार सुनचाँदी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
7: थ्याङ्क यू बाबा।
10: अब थ्याङ्क यू त मलाई होइन, 55 वर्ष पुरानो भन्सार सुनचाँदी पसललाई दिनुपर्छ।
11: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै राशियम सारको पत्थर, सुनचाँदी खरिद बिक्री तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
12: चाडपर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुराना तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ, सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ।
13: 55 वर्षदेखिको विश्वास भन्सार सुनचाँदी पसल, ढुम्रे बजार तनहुँ। प्रोप्राइटर काली बहादुर सुनार, छोरा नरबहादुर सुनार, बुहारी देवी खड्का बिक। सम्पर्क 9-24-16-80-18, 9-05-85-61-26।
14: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो? पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौ।
0: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक आइबीएफ आइसिएसआई ट्रिटमेन्ट। तपाईँको लागि अहिले आइबीएफ आइसिएसआई ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
15: साथै आइबीएफ फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर आइसिएसआई प्याकेजको पहिला 10 सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
0: आजै सम्पर्क गर्नुहोस् 061-574-668 97-649-4744।
15: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म हेल्दी बेबी, आफ्नै शुक्रकिट आफ्नै जिन।

0: extreme energy drink.
1: National City Hospital.
2: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल।
3: विशेषज्ञ चिकित्सक र सेवाहरू,
4: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
3: पेट कलेजो तथा आन्द्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
4: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
3: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
4: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
3: फिजिसियन डाक्टर गौरीराम महतो,
4: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
3: हार्ट जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
4: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
3: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
3: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड भरतपुर, सम्पर्क 0054 93 611।
2: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
5: नेशनल इलेक्ट्रोनिक्स, तपाईँको भरोसाको नाम, विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
6: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
5: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेतासँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू, घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
6: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेशनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेशनल इलेक्ट्रोनिक्स, बास्तै न्यू रोड, दमौली, तनहुँ। फोन नम्बर 9856607424, 9860102।
5: प्रोपराइटर अर्जुन अधिकारी, सागर उपास, नेशनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
7: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो, पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौ।
8: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
7: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर ICSI प्याकेजको पहिला 10 जना सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
8: आजै सम्पर्क गर्नुहोस् 0615746068 97649447474।
7: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म, हेल्दी बेबी, आफ्नै शुक्रकिट, आफ्नै जिन।

0: extreme energy drink.
1: मोती हेल्थ क्लिनिक डुम्रे बजार को सूचना।
2: हरेक महीना को दोस्रो शनिबार नसा मानसिक छारे रोग तथा लागो औषध रोग विशेषज्ञ डाक्टर बाट स्वास्थ्य परीक्षण गरिन्छ। हरेक शनिबार र बुधबार हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर बाट स्वास्थ्य परीक्षण। हरेक शनिबार प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। साथै पेट छाती मुटु तथा चिनी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको पहिलो र तेस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको चौथो शनिबार मुटु रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको तेस्रो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक सोमबार र बिहिबार नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हाम्रा सेवाहरू हरेक दिन मेडिकल अफिसरबाट स्वास्थ्य परीक्षण, ल्याब परीक्षण, एक्सरे, इसिजी, मुटुको इको, प्लास्टर, माइनर अपरेशन, एनामोली स्क्यान, इको, भिडियो एक्सरे, इन्डोस्कोपी, डेन्टल सेवा साथै अनुभवी स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ।
3: सम्पर्क नम्बर 0658080170 र 0658080287।
4: मोती हेल्थ क्लिनिक डुम्री बजार तनहुँ।
5: सञ्जीवनी स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना।
2: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक महिनाको तेस्रो शनिबार हार्ट जोड्नी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तिमलसिनाबाट इनोमली स्क्यान गरिन्छ।
5: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, इसिजी, डिजिटल एक्सरे, अक्सिजन, नेबुलाइजर, फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखरका स्तरद्वारा स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
6: सम्पर्क 0658080229 सञ्जीवनी स्वास्थ्य क्लिनिक बन्दीपुर 1 डुम्रे बजार तनहुँ।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

आदरणीय श्रोता, तपाईँ यति बेला रेडियो बन्दीपुर 88.8 मेगाहर्जमा सहयोग गर्दै हुनुहुन्छ। तपाईँका मनभित्र हामी पनि रम्दै थियौँ। आज हामीले दिनभर तपाईँसँगै बितायौँ, खेल्यौँ, रमायौँ। हाम्रा प्रस्तुतिहरूप्रति तपाईँले देखाउनु भएको माया हामीसँग अझ अमर छ। तपाईँ हामी बीचको मायालाई सार्थक रूप दिन भोलि बिहान फेरि 5 बजे तपाईँसँगै उठ्नेछौँ। निन्द्रा देवीको काखमा मिठो निन्द्रा परोस्। सम्पूर्ण दुःख पीडा भुलेर आरामदायी निन्द्रामा रम्नुहोस्। तपाईँको मिठो निन्द्राको कामना गर्दै आजको सम्पूर्ण प्रसारणबाट हामी पनि बिदा भयौँ। हवस् त, नमस्कार, शुभरात्री।

नमस्कार अनि सुप्रभात। आज पनि नियमित प्रसारण लिएर हामी उपस्थित भइसकेका छौँ। रेडियो बन्दीपुर 88.8 मेगाहर्ज सुन्नुहुने सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत छ। सदाझैं आज पनि हामी तपाईँकै सामिप्यतामा रहनेछौँ। तपाईँलाई दिनभर आज पनि हामी देश विदेशका ताजा खबरका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गर्नेछौँ। आज पनि हामी सँगै रहनुहोला। तपाईँको आजको दिन सुनौलो बितोस्।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: भर्ना खुल्यो गण्डकी प्रदेशको एक अग्रणी उच्च शैक्षिक सामुदायिक संस्था QA मान्यता प्राप्त आदिकवि भानुभक्त क्याम्पस दमौली तनहुमा शैक्षिक सत्र 2083-84 को लागि वार्षिक सेमेस्टर प्रणाली तर्फ BA, BBS र BEd नेपाली अङ्ग्रेजी गणित र विज्ञान र सेमेस्टर प्रणाली तर्फ BBA र BICT मा अध्ययन गर्न चाहने इच्छुक विद्यार्थीहरूले समयमा नै प्रवेश परीक्षा एन्ट्रान्स फारम भरी आफ्नो सिट सुरक्षित हुन सूचित गरिन्छ।
2: BICT को प्रवेश परीक्षा आवेदन फारम बुझाउने मिति श्रावण 25 गते सम्म, प्रवेश परीक्षा भाद्र 5 गते दिउँसो 1 बजे, कक्षा सञ्चालन भाद्र 31 गते देखि, जम्मा सिट संख्या 33 जना मात्र।
1: थप जानकारीको लागि सम्पर्क क्याम्पस प्रमुख आदिकवि भानुभक्त क्याम्पस व्यासिक विज्ञान चौर दमौली तनहुँ, सम्पर्क नम्बर 0665900096 98560 62097 र 98560 24500।

0: एकमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।
1: बन्दीपुर गाउँपालिकाको सूचना। यस बन्दीपुर गाउँपालिकाको कार्यालयमा दर्ता भई वडा नम्बर एकदेखि वडा नम्बर छ भित्र सञ्चालनमा रहेका व्यवसायहरू, थोक तथा खुद्रा पसल, बैङ्क तथा वित्तीय संस्था, उद्योग व्यवसाय फर्म लगायतका अन्य विभिन्न प्रकृतिका व्यवसाय दर्ता गरी सञ्चालन गरिरहनु भएका व्यवसायहरूले व्यवसाय नवीकरण गर्नुहुन र स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा गाउँपालिकाको आर्थिक ऐन 2083 बमोजिम अनिवार्य व्यवसाय दर्ता गरी सञ्चालन गर्नुहुन समेत अनुरोध गरिन्छ। साथै चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म व्यवसाय नवीकरण गर्दा 10% छुटको व्यवस्था रहेको र कोरोना महामारी तथा पृथ्वी राजमार्ग विस्तारका कारण प्रभावित आर्थिक वर्ष 2076-77, 77-78, 78-79 र 79-80 अवधिमा व्यवसाय नवीकरण नभएका व्यवसायहरूको हकमा नवीकरण गर्दा लाग्ने जरिवाना शुल्कमा छुटको व्यवस्था चालु आर्थिक वर्ष 2083-84 कार्तिक मसान्तभित्र मात्र लागू हुने सम्बन्धित सबैमा जानकारी गराइन्छ। बन्दीपुर गाउँपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएमा प्रचलित ऐन नियम कानुन बमोजिम दण्ड जरिवाना हुने बेहोरा समेत सूचित गरिन्छ। प्रशासन शाखा प्रमुख गिरबहादुर राणा, बन्दीपुर गाउँपालिका, बन्दीपुर तनहुँ। गण्डकी प्रति सरकार कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मार्फत रहेको कृषि विकास कार्यालय तनहुँको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिकरण गरिएको छ। कृषि विकास कार्यालय तनहुँद्वारा आर्थिक वर्ष 2083-84 तपसिल बमोजिमका कार्यक्रम सञ्चालन गरिने हुँदा कृषि फर्म कम्पनी, कृषि समूह, कृषि सहकारी संस्था लगायतका सरकारवालाहरूले कार्यालयमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। कार्यक्रमहरू प्रशासनिक पुँजीगत सम्बन्धी कार्यक्रम, वार्षिक बजेट 3,95,000, कृषि प्रसार कार्यक्रम अन्तर्गत अन्तक्रिया गोष्ठी, विषादी सचेतना, कृषि बीमा, रासायनिक मलको प्रयोग विषयमा 1,20,000, उन्नत कृषि प्रविधि प्रदर्शन कार्यक्रम 5,00,000, कृषिसँग सम्बन्धित अध्ययन अनुसन्धान तथा सर्वेक्षण कार्यक्रम 5,00,000, विद्यालय कृषि शिक्षा कार्यक्रम 1,00,000, प्रयोगशाला सेवा तथा सञ्चालन 2,50,000, स्थानीय तहमा कृषि शिविर सञ्चालन 7,50,000, IPM कृषक पाठशाला सञ्चालन 5,00,000, माटो सुधारको लागि कृषि सुन वितरण 6,00,000, उत्कृष्ट कृषकलाई पुरस्कार गर्ने 1,20,000, समस्या समाधान तथा प्राविधिक पृष्ठपोषणको लागि टेक्निकल ग्रुप मोनिटरिङ 2,00,000, कार्यक्रम सार्वजनिकरण तथा सार्वजनिक सुनवाई 50,000।
2: नीतिगत तथा संस्थागत सुधार कार्यक्रम अन्तर्गत आकस्मिक सेवा सेवा तथा राहत कार्यक्रम 1,50,000, बाली विशेष स्थलगत तालिम सेवा सेवा सहित 6,00,000, कृषि तथ्याङ्क संकलन तथा प्रकाशन 2,50,000, कृषि उत्पादन सामग्रीको अनुगमन नियमन तथा प्राविधिक पृष्ठपोषण 1,60,000, स्थानीय तहको पदाधिकारीको कृषि प्रविधिसँग संवादात्मक कार्यक्रम 2,40,000, विगतको वर्षहरूमा सञ्चालित कार्यक्रमहरूको फलो अप अनुगमन पृष्ठपोषण र रिपोर्टिङ कार्यक्रम 1,50,000, बहुक्षेत्रगत सहभागिता कार्यक्रम अनुगमन 1,00,000,
1: समुदाय लक्षित खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत 25,75,000, रैथानी तथा स्थानीय बालीको परिकार विधिकरण सम्बन्धी तालिम 75,000, रैथानी तथा स्थानीय बाली विकास कार्यक्रम 10,00,000, ग्रामीण पोषण सुरक्षा कार्यक्रम 15,00,000, कृषिको उत्पादन र उत्पादकत्व अभिवृद्धि कार्यक्रमहरू अन्तर्गत 2,75,50,000, खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम 40,00,000, आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम 4,50,000, व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम 23,00,000, चैती धान उत्पादन प्रवर्धन कार्यक्रम 65,00,000, लोकमार्ग करिडोर केन्द्रित कृषि उत्पादन तथा प्रवर्धन कार्यक्रम 15,00,000, सिप कार्यक्रम कार्यान्वयनमा सहजीकरण 3,00,000, फलफूल नर्सरी स्थापना तथा सुदृढीकरण 5,00,000, तेलहन तथा दलहन बाली प्रवर्धन कार्यक्रम 5,00,000। समुदाय स्तरमा प्रस्तुतन योग्य खाद्यान्न योग्य आलु उत्पादन प्रवर्धन कार्यक्रम 48 लाख, फलफुल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार 54 लाख, आकस्मिक बाली संरक्षण सेवा 2 लाख, कार्यक्रम अनुगमन प्राविधिक पृष्ठपोषण तथ्याङ्क संकलन तथा प्रतिवेदन 5 लाख,
2: जलवायु मैत्री प्रविधि प्रबन्धन कार्यक्रम अन्तर्गत 30 लाख, जलवायु कृषि प्रविधि प्रबन्धन कार्यक्रम 10 लाख, प्राङ्गारिक मल वितरण 10 लाख, ग्रामीण कृषि पर्यटन प्रबन्धन कार्यक्रम 10 लाख, प्राङ्गारिक मल वितरण 10 लाख,
1: कृषि उद्यम प्रबन्धन कार्यक्रम अन्तर्गत 25 लाख, कृषि उद्यम विकास कार्यक्रम 15 लाख, निर्यातजन्य कृषि वस्तु प्रबन्धन कार्यक्रम 10 लाख,
2: संघीय सशर्त अन्तर्गतको प्राङ्गारिक कृषि प्रबन्धन कार्यक्रम 15 लाख, RBPR सञ्चालन तथा स्थापना 15 लाख,
1: चालू प्रशासनिक खर्च 2,01,71,000, चालू कार्यक्रमको जम्मा बजेट 6,55,86,000, कुल जम्मा बजेट 6,59,81,000।
3: डेंगु रोग सम्बन्धी अत्यन्त जरुरी सूचना। डेंगु रोग लामखुट्टेको टोकाइको कारणले सर्ने सरुवा रोग हो। यो रोग एक मानिसबाट अर्को मानिसमा लामखुट्टेको टोकाइले सर्ने गर्दछ। भाइरसबाट हुने यस रोगको हालसम्म खोप तथा खास उपचार छैन। एडिज इजिप्टाई र अल्बोपिक्टस नामको लामखुट्टेको टोकाइले डेंगु रोग सर्ने भएकाले यो रोग लागेपछि निम्न अनुसार चिन्ह तथा लक्षणहरू देखा पर्ने गर्दछ। रोग लागेपछि देखा पर्ने लक्षणहरू: जाडो हुँदै उच्च ज्वरो आउने, जिउ दुख्ने, जोडी तथा हाडहरू बेसरी दुख्ने, आँखा चलाउँदा तथा घुमाउँदा दुख्ने, वाकी लाग्ने, बान्ता हुने, खाना खान मन नलाग्ने। रोग लागेको केही समयपछि छाला मुनि रगत जमेको धब्बाहरू देखा पर्ने, साथै रोगको जटिलता हुँदै गएपछि नाक, गिजा वा शरीरका अन्य अङ्गहरूबाट रगत बग्न सक्ने हुन सक्छ र ज्वरो आएको केही समयपछि प्रशस्त पसिना आएर रक्तचाप घट्न सक्ने हुन्छ। डेङ्गु रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने उत्तम उपाय हो। यस लामखुट्टेले दिउँसोको समयमा टोक्ने भएकोले अनावश्यक रूपमा नाङ्गो जिउ बाहिर नबसौं। बाहिर निस्कन परेमा पूरा शरीर ढाक्ने लुगा लगाएर मात्र निस्कने बानी बसालौं। घर वरिपरि भएको खाल्टा खुल्टीमा जमेको पानीमा लामखुट्टेले फुल पार्ने भएकाले त्यस्ता खाल्टा खुल्टीलाई माटोले पुर्ने व्यवस्था गरौं। डेङ्गु रोग लागेको बिरामीलाई झुलभित्र सुताउनाले रोग सर्ने सम्भावना कम हुने भएको हुँदा बिरामीलाई झुलभित्रै सुताउने गरौं। व्यक्तिगत बचावका लागि लामखुट्टे भगाउने मलमको प्रयोग गरौं। लामखुट्टेलाई वातावरणबाट नै हटाउन सक्नु नै महत्वपूर्ण उपाय भएकोले उपरोक्त अनुसार वातावरणीय सरसफाईमा ध्यान दिनु उपयुक्त हुन्छ र डेङ्गु रोग लागेको शंका भएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गएर जचाउनु होला।
4: जिल्ला स्वास्थ्य कार्यालय तनहुँ।
1: आवेदन पेश गर्ने सम्बन्धी सूचना: यस भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रमहरू सञ्चालन गर्न यस जिल्लाका 100 पशुपालन सम्बन्धी कृषक समूह, संस्था, समिति तथा सहकारीहरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन भित्र तोकेको ढाँचामा परियोजना प्रस्ताव सहित देहाय अनुसारको कागजहरूको साथ भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँमा आवेदन पेश गर्नु हुन यो सूचना प्रसारण गरिएको छ। कार्यक्रमको विवरण: 73 पशु विकास प्रबन्धन कार्यक्रम, गाई भैँसी बाख्रा बङ्गुर फलप, परिमाण 1 वटा, विनियोजित बजेट 30 लाख मात्र, सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू: खोर गोठ माछा पोखरी, रेलवे निर्माण र सुधार, उच्च प्रजनन मान भएका पशु खरिद तथा ढुवानी, पशु आहार उत्पादन तथा संरक्षण प्रवर्धन, घाँस बाली स्रोत तथा नर्सरी स्थापना र व्यवस्थापन, कालीगण्डकी करिडोर केन्द्रित पशुपक्षी तथा मत्स्य उत्पादन तथा प्रबन्धन कार्यक्रम फलप, परिमाण 2 वटा, विनियोजित बजेट 10 लाख मात्र, प्रति लाभग्राही बढीमा 5 लाख, सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू: व्यवसायसँग सम्बन्धित आवश्यक उपकरण खरिद, बजारीकरणको लागि आवश्यक पूर्वाधार र बजार प्रबन्धन सम्बन्धी कार्य, जैविक सुधारको उपायहरू अवलम्बन सम्बन्धी कार्य, असल पशुपालन अभ्यास प्रबन्धन आदि, उत्पादनमा आधारित प्रोत्साहन सहयोग दुधमा कार्यक्रम आवेदक दुग्ध उत्पादक सँग सम्बन्धित सहकारी संस्था परिमाण 25,70,000 लिटर बजेट 1,28,50,000 सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू दैनिक कम्तीमा 200 लिटर दुध संकलन गरेको वार्षिक कम्तीमा 200 दिन दुध संकलन गरेको प्रोत्साहन बापत प्रति लिटर बढीमा 5 रुपियाँ र प्रति सहकारी बढीमा 17,50,000 मात्र उपलब्ध गराउन सकिने मिल्क एटीएम अनुदान सहयोग कार्यक्रम आवेदक दुग्ध उत्पादक प्रशोधन संघ संस्थाहरू परिमाण 1 वटा बजेट 5,00,000 बढीमा 90% खाद्य गुणस्तर प्रमाण प्राप्त उत्पादित दुग्ध तथा दुग्धजन्य पदार्थको लागि मात्र प्रस्तुति तथा प्याकेजिङ भएको हुनुपर्ने
5: पेश गर्नुपर्ने आवश्यक कागजातहरू निवेदन र प्रस्ताव आवेदकको संस्थाको दर्ताको प्रमाण पत्र प्यान भ्याटको दर्ता प्रमाण पत्र र संस्था नवीकरणको प्रमाण पत्रको प्रतिलिपिहरू गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि र कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपिहरू कृषक समूह समिति सहकारी संस्थाको हकमा सञ्चालक समितिको बैठकको निर्णयको प्रतिलिपि सम्बन्धित स्थानीय तहको उडाको तथा पशु सेवा शाखा कार्यक्रम सञ्चालनमा दोहोरो सहयोग नभएको वा नहुने कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बिहोरा लेखिएको सिफारिस पत्र अघिल्लो 2 आर्थिक वर्षमा अनुदानको लागि प्रस्ताव आह्वान गरिएकोमा कुनै कार्यालयबाट अनुदान प्राप्त गरे वा नगरेको सु घोषणा पत्र र लागत साझेदारीमा कार्यक्रम गर्ने प्रतिबद्धता पत्र थप कागजात सम्बन्धी कार्यक्रम सञ्चालन मापदण्ड तथा कार्यालयको माग अनुसार हुनेछ
1: यस सूचना निवेदन तथा परियोजना प्रस्तावको ढाँचा यस कार्यालय वा वेबसाइट https://bhlsec.gov.bat पनि प्राप्त गर्न सकिनेछ साथै उल्लेखित कार्यक्रमहरूको लक्ष्य परिमाण तथा बजेट संशोधन भएमा सोही अनुसार हुनेछ विस्तृत जानकारीको लागि सम्पर्क 9856065209 वा 0665467992 मा सम्पर्क
6: अनुरोध गरिन्छ। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।